0: न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: आया, मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत भङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
0: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902222।
2: जुरो रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
8: छाती, दम, निमोनिया, खोकी, छेरो,
7: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
8: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
7: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
8: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
7: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
8: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
7: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
8: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
7: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
8: कान सुन्न नसक्नेहरूका लागि सर्वान शक्ति जाँच गरी मेसिन राख्ने,
7: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
8: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडाउने,
7: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
8: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9847826001।
9: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
0: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
11: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
12: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
10: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
12: इन्डोस्कोपी सेवा,
10: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
0: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
10: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 0825607634 र 0825601038।
13: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा।
14: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
8: डाक्टरद्वारा दिइने सेवाहरू,
12: पाइल्स, फिसर, फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
8: बिना टाका प्रभावकारी उपचार,
14: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श।
8: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ।
14: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज।
8: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। बिरामी जाँच्ने मिति यही श्रावण 8 गते शुक्रबार।
15: दिव्य फार्मेसी, कुराई 15 सड़क विभाग रोड। सम्पर्क फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-28913, 98-478-26163 र 98-095-12871।
16: एक हप्तादेखि यो दाँत दुखेको देखि छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
8: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: डाक्टरद्वारा दिइने सेवाहरू:
17: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
14: बाङ्गा टिङ्गा दाँत मिलाउने,
17: शल्यक्रिया गरेर दाँत निकाल्ने,
14: खाली ठाउँमा दाँत भर्ने,
17: दुखेको दाँतलाई नदुखाई ज्वरैबाट निकालिने,
14: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
17: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
18: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल, घोराही दाङमा।
19: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
18: अन्य सेवाहरू:
8: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
20: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
8: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
21: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-585-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
22: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक, घोराईदाङमा।
8: उपचार हुने रोगहरू:
22: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
8: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
22: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
8: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
22: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसा पोल्ने, दुख्ने,
8: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
22: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
19: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, घोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694।
23: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक, घोराही दाङमा।
24: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड, घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: आउनुहोस्। हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतम द्वारा भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825908829। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825।
4: भर्ना सम्बन्धी सूचना।
5: बर्खा ग्रुप द्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज खोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
4: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
6: सम्पर्क फोन नम्बर 0825561133, मोबाइल नम्बर 98478092883 र 97625226286।
25: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
26: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
25: हाम्रा विशेषताहरू
26: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
25: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
26: शान्त तथा पारिवारिक वातावरण भएको
25: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
26: तिहार सुसार राम्रो व्यवस्था भएको
25: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
26: घरको जस्तै माया पाउने
27: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
28: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
27: सम्पर्क फोन नम्बर 0825563387। सम्पर्क मोबाइल नम्बर 98669683 र 98662583।
29: अम्बिकेश्वरी मन्दिर संरक्षण तथा प्रवर्धन समितिको मिति 2083/3/16 निर्णय अनुसार अम्बिकेश्वरी मन्दिर परिसरमा अब 2083/84 लागि फोटोग्राफी व्यवसाय सञ्चालन गर्न इच्छुक व्यवसायीबाट तपसिल अनुसार सिलबन्दी टेन्डर निवेदन पूर्ण आह्वान गरिन्छ।
30: मिति 2083 यही असार 23 गते बिहान 8 बजेसम्म निवेदन दिइसक्नु पर्नेछ। निवेदन फारम मन्दिर सचिवालयले उपलब्ध गराउनेछ।
29: निवेदनका साथ नेपाल सरकारको सम्बन्धित निकायमा फर्म दर्ता गरेको प्रमाण, कर दर्ता गरेको प्रमाण र प्रोप्राइटरको नागरिकता प्रमाणको प्रतिलिपि पेश गर्नुपर्नेछ।
30: मिति 2083 यही असार 23 गते बिहान 8 बजेसम्म आएका निवेदकहरू र मन्दिर समितिको सहमतिमा मिति र समय तय गरी टेन्डर खोलिनेछ।
29: न्यूनतम बोल कबोल रकम ₹10 लाख कायम गरिएको छ। गोप्य बोल कबोलमा सबैभन्दा बढी रकम हाल्ने फर्मसँग आवश्यक सम्झौता गरी उक्त फर्मलाई टेन्डर प्रदान गरिनेछ।
30: सचिव दामोदर भूषाल।
29: अम्बिकेश्वरी मन्दिर संरक्षण तथा सम्वर्धन समिति कोराही उपमहानगरपालिका 18 अम्बा कुण्डान। होइन भाइला, लखर लखर कहाँ हिनिस्?
31: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
29: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
31: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
29: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
31: ल ल काका, गइहाले म।
32: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
31: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
32: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498987741।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईको सुस्वास्थ्य हाम्रो कामना।
3: रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
4: आज 2083 साल असार 18 गते बिहिबार, सन् 2026 जुलाई 2 तारीख असार कृष्ण पक्षको द्वितीय तिथि।
5: काया कैरन का साथमा
2: किसान पाइप प्रोडक्ट्स प्राली,
5: राष्ट्रको शान किसान,
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
3: आज वार्षिक उत्सव मनाउँदै गरेको झापाको किङ एफएम 104.1 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
4: राजपाले 18 वर्ष मुनिकालाई सदस्य बनाएकामा मानवाधिकार आयोगले अध्ययन थाल्यो। त्रुटिवश बालबालिकाको विवरण समावेश भएको राजपा महामन्त्री आचार्यको स्पष्टीकरण।
3: अञ्चनपुर र कपिल वस्तुमा ठूलो वर्षा, आज पनि धेरै ठाउँमा पानी पर्ने। राजमार्गमा पहिरो पन्छाउन 155 उपकरण परिचालन।
4: विपन्न बाल बालिकालाई विद्यालय ल्याउनै सकस, बाल श्रम, बाल विवाह, अपाङ्गता लगायतका समस्याले 6% बाल बालिका विद्यालय बाहिर।
3: कतारमा भइरहेको अमेरिका र इरान बीचको अप्रत्यक्ष वार्ता सकारात्मक, दुई देशबीच तनाव कम हुने संकेत। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य 4 महिना यताकै सस्तो।
4: र विश्वकप फुटबलमा इङ्ल्याण्ड र बेल्जियमको पुनरागमन जित, अग्रता जोगाउन नसक्दा कंगो र सेनेगल बाहिरिए, अमेरिका र बोस्निया बीचको खेल चल्दै।
6: प्राविधिक शिक्षा आजको आवश्यकता।
2: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एण्ड रूरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
6: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
2: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर।
6: फोन 01-5121-012 52-21-00 97-4-18-020-96।
2: वेबसाइट www.nec.edu.np।
7: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। सर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
8: हिमस्टार फर अ कम्प्लिट होम।
9: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-494-333, 493-555।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। 18 वर्ष मुनिका बाल बालिकालाई पार्टी सदस्य बनाएको विषयमा सत्तारूढ़ रासोपालाई राष्ट्रिय मानव अधिकार आयोगले पत्र काटेको छ। आयोगले सोमबार लेखेको पत्रमा 18 वर्ष मुनिका बाल बालिकालाई पार्टीको सदस्यता वितरण गर्नु प्रचलित नेपाल कानून र नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत हुने स्मरण गराउँदै पार्टी सदस्यताबारे यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन भनिएको छ। रासोपा महाधिवेशनको 15-17 असार 9 तत्कालीन महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीमा 18 वर्ष मुनिका 35,257 जना सदस्य रहेको सूची सार्वजनिक गर्नुभएको थियो। उहाँले पार्टीमा कुल 5,23,465 जना सदस्य रहेको जानकारी दिँदै कुन उमेर समूहमा कति छन् भन्ने सूची प्रस्तुत गर्नुभएको थियो। त्यो सूची संचार

0: संविधान राजनीतिक दल सम्बन्धी ऐन प्रचलित कानून तथा नेपाल पक्ष रहेको अन्तर्राष्ट्रिय सन्धि सम्झौताबाट स्थापित बाल अधिकार तथा बाल बालिकालाई राजनीतिक गतिविधिबाट मुक्त राख्ने मान्यताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि आचार्यले जनाउनु भएको खबर कान्तिपुरले लेखेको छ।
1: बालेन्द्र शाह नेतृत्वको सरकार हरेक क्षेत्रमा प्रतिस्पर्धाबाट नियुक्त गर्ने वाचा गरेको थियो, तर पछिल्लो दिनमा धमाधम विभिन्न निकायमा नियुक्ति गर्न थालेको छ। त्रिभुवन विश्वविद्यालय त्रिवी सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्व सचिव तथा वरिष्ठ शहरी योजनाविद किशोर थापा नियुक्त हुनु भएको छ। त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री शाहले थापालाई सेवा आयोगको अध्यक्ष बनाउनु भएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शैलेन्द्र झालाई सल्लाहकार बनाउनु भएको छ। नेपाल वायुसेवा निगममा पाँचजना सदस्य नियुक्त गर्नुभएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलको निर्णय अदालतबाट उल्टिएसँगै पदबहाल भइसकेका सदस्य हटाइएका छन्। अदालतको आदेशपछि यसअघि नियुक्त भएका निगमका संचालक सदस्यहरू डाक्टर दीपक प्रसाद बास्तोला, प्रवीण भट्टराई, महेश्वर भक्त श्रेष्ठ, रूपा लामिछाने र लीलाराज ढकालको नियुक्ति रद्द गरिएको छ। मन्त्रालयले सर्वोच्चको आदेश बमोजिम नै योग्यताक्रमका आधारमा उपेन्द्र बहादुर कार्की, डाक्टर दीपक प्रसाद बास्तोला र महेश्वर भक्त श्रेष्ठलाई नियुक्त गरेको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ।
0: पश्चिम तराईका केही ठाउँमा ठूलो पानी परेको छ। पछिल्लो छ घण्टामा कपिलवस्तु र कञ्चनपुरमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले भने पानी पर्ने क्रम केही कम हुँदै गएको छ। विशेष गरी गण्डकीदेखि पश्चिममा मध्यमदेखि ठूलो वर्षा भएको छ। आज दिउँसो पनि लुम्बिनी प्रदेशका तराई भेगका केही ठाउँमा, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेश र कोशी प्रदेशको तराईको एक दुई ठाउँमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भेगको एक दुई ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार राति पनि गण्डकी प्रदेशको पहाड़ी भेग र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
1: यस्तै वर्षा शुरू भएसँगै पहिरो हटाउन देशभर राजमार्गको विभिन्न खण्डमा 155 उपकरण परिचालन गरिएको छ। थप 122 उपकरण तैनाथ राखिएको छ। सड़क विभाग अन्तर्गत यान्त्रिक महाशाखाले पहिरोको जोखिम रहेका राजमार्गमा पहिरो खस्ना साथ 55 मिल्ने गरी उपकरणको व्यवस्था गरेको छ। शाखा अन्तर्गत समग्रमा 277 उपकरण छन्। वर्खामा पहिरो खसेर अवरूद्ध हुने राजमार्गलाई अस्थायी रूपमा व्यवस्थापन गर्ने गरी ठाउँ ठाउँमा उपकरण पठाएको सड़क विभागका उपमहानिर्देशक एवं प्रवक्ता श्यामबहादुर खड्काले बताउनुभयो। पहिरो खसेर अवरूद्ध हुने जोखिम रहेका विभिन्न राजमार्गका विभिन्न खण्डमा उपकरण पठाएर तयारी अवस्थामा राखिएको छ। उहाँले भन्नुभयो, अहिले व्यवस्थापन गरिएका उपकरण अपुग भए निजी क्षेत्र र निर्माण व्यवसायसँग मागेर पनि काम गर्न सकिन्छ। सड़क विभाग अन्तर्गत विभिन्न जिल्लामा विपद व्यवस्थापनलाई ध्यानमा राख्दै अवरूद्ध यातायात सञ्चालन गर्न सड़क डिभिजन र सम्बन्धित योजना प्रमुखको संयोजकत्वमा टास्क फोर्स बनाएको समेत उहाँले बताउनुभयो। आजको कान्तिपुर दैनिकमा खबर छ।
0: कायाकैरनमा सहकारी क्षेत्र सुधारको लागि भइरहेको कामबारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: किरण, हेर हेर, त्यो रवि भन्ने केटा त हाम्रो पल्लो गाउँको, उसलाई एड्स भएको छ। उसको बाबा एड्स भएर मरेका अरे। उसँग लाइन नबसौँ, हामीलाई पनि सर्न सक्छ।
3: कक्षामा स्वास्थ्य सरसफाई पाठ पढाउँदा मिसले एचआईभीको बारेमा पनि बताउनु भएको थियो। सँगै बेचमा बस्दा, खाजा खाँदा, खेल्दा, हात मिलाउँदा सर्दैन भन्नुहुन्थ्यो। यो प्रकाशले बिर्सिँदै के हो?
4: ल ल, प्रकाश कता जान लागेको? आऊ यहाँ सँगै बस। विद्यालय सबैको साझा फुलबारी हो। रवि आजदेखि हाम्रो विद्यालयमा तिमीहरू सँगै पढ्नेछन्। उनीसँग बेन्चमा बसेर पढ्दा, खेल्दा, हात मिलाउँदा, खाजा खाँदा, लाइनमा बसेर प्रार्थना गर्दा एचआईभी सर्दैन। हाम्रो विद्यालयमा दृष्टिबिन ज्योति बहिनी, बैशाखी टेक्ने उज्जवल भाइ, बोल्न नसक्ने छवि भाइ र एचआईभी संक्रमित भएका रवि भाइ पनि तिमीहरू सँगै मिलेर पढ्ने खेल्नेछन्। एचआईभी कसरी सर्छ भनेर तिमीहरूलाई सर मिसले कक्षामा बताउनु हुनेछ। लौ लौ, सबै आफ्नो कक्षामा जान सक्छ।
5: यौन तथा प्रजनन स्वास्थ्यका लागि ईएलसीएको सहयोगमा सक्रिय साथ। थप जानकारीका लागि फोन 9860362015, इमेल sakriyas@mail.com.np, पोस्ट बक्स नम्बर 10116, काठमाडौँ, नेपाल।
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
7: एनएमबी कैपिटल को एसआईपी हरेक महीना को सानो लगानी भोली को ठूलो संपत्ति एनएमबी कैपिटल।

0: को वेबसाइट वा नजिकैको एनएमबी बैंकको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले रासोपाले 18 वर्ष मुनिकालाई सदस्य बनाएकोमा मानवाधिकार आयोगले अध्ययन थाल्यो, सरकारले गर्न थाल्यो धमाधम नियुक्ति, कञ्चनपुर र कपिल वस्तुमा ठूलो वर्षा, आज पनि धेरै ठाउँमा पानी पर्ने, राजमार्गमा पहिरो 55 उपकरण परिचालन लगायतका खबर प्रस्तुत गर्यौं।
3: विद्यालय शिक्षामा सबै बालबालिकाको समतामूलक र समावेशी पहुँच सुनिश्चित गर्न सरकारले कार्यान्वयनमा ल्याएको विद्यालय शिक्षा क्षेत्र योजना एसईएसपी प्रभावकारी देखिए पनि योजना लक्ष्य अनुसार उपलब्धि हासिल गर्न भने सकेको छैन। सरकार र विकास साझेदार निकायको संयुक्त लगानीमा 2079 2088 सालसम्म सञ्चालन हुने गरी एसईएसपी कार्यान्वयनमा ल्याइएको योजना हो। कार्यान्वयन अवधिभर यस योजनाले 21 उपलब्धि अपेक्षा गरेको छ। यसको यसै वर्ष मध्य अवधि मूल्यांकन पनि भएको छ। अझै पनि विद्यालय शिक्षाको तल्लो तहमा शिक्षक दरबन्दी आवश्यकता भन्दा धेरै छ भने माथिल्लो तहमा अपुग छ। यो असन्तुलन मिलाउन शिक्षा तथा खेलकुद मन्त्रालयले प्राथमिक तहका 6,000 दरबन्दी माथिल्लो तहमा स्तरोन्नति गर्न लागेको छ। यसबीचमा खुद विद्यार्थी भर्ना दरमा पनि कमी आएको छ। एसईएसपी शुरू भएको वर्ष 96.1% रहेको खुद भर्नादर अहिले घटेर 94.2% झरेको छ। बाल श्रम, बाल विवाह, अपाङ्गता लगायतका समस्याले 6% बालबालिका विद्यालय बाहिर रहेको विज्ञको भनाइ छ। शिक्षा मन्त्रालयले पनि यस्ता समस्या अल्पसंख्यक समुदायका छात्रा, दलित तथा ग्रामीण भेगमा बढ़ी देखिएको पहिचान गरेको छ। यसको समाधानका लागि मानव विकास सूचकांकमा पछि परेका समुदायमा आधारभूत शिक्षाको पहुँच सुनिश्चित गर्न आवासीय विद्यालय सञ्चालन गर्न लागि को शिक्षा मन्त्रालयले जनाएको खबर आजको गोर्खा पत्रले छापेको छ।
2: बचत गर्ने बानीको विकास, साना उद्यमलाई प्रोत्साहन र विपन्न वर्गलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ नेपालमा सहकारी अभियान विस्तार भयो, तर पछिल्ला केही वर्ष यता वित्तीय अनियमितता, कमजोर व्यवस्थापन र प्रभावकारी नियमनको अभावका कारण सहकारी क्षेत्र गम्भीर संकटमा परेको छ। हजारौं बचतकर्ताको अरबौं रूपियाँ फिर्ताउन बाँकी छ भने सहकारी प्रतिको नागरिकको विश्वास समेत कमजोर बनेको छ। यही अवस्था सुधार गर्न सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरण मार्फत समस्या ग्रस्त सहकारीको व्यवस्थापन, बचत फिर्ता, ऋण असुली र कानूनी प्रक्रिया अघि बढ़ाएको छ। थप जानकारी अबको पालोमा।
3: सरकारले साना बचतकर्तालाई प्राथमिकतामा राखेर समस्याग्रस्त सहकारीको रकम फिर्ता गर्ने प्रक्रिया शुरू गरेको छ। त्यसका लागि बजेट व्यवस्थासँगै सहकारीबाट ऋण असुली, सम्पत्ति व्यवस्थापन र कानून प्रक्रिया पनि अघि बढ़ाएको छ। चरणबद्ध रूपमा थप बचतकर्ताहरूलाई राहत दिने सरकारको तयारी छ। पछिल्लो समय सरकारले सहकारी समस्या समाधानका लागि गरिरहेका ठोस कामबारे राष्ट्रिय सहकारी नियमन प्राधिकरणका उपनिर्देशक मुकेश कर्ण
4: वर्तमान सरकार आइसके पछाडि यो पहिलो संशोधन अध्यादेश आयो, यो प्राधिकरणलाई चाहिँ नि एकदम सक्षम र तपाईँको डेलिभर गर्ने चाहिँ एउटा निकाय बनाउनु पर्छ भनेर अहिलेको मन्त्रीज्यू लगायत भनौँ सरकारले चाहिँ त्यसलाई राम्ररी बुझेर अहिले चाहिँ अधिकार चाहिँ दिएको अवस्था छ। अहिले चाहिँ म्याक्सिमम तपाईँको अब काम पनि हामीले यसलाई अगाडि चाहिँ बढाएका छौँ, तत्काल चाहिँ तपाईँको कारवाही गर्छ भन्ने चाहिँ एउटा मान्छेमा एउटा त्यो धारणा चाहिँ बनेको छ। म्याक्सिमम आउने भनेको बचत फिर्ताको लागि हो, उजुरी र गुनासो नै हामी लिने गरेका छौँ, एक प्रकारको चाहिँ हामीले काम चाहिँ अगाडि बढ़िरहेका छौँ।
3: बचतकर्ताको ठूलो रकम अझै फिर्ता हुन बाँकी छ भने समस्याग्रस्त सहकारीका सम्पत्ति व्यवस्थापन, ऋण असुली र कानूनी प्रक्रियाले अपेक्षित गति दिन सकेको छैन। सहकारी क्षेत्र लाखौं नागरिकको प्रत्यक्ष सरकारसँग जोड़िएको हो, त्यसैले बचतकर्ताको रकम सुरक्षित गर्ने, दोषीलाई कानूनी दायरामा ल्याउने र सहकारी प्रतिको जनविश्वास पुनस्थापित गर्ने काम सरकारका लागि अझै चुनौतीपूर्ण भए पनि त्यसतर्फका प्रयासलाई प्रभावकारी रूपमा निरन्तरता दिनुपर्ने आवश्यकता छ।
4: कहीँ न कहीँ तपाईँको यस्ता किसिमका केही तपाईँको गलत प्रवृत्तिका मान्छेहरू पसे गए, जसले सहकारीको मूल्य मान्यता सिद्धान्त बुझेनन् होइन, त्यस आधारमा गएर सरकारको नियम कानून मापदण्ड निर्देशिका यिनीहरूलाई पनि लागू नगर्ने होइन, स्वनियमनको नाममा चाहिँ विभिन्न किसिमको चाहिँ अब त्यहाँ अवचलनका कुराहरू पनि गरे।
3: सहकारी क्षेत्रको सुधार केवल बचत फिर्तामै सीमित छैन, नियमन प्रणालीलाई प्रभावकारी बनाउने, सहकारीको सुशासन सुधार्ने, वित्तीय अनुशासन कायम गर्ने र भविष्यमा यस्ता समस्या दोहोरिन नदिने व्यवस्था गर्नुपर्ने उत्तिकै आवश्यक देखिएको छ। त्यसका लागि कानूनी, संस्थागत र व्यवस्थापकीय सुधारका क्षेत्रमा गर्नुपर्ने कामहरू के हुन्? फेरि एकपटक प्राधिकरणका उपनिर्देशक कर्ण।
4: प्राधिकरणलाई कसरी लाने, के गर्ने, भविष्यमा यसको के तपाईँको प्रारम्भ हुने, हामीले पनि यहाँबाट सल्लाह सुझाव दिएका छौँ। केही दिनमा पास पनि हुने अवस्थामा छ, दुई सदनबाट पास पनि भइसकेका छ। अब अलिकति नेप्सकोलाई संकुचित पार्ने, तीन वर्षभित्र उसले आफ्नो कारोबार गरिसक्नुपर्ने भन्ने स्थिति छ। वित्तीयमा सबभन्दा ठूलो कारोबार गर्ने एउटा सहकारी ब्याङ्क पनि छ, एउटा छाता ऐन आउनुपर्छ कि राष्ट्रिय सहकारी नियमन प्राधिकरण ऐनै आउनुपर्छ कि सर, छुट्टै हाम्रो आफ्नो स्पष्ट पोलिसी त हुनुपर्छ, रणनीति ल्याइदियो भने, रोड म्याप क्लियर भइदियो भने अनि मान्छेलाई पनि ए यस्तो रहेछ यसको म्याप, यतातिर जाम न त भन्ने हुन्छ नि त।
2: राष्ट्रिय सहकारी नियमन प्राधिकरणका उपनिर्देशक मुकेश कर्णसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि पनि खबरको सिलसिला, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि काठमाडौँ उपत्यका धेरै पेट्रोल पम्प हिजो दिनभर बन्द हुँदा उपभोक्ता शास्तिमा परे। इन्धन भर्न पुगेका गाड़ी चालकहरू एउटा बाटो अर्को पम्प धाउन बाध्य भयो भने कतिपय ठाउँमा लामो लाइन समेत लागेको थियो। बेलुकदेखि भने धेरै पेट्रोल पम्पहरू सञ्चालनमा आएपछि इन्धन आपूर्ति क्रमशः सहज बन्दै गएको छ। यस्तै हवाई इन्धनको मूल्य घटेपछि नेपालमा चल्ने आन्तरिक हवाई इन्धनको फ्यूल सरचार्ज इन्धन शुल्क घटाइएको छ। यो सँगै यात्रुले हवाई टिकटमा केही राहत पाउने भएका छन्। यस्तै इन्धनको मूल्य घटेसँगै यातायात व्यवसाय आफैले भाडा दर घटाउन माग गरेका छन्। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: होइन हो साथी, आज निकै तनावमा छौ त, के भो भने?
6: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
5: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
6: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
7: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
8: नारायणी टेलर्स, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
9: सम्पर्क मोबाइल नम्बर 9822964264।
10: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
11: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
12: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
13: होइन, कसलाई के भयो?
9: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियु चाहिन्छ रे, त्यसैले नेपालगंज लैजान हिँडेको।
13: कहाँ नेपालगंज दौडाउन लागेको? हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियुहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
9: ल ल एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही त आइसियु सेवा भएको थाहा नभएर अन्न हजुर बुबाको ज्यान समय र पैसा बर्बाद भएको।
13: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआईसीयू, बच्चाका लागि पीआईसीयू लगायत 60 आईसीयू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
9: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घुराही बर्गदुवा दाङ, सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-090-65-255।
14: चर्चित बनाएको छ, मेलापात गर्ने क्रममा उहाँले एक दिन कर्कलोको पातमा चाउचाउ खाएको भिडियो बनाउनु भएको थियो। यो भिडियो 2,80,00,000 भन्दा बढ़ी पटक हेरिएको छ। यसपछि उहाँ हुम्ली बुहारीका रूपमा लाखौं दर्शक माझ परिचित बन्नुभयो। आज उहाँले सामाजिक सञ्जाल मार्फत हुम्लाको संस्कृति, जीवनशैली र स्थानीय उत्पादनलाई विश्व सामु परिचित बनाउनु भएको छ। हुम्लाको चंखेली गाउँपालिकाका मार्सीधारा घर भएकी कल्पना फुर्सद मिल्दा वरपरका दृश्य समेट्दै भिडियो खिच्नुहुन्छ, पछिसम्म रहिरहोस् भनेर ती भिडियो टिकटक र फेसबुकमा पनि पोस्ट गर्नुहुन्छ। मेलापात, खेतबारी, गाउँघर र गाउँले परिवेशका कन्टेन्ट राखेर टिकटकमा चर्चित बन्नुभएकी कल्पनाका 230 भन्दा धेरै भिडियोमा 10,00,000 बढ़ी भ्यूज छ। आजको कान्तिपुरमा खबर छ।
2: अब विदेशको खबर। कतारको राजधानी दोहामा अमेरिका र इरान बीच चलिरहेको अप्रत्यक्ष वार्तामा सकारात्मक प्रगति भएको कतारी विदेश मन्त्रालयले जनाएको छ। कतार तथा पाकिस्तानका मध्यस्थकर्तासँग अमेरिका र इरानका प्रतिनिधिमण्डलले छुट्टा छुट्टै रूपमा गरेका छलफलमा उल्लेख्य प्रगति भएको अल जजिराले जनाएको छ। दुवै पक्षले आउँदा चरणका छलफललाई पनि निरन्तरता दिने सहमति गरेका छन्। इरानका पूर्व सर्वोच्च नेताको अन्त्येष्टि सम्पन्न भएपछि अर्को बैठक छिट्टै आयोजना गर्ने भनिएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले वार्तालाई शान्तिपूर्ण समाधानतर्फको महत्वपूर्ण कदम भएको प्रतिक्रिया दिनुभएको छ। इरानले युरेनियम सम्वर्धनको अधिकार, हर्मुज जलमार्गमाथिको आफ्नो नियन्त्रण तथा अरू सुरक्षा सम्बन्धी विषयलाई आफ्नो मुख्य बटम लाइन बनाएको छ। विश्लेषकहरूका अनुसार वार्तामा केही चुनौती भए पनि कूटनीतिक समाधानको सम्भावना भने खुल्ला छ। यसैबीच वार्ताको सकारात्मक संकेतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। तेलको मूल्य झन्डै 2% घट्दै 4 महिना यताकै न्यून बिन्दुमा पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल झन्डै 71.5-72 अमेरिकी डलर प्रति ब्यारेलमा कारोबार भइरहेको छ। दुवै पक्षले तनाव थप बढ्न नदी सम्झौताका प्रावधान, कार्यान्वयन, क्षेत्रीय सुरक्षा, हर्मुज जल मार्गमा सुरक्षित जहाज आवागमन तथा इरानको रोगका सम्पत्ति सम्बन्धी विषयमा थप छलफल गर्ने सहमति गरेका छन्।
14: अब खेल खबर। इंग्ल्याण्ड र बेल्जियमले फिफा विश्वकप 2026 प्री क्वार्टर फाइनलमा स्थान बनाएका छन्। इंग्ल्याण्डले कंगोलाई पराजित गर्दा बेल्जियमले सेनेगल विरूद्ध 2 गोलले पछि परेको अवस्था पुनर्गामन जित निकालेको हो। गैराती भएको खेलमा इंग्ल्याण्डले कंगोलाई 2-1 हरायो। खेलको 7 मिनटमा ब्रायन सिम्पेगाले गोल गर्दै कंगोलाई अग्रता दिलाएका थिए। त्यसपछि इंग्ल्याण्डले लगातार प्रहार गरे पनि बराबरी गोल गर्न लामो समय कुर्नु पर्यो। खेलको 75 मिनटमा कप्तान ह्यारी केनले हेड मार्फत गोल गर्दै इंग्ल्याण्डलाई बराबरीमा फर्का आए। त्यसपछि 86 मिनटमा उनले नै अर्को गोल गर्दै टोलीलाई 2-1 जित दिलाएका थिए। इंग्ल्याण्डले अब अन्तिम 16 मेक्सिकोसँग खेल्नेछ। विश्वकपमा केनको कुल गोल संख्या 13 पुगेको छ भने यस संस्करणमा उनले 5 गोल गरिसकेका छन्। आज बिहान भएको अर्को खेलमा बेल्जियमले सेनेगलमाथि 3-2 पुनरागमन जित निकाल्दै अन्तिम 16 स्थान सुरक्षित गरेको छ। खेलको 24 मिनटमा हबीब डायराले र 51 मिनटमा इस्माइला शाहले गोल गरी सेनेगललाई 2-0 अग्रता दिलाएका थिए, तर अन्तिम 5 मिनट सम्हालिन सकेन। खेलको 86 मिनटमा रोमेलु लुकाकुले गोल गर्दै अन्तर घटाए पनि 3 मिनटपछि युरी टिटेमान्सले गोल फर्काएका थिए। निर्धारित समय 2-2 बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको अन्तिम मिनटमा सेनेगलका लामिन क्यामराले डिबक्सभित्र फाउल गरेपछि प्राप्त पेनाल्टीलाई युरी टिलेमान्सले गोलमा परिणत गर्दै बेल्जियमलाई 3-2 जित दिलाएका छन्। अन्तिम स्वरमा इंग्ल्याण्डले मेक्सिको र बेल्जियमले अमेरिका र बोस्निया एण्ड हर्जगोभिना बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। अहिले अमेरिका र बोस्निया र हर्जगोभिना बीचको खेल चलिरहेको छ।
2: कार्यकैरनमा अब केही खबर संक्षेपमा। सरकारले भुक्तानी गर्न पाउने समय 9 दिन मात्रै बाँकी रहँदा खर्च गर्न बाँकी बजेट भने 5,35,32,82,00,00,000 रूपियाँ देखिएको छ। महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको असार 16 सम्मको तथ्याङ्कले यस्तो देखाएको हो। आर्थिक वर्ष सकिन लाग्दा पनि सरकारको पूँजीगत खर्च कमजोर छ। असार 16 सम्म लक्ष्यको 35.32% मात्रै पूँजीगत खर्च भएको छ।
14: जघन्य वा गम्भीर कसुर तथा त्यस्ता कसुरको उद्योग दुरुत्साहन वा आपराधिक षड्यन्त्र बाहेक अन्य कसुरमा व्यक्ति पक्राउ पूर्व अनुसन्धान अधिकारी समक्ष उपस्थितको सूचना दिनुपर्ने व्यवस्था गर्दै सरकारले कानूनी व्यवस्था प्रस्ताव गरेको छ।
2: देशभरका 166 स्टार्टअप उद्यम परियोजना सहुलियतपूर्ण कर्जाका लागि सिफारिशमा परेका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा कार्यक्रम अन्तर्गत पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुलासम्मका 966 परियोजनालाई सहुलियतपूर्ण कर्जाका लागि सिफारिश गरेको खबर कारोबारले लेखेको छ।
14: शेयर कारोबार मापक नेप्से परिसूचक हिजो 44.59 अंकले बढ़ेको छ। अघिल्ला 7 दिन लगातार घटेको नेप्से एकाएक उच्च अंकले वृद्धि भएको हो।
2: विद्युत प्राधिकरणले प्रसारण लाइन तयार नभएको, सब स्टेशनको क्षमता नपुगेको, ग्रिडमा समस्या आएको र मागभन्दा बढ़ी विद्युत उत्पादन भएकाले प्रणाली ग्रिडको स्थिरता कायम राख्नुपर्ने कारण देखाउँदै जलविद्युत आयोजनाहरूलाई उत्पादन घटाउन निर्देशन दिन थालेको खबर कान्तिपुरले लेखेको छ।
14: गृह मन्त्रालयमा दोस्रो पटक कार्यभार सम्हाल्दा गएको जेठ 26 गृहमन्त्री सुदन गुरूङले गरेका 4 निर्णय मध्ये एक थियो दरबार हत्याकाण्डको अनुसन्धान गर्ने। निर्णयको 3 साता बितिसक्दा पनि त्यसको प्रक्रिया भने अझै अघि बढ़न सकेको छैन।
2: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय आर्थिक वर्ष 2083-84 वार्षिक नीति कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगरेका 23 पालिकासँग स्पष्टीकरण मागेको छ।
14: भन्सार प्रशासनको आधुनिकीकरण, व्यापार प्रवर्धन र रोजगारी सृजनामा सहयोग पुर्याउन एसियल विकास बैंक एडीबीले नेपाललाई झण्डै 7,50,00,000,00 रूपियाँ 5 करोड़ अमेरिकी डलर ऋण उपलब्ध गराउने भएको खबर आजको गोर्खापत्रमा छ।
2: नेपालको पहिलो सड़क सुरुङ मार्गका रूपमा निर्माण गरिएको नागडुंगा सुरुङ मार्ग आउँदो साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ। कायाकैरनमा अब पालो उखानको।
14: वर्षाको भेल आयो गयो।
2: उखानसँगै हामी कायाकैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
14: राष्ट्रपतिले 18 वर्ष मुनिकालाई सदस्य बनाएकामा मानवाधिकार आयोगले अध्ययन थाल्यो। त्रुटिवश बाल बालिकाको विवरण समावेश भएको राष्ट्रपा महामन्त्री आचार्यको स्पष्टीकरण।
2: कञ्चनपुर र कपिल वस्तुमा ठूलो वर्षा, आज पनि धेरै ठाउँमा पानी पर्ने। राजमार्गमा पहिरो 55 उपकरण परिचालन।
14: विपन्न बाल बालिकालाई विद्यालय ल्याउनै सकस, बाल श्रम, बाल विवाह, अपाङ्गता लगायतका समस्याले 6% बाल बालिका विद्यालय बाहिर।
2: कतारमा भइरहेको अमेरिका र इरान बीचको अप्रत्यक्ष वार्ता सकारात्मक, दुई देशबीच तनाव कम हुने संकेत। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य 4 महिना यताकै सस्तो।
14: र विश्वकप फुटबलमा इंग्ल्याण्ड र बेल्जियमको पुनरागमन जित, अग्रता जोगाउन नसक्दा कंगो र सेनेगल बाहिरिए। अमेरिका र बोस्निया बीचको खेल चल्दै।
2: र अन्त्यमा आजको कार्टुन। आज हामीले रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। कम्युनिष्ट नेताहरूले अब मिल्नुपर्छ भनेर भाषण गर्न थालेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ ओली र प्रचण्ड जस्ता देखिने मान्छे छन्। ओली जस्ता देखिने मान्छे भन्दैछन्, तपाईंलाई त देख्यो कि स्वर्ग नर्क पातल कता हुन्छ, सँगै कुदिहालौं जस्तो लाग्छ। अनि जवाफमा प्रचण्ड जस्तै देखिने मान्छे भन्दैछन्, मलाई नै पत्याइहालौं जस्तो लाग्छ। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।
15: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 MHz।
16: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
17: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र ₹50।
18: खुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, खुराही दान। फोन नम्बर 082-585-2110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
19: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
20: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
19: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
21: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
22: नेपाली जुत्ता घर
23: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
22: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
23: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
22: स्वदेशी उत्पादनको प्रवर्धन गरौ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
23: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
24: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
25: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
24: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
23: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार।
20: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
23: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
24: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082-62-98-78-18-617 98-78-35-643।
26: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नमस्कार। पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र अमृता डागी र सहकर्मी देवा भूषालसँगै अमर क्षितिजको तपाईंलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रममा अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली र गढवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: लुम्बिनी प्रदेशको पुँजीगत खर्च निराशाजनक, 11 महिनामा आधा पनि भएन पुँजीगत खर्च।
0: महिलामा पाठेघरको क्यान्सर संक्रमण बढ्दै, दाङमा 4 वर्षमा 488 महिलामा देखियो पाठेघरको मुखको क्यान्सर।
1: र लुम्बिनी प्रदेशमा बजेट बारे विवाद, बस्न सकेन प्रदेश सभा बैठक।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे पोखरा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियो

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका तीनवटा दैनिक पत्रिका हातमा परेका छन्। नयाँ युगबोध, राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक। यी तीनवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं युगबोध राष्ट्रिय दैनिकबाट।
2: घोराही उपमहानगरपालिका 13 कमलधारीमा असार 16 गते पाठ्यघरको मुख्य क्यान्सर परीक्षणको लागि शिविर चल्यो। जाँचका क्रममा 37 वर्षीय महिलाको पाठ्यघर पोजेटिभ देखियो, अर्थात क्यान्सर हुने लक्षण फेला पर्यो। त्यसपछि स्वास्थ्यकर्मीले औषधि चलाए। अब घोराई उपमहानगरपालिकाको संस्थागत परिवार नियोजन क्लिनिकमा बोलाएर विशेषज्ञ जाँच गराउने तयारी भइरहेको छ। उनी मात्रै होइन, घोराई उपमहानगरपालिकाले गाउँघरमै पुगेर महिलाहरूको पाठ्यघरको क्यान्सर समयमै पहिचान गरी धेरैको ज्यान जोगाएको छ। तर कतिपय लाजले समस्या लुकाएर राख्दा ढिलो गरी परीक्षण भएको र बचाउन नसकिएको घोराई उपमहानगरपालिका स्वास्थ्य प्रवर्धन शाखाले जनाएको छ। महाशाखा अनुसार पछिल्लो 4 वर्षमा घोराईमा पाठ्यघरको मुखको क्यान्सरकै कारण ज्यान गुमाउनेको फाटफुट छन्। तर समयमै स्क्रीनिङ गराउँदा सयौंले ज्यान जोगाएका छन्। बितेको 4 वर्षको तथ्याङ्कले घोराई उपमहानगरपालिकामा 488 जनामा पाठ्यघरको मुखको क्यान्सरको शंकास्पद लक्षण फेला परेको छ। घोराई उपमहानगरपालिका स्वास्थ्य प्रवर्धन शाखाले 19 वडामा सञ्चालन गरेको शिविर र संस्थागत परिवार नियोजन क्लिनिकबाट 488 जना महिलाको पाठ्यघरमा क्यान्सरको लक्षण फेला परेको हो। महिलाहरूको स्वास्थ्य संरक्षणका लागि उपमहानगरले 2079-80 पाठ्यघरको मुखको क्यान्सर परीक्षणका लागि शिविर सञ्चालन गर्दै आएको छ। 4 आर्थिक वर्षमा घोराहीले 19 वडाका विभिन्न क्षेत्रमा पुगेर 16,741 जना महिलाको पाठ्यघर परीक्षण गर्यो। त्यही परीक्षणमा 488 जना महिलाको पाठ्यघरमा क्यान्सरको शंकास्पद लक्षण फेला पर्यो। तथ्याङ्क अनुसार पहिलो वर्ष आर्थिक वर्ष 2079-80 कुल 5,809 जना महिलाहरूको पाठ्यघर परीक्षण गरियो। तीमध्ये 116 जना महिलामा क्यान्सर पोजिटिभ देखियो। आर्थिक वर्ष 2080-81 पनि घोराहीले 3,665 महिलाको पाठ्यघर जाँच गर्यो, जसमा 88 जनाको पाठ्यघरमा पोजिटिभ देखियो। त्यस्तै आर्थिक वर्ष 2081-82 5,260 जनाको गरिएको परीक्षणबाट 164 जनामा शंकास्पद लक्षण भेटिएको थियो भने चालू आर्थिक वर्ष 2082-83 2,700 जनाको पाठ्यघर जाँच गर्दा 120 जनामा पोजिटिभ देखिएको घोराई उपमहानगर स्वास्थ्य शाखा प्रमुख राधा पौडेलले जानकारी दिनुभयो। घोराईले क्यान्सर लगायतका बिरामीको उपचारमा सहयोग गरिरहेको छ। त्यही सहयोग लिन दैनिक जसो कार्यालयमा बिरामी आउन थालेपछि क्यान्सर ठूलो समस्याका रूपमा बढ़िरहेको छ। यसमा पनि पाठ्यघरको मुखको क्यान्सर भएर महिलाहरूको जीवन जोखिममा पर्न थालेको महसुस गरेर समयमै त्यसको पहिचान र उपचारमा सहजता ल्याउन पालिकाले हरेक वर्ष स्क्रीन अभियान नै सञ्चालन गरेको घोराई उपमहानगरपालिकाका उपप्रमुख हुमा कुमारी डीसीले बताउनुभयो। दैनिक जसो मेरो टेबलमा क्यान्सर पीड़ित महिला आउन थाल्नुभयो, त्यसैले आर्थिक वर्ष 2079-80 नै पाठ्यघरको मुखको क्यान्सर जाँच अभियान नै थाल्यौ। उपप्रमुख डीसीले भन्नुभयो, केहीलाई त बचाउन सकिएन, तर समयमै जाँच भएर उपचार गर्दा धेरैले नयाँ जीवन पाउनु भएको छ। आजको युगबोध राष्ट्रिय दैनिकमा जयन सागरले खबर लेख्नु भएको छ।
1: लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 11 महिनाको अवधिमा विकास बजेट करिब 45% मात्रै खर्च गरेको छ। चालू आर्थिक वर्षको जेठ मसान्तसम्म 44.92% विकास बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालय राप्ती उपत्यका देउखरीले जनाएको छ। लुम्बिनी प्रदेश सरकारले पूँजीगत खर्चतर्फ 23,47,14,65,000 रूपियाँ बजेट रहेकोमा 10,54,27,68,565 रूपियाँ मात्रै खर्च गरेको छ। चालू आर्थिक वर्षको जेठ मसान्तसम्म चालूतर्फ 50.67% बजेट खर्च भएको छ। चालूतर्फ 15 अर्ब 43 करोड़ 85 लाख 35 हजार रूपया बजेट रहेकोमा 7 अर्ब 82 करोड़ 20 लाख 75 हजार 83 रूपया 54 पैसा खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ। चालू तर्फ 6 अर्ब 33 करोड़ 69 लाख 47 हजार 226 रूपया 58 पैसा खर्च हुन बाँकी छ। प्रदेश सरकारले चालू र पूंजीगत तर्फको खर्च 47% खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयले जानकारी दिएको छ। प्रदेश सरकारको चालू आर्थिक वर्षका लागि 38 अर्ब 91 करोड़ रूपियाँको बजेट रहेको थियो। चालू आर्थिक वर्षको 11 महिनामा 18 अर्ब 36 करोड़ 48 लाख 43 हजार 648 रूपियाँ 54 पैसा खर्च भएको लेखा नियन्त्रण कार्यालयको भनाई छ। कार्यालयले दिएको जानकारी अनुसार प्रदेश सभाको 49.18% बजेट खर्च भएको छ। आजको गोरक्ष दैनिकमा अमरराज आचार्यले यो खबर लेख्नु भएको छ।
2: घोराईको आयुष फ्रेश हाउसका आयुष कुरेशीलाई घोराई उपमहानगरपालिकाको अनुगमन टोलीले 3 दिनभित्र पसलका सम्पूर्ण कागजात सहित उपस्थिति हुन भनेको छ, किनभने उहाँको मासु पसलमा फोहोर व्यवस्थापनमा कमजोरी गरेको पाइएको छ। बुधबार अनुगमनका क्रममा आलो असानमा मासु र बोसोका टुक्रा र रगतका छिटा देखिएका थिए। बन्द गर्ने स्थानमा बस्नै नसकिने गरी सडेका कचेरा गनाउँथे। हरिया झिंगा तथा किराहरू भन्केका थिए। फोहोर उठाउने गाड़ी समयमा नआएर फोहोर रोकिएको कुरेशीको गुनासो थियो। यस्तै हाम्रो मासु पसलमा भने भित्र पस्ने बित्तिकै टुलक्क टायल टल्किएको थियो। असानो सफा भेट्यो। अनुगमन टोलीले धन्यवाद दियो, तर मासु काट्ने असानो नजिकको भित्तामा भने टायल हाल्न सुझाव दियो। त्यसै गरी प्लास्टिकमा पोको पारेर मासु राखेको पनि कमजोरी भेटाए। यसै गरी दाजुभाइ मासु पसललाई पनि मासु काट्ने स्थल वरपर सामुदायिक कुकुर नबस्ने व्यवस्था मिलाउन भनिएको छ। मासुजन्य सामग्री कम माइक्रोनको प्लास्टिकमा नराख्नु भनी लिखित निर्देशन दिएको छ भने रोलपाली मासु पसलमा मासु झुण्ड्याइएको थियो। पसल सञ्चालक सीता नेपाली झिंगा धपाउँदै बस्नु भएको थियो। आन्द्रा भुडी एउटै फ्रिजमा राखिएको थियो। सिसा वा जाली केही पनि थिएन। उहाँलाई सरसफाईको अवस्था कमजोर भएकाले उचित व्यवस्थापन गर्न निर्देशन दिएको छ। पूर्वी रूकुम कोल तथा रागा तथा माछा मासु पसलमा टायल मार्बल लगाई पूर्वाधार निर्माण गर्नु भनेको थियो। मासुजन्य सामग्री खुल्ला राखेको कम माइक्रोनको प्लास्टिकमा प्याक गरेको भेटाएको थियो। आजको युगबोध राष्ट्रिय दैनिकमा गोविन्द खड्काको खबर छ।
1: राप्ती गाउँपालिकामा समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। समुदाय स्तरमा फैलिन सक्ने महामारी जन्य रोग तथा अप्रत्याशित जनस्वास्थ्य घटनाको समयमै पहिचान गरी सम्बन्धित निकायमा सूचना प्रवाह गर्न सके ठूलो जनधनको क्षति हुनबाट जोगिन सकिनेमा कार्यक्रममा जोड़ दिएको थियो। राप्ती गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा बुधबार मसुरिया स्थित गाउँपालिकाको सभाहालमा जनप्रतिनिधि तथा सरोकारवालाहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा जनस्वास्थ्य निरीक्षक पोषण राज शर्माले समुदायमा देखिन सक्ने संक्रमण रोग अप्रत्याशित जनस्वास्थ्य घटना र महामारी जस्ता समयमै पहिचान गर्न सूचना संकलन र प्रतिकारका विषयमा जानकारी गराउनु भएको थियो। उहाँले रोग निगरानीको चक्र निगरानी तथा प्रतिकारको अवधारणा समुदायमा कार्य प्रक्रिया तथा सूचना प्रवाहको प्रक्रिया बारे विस्तृत जानकारी दिनु भएको थियो। राप्ती पोस्ट दैनिकबाट यो खबर लिएका छौं।
2: स्थानीय सरकारलाई प्रभावकारी बनाउने आधार केवल विकास निर्माणका योजना र बजेट मात्रै होइन, त्यसलाई सञ्चालन गर्ने स्पष्ट कानूनी संरचना पनि हो। कानून बलियो भए मात्र सेवा प्रवाह व्यवस्थित पारदर्शी र जन उत्तरदायी बन्न सक्छ। यहाँ मान्यतालाई यही मान्यतालाई आत्मसात गर्दै तुलसीपुर उपमहानगरपालिकाले पछिल्ला 8 वर्षमा 154 वटा विभिन्न कानून निर्माण गरी स्थानीय शासनलाई संस्थागत बनाउने दिशामा जोड़ दिएको छ। उपमहानगरपालिकाको 1900 नगरसभा विधायन समितिका संयोजक भीमबहादुर कंवर योगीले आर्थिक वर्ष 2082-83 को असार 5 गति सम्मको प्रतिवेदन प्रस्तुत गर्दै 2075 सालदेखि हालसम्म 41 वटा ऐन 89 वटा कार्यविधि र 4 वटा निर्देशिका 5 वटा नियमावली 9 वटा मापदण्ड एउटा नीति एउटा रणनीति 3 वटा कार्ययोजना र एउटा मार्गदर्शन गरी कुल 154 वटा कानून निर्माण भई कार्यान्वयनमा रहेको जानकारी दिनुभयो। तुलसीपुरले चालू आर्थिक वर्षमा मात्रै 6 वटा महत्वपूर्ण कानून पारित गरेको छ। ढुङ्गा दर्ता व्यवस्थापन तथा संचालक कार्यविधि ढुङ्गा दर्ता व्यवस्थापन तथा सञ्चालन कार्यविधि 2082 पशु सेवा शाखाको कार्यक्रम सञ्चालन मापदण्ड 2082 घर बहाल कर व्यवस्थापन कार्यविधि 2082 लागत साझेदारी आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि 2082 उपभोक्ता समिति गठन तथा सञ्चालन कार्यविधि 2082 तथा बारुण यन्त्र व्यवस्थापन तथा सञ्चालन कार्यविधि 2082 कार्यान्वयनमा आइसकेका छन्। यी कानूनले राजस्व संकलनलाई व्यवस्थित गर्नुका साथै कृषि पशुपालन विपद व्यवस्थापन सार्वजनिक सेवा र विकास आयोजनाको कार्यान्वयनलाई थप प्रभावकारी बनाउने विधायन समितिका संयोजक योगीले बताउनुभयो। उहाँले भन्नुभयो काम गर्दै जाँदा आइपरेका समस्या नागरिक तथा सरकारवालाहरूबाट आएका सुझाव र आवश्यकतालाई महसुस गर्दै स्थानीय सरकारले यी कार्यविधिहरू निर्माण गरेको छ। एकराज भण्डारीले युगबोध राष्ट्रिय दैनिकमा खबर लेख्नु भएको छ।
1: रासायनिक मल विषादीको अधिक प्रयोगले माटोको उर्वरा शक्ति नाश हुँदै गएको र उत्पादन पनि कम हुन थालेपछि किसानले त्यसको विकल्प खोज्न थालेका छन्। माटोको सुधार गर्न मानव स्वास्थ्यको सुधार गर्न दाङका किसानले जैविक मल र विषादीको उत्पादन र प्रयोग गर्न थालेका छन्। माटोको सुधार किसानहरूको आय आर्जनमा वृद्धि र मानव स्वास्थ्यको सुधारका लागि स्थानीय पालिकाहरूले पनि साथ दिएका छन्। एक रिपोर्ट।
3: शान्तिनगर गाउँपालिका 5 ढोडेनेकी चिजमानी चौधरीले तरकारी खेती गरेर घर खर्च चलाउन थालेको वर्षौं भयो। पछिल्ला केही वर्षदेखि विस्तारै उत्पादन घट्न थाल्यो। माटोमा आएको कडापन र अधिक विषादीका कारण पत्ता लागेपछि चिजमानीले अहिले माटो सुधार गर्न आफैले बनाएको झोल मल प्रयोग गर्न थाल्नु भएको छ।
4: विषादी रहित तरकारी खानको लागि हामी यो अर्ग्यानिक झोल मलबाट स्वस्थ हुन सक्छौ र स्वस्थ खान पनि पाउँछौँ र आफ्नो वातावरणलाई पनि स्वस्थ बनाउन सक्छौँ, माटोलाई पनि स्वस्थ बनाउन सक्छौँ भन्ने आशाले यो झोलमल 450 लिटर म बनाएको छु। प्रयोग पनि यही नै गर्छु, राम्रो फलिरहेको छ।
3: चिज मानीले जस्तै अहिले शान्तिनगर र दङ्गेश्वरण गाउँपालिकाका किसानहरू घरमै विभिन्न किसिमका झोलमल र जैविक विषादी तयार गरी खेतीपातीमा प्रयोग गर्न थालेका छन्। तरकारी खेतीमा त्यही झोलमल र जैविक विषादी प्रयोग गर्दा माटो उपचार मात्र होइन त्यसबाट उत्पादित विषादी रहित तरकारी घरबाटै बिक्री भइराखेको बताउनुहुन्छ शान्तिनगर गाउँपालिका 6 का किसान मीना केसी।
5: किराहरू नियन्त्रणको लागि येल्लो स्टिकर चिप्चिपे पहेँलो पासो प्रयोग गरिरहेछौँ। औंसा किराको लागि मोहनी पासो नि प्रयोग गरिरहेछौँ। बोट बिरुवालाई पनि राम्रो अनि हाम्रो स्वास्थ्यको लागि पनि राम्रो हुने भएको हुनाले रासायनिक मल प्रयोग नगरेर धार्मिक कम्पोस्ट मल प्राङ्गारिक मल गोठे मलहरू प्रयोग गरिरहेछौँ।
3: खेतीपातीमा प्रयोग हुने अत्याधिक विषादी त्यसले माटो र मानव स्वास्थ्यमा पार्ने असर लगायतका कुरामा किसान जानकार भएपछि पश्चिम दाङका किसानहरू गाउँ गाउँमा समूह बनाएर झोलमल गडेउले मल जैविक विषादी अर्ग्यानिक उत्पादनमा लागेका छन्। दङ्गेश्वरण गाउँपालिका 4 का किसान प्रभा चौधरी र कुबेर चौधरी।
6: हाम्रो समूहमा चाहिँ 25 जना रहेका छौँ। हामीले मेरो घरमा चाहिँ 700-800 लिटर जति झोलमल उत्पादन गरेका छौँ र हाम्रो समूहका सदस्यहरूले पनि उत्पादन गरिराख्नु भएको छ र हाम्रो सबै गाउँ नै अर्ग्यानिक खेतीतिर लाग्ने उद्देश्य लिएका छौँ।
7: रासायनिक मल पनि त्यति प्रशस्त मात्रामा पनि पाउँदैन, अब त्यति लाभदायक पनि भएन। रासायनिक मल यो गोबर मल जस्तो अब परम्परागत बनाउनु म मल भन्दा यो अलि उचित छ भनेर थाहा पायौँ, त्यही भएर यो गन्यौली मल बनाउन सुरु गरेका छौँ। हामीसँग आफ्नै स्रोतले बनाइरहेका छौँ, गोबरहरू हामी बाहिरबाट किनेर ल्याउनु परेका छैन, आफ्नै गोबर छ हामीसँग भैँसी छन् घरमै।
3: किसानलाई घरमै जैविक मल र विषादी बनाउने शिव दङ्गेश्वरण र शान्तिनगर गाउँपालिका तथा महिला सामुदायिक सेवा केन्द्रको सहकार्यमा भइरहेको छ। शिव सँगै झोलमल उत्पादन गर्ने सामग्री पनि स्थानीय सरकार र सहयोगी संस्थाले नै दिएर किसानको आय आर्जन वृद्धि गर्ने र मानव स्वास्थ्य सुधारमा काम गरिरहेको स्थानीय सरकारको भनाइ छ। शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत र दङ्गेश्वरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी
8: विषादीयुक्त झोलमलहरू आफै बनाउने, उत्पादन आफै गर्ने र उत्पादन गरेर हामी बाहिर नै किन्नु पर्ने, त्योबाट बनेको विषादी मलबाट बनाएको तरकारीहरू जेसुकै होस् त्यहाँ तरकारीहरू बनाइसकेपछि त्यो चाहिँ सजिलै त्यसको मूल्य पनि पाउने र किसानको आयोजन बढ्ने हिसाबले हामीले काम गरेका छौँ भने सँगसँगै किसानलाई भगाएर सुधार भन्ने पनि छ। त्यसै गरी बाख्रा कसरी पालिरहेको छ भने बाख्राको त्यसै माग छ खसी बगाएको, त्यसलाई पनि हामीले किसानलाई गोठ बनाइदिएर किसानले त्यो बाख्राहरू उत्पादन गरिरहेको छ भनेपछि भैँसीहरू पाल्ने किसान पनि हुनुहुन्छ, त्यो पनि हामीले गरिरहेको छौँ।
9: दङ्गेश्वरण गाउँपालिकामा किसानहरू रहेको कारणले गर्दाखेरि, बाहुल्य रहेको कारणले गर्दाखेरि हामीले किसानलाई प्रायोरिटी दिएका छौँ, जसले गर्दाखेरि जो रासायनिक मल अहिले अभाव पनि छ र किसानले प्राप्त गरिरहेको छैन, जुन मललाई प्राप्त गर्नको लागि लाइन लाग्नुपर्ने अवस्था आइरहेको छ, त्यसको न्यूनीकरण गर्नको लागि दङ्गेश्वरण गाउँपालिकाले यस्ता किसिमका झोल मलहरू, कम्पोस्ट मलहरू, गन्यौला मलहरू र विषादीहरू उत्पादन गरेर अर्ग्यानिक खेती गरेर यहाँका नागरिकहरूलाई स्वस्थ बनाउन र राज्यको भारलाई कम गर्ने उद्देश्यका साथ हामी अगाडि बढ़िरहेको कुरा पनि जानकारी गराउन चाहन्छु।
3: झोल मल र उत्पादनका लागि किसानले घर वरिपरिकै गाई वस्तुको गोबर, गहुँत, पानी, तितेपाती, निमको पात, असुरो, बकाइनो, बनमारा, दालको पिठो र केमिकलको प्रयोग गरी झोल मल र जैविक विषादी दुवै उत्पादन गरिरहेका छन्। बाली नालीका लागि खाद्यतो उपलब्ध गराउने बिरूवालाई रोग किराबाट बचाउने र बाली नालीमा लाग्ने रोग किरा विरूद्धको प्रतिरोधात्मक शक्ति बढ़ाउने जस्ता काम झोल मल र जैविक विषादीले गर्ने गरेको छ।
10: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारी अब बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराईमा।
11: डाक्टर विमला तिवारी द्वारा दिइने सेवाहरू:
12: पाठीघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
11: पाठीघर सम्बन्धी समस्याको अपरेशन सेवा,
13: अन्य विशेषज्ञ सेवाहरू, वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
14: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
15: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
16: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
17: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
18: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
19: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
20: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई ब्रान्च, फोन नम्बर 0825562018।
21: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
22: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
23: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
24: हार्जोर्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
25: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
26: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
27: इन्डोस्कोपी सेवा,
26: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
28: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
29: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ, फोन नम्बर 0825607334 र 0825601038।
30: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौं। थप जानकारी का लागि नया बजार हाट जोड़नी नशा तथा मेरुदंड उपचार केन्द्र घोराई 14 नया बजार दांग शहीद लखन पार्क देखि 50 मीटर उत्तर पुरानो घोराई हॉस्पिटल को ठीक अगाड़ी फोन 082-563-509 र मोबाइल 98453-0653।
0: अब बाकी समाचार। लुम्बिनी प्रदेश सभाको 11 बैठक बुधबार दिउँसो 1 बजे बस्ने गरी बोलाइए तापनि बजेटका विषयमा दलहरूबीच सहमति हुन नसकेपछि बैठक अन्तिम समयमा फेरि स्थगित गरिएको छ। स्थगित भएको बैठक असार 21 गते दिउँसो 1 बजेको लागि आह्वान गरिएको सूचनामा उल्लेख गरिएको छ। प्रदेश सभामुख तोलाराम घरती मगरले बुधबार विभिन्न दलका नेतासँग छलफल गरिनु भएको थियो। बजेटको विषयलाई लिएर सत्तारूढ़ दलकै सांसदहरूले तीव्र विमति जनाउँदै आएका छन्। रातो किताबमा बजेट प्रकाशित भएपछि असार 9 गते बसेको बैठकमा सत्तारूढ़ दलकै विरोधका कारण 16 मिनट नपुग्दै स्थगित हुन पुगेको थियो। सत्तारूढ़ दलकै सांसदहरूले बजेटमा विभेद गरिएको भन्दै आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की र भौतिक पूर्वाधार विकास मन्त्री रत्न खत्रीको राजीनामा नै मागेका थिए। त्यसपछि बैठक बस्न सकेको छैन। बैठकका लागि पटक पटक सूचना निकाल्ने गरिए पनि दलहरूबीच सहमति हुन नसक्दा बैठक बस्न सकेको छैन। असार 1 गते लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 का लागि 37,38,45,00,000 रूपियाँको बजेट विनियोजन गरेको थियो, जसमा चालुतर्फ आजको गोरक्षा राष्ट्रिय दैनिकमा खबर छ।
1: मगर भाषा संरक्षण संवर्धन तथा नयाँ पुस्तालाई मातृभाषाप्रति जागरण ल्याउने उद्देश्यले राप्ती गाउँपालिकामा सञ्चालन गरिएको 10 दिने मगर भाषा कक्षा सम्बन्धी प्रशिक्षण सकिएको छ। राप्ती गाउँपालिका 8 पिपरीमा नेपाल मगर भाषा संघ राप्ती गाउँपालिकाको आयोजना तथा राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा प्रशिक्षण कार्यक्रम गरिएको हो। राप्तीमा मगर भाषा प्रशिक्षण कार्यक्रम आजको यो बोध दैनिकमा खबर छ। अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको युगबोध दैनिकमा रमाउँदै बाँच्ने कला, नारायण प्रसाद शर्माको यो विचार छापिएको छ। आफ्नो उद्देश्य र आफ्नो सृजनामा रमाउँदा संसारै सहयात्री बन्न सक्छ भन्ने चेतना जागृत नभएसम्म विश्वमा सुख शान्ति र समृद्धि आउन सक्दैन विचारमा भनिएको छ। त्यस्तै बैंकिङ क्षेत्रमा कृत्रिम बुद्धिमत्ताको प्रयोग, विष्णुप्रसाद पौडेलको विचार छापिएको छ भने माथिल्लो कर्णाली जलविद्युत परियोजनामा देशको लगानी जरूरी शीर्षकमा युगबोध राष्ट्रिय दैनिकले सम्पादकीय लेखेको छ।
0: यसै गरी आजको गोरक्ष राष्ट्रिय दैनिकमा आफ्नै विशेषताको विकास शीर्षकमा डाक्टर ठाकुर प्रसाद भट्टको विचार छापेको छ भने अभिव्यक्ति स्वतन्त्रता भर्सेस डिजिटल अराजकता शीर्षकमा दीपक नेपालीको विचारलाई छापेको छ। युवाले बुझेको संघीयता शीर्षकमा खिमलाल देवकोटाको विचार छापेको छ भने पोषण प्रतियोगिताका सन्दर्भमा शीर्षकमा सम्पादकीय छापेको छ।
1: त्यसै गरी आजको राप्ती पोस्ट दैनिकमा मह ग्रामीण समृद्धिको आधार प्रयान पोखरेलको विचार छापिएको छ। आफ्नै विशेषताको विकास डाक्टर ठाकुर प्रसाद भट्टको विचार छापिएको छ भने आजको राप्ती पोस्ट दैनिकले आत्ममुग्धताको खोल शीर्षकमा सम्पादकीय लेखेको छ। यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र अमृता डाङ्गी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म अमर छेत्री
0: अनि म देवा भूषाल पनि बिदा हुन्छौ। नमस्कार।

0: मध्यपश्चिम चाँड यति बेला बिहानको 7 बजेको छ।
1: यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेपाल र भारत बीच रहेका सीमा सम्बन्धी समस्यालाई ऐतिहासिक सन्धि नक्सा र तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको परराष्ट्र मन्त्री शिशिर खनालको भनाई। प्रविधिजन्य लैंगिक हिंसा रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय सभाद्वारा संकल्प प्रस्ताव पारित। तोकिएको समयमा नीति कार्यक्रम तथा बजेट नल्याउने 23 स्थानीय तहसँग संघीय मामिला मन्त्रालयद्वारा स्पष्टीकरण माग। निशुल्क उपचार सम्बन्धी कार्यविधि अनुसार सहुलियत नदिने अस्पताललाई कार्यवाही गर्न गृह मन्त्रालयको निर्देशन। अमेरिका र इरान गत जून 17 भएको सहमति कार्यान्वयनमा सकारात्मक संकेत देखा परेको कतारको दावी। र फिफा विश्वकप प्री क्वार्टर फाइनल प्रवेशका लागि गए रातीको खेलमा इंग्ल्याण्ड र बेल्जियम विजयी, अमेरिका र बोस्निया हर्जगोविना बीचको खेल जारी।
2: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: किराले खाएको दाँत निकाल्ने,
4: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
3: खाली ठाउँमा दाँत राख्ने,
4: दाँतको जरीदेखि उपचार गर्ने,
3: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी भित्रको सबै रोगको उपचार सेवा।
4: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनु काथै चाँदी र सिसा पनि भरिन्छ।
5: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
6: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
1: आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूको प्रश्नको जवाब दिनुहुँदै मन्त्री खनालले नेपाल र भारत बीचको द्विपक्षीय प्राविधिक समितिले धेरै भूभागको सीमांकनका विषय टुंग्याइसकेको भए पनि लिम्पियाधुरा, लिपुले, कालापानी र सुस्ता क्षेत्रमा दुई पक्षको प्राविधिक टोलीले सीमांकन गर्न बाँकी रहेको बताउनुभयो। मन्त्री खनालले सीमांकन टुंगो लाग्न बाँकी रहेका भूभागहरूको प्रमाण र नक्साहरू नेपालसँग रहेको भन्दै प्रमाणका आधारमा द्विपक्षीय कूटनीतिक वार्ता मार्फत भारतसँग रहेको मतभेद टुंग्याउन चाहेको बताउनुभयो। सांसद विष्णुबहादुर विश्वकर्माले सीमा समस्याका विषयमा सोध्नु भएको प्रश्नको जवाब दिँदै मन्त्री खनालले सीमांकन हुन बाँकी रहेका क्षेत्र बाहेक अन्य क्षेत्रमा सीमा नापीसँग सम्बन्धित प्राविधिक समितिले काम गरिरहेको बताउनुभयो।
7: नेपाल र भारत बीचको द्विपक्षीय प्राविधिक समितिले नेपालको र भारतको धेरै भूभागबीच सीमांकन टुंग्याएको छ। तर लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र र सुस्ता क्षेत्रमा द्विपक्षीयको प्राविधिक टोलीले सीमांकन गरेको छैन। त्यो सत्य हो, त्यो तथ्य हो। तर हामी स्पष्ट छौं ती भूभागहरू नेपालको हो। हामीसँग ऐतिहासिक आधारहरू छन्, प्रमाणहरू छन्, नक्साहरू छन् र त्यसका आधारमा हामी हाम्रो दावी सहित द्विपक्षीय कूटनीतिक वार्ता मार्फत मतभेद टुंग्याउन चाहन्छौ। त्यस अर्थमा यो तथ्य चाहिँ वास्तविक हो। कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्ता क्षेत्रमा दुई पक्षले औपचारिक रूपमा सीमाको नक्साङ्कन नटुङ्ग्याएको तथ्य हो। तर यसलाई अगाडि बढ़ाउनु पर्छ भन्ने कुरामा पनि हामी त्यो पहल कूटनीतिक वार्ता मार्फत यो विषयलाई पनि समाधान गर्नुपर्छ भनेर हामी लागिरहेका छौं।
1: परराष्ट्र मन्त्री खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु रहेको भन्ने केही प्रारम्भिक अध्ययन र अन्वेषणले देखाएको भन्दै थप अध्ययन र अन्वेषणको काम खानी तथा भूगर्भ विभाग मार्फत हुने पनि बताउनुभयो। सांसद भुवन बहादुर सुनारले सोध्नुभएको प्रश्नको जवाफमा मन्त्री खनालले युरेनियम उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चाको विषयमा कुनै सत्यता नरहेको स्पष्ट गर्नुभयो। राष्ट्रिय सभाको हिजोको बैठकले प्रविधिजन्य लैंगिक हिंसा रोकथाम र नियन्त्रणका लागि प्रस्तुत संकल्प प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। सांसद रेणु चन्दले प्रस्तुत गर्नुभएको प्रविधिको प्रयोग गरी हुने लैंगिक हिंसा रोकथाम नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धी संकल्प प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको हो। सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सभाबाट पारित संकल्प प्रस्ताव कार्यान्वयनका लागि महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रीले प्रस्तुत गर्नुभएको प्रतिबद्धताको समेत आधारमा प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभयो। साथै उहाँले संकल्प प्रस्ताव कार्यान्वयनका सिलसिलामा भएका कामहरूका विषयमा हरेक तीन महिनामा कार्यान्वयन प्रगति सभा समक्ष पठाउन समेत सरकारलाई निर्देशन दिनुभयो। यसअघि छलफलमा उठेका विषयमा जवाब दिँदै महिला बालबालिका मन्त्री सीता बादीले लैंगिक हिंसा रोकथाम नियन्त्रण गर्न र लैंगिक हिंसा अन्त्य गर्नका लागि थप व्यवस्था सहित एकीकृत कानून तर्जुमा गर्ने उद्देश्यले अवधारणा पत्र तयार पारेको बताउनुभयो। मन्त्री बादीले अवधारणा पत्रमा प्रस्तावित कानूनमा समेट्नुपर्ने मुख्य विषयहरूमा डिजिटल हिंसा नियन्त्रणको विषय रहेको र राय तथा परामर्शका लागि अर्थ मन्त्रालयमा पठाइएको जानकारी गराउनुभयो। छलफलमा सांसदहरूले डिजिटल माध्यमबाट हुने लैंगिक हिंसा बढ़दै गएको भन्दै तत्काल कानूनी र संस्थागत व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले इन्टरनेट र स्मार्टफोनको पहुँच तीव्र गतिमा बढ़े पनि डिजिटल साक्षरताको अभावमा महिला र किशोरी हिंसाको शिकार भइरहेकाले पाठ्यक्रममै डिजिटल शिक्षा समावेश गर्नुपर्ने माग गर्नुभयो। सांसदहरूले फेसबुक जस्ता बहुराष्ट्रिय कम्पनी नेपालमा दर्ता नहुँदा अनुसन्धानमा ढिलाइ भइरहेको उल्लेख गर्दै सामाजिक सञ्जाल र इन्टरनेट सेवा प्रदायकलाई कानूनी दायरामा ल्याई आपत्तिजनक सामग्री तत्काल हटाउने प्रणाली सुनिश्चित गर्नुपर्नेमा जोड़ दिनुभयो। यस्तै सभाको विशेष शून्य लगायतका विभिन्न समयमा सांसदहरूले उठाएका विषयमा जवाफ दिँदै परराष्ट्र मन्त्री शिशिर खनालले परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धका स्थापित मूल्य मान्यताप्रति प्रतिबद्ध रही सुशासन र आर्थिक समृद्धि हासिल गर्ने दिशामा सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो। हिजोको बैठकमा सांसदहरूले वर्षायाम शुरू भएसँगै देशका विभिन्न भागमा बाढ़ी पहिरो र डुबानको समस्या शुरू भएकाले समयमा नै उद्धार सुरक्षित

जिम्मेवारी दिएको बैठकपछि महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभयो। बैठकले अनुशासन आयोगको प्रमुखमा कास्कीका लेखनाथ पौडेललाई मनोनित गरेको छ। यसअघि केन्द्रीय कार्यालयमा हिजो आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिनु भएको छ। सभापति रवि लामिछानेले पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराउनु भएको हो। महाधिवेशनले सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री सहित 900 सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो। सभापतिमा निर्वाचित लामिछानेले यसअघि नै शपथ लिइसक्नु भएको छ। असार 7 देखि 12 गतेसम्म चितवनको भरतपुरमा रासोपाको पहिलो महाधिवेशन भएको थियो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष 2083-84 वार्षिक नीति कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगरेका 23 वटा स्थानीय तहसँग स्पष्टीकरण मागेको छ। मन्त्रालयले पत्र मार्फत हिजो विभिन्न गाउँपालिका र नगरपालिकालाई 3 दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर विवरण पठाउन निर्देशन दिएको हो। मन्त्रालयले आफ्नो पोर्टलमा प्रविष्ट विवरण तथा प्राप्त प्रतिवेदनका आधारमा केही स्थानीय तहले हालसम्म आर्थिक वर्ष 2083-84 बजेट कानूनले तोकेको समयसीमाभित्र पेश नगरेको देखिएकाले आवश्यक स्पष्टीकरण मागिएको जनाएको छ। यसका साथै असार मसान्तभित्र बजेट पारित गर्न सहज हुने गरी स्थानीय तहको सभाको आगामी कार्यतालिका समेत मन्त्रालयमा उपलब्ध गराउन अनुरोध गरिएको छ। स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट असार 10 गतेभित्र कार्यपालिकाबाट स्वीकृत गरी सभामा पेश गर्नुपर्ने तथा असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानूनी व्यवस्था रहेको छ। गृह मन्त्रालयले लक्षित वर्ग निशुल्क उपचार सम्बन्धी संचालन तथा व्यवस्थापन कार्यविधि 2083 अनुसार सहुलियत नदिने अस्पताललाई कार्यवाही गर्न निर्देशन दिएको छ। गृह मन्त्रालयद्वारा परिपत्र जारी गरी कार्यविधिमा उल्लेख भएको छूट तथा सहुलियत दिए नदिएको अनुगमन गरी तत्काल छूट दिने व्यवस्था मिलाउन र छूट सहुलियत नदिने अस्पताललाई कानून बमोजिम कार्यवाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो। विपन्न, असहाय र व्यवारिसे नागरिकका लागि अस्पतालले छुट्याउनु पर्ने कुल सयको 10% निशुल्क उपचार सेवालाई थप व्यवस्थित, पारदर्शी र पहुँचयोग्य बनाउन कार्यविधि जारी गरिएको थियो। प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 दफावार छलफल भएको छ। समितिको हिजो बसेको बैठकमा विधेयकको प्रस्तावना र केही दफाहरूमाथि भएको छलफलमा सांसदहरूले गम्भीर अपराधको न्याय निरूपणका लागि विश्वसनीय परीक्षण, अपराधको वर्गीकरण र प्रभावकारी अध्ययन अनुसन्धान गर्न छुट्टा छुट्टै व्यवस्थालाई प्रस्तावनामै समेट्न सुझाव दिनुभयो। पछिल्लो समय प्रविधिमा आधारित अपराध बढ़दै गएकाले जैविक र भौतिकसँगै डिजिटल अपराधको परीक्षण एवं अनुसन्धानलाई पनि थप गर्न सांसदहरूले प्रस्ताव गर्नुभयो। सांसदहरूले नमूना संकलन गरेपछि परीक्षणका लागि लामो समय कुर्नुपर्ने अहिलेको बाध्यतालाई अन्त्य गर्ने गरी जनशक्ति र ल्याबहरूको व्यवस्थापन कानूनमै तोक्नुपर्ने सुझाव दिनुभयो। छलफलमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्राथमिक तहका शिक्षकको दरबन्दी नभएका विद्यालयले बाध्यात्मक अवस्थामा माध्यमिक तहका कक्षा चलाउनु पर्ने बताउनुभयो। प्रयोगशाला सञ्चालनका लागि बन्ने कानून नितान्त प्राविधिक भएकाले दफावार छलफलमा सम्बन्धित मन्त्रालय विषय विज्ञको आवश्यकता पर्ने हुँदा समितिले प्रयोगशाला विज्ञ गोपाल चौधरीलाई दफावार छलफलमा विज्ञका रूपमा आमन्त्रण गर्ने निर्णय पनि गरेको छ। बैठकमा सभापति डाक्टर ओजस्वी शेरचनले हाल नेपालमा यससँग सम्बन्धित कति जनशक्ति छन् र अत्याधुनिक ल्याब सञ्चालन गर्न कति जनशक्ति र पूर्वाधार आवश्यक छ भनी तथ्याङ्क उपलब्ध गराउन प्रयोगशालाका पदाधिकारीलाई निर्देशन दिनुभयो। विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन राष्ट्रिय शैक्षिक पात्रो विकास गरी कार्यान्वयनमा ल्याइएको जनाएको छ। विश्वविद्यालयहरूको शैक्षिक गतिविधिलाई एकीकृत र पात्रोमा आधारित बनाउन आयोगले विश्वविद्यालयहरूसँगको समन्वयमा राष्ट्रिय शैक्षिक पात्रो लागू गरेको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले मन्त्री स्तरीय निर्णय मार्फत पूर्व स्वीकृत भई कार्यान्वयनमा रहेको राष्ट्रिय शैक्षिक पात्रो सम्बन्धी प्रतिवेदन 2080 समय अनुकूल परिमार्जन गरी नयाँ राष्ट्रिय शैक्षिक पात्रो स्वीकृत गर्नु का साथै आवश्यक कार्यान्वयनका लागि सबै विश्वविद्यालयहरूमा परिपत्र गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ। वर्तमान सरकार गठन भएता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा उल्लेखनीय प्रगति भएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार माध्यमिक शिक्षा परीक्षा एसई कक्षा 12 तथा विश्वविद्यालय स्तरीय परीक्षाको नतिजा विगतको तुलनामा छिटो प्रकाशन हुन थालेको छ। अबदेखि एसईको नतिजा परीक्षा सम्पन्न भएको 1 महिनाभित्र, कक्षा 12 को नतिजा 40 दिनभित्र

0: तथा विश्वविद्यालयको नतिजा 65 दिनभित्र सार्वजनिक गरिनेछ। यो व्यवस्था शासकीय सुधार सम्बन्धी सरकारको 100 बुधे कार्ययोजना अनुसार कार्यान्वयन गरिएको उहाँले बताउनुभयो। त्यस्तै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले पनि सरकारले शासकीय सुधारका 100 कार्यसूचीमा समावेश गरेको कार्ययोजनाहरू तीव्र गतिमा कार्यान्वयन भइरहेको जनाएको छ। त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा किशोर थापा नियुक्त हुनुभएको छ। प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गर्नुभएको हो। शिक्षा तथा खेलकुद मन्त्री समेत रहनुभएका सहकुलपति सस्मित पोखरेलको नेतृत्वमा गठित अध्यक्ष सिफारिश समितिले सेवा आयोग अध्यक्ष पदका लागि प्राप्त आवेदनहरूको अध्ययन मूल्यांकन तथा अन्तर्वार्तापछि तीनजनाको नाम कुलपति समक्ष गरेको सिफारिशका आधारमा कुलपति शाहले थापालाई अध्यक्षमा नियुक्त गर्नुभएको हो। त्यस्तै सेवा आयोगको सदस्यमा प्राध्यापक डाक्टर रेजिना मास्के नियुक्त हुनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी स्क्यान नगर्न निर्देशन दिएको छ। मन्त्री परिषदको कार्यालयले हिजो परिपत्र जारी गर्दै मोबाइल स्क्यानिङ एप प्रयोग गर्दा संवेदनशील तथा गोप्य राख्नुपर्ने सरकारी कागजातको गोपनीयतामा प्रतिकूल असर पर्न सक्नेतर्फ सचेत गराउँदै तीनै तहका सरकारलाई निर्देशन दिएको हो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनका कारण उत्पन्न प्राकृतिक विपद तथा खाद्य सुरक्षामा देखिएका चुनौतीप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनु भएको छ। संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगको वातावरण तथा विकास समितिको थाइल्याण्डको बैंककमा भएको नवौं मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले हिम नदीहरू तीव्र पग्लने क्रम, हिमताल विस्फोटको जोखिम, जैविक विविधताको क्षय जस्ता विषयमा विश्वको ध्यानाकर्षण गराउनु भएको हो। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सन् 2027 आरोग्य वर्षका रूपमा मनाउन लागेको तयारी सम्बन्धमा छलफल भएको छ। समितिको हिजोको बैठकमा आरोग्य वर्ष पर्यटन क्षेत्रको प्रवर्धनमा नयाँ कदम भएको बताउनुहुँदै यसका लागि सहज बजारीकरण, लगानी आकर्षण, नीतिगत स्पष्टता तथा पर्यटन क्षेत्रका सबै सरकारवाला निकायबीच समन्वयको आवश्यकता रहेको सांसदहरूले बताउनुभयो। सांसदहरूले नेपालका विभिन्न विमानस्थलहरूमा पर्यटकका लागि इन्टरनेट सेवाको पहुँच विस्तार, अध्यागमन प्रक्रियामा थप सहजीकरण तथा सिम कार्डको सहज उपलब्धता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। बैठकमा समितिकी सभापति सुमनिमा उदासले नेपालको हिमाली सौन्दर्य, जड़ीबुटी र प्राकृतिक सम्पदालाई आरोग्य पर्यटनको आधारका रूपमा विकास गर्दै मौलिक पहिचानको विश्वव्यापी प्रवर्धन गर्नुपर्ने बताउनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदी सहित दुईजना विरूद्ध 18,50,000 रूपियाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सुवेदी सहित सिरिस कन्स्ट्रक्सन, मध्यपुर ठिमी 6 भक्तपुर र उक्त कम्पनीका संचालक प्रकाश नाछेरिङ राई विरूद्ध आर्थिक वर्ष 2077-78 पलापू खानेपानी आयोजनाको ठेक्का सम्झौता रद्द गरी कालो सूचीमा राख्ने गरी भएको निर्णय कार्यान्वयन नगरी नगराई बैंक जमानत बापतको रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हासँग नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्टर्टले भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा हिजो भएको भेटमा उहाँहरूबीच संचार क्षेत्रको सुदृढ़ीकरण तथा डिजिटल रूपान्तरण, संहिताको कार्यान्वयन लगायत द्विपक्षीय सम्बन्धलाई थप सुदृढ़ बनाउन तथा विकास साझेदारीका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए मनिकले उहाँको कार्यकक्षमा हिजो भेटवार्ता गर्नुभएको छ। त्यस अवसरमा सभामुख अर्यालले नेपालको संघीय संसद साउदी अरबको सुरा काउन्सिलसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै संघीय संसदको हालैको निर्णय अनुसार नेपाल साउदी अरब संसदीय मैत्री समूह गठन भएको जानकारी दिनुभयो। हरित जलवायु कोष जीसीएफ बोर्डको 45 बैठकले नेपालमा जलवायु उत्थानशीलताका लागि 8.5 मिलियन अमेरिकी डलर अनुदानको वित्तीय प्रस्ताव स्वीकृत गरेको छ। बोर्डले कर्णाली प्रदेशमा जीविकोपार्जनका अवसर तथा स्थानीय क्षमता अभिवृद्धि मार्फत वनमा निर्भर समुदायको जलवायु उत्थानशीलता निर्माण शीर्षकको उक्त वित्तीय प्रस्ताव स्वीकृत गरेको हो। यो परियोजना राष्ट्रिय प्रकृति संरक्षण कोषले जीएसएफको प्रत्यक्ष पहुँच प्राप्त निकायका रूपमा सरलीकृत स्वीकृति प्रक्रिया अन्तर्गत विकास गरेको हो। मधेश प्रदेशका जिल्लाहरूमा पछिल्लो समय वनको क्षेत्रफल घट्दै गएसँगै मानव तथा वन्यजन्तु बीच द्वन्द बढ़न थालेको छ। यो आर्थिक वर्षको 11 महिनामा मधेश प्रदेशका जिल्लाहरूमा बाघ, हात्ती तथा बँदेलको आक्रमणबाट 5 जनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन्। जनकपुरबाट संवाददाता अजय झाको यो रिपोर्ट।
1: वन क्षेत्रमा बस्ती विस्तार तथा अन्य विकासका पूर्वाधारको निर्माण हुन थालेपछि वन्यजन्तुहरू जंगल छेउमा रहेको मानव बस्तीमा प्रवेश गरेर धनजनको क्षति गर्ने गरेको छ। केही वर्ष यता बढ़ेको मानव तथा वन्यजन्तु बीचको द्वन्दका विषयमा डिभिजन वन कार्यालय धनुषाका वन अधिकृत विनोद सिंह,
2: जहाँ जंगलसँग समुदाय जोड़िएको छ त्यस्तो ठाउँमा सोलर फेन्सहरूको व्यवस्था गर्न सक्छौ। गाउँमा जनावरलाई धपाउने उपायहरू पनि खेतबारीमा गरेको हुन्छ। हामीले आफ्नो आचरण राम्रो गर्नुपर्छ। हात्तीसँग द्वन्द छ भने जंगलको छेउछाउमा बस्ने समुदायले रक्सी त पार्नु भएन। रक्सीकै बास्नाले गर्दाखेरि हात्ती चाहिँ दौडेर आउँछन्। त्यहाँ जोगाउनको लागि सरकारले कानूनी व्यवस्था गरिदिएको छ, कार्यविधि बनाएर क्षतिपूर्ति राहत सम्बन्धी निर्देशका जारी गरेको छ।
1: वन्यजन्तुको संख्या बढ्दै गएको तर वन तथा चुरेत क्षेत्रको विनाश भइरहेको कारणले वन क्षेत्रमा पानी तथा खानाका लागि आहारको कमी भएपछि वन्यजन्तुहरू मानव बस्तीमा पस्ने गरेका छन्। मधेश प्रदेशका जिल्लाहरूमा हात्ती, बाघ, बदेलको आक्रमणबाट 5 जनाको मृत्यु हुनुका साथै दर्जनौ व्यक्ति घाइते भएका छन्। मधेश प्रदेशले वन्य जन्तुको आक्रमणबाट मृत्यु भएका 4 जनालाई क्षतिपूर्ति दिनुका साथै घाइते तथा बाली नष्ट गरेको किसानहरूलाई राहत दिँदै आएको छ। मधेश प्रदेशका वन निर्देशक जगन्नाथ प्रसाद जयसवाल,
3: यसपालि 12 2 जना र 70 4 जना मान्छे खेतीहरू भएको छ वन्यजन्तुबाट, उहाँले 10-10 लाख रूपियाँ दिएको छ। बाघले घाइते बनाएको वर्षाका मान्छे 1 जनालाई 2 लाख रूपियाँ दिएका छौ। 12 मान्छे सामान्य घाइते उसलाई 20,000 दिएको छौ भने 45-46 जना मान्छेलाई हामीले वन्यजन्तुहरू गएर जो बाली नाली जो क्षति गरिदिन्छ त्यसको क्षतिपूर्तिको मूल्याङ्कन जिल्लाबाट नै भएर आउँछ।
1: मानव र वन्यजन्तुका बीचमा भइरहेको द्वन्दको समाधानमा प्रदेश सरकारले के गरेको छ भन्ने जिज्ञासामा मधेस प्रदेशका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरी,
4: पहिला त हामी जंगलै जोगाउनु पर्छ। वन नजोगाइकन भित्रको जीव जनावरले जोगाउन सकिँदैन। त्यसको लागि हामी जंगलको छेउमा मेष जाली लगाउ ताकि भित्रको जनावर भित्रै रहोस् र तिनीहरूको चरणको खाने पानीको पनि हामी व्यवस्था गर्नुपर्छ। जंगलमा पानी छैन आजकल।
1: मधेस प्रदेशमा वनको क्षेत्रफल बढ्नुको साटो घटिरहेको र बाँदर, नीलगाई, हात्ती तथा बाघको संख्या बढ्दै गएकाले वन र मानव बस्तीको वैज्ञानिक व्यवस्थापन आवश्यक रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
5: नमस्ते, म रामकृष्ण ढकाल। तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4
6: मेगाहर्ट्ज। कस्तो राम्रो जुत्ता लगाएको,
7: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
6: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
7: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। डङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
6: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
7: एकपटक डङ्गालीबाट किनेर हेर न।
6: लौ त म डङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
8: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
7: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
9: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
10: दंगाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
7: प्रोप्राइटर सम्राज रैदास।
11: सम्पर्क फोन नम्बर 0825-63-775।
7: सम्पर्क नम्बर 98-478-26-873।
12: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
13: मम्मी दाँत दुख्यो।
14: मम्मी, मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
15: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
16: तिमीलाई थाहा छैन र, अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
14: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
16: दाँत, गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
11: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
9: सावधान, उस्ता उस्तै नामबाट नजुकिनु होला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
13: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
16: सम्पर्क फोन नम्बर
14: 0825902022। सेवन नगरौ क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
17: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
18: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
17: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
19: शुद्ध महका लागि कहाँ जाने त?
20: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
19: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
21: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
22: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
21: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
23: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com।
21: खुशीको खबर।
11: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
20: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908047 0825908047।
21: भर्ना सम्बन्धी सूचना।
11: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
20: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
21: सम्पर्क फोन नम्बर 0825631133, मोबाइल नम्बर 9847802983 र 9762526।
24: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ। सम्पर्क नम्बर 97।

0: 91104 र 591105।
1: सीता के भो तिमलाई घुम्सेर बसेछौ?
2: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
1: के कुरा गर्छ निले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
2: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
3: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
4: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
3: शिशु क्लिनिक फर्टिलिटी खोराइदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
5: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
6: छाती, दम, निमोनिया, खोकी, छेरो,
5: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
6: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
5: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
6: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
5: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
6: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
5: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
6: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
5: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
6: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
5: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
6: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
5: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
6: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9848726001।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
8: यसरी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सीजीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
7: हाम्रा विशेषताहरू:
9: आधुनिक प्रयोगशाला,
7: अत्याधुनिक सर्वेक्षण उपकरण,
9: अनुभवी प्रशिक्षक,
7: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
9: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
7: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सड़क, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
9: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
7: आजै रजेना टेक्निकल कलेज घोराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
8: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजेना टेक्निकल कलेज घोराई 18 रजेना दाङ।
7: सम्पर्क फोन नम्बर 0825602004।
8: सम्पर्क मोबाइल नम्बर 9855830672 र 9699964848।
10: रजेना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
11: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
12: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
11: डाक्टरद्वारा दिइने सेवाहरू:
12: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जीव दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
13: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा, घुराही 15, सड़क विभाग रोड, दाङ।

बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाई नेट अब सबै कनेक्टेड

0: 6.9 इंच शानदार डिस्प्ले एआई पावर्ड कैमरा दुई वर्ष को वारंटी सहित रेडमी ए सेवेन में 5200 mAh तथा रेडमी ए सेवेन प्रो में 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: के तपाई पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
2: उपचार हुने रोगहरू
1: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
2: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
1: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
2: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
1: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
2: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
1: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
3: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।
4: नमस्ते, म गायक जगदीश समाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91।

0: नमस्ते, म राजु लामा। तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: यो दाँत दुखेर मर्नु भयो।
2: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
1: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
2: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
5: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिराउने, बिजाबाट रगत आउने, बिजा सुनिने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
7: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
4: सम्पर्क फोन नम्बर 082-63-60-27,
7: 98-41-68-46।
4: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
8: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
9: के हुनु र भाई, आँखा दुखेर हैरान भएको छ।
8: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
9: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
8: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
9: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
8: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
10: नेपाली जुत्ता घर,
11: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
10: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
11: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
10: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाङ।
8: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस अड्गुरी।
2: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ, बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथ रोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि द्वारा दिइने सेवाहरू।
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
2: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
3: छालामा दागहरू आउने, कपाल झर्ने,
2: शरीर फुल्ने र चिलाउने, हड्डी घिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
3: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
2: बारम्बार गर्भपतन भएमा,
3: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
2: बिना कारण शरीरको तौल घटेमा,
3: ढाड दुखेमा, कम्मर दुखेमा,
2: गाउट तथा युरिक एसिडको समस्या,
3: बारम्बार आँखा रातो भएमा,
2: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
2: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
3: लामो समयदेखि छाला कडा भएमा,
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
3: युवा अवस्थामा पक्षघात भएमा,
2: मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ,
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
2: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
3: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
2: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: फोन नम्बर 0825916077,
2: मोबाइल नम्बर 98578343। परीक्षित फार्मेसी दाङ, बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली।
4: डाक्टर आउने बारे सूचना।
5: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुँवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स घोराहीमा।
4: डाक्टरद्वारा दिइने सेवाहरू।
5: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जिक खोकी, टीबी, क्षय रोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
4: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार।
6: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
7: बिरामी जाँच्ने मिति 8/20 शनिबार।
8: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
7: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।
9: राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए, बीसीए, बीई कम्प्युटर, बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
9: प्रवेश परीक्षा मिति 2083 यही असार 27
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
9: सम्पर्क फोन नम्बर 0825562601। सम्पर्क मोबाइल नम्बर 98578-35990, 98578-31684 र 98578-30277।
4: 3 डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
10: होइन माइला,
11: लखर लखर कहाँ हिँडिस्?
12: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
10: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
12: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
10: ए कुरा है, ग्रेट महल बजार भित्र रहेको
13: मध्यपश्चिम टाइम चेक, यति बेला बिहानको 8 बजेको छ।

नमस्कार, बिहान 8 बजेको मध्यपश्चिम हाइलाइट्समा देवा भूषालको नमस्कार। जुम्लामा चट्याङ लाग्दा एकजनाको मृत्यु भएको छ भने दुईजना सामान्य घाइते भएका छन्। हिमा गाउँपालिका दुईको छोटा खर्क पाटनमा एनसीएलको टावर नजिक बुधबार साँझ अचानक चट्याङ पर्दा एकजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा हिमा गाउँपालिका दुई ओदीका अन्दाजी वर्ष 18 रविन्द्र राउत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार एकजनाको घटनास्थलमा मृत्यु भएको र दुईजना सामान्य घाइते भएको बताउनुभयो। घाइते हुनेमा हिमा दुईकै 20 वर्षका बलबहादुर रोकाए र 35 वर्षका जगत रोकाए सामान्य घाइते भएको बताउनुभयो। घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको पनि जानकारी दिनुभएको छ। कति भेडा मरे भन्ने बारे यकिन हुन बाँकी रहेको प्रहरीको भनाइ छ। बुधबार मात्र चट्याङका कारणले चन्दनाथ नगरपालिका 10 पनि किसानका 12 भेडा मरेका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी स्क्यान नगर्न निर्देशन दिएको छ। कार्यालयले परिचय पत्र जारी गर्दै तीनै तहका सरकारलाई त्यस्तो निर्देशन दिएको हो। कार्यालयमा सूचना प्रविधि शाखाले जारी गरेको परिपत्र अनुसार यो कदम मुख्य रूपमा डिजिटल सुरक्षा र तथ्याङ्क गोपनीयता सुनिश्चित गर्नका लागि चालिएको हो। प्रधानमन्त्री कार्यालयका अनुसार बजारमा उपलब्ध विभिन्न बाह्य मोबाइल स्क्यानिङ एपहरू प्रयोग गर्दा स्क्यान गरिएका सामग्रीहरू विदेशी सर्भरमा पुग्ने र भण्डारण हुने जोखिम उच्च रहन्छ। यसरी राज्यका नीतिगत निर्णय, गोप्य टिप्पणी र संवेदनशील दस्तावेजहरू डिजिटल माध्यमबाट बाहिरिनु राष्ट्रिय सुरक्षाका लागि ठूलो चुनौती भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। परिपत्रमा सरकारी कामकाजमा प्रयोग हुने आधिकारिक कागजातहरूको गोपनीयता र सुरक्षित अभिलेखीकरणको सुनिश्चित गर्नु हरेक कार्यालय तथा कर्मचारीको दायित्व भएको प्रष्ट पारिएको छ। सरकारी कार्यालयहरूमा मोबाइल क्यामेराबाट कागजात स्क्यान गर्ने वा तस्विर खिची सरकारी पत्रचार निर्णय र अभिलेखका लागि प्रयोग गर्ने प्रवृत्ति बढ़दै जाँदा संवेदनशील सूचनाहरू अनधिकृत व्यक्तिको हातमा पुग्न सक्ने जोखिम बढ़ेको छ। राज्यका संवेदनशील दस्तावेजहरू डिजिटल माध्यमबाट बाहिरिनु तथ्याङ्क गोपनीयताको गम्भीर उल्लंघन भएको भन्दै यो निर्देशनलाई प्राविधिक सजगता मात्र नभई राष्ट्रिय सुरक्षाको अनिवार्य कदमका रूपमा बुझ्नुपर्ने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। जघन्य वा गम्भीर कसुर तथा त्यस्ता कसुरको उद्योग दुरूसान वा आपराधिक षड्यन्त्र बाहेक अन्य कसुरमा व्यक्ति पक्राउ पूर्व अनुसन्धान अधिकारी समक्ष उपस्थितिको सूचना दिनुपर्ने व्यवस्था गर्दै सरकारले कानूनी व्यवस्था प्रस्ताव गरेको छ। व्यक्ति पक्राउ पर्नु पूर्व सुन अनि थुनको अवधारणामा बहस भएको लामो समयपछि सरकारले मौजूद कानून संशोधन प्रक्रिया अघि बढ़ाएको हो। जरूरी पक्राउ पूर्जी जारीको अवस्था भने व्यक्ति पक्राउ पर्न गर्न पाउने व्यवस्था प्रस्तावित छ। मुलुकी फौजदारी कार्यविधि संहिता संशोधनका लागि विधेयकको मजौदा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको हो। कार्यविधिको दफा क थप गरेर पक्राउ पूर्व उपस्थितिको सूचना दिन र उपस्थिति नभएमा मात्र पक्राउ पर्ने व्यवस्था प्रस्तावित छ। अहिले अनुसन्धान गर्ने निकायले अदालतको अनुमति वा जरूरी पक्राउ पूर्जी दिएर जुनसुकै कसुरमा व्यक्ति पक्राउ गर्ने गरेको छ। पूर्व शर्त पालना नभएकोमा आलोचना समेत हुने गरेको छ। प्रस्तावित व्यवस्थामा भनिएको छ, कुनै पनि व्यक्तिले जघन्य वा गम्भीर कसुर गरेमा वा त्यस्ता कसुरको उद्योग दुरूसान वा आपराधिक षड्यन्त्र गरेको वा सो कसुरमा मतियार भएकोमा वा जरूरी पक्राउ पूर्जी जारी गर्नुपर्ने अवस्थामा बाहेक अन्य कसुरमा त्यस्ता व्यक्तिलाई पक्राउ गर्नुपूर्व उपस्थितिको सूचना दिनुपर्नेछ। तर त्यसरी सूचना दिँदा समेत उपस्थित नभएको अवस्थामा पक्राउ गर्न बाध्य पर्ने छैन। कार्यविधिमा अनुसन्धानका लागि हिरासतमा राख्ने अवधिलाई कसुरमा हुने सम्भावित कैदलाई आधार मान्ने प्रस्ताव गरिएको छ। 3 वर्षसम्म कैद सजाय हुने कसुरमा बढ़ीमा 15 र सोभन्दा बढ़ी सजाय हुने कसुरमा बढ़ीमा 25 अनुसन्धानका लागि हिरासतमा राख्न पाउने गरी कार्यविधि संशोधन प्रस्ताव गरिएको छ।
कृषि वन तथा पर्यावरण मन्त्रालयले आउँदो साउन महिनाभित्र झण्डै 2,10,000 मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। मुख्य बाली धानका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढ़ाएको जनाएको छ। सरकार G2G सम्झौता अन्तर्गत भारतबाट आयात हुन लागेको 30,000 मेट्रिक टन यूरिया मल साउनको दोस्रो हप्ता नेपाल आइपुग्ने भएको छ। अन्तर्राष्ट्रिय ग्लोबल टेण्डर मार्फत विभिन्न देशबाट 1,80,000 मेट्रिक टन रासायनिक मल मध्ये 60,000 मेट्रिक टन डीएपी र 1,20,000 मेट्रिक टन यूरिया रहेको छ। मन्त्रालयले स्थानीय तहमा मलको कालोबजारी वा अनियमितता पाइएमा उजुरी गर्न बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म हटलाइन नम्बर तथा क्यूआर कोड मार्फत गुनासो दर्ता गर्ने व्यवस्था पनि गरेको छ। मनसुनजन्य विपद, बाढ़ी पहिरो र डुबानका कारण उत्पन्न हुन सक्ने जोखिममा परेका नागरिकको खोज, उद्धार र राहतका लागि देशभर एकीकृत संयन्त्रलाई तयारी अवस्थामा राखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा मनसुनजन्य विपदबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 कार्यान्वयन अन्तर्गत एकीकृत विपद व्यवस्थापन संयन्त्रलाई उच्च तयारी अवस्था

0.10% महिला र 48% पुरूष रहने आकलन गरिएको छ। प्राधिकरणका अनुसार करिब 4,500 प्रजनन उमेर समूहका महिला, 4,900 अपाङ्गता भएका व्यक्ति, 18,000 बालबालिका तथा 47,000 ज्येष्ठ नागरिक मनसुनजन्य विपदबाट प्रभावित हुन सक्ने देखिएको छ। र पश्चिम तराईका केही ठाउँमा ठूलो पानी परेको छ। पछिल्लो 6 घण्टामा कपिलवस्तु र कञ्चनपुरमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पछिल्लो 3 घण्टामा कञ्चनपुरमा 121 मिलिमिटर र कपिलवस्तुमा 102.4 मिलिमिटर वर्षा मापन भएको छ। विशेष गरी गण्डकीदेखि पश्चिममा मध्यमदेखि ठूलो वर्षा भएको छ। आज दिउँसो पनि लुम्बिनी प्रदेशका तराई भेगका केही ठाउँमा, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भेगका धेरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेस र कोशी प्रदेशको तराईको 1-2 ठाउँमा पनि मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भेगका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार राति पनि गण्डकी प्रदेशको पहाड़ी भेग र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। हस्त बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्डिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-5634-479,
3: मोबाइल नम्बर 98-4-94-67-487।
5: डाक्टर आउने बारे सूचना।
6: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर खोराहीमा।
5: डाक्टरद्वारा दिइने सेवाहरू,
6: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जिक खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
5: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
7: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
8: बिरामी जाँच्ने मिति ASH 20 गते शनिबार।
9: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
8: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098।

0: Hello, from America, Waka Waka, Washington DC, just double bird, hello, hello, hello.
1: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
3: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
2: हुलासले बनाउँदैछ परिवार एक साथ।
4: एक जबरदस्त कहानी है।
5: और टाइटल क्या है फिल्म का?
4: वेलकम टू द जंगल।
0: स्वर्गद्वारी चलचित्र मन्दिर भराइदाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र वेलकम टू द जंगल।
4: हमें जाने दो मालिक, हम तो भांड है, रोजी रोटी के लिए काम करते हैं।
6: तेरी शक्ल कहीं देखी हुई है।
4: आप फ्लॉप फिल्म में भी देखते हो?
1: खुशीको खबर।
7: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
8: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
9: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू
9: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
10: छाती, दम, निमोनिया, खोकी, छेरो,
9: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
10: मधुमेह, सुगर, मिर्गला रोग, पिसाब,
9: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
10: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
9: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
10: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
9: युरिक एसिड, बाट भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
10: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
9: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
10: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
9: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
10: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
9: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
10: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001।
11: नमस्ते, म रामकृष्ण ढकाल। तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ट्ज।
12: लिभिङ र लेभिङको काम मात्रै गर्ने, बजारबाट पैसा खरिद गर्ने अनि तपाईँको त्यसलाई फेरि बेच्ने, त्यति मात्रै काम त अब त्योभन्दा बढी केही पनि छैन। त्यही बिचमा खेल जे गर्न पर्छ त्यो सबैले गर्न पाउनुपर्छ भन्ने सबै सहकारी सबै प्रकृतिका सहकारीहरू पनि छन् सदाह प्रकृतिका छन् हेर्नुहोस् उपभोक्ताले पनि त्यही काम गर्ने उपभोक्ताका काम त कन्ज्युमर कोअपरेटिभ जुन छ सर
5: त्यो ब्याङ्किङ सिस्टम जस्तो
12: ब्याङ्किङ सिस्टम जस्तो आफूले बनाउन खोज्ने कि कति चाँडै तपाईँको त्यहाँबाट कमाउन सकिन्छ मान्छेलाई तपाईँको सदस्य बनाउने पैसा खालि डिपोजिट गर्न लगाउने त्यसलाई विभिन्न किसिमको लोक प्रलोभन तपाईँको दिएर भए पनि तपाईँको त्यो त सहकारीको मूल्य मान्यता त होइन समुदायमा आधारित हो भने त्यो उसको सदस्यको जति अधिकार छ त्यति एउटा अधिकार त सञ्चालक समिति अधिकारको हो पनि त हो नि वान म्यान वान भोटको कुरा गर्दैछ उसले त एउटा नेतृत्व मात्रै गर्दै आऊ सहकारी भनेको त फेरि भोलन्टियर सर्भिस पनि हो त्यहाँ अध्यक्ष बस्नेले कुनै दुरुपयोगको तपाईँको कुनै किसिमको चाहिँ लोभ लालच केही पनि नगरिकन उसले आफ्नो संस्थालाई चाहिँ भोलन्टियर सर्भिस गरिरहेको अवस्था हुन्छ तर त्यो हुँदाहुँदै पनि यस किसिमको कसरी किन दुर्घटना भइरहेछ त कहीँ न कहीँ तपाईँको यस्ता किसिमका केही तपाईँको गलत प्रवृत्तिका मान्छेहरू पसे गए जसले सरकारीको मूल्य मान्यता सिद्धान्त बुझेनन् होइन त्यस आधारमा गएर सरकारको नियम कानुन मापदण्ड निर्देशिका यिनीहरूलाई पनि लागू नगर्ने होइन स्वनियमनको नाममा चाहिँ विभिन्न किसिमको चाहिँ नि अब त्यहाँ अवचलनका कुराहरू पनि गरे त्यो गएको खास कारण त्यो छ क्या बहुद्देश्यले गरे बहुद्देश्य भन्न त भन् मल्टिपर्पज भन्ने उसले काम मात्रै एउटा मात्रै त्यो ल्यान्डिङकै काम गर्ने सरी त्यस किसिमले तपाईँको बचत ऋणकै कारोबार गर्ने उसले त अब कम मैले भने नि हजुरलाई कन्ज्युमर कोअपरेटिभ छ उसले कन्ज्युमर कोअपरेटिभ भनेको त के मार्केटिङको कम्तीमा ल यो एरियामा तपाईँको कुनै मार्केटको सिस्टम छैन कन्ज्युमरलाई कति एकदम आवश्यक छ कस्तो मार्केट तपाईँले हामीले एउटा डिपार्टमेन्टली यस्तो खोलिदियौँ भने तपाईँको त्यहीँ वरिपरिका तपाईँको समाजले तपाईँको त्यहाँ उपभोग गर्छ त्यही सामान तपाईँको ल्याउने उसलाई तपाईँको सहुलियत दरमा तपाईँको दिने नै हो सर होइन त्यस्तो किसिम अब त्यो त्यो कन्सेप्टमा तपाईँको सहकारी आएको हुन्छ त उसले के गर्छ भन्दाखेरि उपभोक्ता नभएर उसले के गर्छ आफूलाई एउटा विनियम बनाइदिने कन्ज्युमर भन्ने र काम के गर्ने भन्दाखेरि पाँच चारजना मिल्यो पाँचजना मिल्यो अनि उसले गएर तपाईँको फेरि उतातिर त्यही ल्यान्डिङकै गर्ने त्यो समस्याहरू आए त्यो समस्याहरू आउँदै गर्दा अब रह्यो कुरो अब सरकारले किन त्यस बेला नियमन गरेन त नियमनकारी निकाय त थियो सहकारी विभाग अब सहकारी विभाग थोरै अब त्यो बेलामा डिभिजन कार्यालय थियो जबसम्म डिभिजन कार्यालय थियो तबसम्म सब त्यत्रो ठुलो समस्या देखिएको अवस्था थिएन जब डिभिजन कार्यालय तपाईँको पाँच छ वर्ष छ सात वर्षदेखि रहेन सहकारी विभाग मात्रै रह्यो उसँग म्यान पावर पनि कम दक्ष म्यान पावर पनि नहुने कर्मचारी तपाईँको आउने छ महिनामा सरुवा हुने रजिस्ट्रार छ महिनामा सरुवा तिन महिनामा सरुवा हुने अनि मोनिटरिङ कसरी गर्छ कोअपरेटिभ सेक्टर आफैमा क्रस कटिङ इस्युज हो त्यो क्रस कटिङ कटिङ इस्युजलाई तपाईँको बुझ्न सक्ने फेरि कर्मचारीहरूमा त्यति ऊ पनि हुँदैन तिन महिनामा कसरी बुझ्छ सर कोअपरेटिभको सिस्टमलाई यी सब यावत कारणले तपाईँको अब माछाको सहकारी छ फलफुल तरकारीको सहकारी छ तपाईँको यतातिर मार्केटिङको सहकारी छ यतातिर बचत ऋणको छ मल्टिपर्पज छ मल्टिपर्पजले सबै कुरो गर्न पाउने यी यावत छ सर यो यस्ता यस किसिमले गर्दा दर्तामा पनि अलिकति सर बच्चासित
5: सुरुमै भयो अब सुधारलाई समस्या भइरहेको
12: छ सुधारलाई समस्या भइरहेको छ तर सरकारले चाहिँ अहिले केही स्रोत सेवा केन्द्रहरू बिस्तारै बिस्तारै अब कम गर्दै जाऊ भनेर सरकारले निर्देशन पनि दिइरहेको छ त अहिलेको सरकारले जियोस् कम्तीमा अहिले अब बचतकर्ताहरूको बचत फिर्ता हुनुपर्छ र गराउनुपर्छ भन्ने चाहिँ त्यो कुरोमा चाहिँ सरकार चाहिँ म अठोट भएको देखिन्छ कि गरौँ भन्ने चाहिँ मानसिकता देखिन्छ र त्यस अनुरूपको अब कार्यहरू भनौँ न अब अहिले आएको अध्यादेशले पनि तपाईँको ठुलो एउटा ऊ दियो हामीलाई एउटा मेसेज त दियो तपाईँको र मान्छेहरू आशान्वित छन् सर हामीले काम गर्दै गइरहेको छौँ
5: यसमा चाहिँ बचतकर्ताको पनि त्यत्तिकै जिम्मेवारी छ कि उहाँहरूको गल्ती
12: छ सर बचतकर्ताको बदमासी भन्दा नि बचतकर्ता सजग भइदिनु
5: सजग नभएको
12: सजग नभएकै कारणले आज यत्रो दुर्घटना भएको इभा मैले सर मसँग दस रुपियाँ छ भने मेरो दस रुपियाँ सर मेहनतले कमाएको पैसा हो नि त त्यो मैले त्यहाँ गएर आफ्नो संस्थामा हाल्दैछु मेरो सँग आफ्नै संस्था हो भनेर समुदायको संस्था हो हाम्रै संस्था हो भनेर तपाईँको बुझेपछि त त्यहाँ तपाईँको सर सञ्चालक को छ कस्तो अवस्थामा छ कर्मचारी कस्ता छन् त्यहाँको खाता पत्ता कस्ता छन् ठिकै छ सबै पढा लेखाका हुँदैनन्
5: छैन
12: तर कम्तीमा चाहिँ मिटिङमा के भइरहेछ साधारण सभामा के भइरहेछ साधारण सभा गर्ने सर होटलमा गर्ने पाँच सय रुपियाँ पाइन्छ भनेर तपाईँ आउने थपडी बजार जाने होइन नि त सर सहकारी त
5: त्यसैमा भुल्नु उहाँहरू
12: उहाँहरू भुल्ने अनि भुलेपछि तपाईँको एक्सिडेन्ट भइसकेपछि मेरो त बचतको पैसा खाइदियो भन्ने
5: यो भनेको चाहिँ एउटा एक हिसाबले अझ यो अब सरकारी तवरबाटै हुनुपर्ने थियो यो काम, सहकारीको अवधारणा आइसके पछाडि लगत्तै जस्तो वित्तीय साक्षरता र सदस्य बन्ने खालको त्यो प्रक्रिया छ, यसमा चाहिँ बुझाइ चाहिँ भएन,
12: बुझाउन सकिएन सर. होइन, हामीले सर पहिला राष्ट्रिय सहकारी विकास बोर्ड हुँदाखेरि र विभाग दुवैजना दुइटैले मिलेर सर शिक्षा सहकारी शिक्षा सम्बन्धी सर तालिम पनि अहिले पनि सहकारी प्रशिक्षणका उसमा प्रतिष्ठानमा सर त्यहाँ तालिम चाहिँ दिने एउटा ऊ छँदैछ. त्यसमा तपाईँको हामीले रेडियो मार्फत पनि हामीले गर्थ्यौँ सर कार्यक्रम, हामीसँग पनि आफ्नै रेडियो थियो होइन, हामीले पनि काम गर्थ्यौँ. दोस्रो कुरो हाम्रो पाक्षिक रूपमा तपाईँको त्यो बेलामा ऊ पनि चलिरहेको थियो सर, टेलिभिजन, नेपाल टेलिभिजनबाट हामीले यो शिक्षा दिने भनेर. तर देशभरिमा अब त्यस किसिमले व्यापक रूप जुन रूपमा जानु पर्थ्यो त्यो गर्न सकिन सकिएन. यसमा अब सदस्यहरू पनि अलिकति छ, अब चासो नराखिदिने के हो होइन, अब हामीले 2 लाख रुपियाँ राख्न गइरहेछौँ भने कसरी राख्ने, के राख्ने ब्याज, अब हजुरलाई भन्नुहोस् त कुनै संस्थाले तपाईँको 36% ब्याज दिन्छ, 22% ब्याज दिन सक्छ? सम्भवै छैन. गभर्मेन्टले त तपाईँले स्पष्ट भनेको छ तपाईँको क्यापिङ नै छ, 14.75 भन्दा तपाईँको बढी राख्न 15% भन्दा बढेर जानु हुँदैन. तपाईँ चाहिँ 22% दिइरहेछ भने तपाईँले बुझ्नु पर्थ्यो नि त. त्यो पढे लेखेका मान्छे पनि त्यसमा त्यसरी भएको छ क्या सर, फसेका छन् त्यस्ता लोभ लालचमा के सर, ब्याज बढी पाइन्छ भनेर लिने अनि त्यसपछि पछि गएर.
5: अब यो यसमा अर्को भने सहकारी समस्याग्रस्त हुनुको कारण यसमा यो जुन धितोको कुरा प्रश्न बेला बेला उठ्छ कि, धितो चाहिँ अनिवार्य हुनु पर्थ्यो तर धितो राख्ने राखेन, नराख्दाखेरि अन्तिममा
12: 3 लाख भन्दा बढी हुने बित्तिकै धितो राख्न पर्थ्यो नराख्ने. तर सञ्चालकहरूको के भन्दा त्यही छ क्या सर, अब सञ्चालकहरू मिल्ने अनि बस्ने, बसेर
5: ऐनमा व्यवस्था ठिकै थिएन हाम्रोमा के छ स्पष्ट
12: छ सर, छ ऐनमै पनि व्यवस्था छ. त्यो 3 लाख भन्दा बढी मापदण्डहरू निर्देशिकाहरूमा त्यो जारी भएर 3 लाख भन्दा बढीमा धितो राख्नै पर्छ भने त्यो 3 लाख राख्नले सामूहिक जमानी राख्नुपर्ने हो कि सर, जमानीमा दिनुपर्ने हो. तर के भन्दाखेरि अब सहकारी संस्थामा ब्याङ्कमा जाँदा झन्झटिलो हुन्छ, त्यहाँ नागरिकता र यसो अनि चट्टा चाहिँ तपाईँको दिइहाल्ने त्यो विश्वासको भरमा पनि दिने गर्थे. तर एकैचोटि यस किसिमले अब धेरै अब एउटालाई दिँदाखेरि त्यसो हुँदाहुँदै मास भयो के सर, मास हुँदाखेरि त्यहाँ त्यहीँबाट अब ऋण असुली गर्न अप्ठ्यारो भयो, त्यसले गर्दाखेरि पनि सहकारीको त्यो समस्या आउने कारण त्यहाँ पनि छ एउटा.
5: यसमा यो वर्गीकरण र जोखिमका आधारमा चाहिँ त्यो बोर्ड हुँदाखेरि अनुगमन कति हुन्थ्यो त्यो अवस्थामा त्यो बेलाको
12: बोर्डको काम सर, खास राष्ट्रिय सहकारी विकास बोर्डको काम चाहिँ नि नीति निर्माण मात्रै थियो सर, अनुगमनको पार्ट हामीलाई नियमनकारी निकाय थिएन त्यो बेला, यो प्रमोसनल पार्ट मात्रै थियो यता बोर्ड र नियमन अथोरिटी चाहिँ नि उसलाई थियो सहकारी विभागलाई, विभागले नियमन अनुगमन गर्यो ठिक हो, हामीलाई कुनै त्यस्तो अब कुनै हार्ड एन्ड फास्ट जानै पर्छ गर्नै पर्छ भन्ने थिएन. हामी त प्रमोसनल एक्टिभिटिजमा गभर्मेन्टलाई एउटा चाहिँ एडभाइजरीको रूपमा, थिङ्क ट्याङ्कको रूपमा एउटा ठुलो संरचना चाहिँ नि बनाएको थियो त्यो कार्यकारी समिति, मन्त्री स्वयं आफै अध्यक्ष हुने, सहअध्यक्ष त्यो बेला हुन्थ्यो, सदस्य सचिव हुन्थ्यो, राष्ट्र ब्याङ्कको गभर्नर समेत तपाईँको त्यो कार्यकारी समितिको सदस्य भएको हुनाले नीति नियममै बढी चाहिँ नि हामी फोकस गर्थ्यौँ. अब 74 ऐन ल्याउने, 69 हामीले राष्ट्रिय सहकारी नीति पनि ल्यायौँ होइन, त्यस्तै कामहरू हामी खास गरेर राष्ट्रिय सहकारी विकास बोर्ड पनि त्यतातिर लागे. अब राष्ट्रिय अब उतातिर अब नियमनकारी निकायले नियमन गर्न चाहिँ नि अलिकति त्यहाँ कतै न कतै तपाईँको चुकेको चाहिँ नि देखिन्छ क्या.
13: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ. आज हामी सहकारी क्षेत्र सुधारका लागि सरकारले चालेका कदम, साना बचतकर्ताहरूलाई प्राथमिकतामा राखेर शुरू गरिएको रकम फिर्ता प्रक्रिया, समस्याग्रस्त सहकारीबाट ऋण असुली, सम्पत्ति व्यवस्थापन तथा कानूनी प्रक्रियालाई प्रभावकारी बनाउने प्रयासबारे राष्ट्रिय सहकारी नियमन प्राधिकरणका उपनिर्देशक मुकेश कर्णसँग कुराकानी गरिरहेका छौं. उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला.
14: हेलो पिंकी,
15: बोल दिन.
14: एलईडी टीवी किन्न नजाए?
15: जान्न.
14: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
15: जान्न.
14: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
15: जान्न.
14: किन?
15: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
14: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि.
15: पाइने भएर त जान लाग्यो नि.
14: हो र, कहाँ
15: भन्दिन के?
14: सत्य भन्दिनौ.
15: आई लभ यु पिंकुली भनेको.
14: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटम को लागि सम्झिनै पर्ने एउटै नाम
15: बन्जारे इलेक्ट्रोनिक्स घुराई दाङ
14: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सीजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
15: बन्जारे इलेक्ट्रोनिक्स घुराई दाङ
14: फोन नम्बर
15: 082562452
14: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
16: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
14: घुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड घुराही दाङ फोन नम्बर 082562510 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ

0: बेस्ट प्रोडक्टहरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइज क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अडगुरी।

0: सीधा खुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क
1: तपाई अहिले सुनिरहनु भएको छ कार्यक्रम बदलिदियो नेपाल। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी लामो समयसम्म ग्रामीण अर्थतन्त्रलाई टेवा दिएको सहकारी क्षेत्र पछिल्लो समय वित्तीय अनियमितता कमजोर नियमनका कारण समस्यामा परेको विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कार्यक्रम बदलिदियो नेपालको दोस्रो खण्ड शुरू गरौं राष्ट्रिय सहकारी नियमन प्राधिकरणका उपनिर्देशक मुकेश कर्णसँगको कुराकानीबाट।
2: सहकारी चाहिँ यसरी जथावत रूपमा जुन दर्ता र सञ्चालनको कुरा गर्नुभयो, यहाँले अलिकति यसबाट शुरू गरेँ मैले।
3: अब यस्तो भयो सर, ब्याङ्क त थियो सर, ब्याङ्क भनेको कस्तो भन्दाखेरि खास गरेर सहरमुखी मात्रै भयो कि ब्याङ्कले आफ्नो वित्तीय कारोबार गर्ने भनेको अब अथवा जनताको चाहिँ वित्तीय पहुँच कहाँसम्म छ त भन्दाखेरि त्यही ब्याङ्क मात्रै हो। ब्याङ्क कहाँ छ त भन्दाखेरि सहरमा मात्रै छ। सङ्घीयता आएपछि त्यसपछि चाहिँ अलिअलि चाहिँ त्यो ऊ चाहिँ नि भएको देखिन्छ, भित्रभित्रसम्म अलिकति चाहिँ अलिकति फैलावट थियो,
2: जाँदैछ।
3: तर त्योभन्दा पहिले तर सानसानो रकमका कुरा होइन, 10,000, 5,000, 20,000, 1,00,000 यस किसिमको रकमहरूलाई समेत तपाईँको गाउँघरमा त जान पर्यो भने त वित्तीय पहुँच त तपाईँको अरूसँग त थिएन, विपन्न परिवार छ कहाँ जाने त, ब्याङ्कमा एक्सेसै छैन, सहरसम्म जाने स्थिति पनि अवस्था थिएन। त्यो बेला पनि कम्तीमा सहकारीले त्यो वित्तीय पहुँच त त्यहाँसम्म पुर्याएको त हो, घर घरमा पुर्याएको थियो, पहाडका कन्द्रासम्म थियो, तराईको एकदमै रिमोट गाउँमा पनि हजुर जानुभयो भने एउटा सहकारी हजुरले पाउनुहुन्छ, उसले कम्तीमा त्यति त कम्तीमा त्यहाँ सुविधा त दिएको थियो। त्यो एउटा महत्त्वपूर्ण पक्ष, त्यसकारण मलाई लाग्छ त्यो बेला सहकारी संस्थाहरूले त्यस किसिमले डेभलप गरेको हुन
2: सक्छ,
3: राज्यले प्रोत्साहन दियो, त्यसकारण चाहिँ त्यो बेलामा बचत ऋणको कारोबार गर्ने सहकारी संस्थाहरू चाहिँ दर्ता गर्ने प्रक्रिया त्यसरी अगाडि बढ्यो। सँगसँगै त्यसको के थियो भन्दाखेरि अलिकति नियमनकारी निकायले अथवा त्यो चाहिँ अलिकति नियमन गरिदिएको भए धेरै वर्ष पछि पहिला त ठिक ठिकै थियो, तर पछिल्लो कालमा चाहिँ खास गरेर त्यो पनि अब गाउँघरमा चलेका त सहकारी अहिले पनि राम्रा छन् सर, वित्तीय त्यो बचत ऋणकै कारोबार गर्ने सहकारी अहिले पनि जानुहुन्छ। महिलामा सर कुनै समस्या देख्नुहुन्न, महिला सहकारी महिलाले चलाएको बचत ऋणको कारोबार गर्ने सहकारी त्यो अहिले पनि हजुर जानुहोस् जतिसुकै बेला जानुहुन्छ, एकदम फी एकदम फेयर देखिन्छ, त्यो कुनै किसिमको तपाईँको अप्ठ्यारो छैन। तर के भने मेन कुरो काठमाडौँ मा यो खास गरेर र सहर केन्द्रित जति पनि बचत ऋणका सहकारीहरू छन् त्यसैमा सब समस्या आएको देखिन्छ क्या सर।
2: अब गाउँमा त पछिल्लो समय के देखिन्थ्यो भने यो समस्याग्रस्त भन्दा पहिला अलिकति अगाडि दुई चारजना मिल्ने अलिकति पैसा भयो भने सहकारी खोल्नुपर्छ,
3: हजुर
2: होइन, त्यो चाहिँ कमाइ खाने जस्तो एउटा देखियो। अब ठ्याक्कै हामी स्पेसिफिक एक ठाउँमा नजोड्यौँला, तर समग्रमा त्यस्तो देख्यो, त्यसैको परिणाम अहिले चाहिँ देखिरहेको छ। अब अलिकति नेपालमा सहकारीको अवधारणाको बारेमा अलिकति जाउँ, यहाँसँग अनुभव लामो भएको भएर कति सालदेखि यो सुरु भयो होइन, सरकारको उद्देश्य चाहिँ के थियो र यसले चाहिँ अर्थतन्त्रमा कस्तो खालको टेवा पुर्यायो?
3: अब यो कस्तो छ भने सर, सहकारीको 2014 सालदेखि नै यसको सर प्रादुर्भाव भएको देखिन्छ क्या सर। त्यो ठ्याक्कै एक्ज्याक्ट मलाई त्यो सम्झ थाहा छैन, हजुरले यसलाई अलिकति उगाडिदिनु होला। बिपी कोइराला चाहिँ नि प्रधानमन्त्री हुँदाखेरि पहिले उहाँको भिजिट चाहिँ नि त्यहाँ इजरायल भएको रहेछ, इजरायलबाट उहाँ आएपछि र इजरायल चाहिँ नि त्यहाँ मोसाद र त कोसोबो भन्ने तपाईँको दुईवटा सहकारी छ, त्यो सहकारीले सर त्यो त्यहाँ प्रडक्सनदेखि लिएर ठुल्ठुलो तपाईँको जहाजसम्म बनाउने काम छ नि, कोअपरेटिभबाटै गर्ने कि कम्युनिटी बेस मात्रै छ क्या त्यो सर त्यहाँ त्यहाँ। अनि त्यसकारण त्यहाँ देखेर उहाँले चाहिँ नि काठमाडौँमा आएर नेपालमा आएर नेपालमा चाहिँ नि कोअपरेटिभको चाहिँ नि ल अब यहाँ यस्तो सम्भावना रहेछ, कोअपरेटिभ पनि उसबाट पनि विकास गर्न सकिन्छ भन्ने त्यो त्यहाँबाट आएर पहिलो सहकारी चितवनमा तपाईँको बखान सहकारी भन्ने खोलेको थियो,
2: पहिलो नेपालकै
3: पहिलो सहकारी त्यसरी त्यो हुँदै गर्दाखेरि हुन त अब हाम्रो परापूर्व कालदेखि पनि यो के अरे यो भखारी सखारी वाला त्यो सिस्टम हुन्छ नि, परमा धा भखारी यस्ता त्यो सिस्टम त आएको त्यहीँबाट हो, हामीले पनि ल्याएकै हो, त्यो गर्न गरे होइन। त्यसलाई चाहिँ नि अब त पछि चाहिँ नि विश्वेश्वर प्रसाद कोइराला आइसके पछाडि प्रधान मिनिस्टर भइसके पछाडि त्यसपछि उहाँले पहिलो सहकारी विभाग पनि खोल्नुभयो, ऐन पनि ल्याउनुभयो, त्यसको कानुनै बनाएर त्यसपछि चाहिँ त्यसलाई डेभलप हुँदै हुँदै पञ्चायती व्यवस्थामा आएपछि अलिकति यसलाई कन्ट्रोल चाहिँ नि पुरा कम्प्लिटली गभर्मेन्टले मात्रै गर्यो। अब त्यो बेला हजुरले सुन्नुभएको थियो होला यो साझा किनमेल केन्द्र होइन त्यो बेला साबुन पाइन्थ्यो हजुरहरू त्यो बेला
4: सानो
3: उमेर थियो जुन नजन्मेको पनि त्यो खाद्य संस्थाहरू थियो विभिन्न तपाईँको गाउँहरूमा अहिले पनि हजुरहरू देख्नुहुन्छ कुन कुनै सहरमा गाउँमा ठुल्ठुलो खाद्य संस्थाहरू थियो त्यहाँबाट तपाईँको साबुन यो के अरे यो नुन जति जे जति बिक्री वितरण हुन्थ्यो सहकारी संस्थैबाट हुन्थ्यो
4: त्यो उत्पादन नहुने
3: बेच्ने मात्रै काम गर्दा नै गर्थ्यो उत्पादनतिर क्षेत्रमा गएको थिएन तर यी यावत कुराहरूमा चाहिँ त्यो बेलामा सहकारी मार्फत नै चाहिँ काम गर्ने गर्थ्यो सर यसरी चाहिँ डेभलप हुँदै आएको छ सर यो हुँदै हुँदै त 48 पछि चाहिँ नै यसलाई चाहिँ सर कम्प्लिटली सहकारी ऐन 2048 ल्याए अब प्रजातन्त्र आइसके पछाडि त्यसपछि यो कोअपरेटिभमा चाहिँ नि ड्रास्टिक चेन्ज भएको छ ड्रास्टिक चेन्ज भयो यति तपाईँको फेरि मोडर्नाइजेसन ग्लोबलाइजेसन भए जस्तो देखिन्छ यसमा त्यसमा सबभन्दा बढी चाहिँ नि अब फ्री इकोनोमी भयो स्वाभाविक मान्छेले चाहिँ नि अब कतै न कतै यसलाई चाहिँ नि अलिकति राम्रो हिसाबले हेर्नुपर्छ हुन त मान्छेहरूलाई समाजवादी एउटा चाहिँ नि पुँजी हो भन्ने कुरो बुझाए पनि छन् तर के हो भन्दाखेरि यो प्रजातन्त्र आइसके पछाडि बिस्तारै अब यसलाई चाहिँ नि होइन यो जिडिपीमा यसको राम्रो कन्ट्रिब्युसन पनि हुनसक्छ आर्थिक कारोबार हुन पर्यो हुन त फेरि यसलाई राष्ट्र ब्याङ्कले चाहिँ फेरि ऊ मान्दैन सर गैर ब्याङ्किङै भन्छ यसलाई गैर ब्याङ्किङै भन्छ उनीहरूले आफ्नो मेन च्यानलभित्र चाहिँ तपाईँ राखेन कि मेन च्यानलभित्र तर कस्तो छ भने आधिकारिक ऊ नभए पनि डाटा नभए पनि करिब करिब अहिले हामीले 4-5% भन्छौँ जिडिपीमा कन्ट्रिब्युसन छ नेपालको कन्ट्रिब्युसन हाम्रो इकोनोमीमा त्यो स्थिति छ अहिलेसम्मको अब यसरी अब यत्रो ठुलो सर कारोबार छ 6 खर्बको कारोबार गर्ने 16 खर्बको कारोबार भइरहेको छ तर हाम्रो स्थिति अब अहिले यस्तो विस्फोटक भइदियो
4: हाम्रो अर्थतन्त्रसँग यसको तालमेल मिल्न सकेन
3: यसलाई चाहिँ नि सर फर्मली को नै मानेन फर्मल इकोनोमी नभएको अब हेर्नु न सर राष्ट्र ब्याङ्कले एउटा मोनिटरिङ गरेर एउटा रेगुलेटरी बडी भएर उसले तपाईँको हेर्नुहोस् सारा तपाईँको ब्याङ्किङलाई 1 सेकेन्ड पनि तपाईँको येलोमा गयो रेडमा गयो कि ग्रिनमा छ उसले सबै कुरो थाहा पाउँछ कि यसको चाहिँ यत्रो ठुलो तपाईँको इकोनोमी हुँदै हुँदै पनि यसलाई तपाईँको मोनिटरिङ गर्ने अथवा यसलाई रेगुलेट गर्नुपर्छ भन्ने चाहिँ राज्यको त्यतातिर
4: पब्लिकसँग ठ्याक्कै सरकार राख्ने तर राज्यले चाहिँ त्यो रूपमा नहेर्दै
3: निजी जस्तो अब छोड्दै त्यो खासै
4: होइन भन्ने कुरामा हजुर खबर देखियो पहिला
3: चाहिँ त्यसरी देखियो तर जब यसरी चाहिँ यस किसिमको चाहिँ जब समस्याहरू आउँदै गए जब यसको अध्ययनहरू अनुसन्धानहरू हुँदै गए मान्छेहरू राम्रा अब भनौँ न यसमाथि पनि अब अनुसन्धानहरू राम्रै मान्छेहरू गर्दै गए हेरे इकोनोमी त राम्ररी इकोनोमी छ 16 खर्बको इकोनोमी भने सानो नटे स्मल हो बजेटै भन्नु त्यत्रो ठुलो इकोनोमी छ यसलाई किन हामीले इन्फर्मल भनेर छोडिदिइरहेछौँ यसको तपाईँको रेगुलेटरी बडी पनि छैन केही पनि छैन यो आवश्यकता पनि यस किसिमले देखियो त्यसकारण यो सहकारी नियमन प्राधिकरण पनि मलाई लाग्छ अहिले अब व्यतिथिको कारण पनि होला अब इकोनोमी पनि ठुलो छ यसको भल्युम बढ्दै गइरहेछ त्यसकारण चाहिँ यसलाई रेगुलेटरी बडी बनाएर यसलाई रेगुलेसन गर्नै पर्छ है अब संस्थाहरूलाई भनेर गभर्मेन्टले अहिलेको गभर्मेन्टले त झन् बढी चाहिँ एकदमै प्राथमिकतै दिएर चाहिँ नि यसमा चाहिँ तपाईँको काम चाहिँ अगाडि बढाइरहेको अवस्था छ कारण पनि अब अलिक तरितै छन् मन्त्रीज्यूहरू पनि एकदमै चासो लाएर कि एकदमै तुरन्तको तुरन्त यो गरिहालौँ भन्ने चाहिँ त्यो धाप देखिन्छ क्या
4: हो अब यसमा एउटा महत्त्वपूर्ण कुरा अब अहिले यो प्रविधिको युग हो होइन यसलाई यसमा डिजिटल प्रणालीमा लाने कुरा यसलाई जस्तो जसरी राष्ट्र ब्याङ्कले ब्याङ्कहरूको नियमन गर्छ त्यस खालको कामहरू के भइरहेको छ अहिले प्राधिकरणले के
3: हो सर प्राधिकरणमा हाम्रो सोच त छ सर यसलाई डिजिटाइज गरौँ भन्ने हो होइन अब कस्तो छ भने अब हामीले यहाँ सफ्टवेयरको कुरा गर्छौँ भने अब 17,500 सहकारी छन् ती सहकारीहरू तपाईँको आफ्नै सफ्टवेयर चलाउँछन् ती सफ्टवेयर कस्ता छन् के छन् भन्ने कुरा हामीसँग पनि रेकर्ड छैन हामीले एउटा रजिस्ट्रेसनको काम अहिले गरिरहेछौँ सर बचत ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूलाई इजाजत सञ्चालन पत्र लिनै पर्छ सर इजाजत सञ्चालन पत्र हामीले इजाजत पत्र चाहिने सञ्चालनको लागि इजाजत पत्र चाहिने अनिवार्य भनेको छ अब त्यसको लागि लास्ट इयर हामीले मनसेदेखि खोलेको छ अहिलेसम्म पनि तपाईँको सहकारी संस्थाहरू इन्ट्री गर्ने चाहिँ नि ऊ सिस्टममा छँदैछ केही असार मसानसम्म राखेको छ सर करिब करिब हामी कहाँ इन्ट्री भएको सहकारी संस्था 13,360 जति मैले देखाएको छु त्यसमध्ये हामीले 4184 करिब करिब हामीले चाहिँ नि एप्रुभल गरेर लाइसेन्स नै दिइसक्यौँ. अब यदि अपरेटिङ लाइसेन्स उनीहरूसँग छैन भने अब उनीहरूले सञ्चालन गर्न पाउँदैन भन्ने यो प्राधिकरणको बुझाइ हो. अब सरकारले पनि त्यसलाई चाहिँ अलिकति अब कडाई गर्नुपर्ने. ती डाटाहरू आउँदाखेरि हामीसँग ती 4000 अहिले 184 हजुरलाई आवश्यक परेलो मलाई फलास सहकारीको डाटा दिनुहोस् भन्यो भने हजुर 2 वर्षको लेखा परीक्षण प्रतिवेदन चाहियो त्यो पनि पाउनुहुन्छ. लेखा सुपरिवेशन समिति
4: सबै प्रोफाइल
3: टोटल हामीसँग सफ्टवेयर छ. त्यो सफ्टवेयर भयो हामीले टोटल प्रोफाइल हामीले हजुरलाई चाहिँ जो एउटा रिनीका पनि तपाईँ दिन सक्नुभयो. सेभिङमा के छ तिनको पनि पाइयो. लेन्डिङ गरेर छ लेन्डिङको लागि पनि पाइयो. इएससिआर पनि कति छ त्यो पनि पाइन्छ. डाटाहरू हामीले चाहिँ कलेक्सन गरेर अहिले यिनीहरूलाई चाहिँ गरेका छौँ सर होइन. लाइसेन्स दिने हाम्रो प्रक्रिया जारी रहेको छ. पछि चाहिँ बिस्तारै यसलाई अगाडि चाहिँ हामी बढाउँछौँ सर.
4: अब यसमा अलिकति मैले जोड्न खोजे विषय थियो अहिले जुन समस्याग्रस्त भनेर अथवा बचतकर्ताहरूलाई ऋण फिर्ता भइरहेको छ यसमा चाहिँ तपाईँ आफै पनि यो काम गरिरहेको कति सन्तुष्ट बचतकर्ताहरू यसबाट कति सन्तुष्ट छन् अथवा सरकारले प्रक्रिया चाहिँ सुरु गर्यो तर ठ्याक्कै चाहिँ पीडितहरू अझै पनि समस्यामै छन् भन्ने खालको त्यस्तो
3: समस्या त छ. समस्यामा छ पीडितहरू छन् अहिले पनि. उहाँहरूलाई के छ भन्दाखेरि एस्योरेन्स हुन सक्या एस्योर्ड हुन सकेका छैन कि साँच्चीकै फिर्ता हुन्छ कि हुँदैन. किनभने विगतका काम कारवाहीबाट 4 वर्ष 5 वर्ष 7 वर्ष सडकमा उनीहरू बसे आवाज उठाए अभियानीहरूले पनि तपाईँको त्यसमा आफ्नो आवाजहरू उठाए तर कसैले सरकारले नसुनिदिएको अवस्थामा उनीहरू निराश त निराश हुन्छ. हामी कहाँ पनि आउँछन् विभिन्न खालका बचतकर्ताहरू. अब कि इभन कि तपाईँको एउटा नाम्लोमा एउटा सुपारी यी चकलेट सकलेट राखेर तपाईँको त्यसरी बेचेर राखेका बिचरा 50,000 25,000 त्यस्ता मान्छेहरू पनि आफूलाई पनि सर विरक्त लाग्छ है. यस्ता मान्छेहरूको पनि हामीले 10,000 फिर्ता गर्न गराउन सकेनौँ.
4: जो राज्यको निकायमा गएर अवैध ढङ्गबाट पैसा नपाएको मान्छेको
3: पैसा छ. अब त्यस्ता पैसाहरूलाई पनि हामीले तपाईँ गर्न सकेनौँ भने आफूलाई पनि अलिकति पश्चाताप त भइरहेको छ. तर हिजोका विगत दिनमा कस्तो भइदियो भन्दाखेरि त्यसलाई अलिकति डन्डा चलाउने कानुन भएन कि सर. हजुर त्यो कानुन नभइदिएको हुनाले सबै त फटा बदमासहरू तपाईँको निस्केर हिँड्ने. अदालतमा गयो भने पनि के गर्ने एउटा सरकारी ठगी सम्बन्धी मुद्दा हालिदिने. अदालतबाट तपाईँको ऊ जमानतमा छुट्छ ऊ मजाले घुम्छ ल जान त पैसा त्यहाँबाट माग नि त ले अदालतबाट भनिदिने. यस किसिमको चाहिँ त्यो विगतका दिनमा त अहिले अब कानुन अध्यादेश आइसके पछाडि चाहिँ नि अब चाहिँ नि आसान्वित चाहिँ छन् तपाईँको बचतकर्ताहरूलाई के भइरहेछ भने अब हामीले चाहिँ नि पैसा पाइन्छ है. किनभने कानुन कडा आयो कानुनले चाहिँ नि निश्चित रूपमा तपाईँको अब हामीलाई दिलाउँछ भन्ने त्यस कुरामा हामी पनि अलिकति अब कर्मचारी भएर पनि अलिकति हामीलाई पनि मोरली र तपाईँको भित्रबाट कहीँ न कहीँ तपाईँको इनर्जी आए जस्तो ल अब यो हामीसँग यो हतियार त छ नि त यसले गर्दाखेरि यसलाई यसो गर्नपर्छ भनेपछि अहिले पनि हामीले केही मान्छेहरूलाई तुरुन्तै भन्यो भने एकैछिनमा तपाईँको आएर ल हजुर गरिहाल्छौँ भन्ने
4: त्यो अवस्था छ.
3: त्यो अवस्था चाहिँ छ. यो अध्यादेशले चाहिँ ठुलो काम हो. यो नयाँ सरकारले चाहिँ त्यति चाहिँ अहिले हामीलाई चाहिँ बनाएको छ.
4: अब हामी यो बचतकर्ताहरूलाई अथवा आम नागरिकको मात्रै उहाँहरूलाई त्यो शिक्षा दिन सकिएन ज्ञान दिन सकिएन त्यसैले पस्नुभयो भन्छौँ. सञ्चालक र व्यवस्थापकहरूको पनि क्षमता अभिवृद्धिको प्रश्न उठ्छ होला. प्राधिकरणले त्यसतर्फ के छ सरकारी योजना के छ त्यसको लागि
3: छ सर. विभिन्न समयमा अब यस्तो छ सर. कस्तो छ भने अभियानको अवस्था हेर्नुहुन्छ भने सहकारी अभियानकर्ता सहकारी अभियानमा लागेका मान्छेहरू लाखौं मान्छे छन् सर. त्यसमा यसको आफ्नै सर सिस्टम छ सर. कस्तो भन्दाखेरि तल तपाईँको विषयगत सहकारी संघहरू छ. जस्तै बचत ऋणको एउटा कारोबार गर्ने तपाईँको एउटा जिल्लाभित्र तिनीहरू छन् भने तिनीहरूकै जिल्ला बचत संघ भन्ने छ. त्यसभन्दा माथि त्यो 3-tier 4-tier सिस्टम छ क्या 3-tier टाइपको. अनि एउटा नेप्सकुन छ त्यो जिल्लाबाट आएर केन्द्रीय स्तरको चाहिँ नेप्सकुन छ. नेप्सकुनले पनि हरेक समय आफ्नो आफूसँग आबद्ध भएको संस्थाहरूलाई उसले चाहिँ तपाईँको विभिन्न समयमा चाहिँ उसलाई ट्रेनिङ दिने उसलाई वित्तीय साक्षरता दिने सञ्चालकहरूलाई बोलाएर तपाईँको नभए त्यहीँ अब एक ठाउँमा भेला गराएर अथवा वर्कसप गरेर भए पनि तिनीहरूलाई आफ्नो किसिमले कहीँ न कहीँ सहकारी शिक्षा यो तपाईँको फाइनेन्सियल तपाईँको युहरू एजुकेसनहरू ती विषयमा उनीहरूले पनि तपाईँको त्यो गरिरहेकै अवस्था थियो. केही विषयमा तपाईँको सहकारी विभागले पनि दिने गर्थे त्यो बेलामा होइन. खास गरेर यी सहकारी महासङ्घ भन्ने छ यो राष्ट्रिय सहकारी महासङ्घ राष्ट्रिय सहकारी महासङ्घले पनि त्यस्ता कार्यक्रमहरू सञ्चालन गरेर त्यो कामहरू गरिरहेकै अवस्था थियो. तापनि तपाईँको अब कहीँ न केही त तपाईँको बदमासी त अब यस्तै छ. धेरै ठुलो त नभनौँ अब 17,000-18,000 छ. त्यसमध्ये 1,000-1,500 त्यस्तो तपाईँको सहकारी निस्केको हो. अब त्यसलाई कति नकारात्मक भन्ने कि कति सकारात्मक भन्ने
4: त्यो त हरेक क्षेत्रमा छ.
3: हरेक क्षेत्र सकारात्मक.
4: बचतकर्ताहरूले यो सहकारी रोज्दाखेरि मुख्य गरी के के कुरामा ध्यान दिनुपर्ने हो खासमा, कहाँ चुक्यो भन्दा पहिला आगामी दिनमा चाहिँ त्यो चाहिँ के दिन चाहनुहुन्छ सुझावको हिसाबले पनि
3: कसलाई सरकारलाई
4: बचतकर्ताहरू आम नागरिकलाई सहकारी देख्ने बित्तिकै आउँछ उसले दुई चार कुरा गर्यो त्यस पछाडि हामी त्यहाँ बचत गर्न सुरु गर्छौँ।
3: समस्या त्यही छ सर हजुर, हामीले सहकारी भनेपछि अहिले हजुरले बजारमा यसो एउटा विकृति देख्नुहुन्छ के गर्छ भन्दाखेरि अब जस्तै मेरो पसल छ भने म सहकारीको बारेमा केही पनि बुझ्दिनँ तर म कहाँ एउटा एकजना मान्छे बजार प्रतिनिधि भनेर आउँछन् उसले बजार प्रतिनिधि एउटा पासबुक बोकेर तपाईँले यहाँ यसमा जम्मा गरौँ अङ्कल मेरो हजुरको चिन्जानको अवस्था हो क्या त्यो वरिपरिका हामी छौँ यही टोलमा बस्छौँ मेरो पसल छ म त्यहाँ एउटा आएँ म एउटा बजार प्रतिनिधि भएँ त्यही टोलको एउटा कुनै मान्छे अनि हजुर अङ्कल यो फलानु ऊ छ फाइनेन्स भन्छ सहकारी पनि भन्दैन त्यो फाइनेन्समा चाहिँ तपाईँको 500 रुपियाँ डेली राख्नुपर्छ है अङ्कल भन्यो अनि लग्यो राख्यो भोलि के छ संस्थामा को हो को सदस्य छ तपाईँको त्यो शिक्षा भन्ने कुरो कम्प्लिटली छँदै छैन मेरो संस्था हो भन्ने तपाईँको बुझाइ छँदै छैन कोअपरेटिभको तपाईँको त्यो मूल्य मान्यता सिद्धान्तको त परै जाओस् कुरो रहेछ बचतकर्ता सजग हुनुपर्ने त्यो कुरो। दोस्रो कुरो सबभन्दा ठुलो कुरो के छ भने यो जुन ब्याज दिने जुन सिस्टम छ नि सर
4: ब्याज दिने हो
3: ब्याज दिने जुन सिस्टम छ त्यो ब्याज दिने सिस्टममा हजुरलाई म यति दिन्छु भनेर त्यो लोभ लालचमा लाग्ने जुन तपाईँको बचतकर्ताहरू छन् म के कृपा गरेर उहाँहरूलाई के भन्छु भने त्यतातिर ब्याजको लोभमा चाहिँ चट्टा लग्यो अब यतिसम्म छ कि सर रिटायर भएको कर्मचारीले समेत तपाईँको गरेर राखेको छ एउटा प्रोफेसर छ 2 करोड पैसा हालेको छ 2 करोड पैसा म ब्याज खान्छु भनेर 22% ब्याज खान्छु भनेर उसले लगाएर राखेको थिएँ आज संस्था छैन कोही छैन बुढा एक्लै तपाईँको सधैँ आइसियू गएर बस्छ यो हालत छ त्यो उसले आखिरमा एउटा पिएचडी गरेको मान्छे छ प्रोफेसर छ उसले तपाईँको अब यो एउटा संस्थाको बारेमा नबुझिदिने मैले पैसा यत्रो 2 करोड पैसा किन हाल्ने के गर्ने म यो पनि यो जिम्मेवार व्यक्ति हुँ यो संस्थाको भन्ने कुरो त्यो बुझ्दैन के सर।
4: अब यो अहिले त हामी संघीय संरचनामा 3 सरकारको आफ्नो भूमिका छ यो आम नागरिकको विषय त सबै सरकारको उत्तरदायित्वभित्र पर्छ प्रदेश सरकारको भूमिका के छ यसमा के देख्नुहुन्छ कि हुन्न अथवा त्यहाँबाट काम के भइरहेको देखिन्छ माथिबाट हेर्दाखेरि
3: छ सर संरचना हाम्रो राष्ट्रिय सहकारी नियमन प्राधिकरणको त छैन भर्खरै जन्मे अब संस्थापन हो सर अब हाम्रो धेरै कुरो मन्त्रालयले पनि अहिले अब तुरन्तै गर्नुपर्छ भन्ने चाहिँ ओएनएम अहिले भइरहेको छ अहिले तपाईँको नियालीहरू बनाउँदैछ मापदण्डहरू हामी जारी गर्दैछौँ हाम्रो आफ्नै त साथै प्रदेशमा तपाईँको नेटवर्किङ छैन तर जे जति छ सीमित स्रोत साधनको उसमा भरमा हामीले जति गर्न सक्छौँ त्यति हामी गरिरहेकै स्थिति छ हामीले हामीसँग नभएको कुरोहरू हामीले प्रदेशसँग समन्वय गरेर प्रदेशमै पनि प्रदेश अब सहकारी मन्त्रालय छ त्यहीँ तपाईँको प्रदेश र सहकारी रजिस्ट्रारको कार्यालय पनि तपाईँको खुलेछ उसले गर्ने काम पनि हामीले जे काम गर्छौँ उसलाई पनि तयारी गरिदिएको छ त्यही प्रदेशकै कानूनमा उनीहरू टेकेर उनीहरूले आफ्नो चाहिँ मोनिटरिङ अब कस्तो छ भने सहकारी संस्थाहरू पनि विभिन्न नियमनकारी क्षेत्रभित्र पर्छ क्या सर कोही स्थानीयमा छ कोही प्रदेश स्तरीय छ कोही सङ्घीय छ सङ्घीय भनेपछि देशभरि कारोबार गर्न पाए प्रदेश भनेपछि बागमती छ भने बागमतीभित्र मात्रै गर्न पाए एउटा पालिकादेखि अर्को पालिकामा जाने बित्तिकै प्रदेशभित्र पर्यो अब काठमाडौँबाट ललितपुर जाने बित्तिकै ऊ प्रदेशमा गएर नियमनकारी उसको निकाय चाहिँ त्यहाँ हो अब दर्ता गर्ने निकाय पनि त्यही हो नियमनकारी निकाय पनि त्यही हो अब उनीहरूले हेर्ने अब त्यही छ क्या सर कस्तो छ भने एक्सपर्टिज छैन कि अब वित्तीय कारोबार हुन्छ त्यहाँ वित्तीय कारोबार गर्दा हुँदा हुँदै पनि तपाईँको अब हामीले त्यहाँ वित्तीय सम्बन्धी तपाईँको एक्सपर्टिज हामीसँग छैन भने मान्छे हुनु पर्यो नि त ज्ञान भएको मान्छे हुनु पर्थ्यो
4: प्रशासनको
3: मान्छे गएर हामी तपाईँको रजिस्ट्रार कार्यालयमा राखिदिन्छौँ हामीले के एक्सपेक्ट गर्न पर्छौँ बढीभन्दा बढी हेरिदिने भनेको सुशासनको व्यवहार छ उसले पाठ
4: सुशासन
3: चिठी लेख्ने कारवाही गरिदिने ल यसो गरिदिउँ उसो गरिदिउँ भन्ने मात्रै हो तर एक्चुअल डायग्नोसिस गर्न सकिएको अवस्था छैन के सर
4: समस्या कहाँ हो त्यो पहिल्याएर त्यसलाई चाहिँ निदान गर्ने उपाय
3: त्यो भएन क्या सर
4: हो। अब आगामी दिनमा सहकारी क्षेत्र सुधारका लागि होइन संसदमा पनि केही विचाराधीन कानुनहरू पनि होला सम्भवतः अर्को कति छ त्यो जानकारीमा र नीतिहरू के चाहिँ आवश्यक हो नेपालको सन्दर्भमा के लाग्छ यहाँको अनुभवबाट अहिलेसम्म
3: सर अहिले अब सरकारले गरेको त काम अब अहिले यही अध्यादेशलाई मान लाग्छ अहिले सङ्घीय कानून बनाउने कुरोमा पनि सहकारी ऐनमा पनि
4: प्राधिकरणले पनि केही गर्दै होला
3: त्यसमा चाहिँ नि हामीले पनि केही सल्लाह सुझावहरू राखेर प्राधिकरणलाई कसरी लाने के गर्ने भविष्यमा यसको के तपाईँको प्रारूप हुने लिक कतिसम्म गर्ने भन्ने कुरोहरू हामीले पनि यहाँबाट सल्लाह सुझाव दिएका छौँ त्यो लगभग लाग्छ मलाई मसौदामा पनि परेको छ अब त्यो केही दिनमा मलाई लाग्छ पास पनि हुने अवस्थामा छ त्यो मसौदा. मलाई लाग्छ राष्ट्रपति त्यहाँ पुगिसकेका छ, ऊ के कानुनी पुगिसकेका छ, त्यो दुई सदनबाट पास पनि भइसकेका छ जस्तो छ. अब आइसके पछाडि अब के आउँछ त्यही पनि सुधारका व्यवस्थाहरू हेर्नै पर्नेछ. अब अलिकति नेप्सकोलाई सङ्कुचित पार्ने, तीन वर्षभित्र उसले आफ्नो कारोबार गरिसक्नुपर्ने भन्ने स्थिति छ. अर्को एउटा वित्तीयमा सबभन्दा ठुलो कारोबार गर्ने एउटा सहकारी ब्याङ्क पनि छ, राष्ट्रिय सहकारी ब्याङ्क छ होइन, यसको बारेमा के गर्ने हो, एउटा छाता ऐन आउनुपर्छ कि को. हामीले महसुस गरेको त के हो, राष्ट्रिय सहकारी नियमन प्राधिकरण ऐनै आउनुपर्छ कि सर, छुट्टै त्यसलाई सहकारी ऐनभित्र राखेर त चारवटा दफामा राखेर त्यसरी चाहिँ हुँदैन भन्ने मेरो आफ्नो पर्सनली व्यक्तिगत चाहिँ मेरो धारणा हो. म प्राधिकरणको धारणा भन्ने मलाई त्यस्तो लाग्छ. अब यो क्षेत्रलाई बनाउन त अब अहिले अहिलेको सरकारले चाहिँ नि केही चाहिँ नि अब यो डायग्नोसिस गर्ने हिसाबमा भोलिको दिशा कता हुन्छ त्यो नीतिहरू ल्याउन पर्ने आवश्यकता देखिन्छ सर. सहकारी नीति किन क्रस कटिङ इस्यु छ, एउटा मात्रै बचत ऋण मात्रै यसको समस्या त होइन नि,
4: होइन
3: हामी प्रडक्सनतिर पनि जानु पर्छ, हाम्रो मार्केटिङ पनि,
4: समग्र देशकै अर्थतन्त्रमा धराशायी छ. यो अवस्थामा सहकारीलाई कसरी उकास्ने भन्ने
3: कुरो पनि त त्यो पोलिसी त आउनुपर्छ. अब मेरो आफ्नो विचारमा अहिले गभर्मेन्टले चाहिँ जसरी तपाईँको 69 एउटा राष्ट्रिय सहकारी नीति आएको थियो त्यसलाई हरेक 10 वर्षमा रिभ्यू गर्ने भन्ने विषय थियो. गभर्मेन्टले अब त्यसलाई ध्यानमा मलाई लाग्छ अब त्यो जान पनि पर्ने हो, त्यसलाई रिभ्यू गरेर अब अहिलेको समयमा चाहिँ नि अब आगामी 10 वर्षपछि के गर्ने, यसको कार्ययोजनाहरू तपाईँको के हुन्छ.
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz.
6: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै.
7: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ. साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ.
8: डाक्टरद्वारा दिइने सेवाहरू:
9: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
8: अनुहार हड्डी भाँचिएको जोड्ने,
9: दाँतको एक्सरे सेवा,
8: सामान्य तथा जटिल दाँत निकाल्ने,
9: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
8: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
9: मेसिनबाट जडेदेखि दाँत फरिने,
8: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
9: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
8: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार.
9: साथै
7: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
9: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा. सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि. फोन 082-5562-707.
10: एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ.
11: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्.
10: डाक्टरद्वारा दिइने सेवाहरू:
11: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
10: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
11: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा के आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
10: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
11: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
12: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार
13: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-5594-1010 मोबाइल नम्बर 98-478-2913 र 98-095-12871
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ.
15: सीता के भयो तिमीलाई गुम्सेर बसेछौ
16: के हुनु नि बिहे भएको 6 वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
15: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
16: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ
17: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहाईको दिती चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
18: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
17: शिशु क्लिनिक फर्टिलिटी डिपिचोक खोराहाइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847423572
19: सक्कु बुढी बुबा दाई बाबा दादु भैया दिदी बाबु उक्र लौ खबर सुने
20: सक्कु जे लौ खबर सुने
19: 300 सैया के संजीवनी टीचिंग अस्पताल आप अपने कनक सेवा म
20: आप बेराम पर्ले से बिरुवा करक लाग डांग से बाहर जाइनी पर्ना
19: छुट्टी छुट्टी से भारी हो सक्कु मेरा खुरवागक बिरुवा करक लाग ई संजीवनी टीचिंग अस्पताल हन सक्कु जन समझी
20: हमार संजीवनी टीचिंग अस्पताल के सेवा करना असीम मेर के बा
19: ओपीडी सेवा भर्ना सेवा
20: सक्कु मेरिक ऑपरेशन सेवा
19: आईसीयू सेवा रेडियोलॉजी सेवा
20: अवस्था के रात दिन 24 घंटा इमरजेंसी लैब और फार्मेसी सेवा संपर्क करना अस्पताल के ठेकाना
19: संजीवनी टीचिंग हॉस्पिटल घोराई उपमहानगर पालिका ओडा नंबर 3 बरगदुआ दांग संपर्क फोन नंबर 97090 65225
20: 082591 101
19: 591102
20: 082591103
19: 591104 ओ 591105
21: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
22: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ
21: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस् रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्
12: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार
23: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
12: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082562 98478 1617 र 98478 3543
12: खुशीको खबर
24: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सीसीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ
12: हाम्रा विशेषताहरू
25: आधुनिक प्रयोगशाला
12: अत्याधुनिक सर्वेक्षण उपकरण
25: अनुभवी प्रशिक्षक
12: व्यवहारिक तथा परियोजना आधारित सिकाई
25: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
12: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ सिभिल इन्जिनियरिङ मार्फत भवन सड़क पुल खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण जीआईएस जीपीएस डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्
25: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्
12: आजै रजना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्
24: साथै कक्षा 11 विज्ञान व्यवस्थापन शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ
12: सम्पर्क फोन नम्बर 082562204
24: सम्पर्क मोबाइल नम्बर 9857303672 र 9699964848
25: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा सिविक्त जनशक्ति र सफल भविष्यको आधार
26: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com।
0: मध्य पश्चिम ट्राङ्क यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भूषालको नमस्कार। प्रदेशसभा सदस्यहरूले सिफारिश गरे अनुसारको योजना बजेटमा नसमेटिएपछि लुम्बिनी प्रदेशको बजेट विवादमा परेको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा आफ्नो निर्वाचन क्षेत्रमा यथेष्ट बजेट नपारिएको भन्दै सत्तापक्ष प्रदेशसभा सदस्यले विरोध जनाउँदै आएका छन्। सत्तारूढ़ दलकै प्रदेशसभा सदस्यहरूले आफ्नो निर्वाचन क्षेत्रका योजना हटाइएको र बजेट वितरणमा असन्तुलन भएको भन्दै असन्तुष्टि जनाएपछि रोकिएको बजेट प्रक्रिया अघि बढ़ाउन सरकार नेपाली कांग्रेस र नेकपा एमाले बीच निरन्तर छलफल भइरहेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको पहलमा सत्ता गठबन्धनका शीर्ष नेता र असन्तुष्ट प्रदेशसभा सदस्यहरूबीच पछिल्ला दिनमा पटक पटक औपचारिक तथा अनौपचारिक छलफल भइरहेका छन्। छलफलमा बजेटका विवादित विषय संशोधन गर्ने, छुटेका योजनालाई कार्यान्वयनका क्रममा संशोधन गर्ने तथा सहमतिका आधारमा बजेट पारित गर्ने विषयमा सकारात्मक समझदारी बनेको बताइएको छ। लुम्बिनी प्रदेशमा विशेष गरी भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका केही योजना हटाइएको भन्दै सत्तापक्षकै प्रदेशसभा सदस्यले आपत्ति जनाएका थिए। सरकारमा रहनुभएका सामाजिक विकास मन्त्री जन्मजय तिमल सिन्हा, प्रदेशसभा सदस्य नरमाया ढकाल, राजकुमार चौधरी र तारा थापाले आफ्ना निर्वाचन क्षेत्रमा योजना समावेश नगरिएको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका थिए। यसैबीच बुधबारका लागि बोलाइएको प्रदेशसभा बैठक पनि सूचना टाँसेर स्थगित भएको छ। अब अर्को बैठक असार 21 गते बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ। वर्तमान सरकार गठन भए यता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा उल्लेखनीय प्रगति भएको देखिन्छ। शिक्षा तथा खेलकुद मन्त्रालयले माध्यमिकदेखि विश्वविद्यालय तहसम्मको परीक्षा प्रणालीलाई समयबद्ध बनाउने, वैदेशिक अध्ययन अनुमति एनओसी सेवालाई थप प्रभावकारी बनाउने, विश्वविद्यालयलाई दलगत हस्तक्षेप मुक्त गर्ने तथा डिजिटल सेवा विस्तारलाई प्राथमिकताका साथ अगाडि बढ़ाइएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले चैत 12 गते मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको थियो। मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार माध्यमिक शिक्षा परीक्षा एसई कक्षा 12 तथा विश्वविद्यालय स्तरीयको नतिजा विगतको तुलनामा छिटो प्रकाशन भएका छन्। आउने वर्षदेखि एसईको नतिजा परीक्षा सम्पन्न भएको मितिले 1 महिनाभित्र कक्षा 12 को नतिजा 40 दिनभित्र तथा विश्वविद्यालयको नतिजा 65 दिनभित्र सार्वजनिक हुने गरी काम अघि बढ़ाइने मन्त्रालयले जनाएको छ। यो व्यवस्था शासकीय सुधार सम्बन्धी सरकारको 100 बुद्धि कार्ययोजना अनुसार कार्यान्वयन गरिएको हो। उक्त कार्ययोजनामा विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीले परीक्षा सम्पन्न भएको 2 महिनाभित्र परीक्षा फल सार्वजनिक गर्ने तथा स्नातक र स्नातकोत्तर तहको नतिजा शैक्षिक क्यालेण्डर अनुसार प्रकाशन गर्ने व्यवस्था गरिएको छ। जुम्लामा सच्याङ लाग्दा एकजनाको मृत्यु भएको छ भने 2 जना सामान्य घाइते भएका छन्। हिमा गाउँपालिका 2 को छोटाखर्क पाटनमा एनसेलको टावर नजिक बुधबार साँझ अचानक सच्याङ पर्दा एकजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा हिमा गाउँपालिका 2 ओदीका अन्दाजी 18 वर्षका रविन्द्र रावत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार प्रारम्भिक जानकारी अनुसार एकजनाको घटनास्थलमा मृत्यु भएको र 2 जना सामान्य घाइते भएको बताउनुभयो। घाइते हुनेमा हिमा 2 कै 20 वर्षीय बलबहादुर रोकाए र 35 वर्षका जगत रोकाए सामान्य घाइते भएको बताउनुभयो। कति भेदा मरे भन्ने बारे यकिन हुन बाँकी रहेको प्रहरीको भनाई छ। घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो। बुधबार मात्र चट्याङका कारणले चन्दननाथ नगरपालिका 10 मा पनि किसानका 12 वटा भेडा मरेका छन्।
र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी स्क्यान नगर्न निर्देशन दिएको छ। कार्यालयले परिपत्र जारी गर्दै तीनै तहका सरकारलाई त्यस्तो निर्देशन दिएको हो। कार्यालयको सूचना प्रविधि शाखाले जारी गरेको परिपत्र अनुसार यो कदम मुख्य रूपमा डिजिटल सुरक्षा र तथ्याङ्क गोपनीयता सुनिश्चित गर्नका लागि चालिएको हो। प्रधानमन्त्री कार्यालयका अनुसार बजारमा उपलब्ध विभिन्न बाह्य मोबाइल स्क्यानिङ एपहरू प्रयोग गर्दा स्क्यान गरिएका सामग्रीहरू विदेशी सर्भरहरूमा पुग्ने र भण्डारण हुने जोखिम उच्च रहन्छ। यसरी राज्यका नीतिगत निर्णय, गोप्य टिप्पणी र संवेदनशील दस्तावेजहरू डिजिटल माध्यमबाट बाहिरिनु राष्ट्रिय सुरक्षाका लागि ठूलो चुनौती भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सरकारी कार्यालयहरूमा मोबाइल क्यामेराबाट कागजात स्क्यान गर्ने वा तस्विर खिची सरकारी पत्राचार निर्णय र अभिलेखका लागि प्रयोग गर्ने प्रवृत्ति बढ्दै जाँदा संवेदनशील सूचनाहरू अनधिकृत व्यक्तिको हातमा पुग्न सक्ने जोखिम बढ़ेको छ। राज्यका संवेदनशील दस्तावेजहरू डिजिटल माध्यमबाट बाहिरिनु तथ्याङ्क गोपनीयताको गम्भीर उल्लंघन भएको भन्दै यो निर्देशनलाई प्राविधिक सजगता मार्फत नभई राष्ट्रिय सुरक्षाको अनिवार्य कदमका रूपमा बुझ्नुपर्ने प्रधानमन्त्रीहरूको कार्यालयले जनाएको छ। हस्त बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: के तपाईलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणाली जीबी रोड खोराहीदाङ
4: फोन 562-521
1: सम्पर्क मोबाइल
3: 98-578-32-819।

0: राम्रो साइकल स्टोर थाहा होला नि।
1: लो हेर किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
2: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
3: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी
4: सम्पर्क मोबाइल 98477977
5: र 98578309।
6: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
7: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
6: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
7: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
6: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
8: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
9: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464643 र 98578553825।
10: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
11: उपचार हुने रोगहरू
10: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
11: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
10: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
11: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
10: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
11: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
10: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
8: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।
9: भर्ना सम्बन्धी सूचना।
3: बर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
9: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
0: सम्पर्क फोन नम्बर 0825361133, मोबाइल नम्बर 98478092883 र 97625226।
12: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
13: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
12: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
13: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
12: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाटो जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
13: ल ल काका, गइहाले म।
14: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
13: हजुर।

0: हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
1: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घराईका लागि सम्पर्क कार्यालय गणेशहलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498 87741।
2: सुने खबर जीवन साथी आसल पाकी छौरे खुशी छौरे सुखी
3: छौरे। म गीतकार संगीतकार राजकुमार बाबा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4 MHz।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: सुर्गुबारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: 1 लिटर र 20 लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: 20 लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क सुर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङग्याली नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् जी।

0: छकत्र नो इट लाइक प्रो राशिता पाउ फ्रम टू एन्ड फोर साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

0: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
1: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
0: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
2: शुद्ध महका लागि कहाँ जाने त?
3: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
2: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
4: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
5: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848204040।
4: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज जो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
2: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
3: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पाइल फिस्टुला फिसर स्तनमा आएको गाँठा गुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
1: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
2: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
1: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
7: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
8: टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढा थोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिए रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
9: डाक्टरद्वारा दिइने सेवाहरू
8: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटी को जाँच तथा शल्यक्रिया
9: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
8: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
9: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
8: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
9: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494 67487।

0: वायरनेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वायरनेट अब सबै कनेक्टेड
1: भर्ना खुल्यो।
2: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
2: हाम्रा विशेषताहरू:
1: उत्कृष्ट शैक्षिक वातावरण,
2: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
1: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
2: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
3: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतलनगर बाँकी जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
4: सम्पर्क फोन 081-536-086
1: र मोबाइल नम्बर 9840-96-600 98-580-36-086 र 98-481-72-73।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने
3: छालामा दागहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी थिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 0825916770
2: मोबाइल नम्बर 98578443123 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
4: मध्य पश्चिम चाङ च्याक यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवाबुसालको नमस्कार। जिल्ला प्रहरी कार्यालय बाँकेले स्रोत नखुलिएको नेपाली तथा भारतीय रूपैयाँ सहित एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरका अनुसार भारतबाट नेपालगंजतर्फ मोटरसाइकलमा आइरहेको अवस्थामा नेपालगंज उपमहानगरपालिका सोह्रबाट स्रोत नखुलेको 2,72,000 रूपियाँ नगद सहित एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो। प्रहरी नायब उपरीक्षक राठौरले पक्राउ पर्नेमा भारत उत्तर प्रदेश बहराइच जिल्ला थाना रूपैडियाका 31 वर्षीय योगेश कुमार जायसवाल रहेको बताउनुभयो। उहाँका अनुसार पक्राउ परेका जायसवालले चलाएको भारतीय नम्बर प्लेट यूपी 40AAS5041 नम्बरको मोटरसाइकलको चेक जाँच गर्ने क्रममा स्रोत नखुलेको 32,000 नेपाली रूपियाँ र नेपालमा प्रतिबन्धित 5,500 दरका नोट रहेको 1,50,000 भारतीय रूपियाँ गरी जम्मा 2,72,000 रूपियाँ बरामद भएको जानकारी दिनुभएको छ। पक्राउ परेका जसलाई अवैध मुद्रा ओसार पसार कसुरमा अनुसन्धानका लागि नेपालगंज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। यसै गरी दुई दिन अघि भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको गाड़ीलाई नेपालगंज 16 चौलिक चोकमा सशस्त्र प्रहरीले चेकचाज गर्दा स्रोत नखुलेको 16,00,000 रूपियाँ बरामद गर्नुका साथै दुईजनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी 33 नम्बरगढ़ बागेश्वरी हेडक्वार्टर बाँकेले जनाएको छ। मुगु र हुम्ला जोड्ने कर्णाली नदीमाथिको दोमुख मोटरेबल पुल निर्माणको काम 5 वर्षदेखि अल्पत्र अवस्थामा छ। एक वर्षभित्र बनाइसक्न मन्त्री तथा सचिवलाई युवाहरूले दबाव दिइरहेका छन्। पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले कामको शुरूआत नै नगरी अल्पत्र पारेपछि भ्रष्टाचार विरूद्ध जरा अभियानका युवाहरूले कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। मन्त्री शेरबहादुर बुढा र मन्त्रालयका सचिव अर्जुन कुमार बमलाई अभियानका संयोजक आशिष देवकोटालको नेतृत्वमा पत्र बुझाइएको थियो। पटक पटक म्याद थप गर्दा समेत पुल नबनेपछि स्थानीय शास्ति भोग्न बाध्य छन्। काम शुरू नगर्ने कम्पनीलाई तत्काल कानूनी कार्यवाही गरी स्पष्ट कार्ययोजना र अधिकतम एक वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने लिखित प्रतिबद्धता सहित माग गरिएको छ। पूर्वाधार विकास कार्यालय मुगुले दोमुख मोटरेबल पुल निर्माणका लागि 2078 मंगिर 14 गते हेटौडा 2 मकवानपुरको मृत संजीवनी निर्माण सेवा प्रणालीसँग 15,93,00,000 लागतमा सम्झौता गरेको थियो। अन्तिम पटक 2081 असोज 5 गते म्याद थप गरी निर्माण अवधि 2083 जेठ 30 गतेसम्म पुर्याइएको भन्दै अभियानका संयोजक देवकोटाले सम्झौता भएको झण्डै 5 वर्ष पुग्न लाग्दा पनि निर्माणले सन्तोषजनक गति लिन नसकेको जनाउनु भएको छ। यही असार 10 गते सम्पन्न भएको 13 गाउँसभाबाट पारित कार्यविधि अनुसार हुम्लाको सदरमुकाम रहेको सिमकोट गाउँपालिकाले स्थानीय प्रहरी भर्ना गर्ने भएको छ। गाउँपालिकाले स्थानीय शासन सञ्चालन एन 2074 दफा 11 उपदफा 2 बमोजिम नयाँ कार्यविधि निर्माण गरिसकेकाले नयाँ आर्थिक वर्षको पहिलो चौमासिक अवधिभित्र स्थानीय प्रहरी भर्ना गर्न लागेको जनाएको छ। नयाँ आर्थिक वर्षको पहिलो चौमासिक अवधिभित्र पहिलो पटक 7 प्रहरी भर्ना गरिनेछ। यसका लागि 20,00,000 बजेट छुट्याइएको गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले बताउनुभयो। कानूनले गरेको व्यवस्था र स्थानीय आवश्यकतालाई ध्यानमा राखेर स्थानीय प्रहरी भर्ना लागिएको हो। यसका लागि आगामी भदौमा स्थानीय प्रहरी भर्नाका लागि विज्ञापन गरिनेछ। यातायात का साधनको बढ़दो अव्यवस्थित पार्किङ फोहोर व्यवस्थापन लगायतका कुराको सुरक्षा र व्यवस्थापनका लागि प्रत्यक्ष रूपमा स्थानीय प्रहरी खटिनेछन्। स्थानीय प्रहरी भर्ना भइसकेपछि शान्ति सुरक्षा काम कायम गर्न बजार व्यवस्थापन गर्न सरसफाईका काम गर्न सहज हुने गाउँपालिकाले आशा लिएको छ।
र वर्तमान सरकार गठन भए यता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा उल्लेखनीय प्रगति भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले माध्यमिकदेखि विश्वविद्यालय तहसम्मको परीक्षा प्रणालीलाई समयबद्ध बनाउने, वैदेशिक अध्ययन अनुमति एनओसी सेवालाई थप प्रभावकारी बनाउने, विश्वविद्यालयलाई दलगत हस्तक्षेप मुक्त गर्ने तथा डिजिटल सेवा विस्तारलाई प्राथमिकताका साथ अघि बढ़ाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले चैत 12 गते मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको हो। मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार माध्यमिक शिक्षा परीक्षा एसईई कक्षा 12 तथा विश्वविद्यालय स्तरीय परीक्षाको नतिजा विगतको तुलनामा छिटो प्रकाशन भएको छ। आउने वर्षदेखि एसईईको नतिजा परीक्षा सम्पन्न भएको मितिले एक महिनाभित्र, कक्षा 12 को नतिजा 40 दिनभित्र तथा विश्वविद्यालयको नतिजा 65 दिनभित्र सार्वजनिक हुने गरी काम अघि बढ़ाइने मन्त्रालयले जनाएको छ। यो व्यवस्था शासकीय सुधार सम्बन्धी सरकारको 100 बुधि कार्ययोजना अनुसार कार्यान्वयन गरिएको हो। उक्त कार्ययोजनामा विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीभीटीले परीक्षा सम्पन्न भएको दुई महिनाभित्र परीक्षाफल सार्वजनिक गर्ने तथा स्नातक र स्नातकोत्तर तहको नतिजा शैक्षिक क्यालेण्डर अनुसार प्रकाशन गर्ने व्यवस्था गरिएको छ। हस्त, बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
3: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
2: हुलासले बनाउँदैछ परिवार एक साथ।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
5: अब हाम्रै दाङको खोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
6: होइन कसलाई के भयो?
7: हजुर बुबा अलि

0: शीतल गोराही बरगदुआ बाङ सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-090-65-255।
1: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
2: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
1: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
1: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
2: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34-910।
1: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दान।
3: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
4: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाद टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
1: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार।
5: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
1: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड गोराही दाल, फोन नम्बर 0825-62-23-98-478-1817 र 98478-35-643।

0: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराही दाङ फोन नम्बर 0825612110 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
2: एक हप्तादेखि यो दाँत दुखेको दुखे छ फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
3: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
2: डाक्टरद्वारा दिने सेवाहरू
4: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
2: बाङ्गा टिङ्गा दाँत मिलाउने
4: शल्यक्रिया गरेर दाँत निकाल्ने
2: खाली ठाउँमा दाँत भर्ने
4: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
2: मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
4: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दाङ सम्पर्क फोन नम्बर 0825903350 र सम्पर्क मोबाइल नम्बर 9858743123

0: प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: के तपाई पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ सम्पर्क फोन नम्बर 98686 61 694
5: नेपाली जुत्ता घर
6: राप्ती अञ्चलकै सबैभन्दा ठूलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट
6: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली भुराही दाङ
6: सम्पर्क मोबाइल नम्बर 98577146

0: 6.9 को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्न बारम्बार।
1: मध्यपश्चिम ट्रान्ज यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। सल्यानको वनगार्ड कुपिण्डी नगरपालिकाले महिलाहरूको आर्थिक सशक्तिकरण तथा स्वरोजगार प्रवर्धन गर्ने उद्देश्यले सञ्चालन गरेको 3 महिने एडभान्स सिलाई कटाई शिव विकास तालिम सम्पन्न भएको छ। तालिम सफलतापूर्वक पूरा गरेका सहभागी महिलाहरूलाई नगरपालिकाले सिलाई मशिन वितरण गरेको छ। नगरपालिकाका अनुसार एडभान्स तालिममा सहभागी महिलाहरू यसअघि आधारभूत सिलाई कटाई तालिम लिएर व्यवसाय सञ्चालन गरिरहेका थिए। थप व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले एडभान्स तालिम सञ्चालन गरिएको थियो। वनगार कुपिण्डी नगरपालिका एकी हीरा रावतले तालिमबाट नयाँ डिजाइन तथा आधुनिक सिलाई प्रविधि सिक्न पाएकाले आफ्नो व्यवसायलाई थप प्रभावकारी बनाउन सहज भएको बताउनुभयो। प्रशिक्षक सुजाता एरीले 3 महिनासम्म आधारभूतदेखि एडभान्स स्तरसम्मको व्यावसायिक सिलाई कटाई सिप प्रदान गरिएको र तालिममा आधुनिक डिजाइन, कटिङ, फिनिशिङ तथा व्यावसायिक व्यवस्थापन सम्बन्धी विषय समेत समावेश गरिएको जानकारी दिनुभयो। तालिम समापन तथा सिलाई मशिन वितरण कार्यक्रममा नगर प्रमुख कर्णबहादुर बुढा थोकीले सिकेको सिपलाई व्यवहारमा उतारेर स्वरोजगार र उद्यमशीलतामा जोडिन सहभागीहरूलाई आग्रह गर्नुभयो। बजारको माग अनुसार सिलाई कटाई, प्लम्बिङ, वायरिङ, ब्युटिसियन, कृषि लगायतका सिपमूलक तालिम सञ्चालन गरी स्थानीय नागरिकलाई आत्मनिर्भर बनाउने अभियानलाई निरन्तरता दिइने बताउनु भएको छ। पर्याप्त वर्षा नहुँदा यस वर्ष बाँकेमा धान रोपाईमा ढिलाइ भएको छ। बाँके जिल्लाको केही भूभागमा सिक्टा सिंचाई र भूमिगत पानीको प्रयोग गरी रोपाई गरिए पनि अधिकांश किसानले रोपाई गर्न सकेका छैनन्। आकाशे पानी परेपछि 2 दिन यता करिब 10% रोपाई भएको कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले बताउनुभयो। मसिनो र मध्यम जातको धानको खेती गर्ने किसानलाई वर्षा नहुँदा धान रोपाईमा समस्या भए पनि, मोटो धान खेती गर्ने किसानलाई ढिलो वर्षा भए पनि समस्या नहुने सूचना अधिकारी शर्माले बताउनु भएको छ। बाँकेमा कुल खेतीयोगी 55,826 हेक्टर क्षेत्र जमीन रहेकोमा 33,780 हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी शर्माले बताउनु भएको छ। बाँकेमा शिक्षा सिंचाई आयोजनाको नहरबाट कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र राप्ती सोनारी गाउँपालिकाका केही वन ओडामा सिंचाईको व्यवस्था भए पनि अधिकांश किसान अहिले पनि आकाशे पानीको भरमा धान खेती गर्न बाध्य छन्। धानको बिउ राख्ने समयलाई मध्यनजर गरेर पूर्वी र पश्चिमी दुवै नहरमा नियमित रूपमा पानी छोडिएको सिक्टा सिंचाई आयोजनाका सूचना अधिकारी मनोज शाहले जानकारी दिनुभयो। उहाँका अनुसार राप्ती सोनारी गाउँपालिका 2 अगैया स्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले जिल्लाको 72,766 हेक्टर जमीनमा सिंचाईको लक्ष्य लिएकोमा हालसम्म 24,000 हेक्टर जमीनमा प्रत्यक्ष सिंचाई सुविधा पुर्याएको छ। बिरामीको उच्च चापका कारण लामो समय लाइनमा बस्नुपर्ने भरतपुर अस्पताल जाने बिरामीले अब अनलाइनबाटै टिकट र मेसिनबाट रिपोर्ट लिन सक्ने भएका छन्। दैनिक 3,000 हाराहारी बिरामी पुग्दा चाप थेक्न कठिन भइरहेका बेला अस्पतालले प्रविधिको प्रयोग गरी बिरामीलाई सहज बनाउन लागेको हो। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्ड डाक्टर विश्वबन्धु बगालेका अनुसार अस्पतालमा रहेको पुरानो मशिनलाई मर्मत सम्भार गरी को मेसिन जडान गरेर प्रशिक्षणका रूपमा टिकट काट्न र रिपोर्ट लिन मिल्ने व्यवस्था गर्न लागि मोबाइल र कम्प्युटरबाट टिकट काट्न, विवरण लिन, भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो। हाल अस्पतालमा 10 वटा काउन्टरबाट टिकट काट्ने गरिएको छ र अब मोबाइल एपबाट समेत काम गर्न मिल्ने गरी योजना बनाएको डाक्टर बगालेले बताउनुभयो। स्वास्थ्य बीमा कार्ड स्क्यान गरेर बीमाको बाँकी रकम र मान्य अवधि समेत हेर्न मिल्ने व्यवस्था अस्पतालले गरेको छ। रगत परीक्षण लगायतको रिपोर्ट पनि मेसिनबाटै लिने व्यवस्था गरिएको छ। परीक्षण गर्दा दिएको रसिदमा रहेको बारकोड मेसिनमा राखेर रिपोर्ट आउने व्यवस्था गरिएको छ। र जिल्ला प्रहरी कार्यालय बाँकेले स्रोत नखुलेको नेपाली तथा भारतीय रूपैयाँ सहित एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीत
सिंह राठौरका अनुसार भारतबाट नेपालतर्फ मोटरसाइकलमा आइरहेको अवस्थामा नेपालगंज उपमहानगरपालिका १६बाट भारतीय नम्बर प्लेट भएको यूपी 40AAS5041 नम्बरको मोटरसाइकलको चेक जाँच गर्ने क्रममा स्रोत नखुलेको 32,000 नेपाली रूपियाँ र नेपालमा प्रतिबन्धित 500 दरका नोट रहेको 1,50,000 भारतीय रूपियाँ गरी जम्मा 2,72,000 रूपियाँ बरामद भएको जानकारी दिएको छ। प्रहरी नायब उपरीक्षक राठौरले पक्राउ पर्नेमा भारत उत्तर प्रदेश बहराइच जिल्ला थाना रूपैडियाका 31 वर्षीय योगेश कुमार जायसवाल रहेको बताउनुभयो। उहाँका अनुसार पक्राउ परेका जायसवाललाई अवैध मुद्रा असर पसार कसुरमा अनुसन्धानका लागि नेपालगंज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। यसै गरी दुई दिन अघि भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको गाड़ीलाई नेपालगंज 16 चौलिक चोकमा सशस्त्र प्रहरीले चेक जाँच गर्दा स्रोत नखुलेको 16,00,000 रूपियाँ बरामद गर्नुका साथै दुईजनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी 30 नम्बर गढ़ बागेश्वरी हेडक्वार्टर बाँकेले जनाएको छ। हवस्त, बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेडम दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825567775।
2: सम्पर्क नम्बर 98478726873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: यो दाँत दुखेर मर्नु भयो।
5: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
8: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
5: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
5: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
9: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डा

0: परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
1: सीता के भयो तिमीलाई? घुम्सेर बसी छौ
2: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
1: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
2: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
3: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
4: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
3: शिशु क्लिनिक फर्टिलिटी बितिचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
5: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
6: डाक्टर आउने बारे सूचना।
7: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
6: डाक्टरद्वारा दिइने सेवाहरू:
7: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
6: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
8: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
9: बिरामी जाँच्ने मिति 20 गते शनिबार।
10: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
9: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847157193 र 9818890028। राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना।
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकी उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
9: प्रवेश परीक्षा मिति 2083 यही असार 27 गते।
11: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
9: सम्पर्क फोन नम्बर 0825625601। सम्पर्क मोबाइल नम्बर 9858735990, 9858131684 र 9858332077।
11: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।

सप्तरंगीले ल्यायो माया र मेलाको कथा रेडियोले सुनाउँछ हरेक मनका व्यथा गीतमा छ जीवनका अनगिन्ती रंग संगीतमा छ मनलाई छुने ती तरंग श्रोताको साथले आज रमाउने छौ प्रेम र संगीतमा डुबाउने छौ। हजुर नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छौ कार्यक्रम सप्तरंगीको पर्खाईमा बसिरहनु भएका सम्पूर्ण श्रोतालाई। हजुर आज पनि एकैसाथ उपस्थित भइसकेका छौ प्राविधिक कक्षबाट मलाई साथ दिँदै हुनुहुन्छ दाजु हुनुहुन्छ शालिग्राम चौधरी सँगै आवाजमा म बोल्दैछु तपाईहरूको नजिकको साथी प्रदीप अधिकारी। हजुर सदाको बसाई जस्तै गरेर आज पनि एकै साथ उपस्थित भइसकेका छौ यहाँबाट मिठा मिठा गीत संगीतहरू बजाउँदै त्यसै गरी तीनै गीतहरूका कुराकानी गर्दै आजको श्रृंखलालाई अगाडि बढाउने गर्दछौ। यति बेला भर्खरै मात्र रेडियो खोल्दै हुनुहुन्छ र हाम्रो आवाज कहीँ कतैबाट सुन्दै हुनुहुन्छ भने आवाज हिन्दको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम 91.4 MHz त्यसै गरी यदि तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने हामीलाई विभिन्न वेबसाइट तथा मोबाइल एप्सहरूबाट पनि सुन्न सक्नुहुनेछ। www.radioMP.org लगइन गरेर हाम्रो पात्रो एप्लिकेशन डाउनलोड गरेर नेपाली पात्रो एप्लिकेशन डाउनलोड गरेर रेडियो मध्यपश्चिम सर्च गर्नुभयो भने हामीलाई सजिलै मात्रामा भेट्न सक्नुहुनेछ। त्यसै गरी रेडियो मध्यपश्चिम नामक फेसबुक आईडीबाट पनि हामी प्रत्यक्ष लाइभ आएका हुन्छौ त्यस माध्यमबाट पनि हामीलाई सजिलै रूपमा भेट्न सक्नुहुनेछ। हजुर श्रोता यति बेलाको समय के गर्दै हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ पक्कै पनि स्वस्थ हुनुहुन्छ होला आफ्नो कामकाजमा व्यस्त हुनुहुन्छ होला भन्ने मैले आशा गर्दै हामी कार्यक्रम सप्तरंगीको यात्रामा छौ सदाको बसाईदेखि सुन्दै आएको श्रोतालाई त पूर्ण रूपमा जानकारी छ नै होला तर भर्खर मात्र सुन्नुभएको आज पहिलो श्रोता हुनुहुन्छ भने हजुरको लागि म फेरि जानकारी गराउन चाहन्छु। कार्यक्रम सप्तरंगी हरेक साताको बिहिबार 11:15 जाँदा करिब करिब 12:09 हामी तपाईहरूको माझमा रहने गर्दछौ। यस कार्यक्रममा उत्कृष्ट उत्कृष्ट पर्न सफल भएका गीतहरू राख्ने गर्दछौ गीतहरू मध्ये पनि धेरै विधाका रहने गर्दछन् त्यस अन्तर्गत पनि हामीले लोकगीतलाई स्थान दिएका हुन्छौ। लोकगीत अन्तर्गत पर्ने गीतहरू धेरै प्रकारका रहने गर्दछन् त्यस अन्तर्गत हामीले रोइला टप्पा झ्याउरे सालैजो पूर्वली गीत पुर्खली गीत यिनै गीतहरूलाई यस कार्यक्रममा स्थान दिने गर्दछौ। सबै किसिमका गीतहरू यस कार्यक्रममा हामीले बजायौं भने सुनमा सुगन्ध लिनेछ भन्ने आशा गर्दै हामी यस कार्यक्रममा सबै किसिमका गीतहरू राख्ने जमर्को गरिरहेका छौ। कार्यक्रम अब दिवस सुनेर साथ दिनुहोला यस कार्यक्रममा हामीले तीनै गीतहरूको झलकहरू पनि राख्ने गर्दछौ। कार्यक्रमको शुभारम्भ र कार्यक्रमको सेकेन्ड लास्टमा तीनै गीतहरूको झलकहरू राख्ने गर्दछौ। अब भने हामीले ढिला नगरिकन तीनै गीतहरूका झलकहरू राख्दैछौ कार्यक्रम छोडेर कतै नजानुलाई है त।

हजुर, यो रमाइलो झलकपछि फेरि पनि स्वागत गर्न चाहन्छौ कार्यक्रम सप्तरंगीमा। आज पनि रमाइला रमाइला भाकाहरू लिएर आएका छौ। सदाको बसा जस्तै गरेर आज पनि रोइला टप्पा देउडा सालैजो भाकाहरू सप्तरंगीमा सप्तरंगीन गराउनका लागि हामी एकैसाथ उपस्थित भइसकेका छौ। सदाको बसा जस्तै गरेर आज पनि हजुरहरूको साथ मिल्नेछ भन्ने मैले आशा अनि अपेक्षा गरिरहेको छु। यति बेला हजुरहरूको माझमा हामीले सातौं नम्बरमा पर्न सफल भएको भाका राख्ने बेला भइसकेको छ। भाकाको बोल रहेको छ, मायाको खाँचो छ।

को आवाज में जुन पुराना भाका में नया झल्को ल्याउँछ। संगीत को संसार में नया लय ले पनि गहिरो प्रभाव छोड्दछ। हुन त बोल नया हो तर आत्मा त लोक नै हो नि। यस्तै मिठास हो जुन सप्तरंगीमा सधैं बगिरहेको छ। भर्खरै हामीले राखेको भाका निकै नै राम्रो थियो। हजुरहरूले सुनेर पनि निकै राम्रो मानिरहनु भएको होला। नाचु नाचु जस्तो लागिरहेको थियो होला भन्ने मैले आशा अनि अपेक्षा गरिरहेको छु। यस्तै चटिला चटिला भाकाहरू बजाउँदाखेरि हामीलाई नाचु नाचु जस्तो लाग्दछ। पक्कै पनि भर्खरै हामीले राखेको भाकामा स्वर रहेको थियो। थेम सेन्चुरी, दीपिका बेम्बु, आसमा प्रभात लगायत अन्य कलाकार साथीहरू सहित रहेको रमाइलो भाका सँगै फेरि पनि हामी कार्यक्रम सप्तरंगीको यात्रामा छौं। यात्रा गर्ने क्रममा यस्तै गीत संगीतका कुराकानी गर्छौ र तिनै गीतहरूको चर्चा गर्छौ र गीतहरूमा हाँसो मिलन बिछोडका कुराहरू रहेका हुन्छन्। तिनी गीतहरू सुन्दाखेरि सुनिरहौं लाग्ने जस्ता खालका गीतहरू रहने गर्दछ। कतिपय गीतहरूको शब्द सुनेर छुट्टै आनन्द महसुस गराउँछ। बिहानको घामले चिसोपन तताउँछ, जिन्दगीको सुरुवातलाई उज्यालो बनाउँछ। त्यस्तै मिठो छ यो गीत पनि जसले गाउँको सौन्दर्य र मनको भाव खोल्छ। अबको बसाइमा विष्णु माझी कृष्ण समीप सुवेदीको मधुर आवाजमा रहेको कति राम्रो बिहानी घाम भाक्यम छ भाका भाका।

बिहानको घाम जस्तै थियो त्यो गीत, मन छमछमी नाच्ने भाकामा पुरानो सम्झना भेटियो। लोकगीतको त्यो सुगन्ध अझै छ मुटुमा गाढा भएर, लोकगीतको त्यो सुगन्ध अझै छ मुटुमा गाढा भएर, शब्द पुराना तर आवाज अहिले पनि नयाँ जस्तो, शब्द पुरानो तर आवाज अहिले पनि नयाँ जस्तो। हजुर, भर्खर हामीले राखेको पुरानो लोकगीत अन्तर्गत रहेको भाका रहेको थियो केही समय अगाडि, निकै नै तहल्का मचाउन सफल भएको भाका। यो गीत सुनेर हजुरहरूलाई पनि रमाइलो महसुस भएको होला भन्ने मैले आशा अनि अपेक्षा गरिरहेको छु। यस्तै कुराकानी गर्दै हामी कार्यक्रम सप्तरंगीको यात्रालाई अगाडि बढाउने गरिरहेका छौं। फरक फरक शैलीबाट फरक फरक तरिकाले हामी तपाईहरूको माझमा उपस्थित भइरहेका छौं। हामी कसरी आउँदाखेरि हजुरहरूलाई रमाइलो र मनोरञ्जन दिलाउन सक्छौ भनेर हामीले निरन्तर अभ्यास गरिरहेका छौं। हजुरहरूको सल्लाह सुझावले गर्दा हामीलाई ठूलो महत्वपूर्ण भूमिका खेल्ने मदत गर्दछ। त्यसले गर्दाखेरि सल्लाह सुझाव दिनको लागि कति पनि कन्जुसाई नगर्नुहोला भन्दै फेरि पनि हामीले लोकगीत अन्तर्गत पर्ने पूर्वेली भाका राख्ने बेला भइसकेको छ। भाकाको बोल रहेको छ, भयो नि पुरानो, पुरानो भन्ने शब्द सुन्न साथ सम्झनाहरू पलाउँछन्, मेला पात गर्दाको सम्झना, भाइ बहिनीको सम्झना, अनि रमाइलो गाउँ भेसीको सम्झना, सबै मिलेर रहेको सम्झनालाई दिलाउँछ। त्यस्तै त्यस्तै भाव रहेको होला भन्ने मैले आशा गर्दै अहिलेको लागि रहेको छ, भयो नि पुरानो, भाग्यम छ।

हजुर भर्खरै हामीले राखेको भाका सुनेर हजुरहरूलाई पनि रमाइलो महसुस भएको होला पनि मैले आशा अनि अपेक्षा गरिरहेको छु। भर्खरै हामीले राखेको भाकामा स्वर रहेको थियो विक्रम राई, अलिसा राई, कविता आले, अनिल राई लगायत अन्य कलाकार साथीहरू सहित रहेको यो रमाइलो भाकापछि फेरि पनि हामी कार्यक्रम सप्तरंगीको यात्रामा छौं। हजुर भर्खर मात्र रेडियो सुन्ने क्रममा हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ आवाज यिनको आवाज रेडियो मध्यपश्चिम 91.4 MHz को आफ्नै प्रस्तुति कार्यक्रम सप्तरंगी सुन्दै हुनुहुन्छ। यति बेला मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ दाजु हुनुहुन्छ शालिग्राम चौधरी सँगै आवाजमा म बोल्दैछु तपाईँहरूको नजिकको साथी प्रदीप अधिकारी। कार्यक्रम सप्तरंगी सप्तरंगीन गराउनका लागि हामीले सातवटा थुङ्गाहरू लिएर आएका हुन्छौ जसमा रोइला, टप्पा, देउडा, सालैजो, पुर्गौली, पुर्खौली लगायत अन्य लोकगीत अन्तर्गत पर्ने गीतहरू हामी यस कार्यक्रममा राख्ने गरेका छौ। पक्कै पनि यसरी बोलिराख्दाखेरि हजुरहरूलाई कुन भाका मनपर्छ हजुरले कमेन्ट मार्फत पनि जानकारी गराउन सक्नुहुनेछ। यिनी कुरालाई थाती राख्दै अबको बसाइमा रहेको छ कौडा गीत अन्तर्गत पर्ने भाका रहेको छ जसमा बोल रातो फुल बोल रहेको भाका रहेको छ भाकाबाट कार्यक्रम छोडेर कतै नजानु है त।

हजुर भर्खर हामीले राखेको लोकगीत अन्तर्गत पर्ने कौडा भाका रहेको थियो। यस भाका सुनेर पनि हजुरहरूलाई रमाइलो महसुस भएको होला भन्ने मैले आशा अनि अपेक्षा गरिरहेको छु। भर्खर राखेको भाकामा स्वर रहेको थियो विजय परियार, सबिना बुढा मगर लगायत अन्य कलाकार साथीहरू सहित रहेको यो रमाइलो भाका पछि फेरि पनि हामी कार्यक्रम सप्तरंगीको यात्रामा छौं। यात्रा गर्ने क्रममा यस्तै कुराकानी गर्दै हामी अगाडि बढ़िरहेका छौं। पक्कै पनि गर्मी मौसम छ, आफ्नो ख्याल गर्नुहोला, प्रशस्त मात्रामा पानी पिउनुहोला। बिस्तारै बिस्तारै अब बर्खा मास पनि लाग्न लागिसकेको छ। कतिपय साथीहरू मेलापातको कामहरू गर्दै हुनुहुन्छ होला र त्यसै गरी कतिपय साथी व्यापार व्यवसायमा तल्लीन हुनुहुन्छ होला। जो जहाँ जस्तो अवस्था भए तापनि रेडियो सुन्ने चेष्टा गरिरहनु भएको छ भने रेडियोको भोल्युम अलि सानो छ भने ठूलो गराउनुहोला, सुन्नको लागि केही सहजता महसुस हुनेछ भन्ने मैले आशा गरिरहेको छु। पक्कै पनि जो जहाँ जस्तो अवस्था भए तापनि स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस् भन्दै अबको वर्षमा फेरि पनि हामीले भाका राख्ने बेला भइसकेको छ। अबको वर्षमा सालै जो गीत अन्तर्गत पर्ने भाका रहेको छ, पक्कै पनि यस भाका हजुरहरूलाई पनि मन पर्छ भन्ने मैले आशा अनि अपेक्षा गरिरहेको छु। जसमा बोल रहेको छ सुखी माया, बोल अन्तर्गत रहेको भाका रहेको छ कार्यक्रम छोडेर कतै नजानु।

हजुर माया मात्र हुनुपर्छ भन्ने होइन, माया सुखी पनि हुनुपर्छ भन्ने चाहना रहेको गीत हो। वसन्त थापा, देवी गर्ती, जुना श्रेष्ठ लगायत अन्य कलाकार साथीहरू सहित रहेको यो रमाइलो भाका पछि फेरि पनि हामी कार्यक्रम सप्तरंगीको यात्रामा छौं। हजुर, यात्रा गर्ने क्रममा अब चाहिँ हामीले समय धेरै पार गरिसकेका छौं। पक्कै पनि यिनी गीतहरू बज्दाखेरि हजुरहरूलाई के कस्तो लागिरहेको छ सल्लाह सुझाव दिनको लागि कति पनि नछुटाउनु होला। र हजुरहरूले यदि भावना मुक्त शायरीहरू पनि पठाउन चाहनुहुन्छ भने पठाउन सक्नुहुनेछ। प्रदीप अधिकारी नेपालीबाट सर्च गर्नुभयो भने सिधै म्यासेज पठाउन सक्नुहुनेछ। त्यस्तै गरी रेडियो मध्यपश्चिम नामक फेसबुक आइडीमा पनि हजुरहरूले म्यासेज पठाउन सक्नुहुनेछ। अब चाहिँ हामीले कति गीत बजाइसक्यौं र कति गीतहरू बज्न बाँकी छ भनेर पूर्ण झलक राख्न गइरहेका छौं। त्यो झलक सुनिसकेपछि हजुरहरूलाई पनि जानकारी हुनेछ कि आज कुन गीत एक नम्बरमा पर्न सफल भएको छ भनेर। पक्कै पनि अहिलेको लागि दोस्रो चरणको झलक, कार्यक्रम छोडेर कतै नजानु होला है त।

हजुर, भर्खरै हामीले राखेको झलक सुनेर हजुरहरूलाई पनि आकलन भइसकेको छ कि आज एक नम्बरमा पर्न सफल भएको भाका यो पो रहेको छ कि भनेर पक्कै पनि तपाईँको त्यो आकलनलाई केही बेर प्रतीक्षा गर्नुपर्ने हुन्छ। भनिन्छ नि प्रतीक्षाको फल मिठो हुनेछ। अवश्य पनि यस्तै कुराकानी गर्ने क्रममा केही कुराहरू अघि भएका होलान्, केही कुराहरू पछि भएको होला। पक्कै पनि हजुरहरूले सल्लाह सुझाव दिनुभयो भने आगामी दिन बसाइमा अझ प्रगाढ लिएर अझ राम्रो गराउने जमर्को गर्नेछौ। पक्कै पनि सल्लाह सुझाव दिनको लागि कति पनि नछुटाउनु होला। यिनी कुरालाई थाती राख्दै अब फेरि हामीले भाका राख्ने बेला भइसकेको छ। सम्झना कति कठोर हुन्छ जब सम्झाउने मान्छे नै बिर्सन्छ। सोल्टीज्यूलाई सम्झन खोज्ने प्रयासमा उठेको छ यो झ्याउरे गीत। टिका फुनको स्वरमा बनाएको छ एकातर्फ प्रेमको कथा, नयाँ झ्याउरे भाका रहेको छ। कार्यक्रम छोडेर कतै नजानु होला है त।

हजुर भर्खर हामीले राखेको भाका सुनेर हजुरहरूलाई पनि निकै राम्रो भइरहेको होला। यस्तै भाकाहरू यहाँबाट बजाउँदाखेरि हामीलाई पनि छुट्टै आनन्द लागिरहेको छ। आजको समय के गर्दा गर्दै समय जान लागिसकेको छ। प्राविधिक कक्षबाट मलाई रातो बत्ती बालेर सङ्केत गर्दै हुनुहुन्छ कि आजको समय त सकिन आँटिसक्यो है भनेर। अवश्य पनि उहाँको संकेतलाई सजिलै रूपमा स्वीकार्नु पर्ने हुन्छ। यतिन्जेल आफ्नो कामलाई थाती राखेर रा, हाम्रो आवाज जे जस्तो भए तापनि सुनिदिनु भयो सम्पूर्ण श्रोतालाई विशेष आभारका शब्दहरू बोल्न चाहन्छौ। त्यसै गरी हामीले यतिन्जेल बजाएका तिनी गीतहरूको सर्जकहरू प्रति पनि हार्दिक नमन गर्न चाहन्छौ। त्यसै गरी म बोलेको आवाज र हजुरहरूको रेडियोको सेट पुर्याइदिने प्राविधिक कक्षबाट साथ दिइरहनु भएका दाजु हुनुहुन्छ शालिग्राम चौधरीलाई पनि विशेष आभारका शब्दहरू बोल्दै आज यस सप्तरंगी कार्यक्रममा एक नम्बरमा पढ्न सफल भएको भाका रहेको छ। शब्दले बनाउँछ घाउ पनि मलम पनि बोली बेर्नेले यस्तै यस्तै बोल रहेको भाका रहेको छ जसमा स्वर खेम सेन्चुरी दीपिका मगर विनोद भण्डारी लगायत अन्य कलाकार साथीहरू सहित रहेको यो रमाइलो भाका छोड्दै आजको बसाइबाट म प्रदीप अधिकारी पनि विदा माग्न चाहन्छु। हवस् त नमस्कार।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाउँ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सबै

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस 082-562-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
5: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार।
6: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
7: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।

0: को बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिना को 125 एमबीपीएस इंटरनेट र 2700 मा खरीद गर्दा सुई इंटरनेट प्याकेज नया जडान को लागि गिफ्ट गर्ने मौका सफल रेफरल मा आफ्नो लागि एक महिना फ्री इंटरनेट बायनेट अब सबै कनेक्टेड।
1: नाक कान तथा घाटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
3: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-498-87-741।
12: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
10: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
12: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
10: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
12: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
10: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
12: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
13: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू
13: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
12: छाती, दम, निमोनिया, खोकी, छेरो,
13: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
12: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
13: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
12: डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दिइने सेवाहरू
13: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
12: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
13: युरिक एसिड, बात भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
12: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
13: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
12: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
13: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
12: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गना हुने,
13: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
14: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-1196 र मोबाइल नम्बर 98478-26001।
15: यो हो रेडियो मध्यप्रदेश एफएम 91.4 MHz।
16: मध्यपश्चिम ट्रान्ड चेक। यति बेला मध्याह्नको 12 बजेको छ।
17: पहिले मुख्य खबर। पश्चिम तराईका केही जिल्लामा बाढ़ीको जोखिम, बागमती गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षाको सम्भावना, थमन विक हत्या प्रकरणमा पूर्व सांसद महतो सहित 6 जनालाई 5 वर्ष कैद सजाय, 3 जनाको जन्मकैद फैसला सदर, आज सुनसादीको भाव बढ़्यो, सुन तोलाको 2,83,500 रूपियाँमा कारोबार, रूसद्वारा युक्रेनमा ठूलो आक्रमण, कम्तीमा 10 जनाको ज्यान गयो, कैयौं मानिस घाइते, र विश्वकपमा आज राति स्पेन र अस्ट्रियाले खेल्दै। नेपाल खबरमा अब पूरा खबर। आज पश्चिम तराईका जिल्लाहरूमा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कञ्चनपुर, कैलाली, रूपन्देही, कपिलवस्तु, नवलपरासी पश्चिम र आसपासका क्षेत्रमा बाढ़ीको मध्यम जोखिम रहेको छ। यस्तै देशका धेरैजसो ठाउँका ससाना नदी तथा खोलामा पानीको बहाव बढ़ने र बाढ़ीको सामान्य जोखिम रहने महाशाखाले जनाएको छ। नदी तटीय क्षेत्र, खोला आसपास तथा डुबान हुन सक्ने ठाउँमा अनावश्यक आवत जावत नगर्न महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशको पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो वर्षा तथा सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भेगका एक दुई ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना छ। राति पनि गण्डकी र बागमती प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ। प्रहरी सहायक निरीक्षक थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिनिधि सभाका पूर्व सांसद लक्ष्मी महतो कोइरी र मधेस प्रदेश सभाका निलम्बित सदस्य अभिराम शर्मा सहित 6 जनालाई 5 वर्ष कैद तथा 3 जनाको जन्मकैद सजायलाई सदर गरेको छ। कायमुकाय मुख्य न्यायाधीश टेकनारायण कुंवर र न्यायाधीश मुरारी बाबु श्रेष्ठको संयुक्त इजलासले पूर्व सांसद महतो, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे र पवन काफरलाई जनहे 5 वर्ष कैदको सजाय सुनाएको हो। यस्तै प्रतिवादी प्रदीप शाह महाजी, संजय कुमार शाह र मोहन ठाकुरलाई तत्कालीन मुलुक एनको ज्यान सम्बन्धी महल अन्तर्गत दोषी ठहर गर्दै जन्मकैदको सजाय दिने महोत्तरी जिल्ला अदालतको फैसला उच्च अदालतले सदर गरेको छ। अदालतका अनुसार मृतक असय थमनको कुटपिटबाट ज्यान गएको पुष्टि भएको छ। पूर्व सांसद महतो सहित 5 वर्ष कैद सजाय पाएका प्रतिवादीहरूले प्रत्यक्ष रूपमा कुटपिट गरेको वस्तुनिष्ठ प्रमाण नभेटिए पनि सह अभियुक्तहरूको पोलयुक्त बयानका आधारमा उनीहरू ज्यान मार्ने कार्यमा संलग्न रहेको ठहर गर्दै अदालतले सजाय निर्धारण गरेको हो। असय थमन विकको 2072 साल भदौ 25 गते मधेस आन्दोलनका क्रममा महोत्तरीमा आन्दोलनकारीको कुटपिटबाट ज्यान गएको थियो। कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रले हात्तीपाले रोग लगाउने परजीवी मानिसमा भए नभएको बारेमा विद्यालयमा पढ्ने बालबालिकाहरूमा अध्ययन शुरू गरेको छ। केन्द्रका निर्देशक डाक्टर भीमप्रसाद सापकोटाले इलाम, पाँचथर र तेह्रथुम जिल्लाका 240 विद्यालयका कक्षा 1 र 2 पढ्ने 6 र 7 वर्ष उमेर समूहका बालबालिकाहरूमा अध्ययन शुरू गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार स्वास्थ्यकर्मीले ती विद्यालयमा पुगी बालबालिकाहरूको रगतको नमूना संकलन गरिरहेका छन्। इलाम र पाँचथरमा 1,570 जना विद्यार्थी र तेह्रथुममा 1,410 जना विद्यार्थीको रगत निकालेर परीक्षण शुरू गरिएको छ। विद्यार्थीको रगतको नमूना संकलन गर्न 65 जना स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ। आज सुनचाँदीको भाव बढ़ेको छ। सुनको भाव तोलामा 6,200 रूपियाँले बढ़ेर 2,83,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव 2,77,300 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदीको भाव आज तोलामा 180 रूपियाँले बढ़ेर 4,450 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,270 रूपियाँ थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सरकारको 100 दिने उपलब्धिमा विज्ञान प्रविधि र नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास, भरतपुर अस्पतालमा अनलाइनबाट टिकट, मेसिनबाट रिपोर्ट लगायतका खबर बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले पश्चिम तराईका केही जिल्लामा बाढ़ीको जोखिम, थमन विक हत्या प्रकरणमा पूर्व सांसद महतो सहित 6 जनालाई 5 वर्ष कैद सजाय, आज सुन चाँदीको भाव बढ़्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सरकारले विज्ञान प्रविधि तथा नवप्रवर्धनलाई प्राथमिकतामा राख्दै छुट्टै विज्ञान प्रविधि
2: वैज्ञानिक तथा आविष्कारक महावीर पुनले सम्हाल्नु भएको छ। उहाँले मन्त्रालयलाई शून्यबाट संस्थागत रूपमा अघि बढ़ाउँदै विज्ञान अनुसन्धान, नवप्रवर्धन र स्टार्टअप प्रवर्धनका लागि आवश्यक कानून तथा संरचना निर्माणको काम शुरू भएको बताउनु भएको छ। सरकारले आउँदो आर्थिक वर्षका लागि विज्ञान प्रविधि तथा नवप्रवर्धन क्षेत्रमा 4 अर्ब रूपियाँ तथा नेपाल इन्टरप्राइजेज फेसिलिटी स्थापना गर्न 50 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। बिरामीको उच्च चापका कारण लामो समय लाइन बस्नुपर्ने भरतपुर अस्पताल जाने बिरामीले अब अनलाइनबाटै टिकट र मेसिनबाट रिपोर्ट लिन सक्ने भएका छन्। दैनिक 3,000 हाराहारी बिरामी पुग्दा चाप थेक्न कठिन भइरहेका बेला अस्पतालले प्रविधिको प्रयोग गरी बिरामीलाई सहज बनाउन लागेको हो। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर विश्वबन्धु बगालेका अनुसार अस्पतालमा रहेका पुरानो मेसिनलाई मरमत समाहार गरी थप अर्को मेसिन जडान गरेर परीक्षणका रूपमा टिकट काट्न र रिपोर्ट लिन मिल्ने व्यवस्था गर्न लागि हो। मोबाइल वा कम्प्यूटरबाट टिकट काट्न, विवरण लिन, भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो। अब विदेशको खबर। रूसले युक्रेनको राजधानी किवमा आज बिहान व्यापक मिसाइल र ड्रोन आक्रमण गरेको छ। आक्रमणमा कम्तीमा 10 जनाको ज्यान गएको र त्यसमा बालबालिका सहित अन्य मानिसहरू रहेका बीबीसीले जनाएको छ। रूसले आवासीय क्षेत्रहरूलाई लक्षित गर्दै लगातार आक्रमण गरेको हो। आक्रमणपछि शहरका विभिन्न क्षेत्रमा आगलागी भएको, भवनहरूमा ठूलो क्षति पुगेको तथा केही बस्ती खाली गराएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। रातभर किवमा हवाई प्रतिरक्षा प्रणाली सक्रिय रहेको थियो। युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले यसअघि नै रूसले ठूलो आक्रमणको तयारी गरिरहेको गुप्त सूचनाका आधारमा चेतावनी दिनुभएको थियो। रूसको रक्षा मन्त्रालयले भने हालै युक्रेनले रूसका ऊर्जा पूर्वाधारमा गरेका आक्रमणको जवाब स्वरूप युक्रेनका ऊर्जा तथा सैन्य संरचनालाई निशाना बनाएको जनाएको छ। अब खेल खबर। विश्वकप फुटबलमा आज राति 1 बजे स्पेन र अस्ट्रियाले खेल्दैछन्। यो खेल अमेरिकाको लस एन्जलस रंगशालामा हुनेछ। यस्तै भोलि बिहान 5 बजे पोर्चुगल र क्रोएसियाले क्यानाडाको टोरन्टो रंगशालामा खेल्नेछन्। यस्तै बिहान 9 बजे क्यानाडाको भ्यानकुनभरमा स्विजरल्याण्ड र अल्जेरियाले खेल्नेछन्। विश्वकपमा आज बिहान भएका खेलमा आयोजक राष्ट्र अमेरिकाले बोस्निया एण्ड हर्जगोविनालाई 2-0 पराजित गर्दै प्री क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको छ। बेल्जियमले गैराति सेनेगलसँगको खेलमा पुनरागमन जित निकाल्दै अन्तिम स्वरमा स्थान बनाएको थियो। यस्तै राति भएको खेलमा इंग्ल्याण्डले कंगोलाई 2-1 पराजित गर्दै प्री क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पश्चिम तराईका केही जिल्लामा बाढ़ीको जोखिम, बागमती गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षाको सम्भावना, थमन विक हत्या प्रकरणमा पूर्व सांसद महतो सहित 6 जनालाई 5 वर्ष कैद सजाय, 3 जनाको जन्म कैद फैसला सदर, आज सुन चाँदीको भाव बढ़्यो, सुन तोलाको 2,83,500 रूपियाँमा कारोबार, रूसद्वारा युक्रेनमा ठूलो आक्रमण, कम्तीमा 10 जनाको ज्यान गयो, कयौं मानिस घाइते, र विश्वकपमा आज राति स्पेन र अस्ट्रियाले खेल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे

0: 94.4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
3: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
2: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
3: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
2: अन्य विशेषज्ञ सेवाहरू,
3: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारी द्वारा चेक

0: 9852 20 18।
1: दशकौदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
3: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
4: पारजोर्नी नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
5: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
2: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
5: इन्डोस्कोपी सेवा
2: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
6: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
7: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
8: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङगुराईको दिव्या फार्मेसीमा।
9: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
8: डाक्टरद्वारा दिइने सेवाहरू, पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
10: बिना टाका प्रभावकारी उपचार,
9: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
10: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
9: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज।
10: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। बिरामी जाँच्ने मिति यही श्रावण 8 गते शुक्रबार।
8: दिव्य फार्मेसी कुराई 15 सडक विभाग रोड, सम्पर्क फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-28913, 98478-26163 र 98095-12871।
11: खुशीको खबर।
12: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ, सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
13: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाड जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-560-509 र मोबाइल 98453-0653।
14: राप्ती इंजीनियरिंग कलेज घोराई दांग को भर्ना संबंधी सूचना,
15: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकी उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
14: प्रवेश परीक्षा मिति 2083 यही असार 27 गते।
15: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ,
14: सम्पर्क फोन नम्बर 082-560-601, सम्पर्क मोबाइल नम्बर 98578-35990, 98578-31।

0: 6884 र 98578 3277।
1: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला। डाक्टर आउने बारे सूचना।
2: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर खोराहीमा।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
1: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
3: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
0: बिरामी जाँच्ने मिति 7/8 शनिबार।
4: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
0: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।

टेस्टिङ प्रोग्राम एकछिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब 1 बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082-5784 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाईको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिंग टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाओ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेरो पनि दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, कुनै कुरो बुझ्दैनौ? दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478-26873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: अहिले तीन जेलसम्म हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हर्दिक थ्याङ्क्स गर्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहारका हड्डी भाँचिएको जोड्ने,
0: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
0: फिक्स तथा झुट्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
0: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
0: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
0: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
0: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदाङ, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562777।
4: हेलो पिङ्की,
5: बोल दिन।
4: एलइडी टिभी किन नजाने?
5: जान्न।
4: फ्रिज डिफ्रिज किन्न जाउन भने होइन?
5: जान्न।
4: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
5: जान्न।
4: किन?
5: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
4: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
5: पाइने भएर त जान लाग्यो नि।
4: हो र, कहाँ
5: भन्दिन के?
4: सत्य भन्दिनौ?
5: आई लभ यु पिङ्कुली भनेको
4: हो। एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
5: बन्जारे इलेक्ट्रोनिक घुराईदाङ।
4: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
5: बन्जारे इलेक्ट्रोनिक घुराईदाङ।
4: फोन नम्बर
5: 082562452
4: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला है बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498887141।
10: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा, अब सिभिल फर्मा घोराहीदाङमा।
11: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
10: डाक्टरद्वारा दिइने सेवाहरू
11: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जीव दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
10: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
11: सम्पर्क मोबाइल नम्बर 985-78-44-722, 985-78-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दान।
12: भर्ना सम्बन्धी सूचना
13: गोर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए, बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
14: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
15: सम्पर्क फोन नम्बर 082-5-63-133, मोबाइल नम्बर 98-47-80-92-83 र 97-6-25-26-286।
16: मध्यपश्चिम ट्राङ्क चेक यति बेला दिउँसोको एक बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढामगरको नमस्कार। जटिल प्रकारका दीर्घरोगी क्यान्सर मृगौला प्रत्यारोपण मुटुको भल्ब फेर्ने बिरामीलाई लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराउने 2 लाख रूपियाँ आर्थिक सहयोगबाट बिरामीहरूले राहत महसुस गरेका छन्। लुम्बिनी प्रदेश सरकारले प्रदान गर्दै आएको जटिल प्रकारका दीर्घरोगीहरूको उपचार सहयोग कार्यक्रमबाट प्युठानका बिरामीहरूको उपचारमा राहत पुगेको हो। ऐरावती गाउँपालिका 3 थारदमार प्युठानकी रक्त क्यान्सर पीड़ित 13 वर्षीय सुस्मिता थापाको उपचारका लागि प्रदेश सरकारबाट 2 लाख रूपियाँ उपचार खर्च सहयोग प्राप्त भएको बिरामीका बुबुवा लोकबहादुर थापाले बताउनुभयो। प्रदेश सरकारको उपचार सहयोगबाट छोरीको उपचारमा थप राहत मिलेको उहाँले बताउनुभयो। स्वास्थ्य कार्यालय प्युठानको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2079-80 40 जना, 80-81 74 जना र 81-82 58 जना बिरामीको उपचार खर्चका लागि सिफारिश भएको छ। चालू आर्थिक वर्षमा हालसम्म 37 जनाले सिफारिश लिएका स्वास्थ्य कार्यालय प्युठानका वरिष्ठ जनस्वास्थ्य अधिकृत पुष्कल प्रसाद श्रेष्ठले जानकारी दिनुभयो। लुम्बिनी प्रदेश सरकारले क्यान्सरका बिरामीलाई अस्पतालमै लाग्ने खर्च अस्पताललाई भुक्तानी गर्ने व्यवस्था गरेको छ भने मुटुको भल्ब फेर्ने र मृगौला प्रत्यारोपण गर्ने बिरामीले काम सम्पन्न भएपछि भुक्तानीका लागि दावी पेश गर्न सक्छन्। सबै प्रक्रिया पूरा भएपछि रकम बिरामीको खातामा नै जाने व्यवस्था गरेको छ। पछिल्लो अध्यावधिक रिपोर्ट अनुसार 1042 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको महामारी जन्य रोग नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अनुसार गत पुष 17 देखि हालसम्म 1042 जनामा डेंगू संक्रमण पुष्टि भएको हो। यो 6 महिनाको अवधिमा डेंगू संक्रमणबाट 2 जनाको मृत्यु भएको छ। ईडीसीडीका अनुसार हालसम्म 71 जिल्लामा डेंगू संक्रमण देखिएको छ। कुल संक्रमित संख्या मध्ये सबैभन्दा धेरै कोशी प्रदेशमा 292 जना र बागमती प्रदेशमा 264 जना भेटिएका छन्। यस्तै मध्य प्रदेशमा 52 जना, गण्डकी प्रदेशमा 161 जना, लुम्बिनी प्रदेशमा 167 जना, कर्णाली प्रदेशमा 37 जना र सुदूरपश्चिम प्रदेशमा 69 जना डेंगू संक्रमण पुष्टि भएको छ। वार्षिक प्रतिवेदन अनुसार गत वर्ष 2081-82 नेपालभर 54,350 जना डेंगूबाट संक्रमित भएका थिए। 2080-81 48,883 जना र त्यसअघिको वर्ष 79-80 56,338 जना संक्रमित भएको जनाइएको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा त्रुटिवश बाल बालिकाको विवरण समावेश भएको स्पष्टीकरण दिएको छ। चितवनमा भएको पहिलो महाधिवेशनबाट महामन्त्री निर्वाचित विपिन कुमार आचार्यले विज्ञप्ति निकालेर पार्टीबाट त्रुटि भएको जनाउनु भएको छ। रासपाको प्रथम अधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनको तथ्याङ्क उद्धृत गर्दै 18 वर्षभन्दा कम उमेरका 35,257 व्यक्ति पार्टीको सदस्य रहेको भनी केही संचार माध्यममा प्रकाशित तथा प्रसारित समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रिय स्वतन्त्र पार्टी संविधान राजनीतिक दल सम्बन्धी ऐन प्रचलित कानून तथा नेपाल पक्ष रहेको अन्तर्राष्ट्रिय सन्धि सम्झौताबाट स्थापित बाल अधिकार तथा बाल बालिकालाई राजनीतिक गतिविधिबाट मुक्त राख्ने न्यायप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा भनिएको छ। डिजिटल सदस्यता प्रणालीमा आवेदन दिएका तर अन्तिम स्वीकृति नपाएका प्रारम्भिक विवरणलाई महाधिवेशनमा कच्चा तथ्याङ्कका रूपमा प्रस्तुत गरिएको रासोपाले जनाएको छ। सदस्यताका लागि अनलाइनबाट सुकैले आवेदन दिन सक्ने खुल्ला व्यवस्था भएकाले आवेदन फारम भर्ने क्रममा टाइपोग्राफिकल त्रुटि, पात्र प्रणालीको गलत छनौट वा अन्य प्राविधिक कारणले उमेर विवरणमा फरक परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको विज्ञप्तिमा उल्लेख छ। र सल्यान बनगाड कुपिण्डे नगरपालिकाले महिलाहरूको आर्थिक सशक्तिकरण तथा स्वरोजगार प्रवर्धन गर्ने उद्देश्यले सञ्चालन गरेको 3 महिने एडभान्स सिलाई कटाई सिप विकास तालिम सम्पन्न भएको छ। तालिम सफलतापूर्वक पूरा गरेका सहभागी महिलालाई नगरपालिकाले सिलाई मेसिन वितरण गरेको छ।
नगरपालिकाका अनुसार एडभान्स तालिममा सहभागी महिलाहरू यसअघि आधारभूत सिलाई कटाई तालिम लिएर व्यवसाय सञ्चालन गरिरहेका थिए। थप व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एडभान्स तालिम सञ्चालन गरिएको हो। वनघाट कुविन्डी नगरपालिका एककी हीरा रावतले तालिमबाट नयाँ डिजाइन तथा आधुनिक सिलाई प्रविधि सिक्न पाएकाले आफ्नो व्यवसाय थप प्रभावकारी बनाउन सहज भएको बताउनुभयो। प्रशिक्षक सुजाता एरीले तीन महिनासम्म आधारभूतदेखि एडभान्स स्तरको व्यावसायिक सिलाई कटाई सिप प्रदान गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार तालिममा आधुनिक डिजाइन, कटिङ, फिटिङ तथा व्यावसायिक व्यवस्था सम्बन्धी विषय समेत समावेश गरिएको थियो। हवस् त, दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु, बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारे छ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क मोबाइल 98475779704
7: र 98578 3689।

0: Christmas. Bring me S7 Pro. Azeli, hello.
1: Let's go.
2: 6.9 inch ko standard display, AI powered camera, 3 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik visheshtaharu le tapai ko man jitna barambar.
3: भर्ना खुल्यो
4: असल संस्कार र पूर्ण मातृत्व प्रेम का साथ में मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्य ले 2063 साल में महिलाहरू द्वारा स्थापना गरिएको
3: हाम्रा विशेषताहरू
4: 1.5 वर्षदेखि माथिका उमेर का नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानी को व्यवस्था भएको
3: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
4: शान्त तथा पारिवारिक वातावरण भएको
3: सेर्याम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
4: तिहार सुसारको राम्रो व्यवस्था भएको
3: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
4: घरको जस्तै माया पाउने
5: खेल्दै रमाउँदै जान्य हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
6: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल भई उपमा नगरपालिका 15 दाङ चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
5: सम्पर्क फोन नम्बर 082-5563-387 सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-662-25-183
7: नेपाली जुत्ता घर
8: राप्ती अञ्चलको सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
7: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट
8: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
7: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तरपट्टि थारू गल्ली घुराही दाल
8: सम्पर्क मोबाइल नम्बर 98-577-71-546

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: फुर्कुदारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क सुर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल डाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-67-377
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
8: नमस्ते म गायक जगदीश समाल यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: हामी जन्मजात नै शिकारी हुँ, शिकारी।
2: पुरै टाइलेट मलाई चाहियो।
3: भिएफएक्स सिनेमाज कुराही दश नारायणपुर सौडी कुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
4: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस डब्लु बस हेलो हेलो हेलो।
3: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
5: एक जबरदस्त कहानी है।
6: और टाइटल क्या है फिल्म का?
5: वेलकम टू द जंगल।
7: स्वर्गद्वारी चलचित्र मन्दिर भराई दाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र वेलकम टू द जंगल।
8: हमें जाने तो मालिक सबका फ्रेंड है, रोजी रोटी के लिए काम करते हैं।
9: तेरी शक्ल कहीं देखी हुई है।
8: आप फ्लॉप फिल्म में भी देखते हो?
10: सूर्य को विकिरण बढ़ते आंखा कमजोर होते ग्लोबल वार्मिंग आंखा में रोग अरु थुप्रे समस्या तर समाधान पशुपति आई केयर सेंटर में विज्ञ आंखा का डाक्टर संगे आंखा चेक करने अत्याधुनिक उपकरण हम आंखा सुरक्षा दिने उच्च क्वालिटी का पावर ग्लास र फ्रेम उपलब्ध छ। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेंटर ले तपाईको आंखा को रक्षा करने। पशुपति आई केयर सेंटर कपासी दान। संपर्क नंबर 9843008804 9843008804 www.pashupatiicare.com।
11: खुशीको खबर खुशीको खबर खुशीको खबर।
12: यसै उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सीटीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्ष डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
13: हाम्रा विशेषताहरू:
14: आधुनिक प्रयोगशाला,
13: अत्याधुनिक सर्वेक्षण उपकरण,
14: अनुभवी प्रशिक्षक,
13: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
14: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने।
13: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सड़क, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
14: सीमित जीव तथा छात्रावृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
13: आजै रजना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
12: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावी रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
13: सम्पर्क फोन नम्बर 082-560-204,
12: सम्पर्क मोबाइल नम्बर 9858-30672 र 9899-64-848।
15: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
16: मध्यपश्चिम ट्रान चेक यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। सन् 2026 जून महिनामा 91,363 विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्याङ्क अनुसार जूनमा हवाई मार्गबाट आउने पर्यटक गत वर्षको तुलनामा 19.5% वृद्धि देखिएको हो। गत वर्षको यसै महिनामा 76,425 जनाले नेपाल भ्रमण गरेका थिए। त्यसै गरी कोविड-19 महामारी अघि सर्वाधिक पर्यटन गतिविधि रहेको वर्ष सन् 2019 को जून महिनामा 74,883 आगमन भएको थियो। त्यसको आधारमा पनि यस वर्षको जून महिनामा 22.01% पर्यटक संख्या वृद्धि भएको हो। जून महिना नेपाल आउने पर्यटक मध्ये सबैभन्दा धेरै दक्षिण एसियाली मुलुकबाट 48,254 जना आएका छन्। जून कुल आगमनको 52.8% हिस्सा हो। मुख्य स्रोत बजार मध्ये भारतबाट मात्रै 41,809 जना पर्यटक आएका छन्। अन्य एसियाली मुलुकबाट 16,152 पर्यटक नेपाल आएका छन्, जसमा चीनबाट 9,995 पर्यटक आगमन भएको छ भने जापानबाट 925, दक्षिण कोरियाबाट 914 तथा थाइल्याण्डबाट 514 जना पर्यटक नेपाल आएका छन्। सड़क विभागले मनसूनका समयमा हुन सक्ने सम्भावित सड़क अवरोध र प्राकृतिक विपत्तिलाई मध्यनजर गर्दै देशभर उच्च सतर्कताका साथ पूर्व तयारी पूरा भएको जनाएको छ। विभागले यस वर्ष पनि आफ्नो स्थापित कार्यविधि अनुसार राजमार्गहरूमा हुने अवरोध तत्काल हटाउन र यातायात व्यवस्था सुचारू राख्न विशेष योजना अघि सारेको हो। सड़क विभागका महानिर्देशक डाक्टर विजय जोशीका अनुसार विभागले हेर्ने कुल 15,000 किलोमिटर सड़क सञ्जाल मध्ये करिब 10,000 किलोमिटर सबै मौसममा चल्ने सड़कमा विशेष प्राथमिकताका साथ जनशक्ति र उपकरण परिचालन गरिएको छ। विभागले तय गरेको नीति अनुसार मुख्य राजमार्गहरूमा पहिरोका कारण सड़क अवरूद्ध भई दिउँसोको समयमा आधा घण्टाभित्र प्राविधिक टोली पुग्ने र सामान्य अवस्थामा 2 घण्टाभित्र बाटो खुलाउने लक्ष्य राखिएको छ। जटिल प्रकारका दीर्घ रोगी क्यान्सर मृगौला प्रत्यारोपण मुटुको भल्भ फेर्ने बिरामीलाई लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराउने 2,00,000 रूपियाँ आर्थिक सहयोगबाट बिरामीहरूले राहत महसुस गरेका छन्। लुम्बिनी प्रदेश सरकारले प्रदान गर्दै आएको जटिल प्रकारका दीर्घ रोगीहरूको उपचार सहयोग कार्यक्रमबाट प्युठानका बिरामीहरूको उपचारमा राहत पुगेको हो। ऐरावती गाउँपालिका 3 थार दमार प्युठानकी रक्त क्यान्सर पीड़ित 13 वर्ष सुस्मिता थापाको उपचारका लागि प्रदेश सरकारबाट 2,00,000 रूपियाँ उपचार खर्च सहयोग प्राप्त भएको बिरामीका बुबा लोकबहादुर थापाले बताउनुभयो। प्रदेश सरकारको उपचार सहयोगबाट छोरीको उपचारमा थप राहत मिलेको उहाँले बताउनु भएको छ। स्वास्थ्य कार्यालय प्युठानको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2079-80 40 जना, 80-81 74 जना, 81-82 58 जना बिरामीको उपचारका लागि सिफारिश भएको छ। र पछिल्लो अध्यावधिक रिपोर्ट अनुसार 1,042 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको महामारी जन्य रोग नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत पुष 17 गतेदेखि हालसम्म 1,042 जनामा डेंगू संक्रमण पुष्टि भएको हो। यो 6 महिनाको अवधिमा डेंगू संक्रमणबाट 2 जनाको मृत्यु भएको छ। ईडीसीडीका अनुसार हालसम्म 71 जिल्लामा डेंगू संक्रमण देखिएको छ। कुल संक्रमित संख्या मध्ये सबैभन्दा धेरै कोशी प्रदेशमा 292 जना र बागमती प्रदेशमा 264 जना भेटिएका छन्। यस्तै मध्य प्रदेशमा 52 जना, गण्डकी प्रदेशमा 161 जना, लुम्बिनी प्रदेशमा 167 जना, कर्णाली प्रदेशमा 37 जना र सुदूरपश्चिम प्रदेशमा 69 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। अवस्त दिउँसो 2 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, डिबिस रोड, खोराहिदाङ।
4: फोन 562-5121।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।

0: It like pro.
1: Rashita pa from 2 and 4.
0: Sabse yes ma hamro patro.
2: Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sabai sajilo, sabai sajilo. Tapai pani download garnu ho. Kineki yesma sabai cha.
3: महासेवन दीर्घ जीवन दैनिक रूपमा महासेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
4: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महासेवन अनिवार्य छ।
3: हरेक बिहान मन तातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
5: शुद्ध महका लागि कहाँ जाने त?
6: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
5: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
7: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
8: सम्पर्क मोबाइल नम्बर 9857318340 र 9848720440।
7: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: आजै लिहालो
1: लेट्स गो 6.9 इन्चको शानदार डिस्प्ले AI पावर्ड क्यामेरा 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार
2: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार एक्कासी बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653।
3: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
4: विशेषज्ञ डाक्टरी सेवाहरू
3: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
5: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
4: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
4: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराई दाङ
3: सम्पर्क फोन 082-595-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
6: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
7: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित

0: ट्राफिक चोक देखि 100 मीटर पश्चिम उकालो तर्फ घोराही दांग में खुल्यो।
1: काठमाडौं मेडिकल कलेज में कार्यरत वरिष्ठ बाथरोग यूरिक एसिड लोड्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधी द्वारा दिइने सेवाहरू।
0: बिस्तारै जोर्नीहरू र औलाहरू बाङ्गिदै जाने,
1: हात खुट्टा का जोर्नीहरू सुन्निने र दुख्ने,
0: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
1: छालामा दागहरू आउने, कपाल झर्ने,
0: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
1: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
0: बारम्बार गर्भपतन भएमा,
1: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
0: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
1: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
0: बिना कारण शरीरको तौल घटेमा,
1: ढाड दुखेमा, कम्मर दुखेमा,
0: गाउट तथा युरिक एसिडको समस्या,
1: बारम्बार आँखा रातो भएमा,
0: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
1: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
0: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
1: लामो समयदेखि छाला कडा भएमा,
0: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
1: युवा अवस्थामा पक्षघात भएमा,
0: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
1: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
0: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
1: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
0: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
1: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: फोन नम्बर 0825916670,
0: मोबाइल नम्बर 98578343। परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।
2: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
3: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
2: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578343910।
2: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
4: आवाज हिनेक आवाज, पश्चिम नेपालक आवाज, यी हो भिरी मध्यपश्चिम 91.4 मेगाहर्ज।

राम राम मैगरको बिलाहुको हार्दिक स्वागत बाद थारू भाषाकै कार्यक्रम अपनाको आवाजमा प्रकृति मई बाटू अपनाको माझमा उपस्थित हो सकल बाटू शालिक राम चौधरी प्रकृति आजपे हाम्रो उपस्थित हो सकल बाटू हाम्रो अपनाको आवाज लेखन यो समयमा बिहिबारको दिन हाम्रो दुई बजे मध्यपश्चिम हाइलाइट्स पासमा करिब करिब हाम्रो तीन बजेसम्म रहना गर्थी उहाँ अनुरूप आजपे उपस्थित हो सकल बाटी प्रकृति अपनाको आवाज अपनाउको कार्यक्रम हो अपन प्रतिभा सुनिरा कार्यक्रम हो अपनाउको गीत गजल कविता जसुकी प्रतिभा ज्याहोस् रेडियोमा सुनिरा लायक आफ्नो प्रतिभा अपनाउक्र सुनाइ सिक्ने बाटी अगरकलाक अपनाउक्र 082-568-54 नम्बर डायल गरिकन आइपर्न हुन्छ अपनाउक्र यी नम्बर डायल गरिकन आइबी क्लासै पक्कै आफन प्रतिभा सुनाइ सिक्ने बाटी रमाइलो गफगाफी हुने बा नगरको बिलाउक्र अपनाउक्र रेडियो मध्यपश्चिम इन्टरनेटको पहुँचम बाटीका लसै www.radio.org लगइन गरिकन सुन फेस सिक्ने बाटी उसको हाम्रो पात्रो मोबाइल एप्लिकेशन मसेफे अपनाउक्र रेडियो मध्यपश्चिम सुन सक्ने बाटी हाम्रा अपना आवाज रेडियो मध्यपश्चिम की फेसबुक मसेफे हाम्रा लाइव करल बाटी अपनाउक्र रेडियो मध्यपश्चिम नेपाली में टाइप कर भी लसै पक्की वहां से अपनाउक्र भेटिने बाटी सुन सक्ने बाटी वहां से फिर

ਕਰੇ ਤੂੰ ਫੁਲਰਾ।

0: सुगर मार्मिक गीत धेरै कमैया फिल्ममा चाहिँ कमैया प्रथा सम्बन्धी प्रकृति पहिलो घमार पुर्खाको चाहिँ कमैया बैठला जुन खालको एक चलन रह जमिन र घरमा झाकन विभिन्न कारण कुछवा गरिबी ऋण तिर निसेक्लक उसको सामाजिक जुन खालको असमानता रह ऊ कारणले एक ठो कमैया बुझ्न पर्ने एक ठो बाध्यता रह नेपालमा विक्रम सम्वत 2057 सालमा चाहिँ कानूनी रूपमा सरकार से कमैया मुक्त घोषणा फे करल रह तर फे कौन खे उसिन खालको कमैया बेच्ना खालको त ठेक्क त निदे पर फे कौन कहौँ कमैयाकै प्रथाकै उचलको चाहिँ है था अत्र बेला क्यु सँगै आमा सम्पर्क महाशयकालबाट उहाँलाई स्वागत गर्दा हेलो राम राम
1: राम राम
0: राम राम कहाँ से के बोल्ले
1: अरे
0: सुस्त आइ ना प्रयास कार्यक्रम अब
1: जानकारी अस्ति मै स्वास्थ्य बारेमा ढेर घुम्ला खोर्छे स्वास्थ्य खराबी लेखे यी चाहिँ नि सरकारी हस्पिटलहरू नेपाल पर्यटनको अफिस फुल्खाजे चौबिसै घन्टा खुल्ल र नस्तो खुलाइसक्ला छ कत्थर मजा हुने र कना म जानकारी भए त्यहाँदेखि इमर्जेन्सी केलकना इमर्जेन्सीमा फेरि म चपेरा निर दोस्रो मुनिया त मुना हो नेपाल पर्यटन खुल्ला रहेछ चौबिसै घन्टा चौने रहेछ जे वस्तै कराई पहिले छ कत्रामा जान लगिने रह
0: स्वास्थ्यको लागि संवेदनशील चिज हो होइन जब खोजी आफै छ नि त
1: अनुसार सुविधा छ दिएन
0: इमर्जेन्सी तर थाहा कबुकाल
1: इमर्जेन्सी खुल्ला रहेछ कथा मुनि अकालमा जिन्दगी गाइ नसके
0: रात विरातमा कब कसरी हुइठाकमा थानेर तब डक्टर सम्बन्धित डक्टर नि र त
1: बाट गर्दाखेरि म आफ्नो वाच नि सुन्छु आफ्नो बारेमा एक ठो दुःख पहिला यी स्वास्थ्यको बारेमा ऊ एक ठो सजना गेमको नाम विचार बाटो म यही
0: ल सुनाइ त
1: गाड्यौँ
0: ल सुरु गरी
1: सुरु गरिदिउँ मही केला देखथे भगन रे काहे मही केला देखथे पाँच पाँच अपेशन करनु हो रे मोर हाले पाँच पाँच अपरेशन करनु रे मोर हाले अरे ता मही केला दुख दिहे थे भगन रे काल रे काक आई किशोर सोर वर्ष गिर खाए दू

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाउँ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-4066, 98-29-81-50-53।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स जैद उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ गोराइदा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: सक्कु बुढी बुबा दाई दादा दादु भैया दिदी बाबु उक्र लौ खबर सुनी
8: सक्कु जे लौ खबर सुनी
7: 300 सय कि संजीवनी टिचिङ अस्पताल आप अपनो कनक सेवा म
8: आप बिराम पर्ल से बिरुवा तरक लाग डान से बाहर जाई नि पर्ना
7: छुट्टी छुट्टी से भारी हो सक्कु मेरक रुवागक बिरुवा तरक लाग ई संजीवनी टिचिङ अस्पताल हन सक्कु जन समझी
8: हमार संजीवनी टिचिङ अस्पताल के सेवा करना असिन मेरके बा
7: ओपीडी सेवा भर्ना सेवा
8: सक्कु मेरिक अपरेशन सेवा
7: आईसीयू सेवा रेडियोलोजी सेवा
8: अस्ता के रात दिन 24 घंटा इमरजेंसी लैब हो फार्मेसी सेवा संपर्क करना अस्पताल के ठेगाना
7: संजीवनी टीचिंग हॉस्पिटल घोराई उपमहानगरपालिका ओडा नंबर 3 बर्गदुआ दांग संपर्क फोन नंबर 97090-65225
8: 082-591-101
7: 591-102
8: 082-591-103
7: 591-104 591-105
9: खुशीको खबर
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
11: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
12: उपचार हुने रोगहरू
11: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
12: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
11: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
12: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
11: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
12: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
11: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
13: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686-61694
14: सीता के भयो तिमीलाई घुम्सेर बसी छौ
15: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
14: के कुरा गर्छ निमले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
15: ए ठिकै छ म जान त धेरै ठाउँ ठाउँ गए अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
5: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहीको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
16: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
5: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478223572।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। दैलेखमा यात्रुवाहक बस कर्णाली नदीमा खस्यो, एकजनाको शव फेला। उद्धार चल्दै बसमा रहेको यात्रुको संख्या खोलिन। जून महिनामा 91,000 भन्दा धेरै विदेशी पर्यटक नेपाल आए, गएको वर्षको तुलनामा 19.5% वृद्धि। भारतमा चिया निर्यात नियमित, 2 महिनादेखिको समस्या समाधान, स्थायी समाधान खोज्न व्यवसायीको अनुरोध। थाइल्याण्डमा बालकले चलाएको ट्रकले ठक्कर दिँदा 8 जना बिच्छुको ज्यान गयो, 10 जना भन्दा धेरै घाइते। र विश्वकप फुटबलको नक आउटमा आज राति स्पेन र अस्ट्रेलिया खेल्दै। नेपाल खबरमा अब पूरा खबर। दैलेखमा कर्णाली नदीमा यात्रुवाहक मिनी बस खसेको छ। सुर्खेतबाट कालीकोट जाँदै गरेको कर्णाली प्रदेश 02001X1055 नम्बरको मिनी बस बिहान 11:30 बजेतिर चामुण्डा बिन्द्रा सैनी नगरपालिका साथ कर्णाली राजमार्गको साङ्गेतारामा रहेको कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी श्रवण कुमार विकले जानकारी दिनुभयो। उहाँका अनुसार बसमा कति यात्रु थिए भन्ने खुलेको छैन। सुर्खेत बस पार्कबाट छुट्दा भने 6 जना यात्रु रहेको बताइएको छ, तर बाटोमा थप यात्रु चढे नचढेको यकिन नभएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार भीड़मा अड्किएको एउटा शव निकालिएको छ। बस सड़कबाट 600 मिटर तल कर्णाली नदीमा खसेको हो। दुर्घटनापछि उद्धारका लागि शस्त्र बल, नेपाल गुल्म दैलेख माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा बीच र प्रहरी चौकी पाल्तडाबाट उद्धार टोली खटिएको छ। सड़क विभागले मनसूनका समयमा हुन सक्ने सड़क अवरोध र प्राकृतिक विपत्तिलाई मध्यनजर गर्दै देशभर पूर्व तयारी पूरा भएको जनाएको छ। विभागका महानिर्देशक डाक्टर विजय जैशीका अनुसार 15,000 किलोमिटर सड़कको सञ्चाल मध्ये झण्डै 10,000 किलोमिटर सड़कमा विशेष प्राथमिकताका साथ जनशक्ति र उपकरण परिचालन गरिएको छ। मुख्य राजमार्गहरूमा पहिरो गएमा दिउँसोको समयमा 1/2 घण्टाभित्र प्राविधिक टोली पुग्ने र सामान्य अवस्थामा 2 घण्टाभित्र बाटो खुलाउने विभागको लक्ष्य छ। यस वर्षदेखि विभागले आधुनिक प्रविधिको प्रयोग गर्दै सेतु नामक सफ्टवेयर मार्फत देशभर रहेका 277 हेभी इक्विपमेन्ट र अपरेटरहरूको लाइभ लोकेशन ट्र्याक गर्ने व्यवस्था मिलाएको छ। यसले पहिरो गएको ठाउँमा सबैभन्दा नजिक रहेको मेसिन तत्काल परिचालन गर्न सहज हुनेछ। यस्तै नागढुङ्गा मुगलिन र नारायणगढ़ मुगलिन लगायतका मुख्य पहिरोहरूलाई बायो इन्जिनियरिङ र अन्य प्रविधि मार्फत स्थिर बनाइसकेको विभागको दावी छ। विभागले मनसूनको समयमा मौसम पूर्वानुमान र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई अपील गरेको छ। सन् 2026 जून महिनामा 91,363 जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो संख्या गएको वर्षको जून महिनाको तुलनामा 19.5% धेरै हो। गएको वर्षको जून महिनामा 76,425 विदेशी पर्यटक नेपाल आएका थिए। यस्तै COVID-19 महामारी अघि सर्वाधिक पर्यटन गतिविधि भएको वर्ष सन् 2019 जूनमा 74,883 पर्यटक नेपाल आएका थिए। यस वर्षको जून महिनामा सन् 2019 तुलनामा 22.01% वृद्धि भएको हो। मध्यपूर्वमा चलेको युद्धका कारण हवाई टिकटमा समस्या, मूल्य वृद्धि लगायतका समस्याका बीच पनि पर्यटक आएका हुन्। नेपाल आएका पर्यटक मध्ये 41,809 भारतीय नागरिक छन्। यस्तै अर्को छिमेकी देश चीनबाट 8,875 पर्यटक आएका छन्। पर्यटन बोर्डका अनुसार युरोप 13,119 जना र अमेरिकी महादेशबाट 6,954 जना पर्यटक नेपाल आएका छन्। बितेको 2 महिनादेखि ठप्प रहेको नेपाली चियाको भारततर्फको निर्यात नियमित भएको छ। अस्ति मंगलबारदेखि काँकर भिट्टा नाकाबाट इलाम र झापाका चियाका ट्रकहरू भारततर्फ प्रस्थान गरिरहेका छन्। मेची भन्सार कार्यालयका अनुसार मंगलबार र बुधबार अर्थात अस्ति र हिजो गरेर चिया बोकेका 5 ट्रक भारततर्फ गइसकेका छन्। भारतको खाद्य सुरक्षा प्राधिकरणले नयाँ नीति ल्याई 70% परीक्षणको सट्टा 20% खेपमा मात्र नमूना परीक्षण गर्ने व्यवस्था गरेपछि यो सहजता आएको हो। निर्यात अवरोधका कारण झापा र इलामका झण्डै 900 चिया उद्योग बन्द गरेर किसान र मजदूरहरूले आन्दोलन थालेका थिए। अहिले पहाड़ी अर्थोडक्स चिया पूर्ण रूपमा निकासी भइरहेको छ भने तराईको सीटीसी चिया मूल्यमा सहमति हुन बाँकी रहेकाले रोकिएको छ। अनुसार यो अस्थायी समाधान मात्रै हो। दीर्घकालीन समाधानका लागि नेपाल र भारतबीच सरकारी स्तरको सम्झौता र तेस्रो देशमा बजार विस्तार आवश्यक रहेको व्यवसायीहरूको भनाई छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 बन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। नेपाल रेडक्रस सोसाइटीले कुनै पनि तहको समितिका पदाधिकारी र सदस्यहरू राजनीतिक दल तथा दलका भातृ संगठनको पदहरूमा बहाल रहेको भए नेपाल रेडक्रसमा रहेको आफ्नो संलग्नताबाट अलग हुन अनुरोध गरेको छ। रेडक्रसमा संलग्न स्वयंसेवक तथा कर्मचारीहरूले रेडक्रसका सिद्धान्त, मूल्य र मान्यता अनुकूल कार्य र व्यवहार गरेको सुनिश्चित गर्न नेपाल रेडक्रस सोसाइटीको विधान 2020 दल वा दलका भातृ संगठनको पदाधिकारीमा भएका व्यक्ति रेडक्रसका कुनै पनि तहमा सदस्य वा पदाधिकारी नरहने व्यवस्था छ। सोसाइटीले जारी गरेको अनुरोधमा विधानको व्यवस्था अनुसार गर्न भनिएको छ। नेपाल रेडक्रस सोसाइटी विश्व रेडक्रस अभियानको अभिन्न अंगको रूपमा रेडक्रसका सात सिद्धान्त, मूल्य मान्यतामा आधारित एक तटस्थ र निष्पक्ष रूपमा काम गर्ने देशकै ठूलो मानवीय संस्था हो। नेपाल रेडक्रस सोसाइटीमा राजनीतिक दलहरूको प्रभाव र संलग्नताका कारण समस्याहरू जटिल बनेको भनी बेला बेलामा सरकारवालाहरूबाट टिप्पणी भइरहेको छ। अब विदेशको खबर। थाइल्याण्डमा 11 वर्षीय बालकले चलाएको ट्रकले किचेर धार्मिक जुलुसमा सहभागी बौद्ध भिक्षुहरूलाई ठक्कर दिँदा 8 भिक्षुको ज्यान गएको छ। अरू 10 भन्दा धेरै घाइते भएका छन्। बालकले आफ्नो अभिभावकको ट्रक अनुमति बिना चलाउने क्रममा घटना भएको र दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान शुरू गरेको समाचार संस्था एएफपीले जनाएको छ। प्रहरीका अनुसार 35 भिक्षु र 5 सर्वसाधारण अनुयायी तीर्थयात्राका क्रममा सड़क किनार हुँदै हिँडिरहेका बेला बालकले चलाएको ट्रक नियन्त्रण बाहिर गई जुलुसमा ठोकिएको थियो। हानका प्रान्तीय गभर्नर बोरा एन बुनारतले यो घटनालाई सड़क सुरक्षाबारे गम्भीर चेतावनीको रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले पछिल्ला वर्षहरूमा सड़क सुरक्षा कड़ा बनाइए पनि यस्ता दुर्घटना दोहोरिन नदिन सबैको विशेष गरी अभिभावकको जिम्मेवारीपूर्ण भूमिका आवश्यक रहेको उल्लेख गर्नुभयो। अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति पूर्व विजेता स्पेन र अस्ट्रिया खेल्दैछन्। अमेरिकाको लस एन्जलस रंगशालामा हुने यो खेल नेपाली समय अनुसार भरे राति 12:45 शुरू हुनेछ। समूह एचको विजेता स्पेन र समूह जीएको उपविजेता अस्ट्रिया बीच विश्वकपमा यो दोस्रो भेट हो। यसअघि सन् 1978 विश्वकपमा अस्ट्रियाले स्पेनलाई 2-1 हराएको थियो। समग्रमा भएका 16 खेलमध्ये स्पेनले 9 र अस्ट्रियाले 4 खेल जितेका छन् भने 3 खेल बराबरीमा सकिएको छ। यसैगरी भोलि बिहान 5:00 क्यानाडाको टोरन्टो रंगशालामा पोर्चुगल र क्रोएसिया खेल्नेछन्। समूह के र एलका उपविजेता बीच विश्वकपमा पहिलो प्रतिस्पर्धा हुँदैछ। अहिलेसम्म भएका 10 भेटमा पोर्चुगलले 7 र क्रोएसियाले 1 खेल जितेका छन्। भोलि नै बिहान 8:45 स्विजरल्याण्ड र अल्जेरिया बीच खेल हुनेछ। स्विजरल्याण्ड समूह बीको विजेता र अल्जेरिया उत्कृष्ट तेस्रो टोली रहँदै नकआउटमा पुगेका हुन्। विश्वकपको प्री क्वार्टर फाइनलमा अहिलेसम्म 10 टोलीको टुङ्गो लागिसकेको छ, जसमा क्यानाडा र मोरक्को, पारागे र फ्रान्स, अमेरिका र बेल्जियम, ब्राजिल र नर्वे तथा मेक्सिको र इंग्ल्याण्ड बीच खेल हुने पक्का भइसकेको छ। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्यमुखी खबर फेरि एकपटक। दैलेखमा यात्रुवाहक बस कर्णाली नदीमा खस्यो, एकजनाको शव फेला, उद्धार चल्दै बसमा रहेका यात्रुको संख्या खुलेन। जून महिनामा 91,000 भन्दा धेरै विदेशी पर्यटक नेपाल आए, गएको वर्षको तुलनामा 19.5% वृद्धि। भारतमा चिया निर्यात नियमित, 2 महिनादेखिको समस्या समाधान, स्थायी समाधान पनि खोज्न व्यवसायीको अनुरोध। थाइल्याण्डमा बालकले चलाएको ट्रकले 8 ठक्कर दिँदा 8 जना भिक्षुको ज्यान गयो, 10 जना भन्दा धेरै घाइते। र विश्वकप फुटबलको नक आउटमा आज राति स्पेन र अस्ट्रिया खेल्दै

0: एकानब्बे थुप्लो चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो
1: कस्तो राम्रो जुत्ता लगाएको
2: मेडम दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्याएर यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली

0: 75
1: सम्पर्क नम्बर 98478 26 78 73।
2: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगली सु मेटेरियल सेन्टरमा।
3: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि।
4: वरिष्ठ हाट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव, बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराहीमा।
5: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
4: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हाट जोर्नी सम्बन्धी अपरेशन सेवा।
6: अन्य विशेषज्ञ सेवाहरू: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा।
7: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा।
8: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा द्वारा बिरामी चेक जाँच तथा उपचार सेवा।
6: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारी द्वारा चेक जाँच तथा अपरेशन सेवा।
8: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसी द्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा।
9: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा,
6: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
3: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 082-5560-218।
10: सूचना: न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
11: मम्मी दाँत दुख्यो।
12: मम्मी, मेरो दाँत बङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
13: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
14: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौड
12: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
14: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
10: लामो समय फिलिपिन्स, बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
15: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
16: सम्पर्क बिआर डेन्टल, न्यू रोड साझेदारी टोल, यामाहा शोरूम नजिकै।
17: सम्पर्क फोन नम्बर 082-5590-222।
12: रोड सुटी, पुकार, खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
3: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना:
6: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
18: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
3: हिसाबको समस्या,
18: पाठे घरमा समस्या, पाठे घर खस्नेको समस्या,
3: पाठे घरमा मासु पलाउने,
18: निसन्तान महिलाको चेक जाँच,
3: स्तन क्यान्सर, पाठे घरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
8: बिरामी जाँच निमिति यही असार 26 गते शुक्रबार।
3: सम्पर्क दिव्य फार्मेसी, घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 082-5590-410, मोबाइल नम्बर 98-478-28-913 र 98-095-12-871।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: एक हप्तादेखि यो दाँत दुखेको देखिछ। फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
8: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: डाक्टरद्वारा दिइने सेवाहरू:
6: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
12: बाङ्गा टिङ्गा दाँत मिलाउने,
6: शल्यक्रिया गरेर दाँत निकाल्ने,
12: खाली ठाउँमा दाँत भर्ने,
6: दुखेको दाँतलाई नदुखाई जडैबाट निकालिने,
12: मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
6: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-5590-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।

0: भर्ना खुलियो भर्ना खुलियो भर्ना खुलियो।
1: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
1: हाम्रा विशेषताहरू:
0: उत्कृष्ट शैक्षिक वातावरण,
1: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
0: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
1: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
3: सम्पर्क फोन 081-536-086
0: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-273।
4: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।
5: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू:
5: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
6: छाती, दम, निमोनिया, खोकी, छेरो,
5: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
6: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
5: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
6: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू:
5: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
6: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
5: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
6: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
5: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
6: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
5: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
6: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
5: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
6: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
7: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001।

नमस्कार आवाज हमका आवाज पश्चिम नेपाल का आवाज रेडियो मध्य पश्चिम एफएम निकाना दुथ प्लस चार मेगा हर्ट्स को आफ्नै प्रस्तुति रेडियो कार्यक्रम लेग्देशीको उपाकामा प्राविधिक मित्र शालिकराम चौधरी सँगै म कार्यक्रम प्रस्तोता अमृता डागीको तर्फबाट तपाई रेडियो कार्यक्रम लेग्देशीको फाका तीन बजेको नेपाल खबर र केही व्यापारिक विश्राम पछि करिब करिब चार बजेसम्म रेडियो मध्यपश्चिम एफएम एकानब्बे थुप्लो चार मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। लोक तथा दुर्गी संगीतको कार्यक्रम रेडियो कार्यक्रम लेग्देशीको फाकामा फरकबार फरक श्रृंखलाको साथमा तपाईँको माझमा आउने गर्दछौ। आज पनि बिहीबार श्रृंखलामा छु, तपाईँकै साहित्यिक सृजना सुन्ने श्रृंखलामा छौ है। आफूलाई मन परेको साहित्यिक सृजना सुनाउन सक्नुहुनेछ। तपाईँले रचना गर्नु भएको छ, सुनाउन चाहनुहुन्छ भने शून्य बयासी पाँच साठी आठ सय शून्यको टेलिफोन नम्बर डायल गरेर आउनुहोस्। हामी कार्यक्रमको शुभारम्भ गर्छौ निकै नै मिठो सांगीतिक आवाजबाट।

अह एकदमै मिठो गीत तपाईँहरूको माझमा प्रस्तुत गरेका थियो। गीतपछि पुनः स्वागत छ। रेडियो कार्यक्रम लेखबेसीको फाकामा छौं। मलाई टेक्निसियनबाट शालिकराम चौधरीले साथ दिइराख्नु भएको छ भने श्रीआवाजबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तुता अमृता डागी बाँकी छ तपाईँहरूको सही हजुरहरू पनि जोडिन सक्नुहुनेछ। आजको श्रृंखलामा तपाईँले साहित्यिक सृजना सुनाउन सक्नुहुनेछ। बिहिबार श्रृंखलामा छ है फरक बार फरक श्रृंखलाको साथमा तपाईँको माझमा हामीहरू आउने गर्दछौ। यो कुरा तपाईँको माझमा अवगत गराउन चाहन्छु। के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, सबैजना साथीहरू आफ्नो काममा व्यस्त हुनुहुन्छ होला, सुस्त हुनुहुन्छ होला, हजुरहरू पनि जोड्न सक्नुहुनेछ मिठा कुराकानी साथसाथै। तपाईँकै साहित्यिक सृजनालाई हामी स्थान दिनेछौ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radiohampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्र र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है। सो हजुरहरूसँगको मिठो कुराकानी हामी पक्कै पनि जोड्नेछौ। साथीहरू आउनु भयो भने, यदि आउनु भएन भने फेरि मिठा मिठा गीत संगीतहरू चाहिँ हामी प्रस्तुत गर्नेछौ है त। सो टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौ। नमस्कार। गइसक्नु भएको छ, हजुरहरू पनि जोडिन सक्नुहुनेछ। दिउँसोको समय के गर्दै हुनुहुन्छ, सबैजना साथीहरू आफ्नो काममा व्यस्त हुनुहुन्छ होला। एक किसिममा पानी अनि एक किसिममा घाम चाहिँ गरिरहेको छ है। हजुरहरूकोतिर कस्तो छ, कतिपय साथीहरू कोठालोतिर गएर पनि हामीलाई सम्झिराख्नुहुन्छ, खुसी लाग्छ। सो कतिपय साथीहरू आफ्नै कामकाज है आफ्नै व्यस्तता गरेपछि काममा व्यस्त भइराख्दाखेरि पनि यदि सम्भव छ भने सुनेर चाहिँ साथ दिनुहुन्छ। सो हजुरहरूले पनि यदि तपाईँहरूले साहित्यिक सृजना गर्नुभएको छ, आफ्नो दुःख पीड़ाहरू अनि सफलताहरूलाई चाहिँ साहित्यिक सृजनामा उतार्नु भएको छ भने आजको श्रृंखलामा चाहिँ तपाईँले सुनाउन सक्नुहुनेछ। 0825-60-8-54 को टेलिफोन नम्बर डायल गर्दै गर्नुहोस्। यति बेला भने मिठो सांगीतिक आवाज तपाईँहरूको माझमा हामी प्रस्तुत गर्छौं। त्यस पछाडि आउने नै छौं, सुन्दै गर्नुहोला।

सह एकदमै मिठो गीत तपाईहरुको माझमा प्रस्तुत गरेका थियौं। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम लेखबुसीको फाकामा। मलाई टेक्निसियनबाट चाहिँ शालिक राम चौधरीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी। बाँकी साथ तपाईहरुको छ हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेट बाटो www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ है। हजुरहरू पनि जोडिन सक्नुहुनेछ आजको श्रृंखलामा। सो फरकबार फरक श्रृंखलाको साथमा तपाईँहरूको माझमा चाहिँ हामी आउने गर्दछौ। 3 बजेको नेपाल खबर र केही व्यापारिक विश्राम बसे करिब करिब तपाईँहरूको माझमा चाहिँ हामी 4 बजेसम्म चाहिँ रहनेछौ है। सो सबैजना साथीहरू आफ्नो काममा व्यस्त हुनुहुन्छ होला, सुस्त हुनुहुन्छ होला, हजुरहरू पनि जोडिन सक्नुहुनेछ। तपाईँले पनि साहित्यिक सिर्जना गर्नु भएको छ, सुनाउन चाहनुहुन्छ भने नितान्त हजुरहरू को लागि छुट्याएको कार्यक्रम हो कार्यक्रम लेखबुसीको फाका। साथी आउनुभयो भने हामी साथीहरूसँगको कुराकानी र साहित्यिक सृजनालाई पनि जोड्नेछौ। यदि आउनु भएन भने तपाईँको माझमा मिठा मिठा गीत संगीतहरू चाहिँ प्रस्तुत गर्नेछौ। यति बेला मिठो सांगीतिक आवाज फेरि पनि प्रस्तुत गर्छौ, त्यस पछाडि आउने नै छौ। सुन्दै गर्नुहोला।

सङ्ग्रह एकदमै मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियौ। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम लेगबेसीको फाकाको अन्तिम चरणमा हामी आइसकेका छौ। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र टेक्निसियनमा साथ दिनुहुने टेक्निसियन मित्र हुनुहुन्छ शालिक राम चौधरीलाई पनि विशेष विशेष धन्यवाद भन्दै आजको श्रृंखला कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया दिन नबिर्सन भन्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तोता अमृता डागीलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
7: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98477779770
8: र 98578-3689।
9: के तपाईँलाई हिम पाइप वा पोल चाहिएको छ?
10: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
9: हाम्रा विशेषताहरू:
10: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
9: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
10: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने।
11: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
9: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीवित रोड, खोराही दाङ।
12: फोन 562-521।
9: सम्पर्क मोबाइल
11: 98578-32819 र 98578-32223।
13: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढा थोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
14: डाक्टरद्वारा दिइने सेवाहरू:
13: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
14: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
13: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
14: लामो समयदेखि पिनास, नाक मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
13: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
14: सम्पर्क स्थान: घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।
15: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा, अब सिभिल फर्मा घोराई दाङमा।
16: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
15: डाक्टरद्वारा दिइने सेवाहरू:
16: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
15: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
16: सम्पर्क मोबाइल नम्बर 98578-44722, 98578-35060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दाङ।
17: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
18: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
17: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
18: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
17: ए, कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान। तल्लो गरे काइलो पनि त्यही बाटो गएको हो। राम्रो पैसा कमाइरहेछ त्यसले।
18: ल ल काका गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
18: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498871।
19: मध्यपश्चिम ट्राङ्क यति बेला अपराह्नको 4 बजेको छ।

अपराह चार बजे को मध्यपश्चिम हाईलाइट्स शांत कुमार बुढ़ा मगर को नमस्कार। दैलेखमा कर्णाली नदीमा यात्रुवाहक मिनी बस खसेको छ। सुर्खेतबाट कालीकोट जाँदै गरेको क प्र 02 00 01 1055 नम्बरको मिनी बस बिहान 11:30 बजेतिर चामुण्डा बिन्द्रा सैनी नगरपालिका साथ कर्णाली राजमार्गको सातेङ तारामा रहेको कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख श्रवण कुमार विकले जानकारी दिनुभयो। उहाँका अनुसार बसमा कति यात्रु थिए भन्ने खुलेको छैन। सुर्खेत बस पार्कबाट छोड्दा 6 जना यात्रु रहेकोमा बाटोमा थप यात्रु चढ़े नचढ़ेको यकिन नभएको प्रहरीको भनाई छ। प्रहरीका अनुसार भीड़मा अड्किएको एउटा शव निकालिएको छ। बस सड़कबाट 600 मिटर तल कर्णाली नदीमा खसेको हो। दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख माथिल्लो कर्णाली जलविद्युत आयोजनाका सुरक्षा भेष र प्रहरी चौकी पाल्ताडाँबाट उद्धार टोली खतिएको छ। सन् 2026 को जून महिनामा 91,363 विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्याङ्क अनुसार जूनमा हवाई मार्गबाट आउने पर्यटन गत वर्षको तुलनामा 19.5% वृद्धि भएको हो। गत वर्षको यसै महिनामा 76,425 जनाले नेपाल भ्रमण गरेका थिए। त्यसै गरी कोविड 19 महामारी अघि सर्वाधिक पर्यटन गतिविधि रहेको सन् 2019 को जून महिनामा 74,883 आगमन भएको थियो। त्यसको आधारमा पनि यस वर्षको जून महिनामा 22.01%ले पर्यटक संख्या वृद्धि भएको हो। जून महिनामा नेपाल आउने पर्यटक मध्ये सबैभन्दा धेरै दक्षिण एसियाली मुलुकबाट 48,254 जना आएका छन्। जुन कुल जन आगमनको 52.8% हिस्सा हो। मुख्य स्रोत बजार मध्ये भारतबाट मात्रै 41,809 जना पर्यटक आएका छन्। अन्य एसियाली मुलुकबाट 16,152 पर्यटक नेपाल आएका छन्। जसमा चीनबाट 9,995 पर्यटक आगमन भएको छ भने जापानबाट 925, दक्षिण कोरियाबाट 914 तथा थाइल्याण्डबाट 514 पर्यटक नेपाल आएका छन्। सड़क विभागले मनसूनका समयमा हुन सक्ने सम्भावित सड़क अवरोध र प्राकृतिक विपत्तिलाई मध्यनजर गर्दै देशभर उच्च सतर्कताका साथ पूर्व तयारी पूरा भएको जनाएको छ। विभागले यस वर्ष पनि आफ्नो स्थापित कार्यविधि अनुसार राजमार्गहरूमा हुने अवरोध तत्काल हटाउन र यातायात व्यवस्था सुचारू राख्न विशेष योजना अघि सारेको हो। सड़क विभागका महानिर्देशक डाक्टर विजय जैशीका अनुसार विभागले हेर्ने कुल 15,000 किलोमिटर सड़क सञ्जाल मध्ये करिब 10,000 किलोमिटर सबै मौसममा चल्ने सड़क मा विशेष प्राथमिकताका साथ जनशक्ति र उपकरण परिचालन गरिएको छ। विभागले तय गरेको नीति अनुसार मुख्य राजमार्गहरूमा पहिरोका कारण सड़क अवरूद्ध भए दिउँसोको समयमा आधा घण्टाभित्र प्राविधिक टोली पुग्ने र सामान्य अवस्थामा 2 घण्टाभित्र बाटो खुलाउने लक्ष्य राखिएको छ। र जटिल प्रकारका दीर्घरोगी क्यान्सर मृगौला प्रत्यारोपण मुटुको भल्ब फेर्ने बिरामीलाई लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराउने 2,00,000 रूपियाँ आर्थिक सहयोगबाट बिरामीहरूले राहत महसुस गरेका छन्। लुम्बिनी प्रदेश सरकारले प्रदान गर्दै आएको जटिल प्रकारका दीर्घरोगीहरूको उपचार सहयोग कार्यक्रमबाट प्युठानका बिरामीहरूको उपचारमा राहत पुगेको हो। ऐरावती गाउँपालिका 3 थार दमार प्युठानकी रक्त क्यान्सर पीड़ित 13 वर्षीय सुस्मिता थापाको उपचारका लागि प्रदेश सरकारबाट 2,00,000 रूपियाँ उपचार खर्च सहयोग प्राप्त भएको बिरामीका बुवा लोकबहादुर थापाले बताउनुभयो। प्रदेश सरकारको उपचार सहयोगबाट छोरीको उपचारमा थप राहत मिलेको उहाँले बताउनुभयो। स्वास्थ्य कार्यालय प्युठानको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2079-80 40 जना, 2080-81 74 जना र 81-82 58 जना बिरामीको उपचार खर्चका लागि सिफारिश गरिएको छ। चालू आर्थिक वर्षमा हालसम्म 37 जनाले सिफारिश लिएका स्वास्थ्य कार्यालय प्युठानका वरिष्ठ जनस्वास्थ्य अधिकृत पुष्कल प्रसाद श्रेष्ठले जानकारी दिनुभयो। लुम्बिनी प्रदेश सरकारले क्यान्सरका बिरामीलाई अस्पतालमै लाग्ने खर्च अस्पताललाई भुक्तानी गर्ने व्यवस्था गरेको छ भने मुटुको भल्ब फेर्ने र मृगौला प्रत्यारोपण गर्ने बिरामीले काम सम्पन्न भएपछि भुक्तानीका लागि दावी पेश गर्न सक्छन्। सबै प्रक्रिया पूरा भएपछि रकम बिरामीको खातामा नै जम्मा हुने व्यवस्था रहेको छ।
हवस् त अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज एन्ड ओजोनाइज प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल दाङगारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
2: सम्पर्क फोन 082-5900079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
5: खुशीको खबर
6: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सिटीभिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ
5: हाम्रा विशेषताहरू
2: आधुनिक प्रयोगशाला
5: अत्याधुनिक सर्वेक्षण उपकरण
2: अनुभवी प्रशिक्षक
5: व्यवहारिक तथा परियोजना आधारित सिकाइ
2: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
5: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ सिभिल इन्जिनियरिङ मार्फत भवन सडक पुल खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण जीआईएस जीपीएस डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्
2: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्
5: आजै रजना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्
6: साथै कक्षा 11 विज्ञान व्यवस्थापन शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ
5: सम्पर्क फोन नम्बर 082-5602-04
6: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64848
7: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा संयुक्त जनशक्ति र सफल भविष्यको आधार
5: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
8: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
5: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
8: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
5: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
8: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578-34910
5: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
9: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
10: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
9: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
10: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
9: हुलासले बनाउँदैछ परिवार एकसा
11: नेपाली जुत्ता घर
5: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
11: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट
5: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
11: स्वदेशी उत्पादनको प्रवर्धन गरौं स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी थारू गल्ली हुराही दाङ
5: सम्पर्क मोबाइल नम्बर 9857715046।

0: बेस्ट प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस। अडगुरी
2: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाङ्गिँदै जाने,
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
2: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
3: छालामा दागहरू आउने कपाल झर्ने,
2: शरीर फुल्ने र चिलाउने, हड्डी घिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
2: बारम्बार गर्भपतन भएमा,
3: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
2: बिना कारण शरीरको तौल घटेमा,
3: ढाड दुखेमा, कम्मर दुखेमा।

0: केयर सेन्टर प्राली ट्राफिक चोक देखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
1: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
1: फोन नम्बर 0825916077
0: मोबाइल नम्बर 98578443123 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको भर्ना सम्बन्धी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युईद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला
2: प्रवेश परीक्षा मिति 2083 यही असार 27 गते
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ
2: सम्पर्क फोन नम्बर 0825562601 सम्पर्क मोबाइल नम्बर 98578353990 98578313684 र 98578332077
3: तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।

नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम इनबक्सको पर्खाईमा बस्नुभएका तपाई सम्पूर्ण श्रोताहरूलाई तपाई यति बेला रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स सुन्दै हुनुहुन्छ र यति बेला प्रविधिमा शालिग्रामजीको साथ मिलेको छ। म कार्यक्रम प्रस्तोता सुशीला ओली। सदाको बसाई जस्तै आज पनि यहाँका कमेन्टहरू वाचन गर्नेछौ हामी कार्यक्रमको अवधिभरसम्म। र यो कार्यक्रम हरेक हप्ताको बिहिबार अपरान्ह 4 बजेपछि करिब करिब 5 बजेसम्म हामी तपाईँको माझमा रहनेछौ र यहाँहरूका कमेन्टहरू वाचन गर्नेछौ कार्यक्रममा भन्न चाहन्छु। र तपाईँ यदि इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने हामीलाई www.radioempi.org बाट पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ। र तपाई यति बेला रेडियो सुन्दै हुनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा जानुहोला अनि हामीले त्यहाँ स्टाटस छोडेका छौं। आज उक्त स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ। सोही कमेन्ट हामी कार्यक्रमबाट वाचन गर्नेछौ। यदि तपाई घरदेखि टाढा हुनुहुन्छ र आफन्तजनहरूलाई कुनै सन्देश छोड्नु छ भने पनि यहाँले सक्नुहुनेछ। सोही सन्देश हामी कार्यक्रमबाट वाचन गर्नेछौ भन्न चाहन्छु। र तपाई रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्दै गर्नुहोला। हामी कार्यक्रम यति बेला गीत राख्छौ, फेरि आउनेछौं।

यति बेला तपाईँको माझमा निकै मिठो गीत राखेका थियौं। तपाई हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाई सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स र तपाई कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioempi.org पनि संसारभरिकै साथ सुन्न सक्नुहुन्छ र कार्यक्रम हरेक हप्ताको बिहिबार अपरान्ह 4 बजेपछि करिब करिब 5 बजेसम्म हामी तपाईँको माझमा रहन्छौं र यहाँहरूका कमेन्टहरू वाचन गर्छौं। हामी यति बेला देवन किशोर अन्जानजीको कमेन्ट प्राप्त भएको छ। देवन किशोर अन्जानजीलाई धन्यवाद दिन चाहन्छु। उहाँ लेख्नुहुन्छ, धेरै सधैँ आफ्नो कार्यप्रति अडिग भएर कर्म राम्रो गर्नुहोस्, बाँकी भनेको त एउटा आस्था मात्र हो लेख्नुभएको छ। दर्शन नमस्ते हजुर, मिठो सम्झना साथी तपाईँको आजको दिन हाँसी खुशी उमङ्गका साथ बितोस्। शुभ दिन शुभकामना साथी सम्झना उस्तै मुटु फुट्ने गरी भन्नुभएको छ। देवन किशोर अन्जान दुहा कतार भन्नुभएको छ। धन्यवाद दिन चाहन्छु देवन किशोर अन्जानजीलाई। दुहा कतारबाट हामीलाई कार्यक्रम सुन्दै रहनु भएको छ यति बेला, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। यसै गरेर हामीलाई यति बेला सन्दीप नेपालीजीको कमेन्ट प्राप्त भएको छ। सन्दीप नेपालीजीलाई पनि धन्यवाद दिन चाहन्छु। उहाँ लेख्नुहुन्छ, हेलो दिदी नमस्ते, के छ हालखबर, सन्चै हुनुहुन्छ भन्नुभएको छ। हामी एकदम ठिक छौं सन्दीपजी, बरु तपाईँलाई कस्तो छ? सन्दीपजी, म घोराही 18 सन्दीप नेपाली, अब बज्ने गीत मेरो घर परिवार र मलाई सन्दीप नेपाली भनेर चिन्नु हुने सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु भन्नुभएको छ। सन्दीप नेपालजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। कोराही 18 कार्यक्रम सुन्दै रहेको जानकारी गराउनु भएको छ। प्रेम विवास आले मगरजीले मिस यू अल भन्नुभएको छ। प्रेम विवास आलेजीलाई पनि धन्यवाद दिन चाहन्छु। पुष्पा राईजीले मिस यू अल भन्नुभएको छ। पुष्पा राईजीलाई पनि धन्यवाद दिन चाहन्छु। र तपाईँ पनि आजको बसाईमा यसै गरी कार्यक्रममा सहभागिता जनाएर साथ दिन चाहनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले तपाईँले त्यहाँ कमेन्ट गर्नुभयो भने हामी कार्यक्रमबाट वाचन गर्नेछौ भन्न चाहन्छु। र हामी तपाईँले पठाउनुभएका कमेन्टहरू कार्यक्रमको अवधिभरसम्म वाचन गर्नेछौ र यहाँहरूले नियमित रूपमा कार्यक्रम सुन्दै आउनु भएको छ, कुनै सल्लाह सुझाव र प्रतिक्रिया छ भने पनि दिन सक्नुहुन्छ भन्न चाहन्छु। तपाईँ हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स। यति बेला प्रविधिमा शालिगजीको साथ मिलेको छ। म कार्यक्रम प्रस्तुता सुशीला। तपाईँ त्यहाँ गएर कमेन्ट बक्समा कमेन्ट गर्दै गर्नुहोला। हामी कार्यक्रममा गीत राख्छौं, फेरि आउनेछौं।

यति बेला तपाईँको माझमा निकै मिठो गीत राखेका थियौं। तपाईँ हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 MHz कार्यक्रम इनबक्स र तपाईँ कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioempi.org पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ। र हामी यहाँहरूका कमेन्टर वाचन गरिराखेका छौं कार्यक्रममा। यदि तपाईँ पनि आजको बसाईमा कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टार्सको मुनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। सोही कमेन्ट हामी वाचन गर्नेछौ। कार्यक्रम हरेक हप्ताको बिहिबार अपरान्ह 4 बजेपछि करिब करिब 5 बजेसम्म हामी तपाईँको माझमा रहन्छौ। र यति बेला साथीहरूको कमेन्ट प्राप्त भइराखेको छ। हामी सबै साथीहरू कमेन्ट पालै पालो वाचन गर्नेछौ कार्यक्रममा भन्न चाहन्छु। र यति बेला साथीहरू कमेन्ट प्राप्त भएको छ। कमल श्रेष्ठ हुनुहुन्छ, कमलजी लेख्नुहुन्छ, आज मलाई भीमबहादुर ओझा र सन्तोषी चौहानको आवाजमा रहेको गीत लेखनीमा छैन भने भन्नुभएको छ, भन्ने भाका यदि मिल्छ भने प्लिज बजाइदिनुहोला भन्नुभएको छ कमल श्रेष्ठजीले। हजुर नमस्कार, म तिनजुरी मिडिया ग्रुपको सदस्य तिरथुमको फेदाबाट हो भन्नुभएको छ कमलजीले। यस कार्यक्रम मार्फत अब बस्ने गीत सुनाउनु पर्दा साथीहरू देव बास्कोटा, मनोज भुजेल, छुच्ची आरती लिम्बु भुजेल, लोकेन थाक्लेन लिम्बु, राजन खतिवडा, चित्र योगी, सुशीला कार्की, सरला राई, मिडिया प्रेमी निर्मला बनेम, फुलमाया आंखेवा लिम्बु लगायत सम्पूर्ण साथीहरूलाई अब बज्ने गीत मार्फत सुनाउन चाहन्छु के बाई भन्नुभएको छ कमल श्रेष्ठजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै गरेर दंगाली कान्छा नाम गरेको साथीको कमेन्ट प्राप्त भएको छ। उहाँ लेख्नुहुन्छ, नमस्ते हजुर, म दाङ नारायणपुरको मान्छे, हाल साउदीदेखि राजबाबु आरसी, अब बज्ने गीत मार्फत मेरा सम्पूर्ण साथीहरूलाई ओके बाई भन्नुभएको छ। फेसबुकमा उहाँको दंगाली कान्छा नाम छ भने उहाँ राजबाबु आरसी हुनुहुन्छ, नारायणपुरको साथी, हाल भने साउदीमा हुनुहुन्छ। धन्यवाद दिन चाहन्छु उहाँलाई पनि। प्रदीप शेर्पाजीले मिस यू अल भन्नुभएको छ, प्रदीप शेर्पाजीलाई पनि धन्यवाद दिन चाहन्छु। विष्णु आचार्यजीले मिस यू अल भन्नुभएको छ, विष्णु आचार्यजीलाई पनि धन्यवाद दिन चाहन्छु। र तपाईँ पनि आजको बसाईमा यसै गरी कार्यक्रममा सहभागिता जनाएर हामीलाई साथ दिन चाहनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टार्स मुनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। सोही कमेन्ट हामी कार्यक्रमबाट वाचन गर्नेछौ। र यदि तपाईँलाई कार्यक्रम बारे कुनै सल्लाह सुझाव र प्रतिक्रिया दिन चाहनुहुन्छ भने पनि यहाँले सक्नुहुनेछ भन्न चाहन्छु। कार्यक्रमको बारेमा तपाईँ रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर त्यहाँ हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्दै गर्नुहोला। हामी कार्यक्रम यतिलाई गीत राख्छौं।

0: यति बेला तपाईको माझमा निकै मिठो गीत राखेका थियौं। तपाई हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाई सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4 MHz कार्यक्रम इनबक्स र तपाई कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioempi.org बाट पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ। र कार्यक्रममा हामीले यहाँहरूका कमेन्टहरू वाचन गरिराखेका छौं। यदि तपाई पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने रेडियो मध्य पश्चिम एफएम को फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। सोही कमेन्ट हामी कार्यक्रमबाट वाचन गर्नेछौ। र यहाँहरूलाई कार्यक्रम कस्तो लाग्छ सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला भन्न चाहन्छु। हामी यस कार्यक्रमको अवधिभरसम्म सबै साथीहरूको कमेन्ट पालैपालो वाचन गर्नेछौ कार्यक्रममा। दिली राज पाण्डेजीले नमस्कार सबै सबैलाई, खेतको हिलोबाट सुन्दैछु, रोपाईको तयारी गर्दै गर्दा भन्नुभएको छ। धन्यवाद दिन चाहन्छु दिली राज पाण्डेजीलाई। आफ्नो कार्य व्यस्तता हुँदाहुँदै पनि हामीलाई नियमित रूपमा सुन्नुहुन्छ र खुशी लाग्ने गर्दछ। अहिले खेतीपातीको समय पनि शुरू हुँदै गर्दाखेरि पनि खेतबाटी कार्यक्रम सुन्दै रहेको पनि जानकारी गराउनु भएको छ। दिली राज पाण्डेजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। परमिल चन्दजी हुनुहुन्छ, हेलो नमस्ते, आई एम सुदूरपश्चिम डडेलधुरा जिल्लाबाट दी भन्नुभएको छ। उहाँले परमिलजीले धन्यवाद दिन चाहन्छु उहाँलाई, डडेलधुराबाट कार्यक्रम सुन्दै रहेको जानकारी गराउनु भएको छ, धेरै धेरै धन्यवाद। रेशम कुमार एकल यात्रीजीको पनि कमेन्ट प्राप्त भएको छ। रेशमजी लेख्नुहुन्छ, दर्शन नमस्ते सुशीलाशिष, म चाहिँ तुलसीपुर तीनदाङको मान्छे, हाल दुहा कतारबाट सुन्दैछु र अब बस्ने गीत मार्फत सम्झना गर्नुपर्दा सर्वप्रथम त हजुर अनि एमपीएफएम अल परिवार र मेरो घर परिवारसँगै सम्पूर्ण साथीहरूमा मिठो सम्झना गर्दछु भन्नुभएको छ। रेशम कुमार एकल यात्रीजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी बसाइमा पनि यहाँको यसै गरी सहभागिता रहनेछ। आईपी भण्डारी ओमभक्तजीले नमस्कार, दाङ घोराही ट्राफिक चोक सेरोफेरोमा रहेर सुन्दैछु, इनबक्स भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु। आईपी भण्डारी ओमभक्तजीलाई पनि, उहाँ पनि कार्यक्रम इनबक्सको नियमित श्रोता हुनुहुन्छ, हामीलाई सधैँ जसो सुनेर साथ दिनुहुन्छ, खुशी लाग्ने गर्दछ। आगामी बसाइमा पनि यहाँको साथ यसरी नै रहिरहनेछ भन्न चाहन्छु। यसै गरेर हामीलाई कार्यक्रममा विनोद लज्जालुजीको पनि कमेन्ट प्राप्त भएको छ। विनोदजी लेख्नुहुन्छ, हेलो दर्शन नमस्ते, इर्स्मी विनोद लज्जालु फ्रम केटीएम, अब बस्ने गीत साथीहरूलाई सुनाउनु पर्दा लेख्नु भएको छ, बेस्टु दीपिका आचार्य, पूजा योङहाङ, छाया राई, सुषमा सहयात्री, शेर्पा लमी, दिलु सानु लेख्नु भएको छ, खुसी यमुना विष्ट, कालीमिना राई, बबिना राई, हिमा राई, वरूण चामलिङ राई, सुस्मिता किराती, सुरज बराल, एक्सन विराज राई, अल्का बान्तवा लगायत सबै साथीहरूलाई सुनाउन चाहन्छु भन्नुभएको छ। विनोद लजालुजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी बसाइमा पनि तपाईँको यसै गरी सहभागिता रहनेछ कार्यक्रममा भन्न चाहन्छु। र हामीलाई कार्यक्रममा यति बेला कर्णजीको पनि कमेन्ट प्राप्त भएको छ। कर्ण प्रिय कृषि संगीतजीलाई पनि धन्यवाद दिन चाहन्छु। उहाँ लेख्नुहुन्छ, दर्शन नमस्ते, सन्चै हुनुहुन्छ, म यता भारतको हिमाचलबाट कर्ण प्रिय केसी संगीत घर मेरो दाङ तुलसीपुर कार्यक्रम मार्फत रामकृष्ण ढकालको चरीले त छाडेर गइगयो बोलको सँग प्ले गरिदिनुहोला भन्नुभएको छ र अब बस्ने गीत मार्फत हजुर लगायत मेरो घर परिवारमा मिठो सम्झना व्यक्त गर्दछु भन्नुभएको छ। कर्णप्रिय केसी संकेतजीलाई पनि धन्यवाद दिन चाहन्छु। आगामी बसाइमा पनि यहाँको यसै गरी सहभागिता रहनेछ। र तपाईँ कार्यक्रममा सहभागिताका लागि रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोटेको स्टार्टको मुनि कमेन्ट बक्समा कमेन्ट गर्दै गर्नुहोला। हामी कार्यक्रम त्यो बेला फेरि पनि गीत राख्छौं।
1: पुरानो

यति बेला तपाईँको माझमा निकै मिठो गीत राखेका थियौं। यति बेला कार्यक्रममा थम्मन परियारजीको कमेन्ट प्राप्त भएको छ। नमस्कार सुशीला बहिनी, के छ हजुरको खबर? सन्चै हुनुहुन्छ? म भारतको चेन्नईबाट सदा जस्तै आज पनि हजुर कार्यक्रम सुन्दैछु। अब बज्ने गीत मार्फत सम्झनु पर्दा हजुर लगायत मेरो घर परिवार सम्पूर्ण आफन्ती अनि कार्यक्रम इनबक्स सुनेर बस्नुभएका सबैमा मिठो सम्झना छ है भन्नुभएको छ। थम्मनजीलाई धन्यवाद दिन चाहन्छु। यसै गरी रघुनाथ चौधरीजीले हेलो दर्श हजुर, दर्श नमस्ते, म पनि सुन्दैछु है घुराई दश अर्गुदाङको मान्छे, हाल भने प्युठानबाट सम्पूर्ण साथीहरूमा मिठो सम्झना छ ल भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। गुमान ओलीजीले हेलो दिदी सन्चै हुनुहुन्छ, सुन्दैछु भन्नुभएको छ, उहाँले पनि धन्यवाद दिन चाहन्छु। यसै गरेर यति बेला हामीलाई सुमन गुरूङजीको पनि कमेन्ट प्राप्त भएको छ, रोमन मुक्तान तामाङजीको पनि कमेन्ट प्राप्त भएको छ, यसै गरेर धर्मराजजीको पनि कमेन्ट प्राप्त भएको छ। तपाईँ सबैलाई धन्यवाद दिन चाहन्छु। अब भने हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं, आजको बसाईबाट विदा भएर जानुपर्छ। आज हामीले सुनेर साथ दिनुभयो तपाईँ सबैलाई धन्यवाद दिन चाहन्छु। कार्यक्रममा सहभागिता जनाएर साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन चाहन्छु। र प्राविधिक मित्र शालिक राम चौधरीजीलाई पनि विशेष धन्यवाद दिँदै अर्को हप्तासम्मको लागि म कार्यक्रम प्रस्तुता सुशीला ओली पनि विदा हुन्छु। नमस्ते।

0: ओया मम्मी मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बङ्गो आयो। साथीले सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
4: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुकिनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902022।
1: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।

0: 6.9 को शानदार डिस्प्ले, AI powered कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सीता के भयो तिमलाई, घुम्सेर बसेछौ
2: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलिन, अब त आफै मरिसक्यो।
1: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
2: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
3: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
4: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
3: शिशु क्लिनिक फर्टिलिटी बिचुचो खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा, सम्पर्क मोबाइल 9848742572।
5: भर्ना खुल्यो।
6: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट COEM नेपालगंजमा 37/17/2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
5: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा GPA प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
6: हाम्रा विशेषताहरू:
5: उत्कृष्ट शैक्षिक वातावरण,
6: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
5: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
6: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
7: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगंज 10 शीतल नगर बाँकी, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड।
8: सम्पर्क फोन 081-536-086
5: र मोबाइल नम्बर 9840-96-600, 9850-80-36-086 र 9841-72-273।
9: मध्यपश्चिम जाँच, यति बेला बेलुकीको 5 बजेको छ।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाइ हजुर, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, छोराही दाग,
8: सम्पर्क मोबाइल 98478727976
9: र 98578 3689।

0: वाय नेटको बाइ वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वाय नेट अब सबै कनेक्टेड
1: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: सुगर रोग सम्बन्धी उपचार,
2: हर्मोन सम्बन्धी समस्याको उपचार,
1: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
3: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: बिरामी जाँच्ने मिति यही असार 28 गते आइतबार।
5: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 9847828913 र 9905912871।
6: नेपाली जुत्ता घर
7: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
6: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
7: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
6: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
7: सम्पर्क मोबाइल नम्बर 9857771546।

0: बेस्ट प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने
3: छालामा दागहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या

0: आउनुहोस् बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
1: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
1: फोन नम्बर 0825916770
0: मोबाइल नम्बर 98578443123 परीक्षित फार्मेसी दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली

0: रेट छ कत्रो नो इट लाइक प्रो राशि थाहा पाऊ फ्रम टु एन्ड फोर साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
3: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
2: हुलासले बनाउँदैछ परिवार एक साथ
4: भर्ना खुल्यो
5: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
4: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
5: हाम्रा विशेषताहरू
4: उत्कृष्ट शैक्षिक वातावरण
5: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
4: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
5: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
6: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
7: सम्पर्क फोन 081-536-086
4: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-273
8: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा
9: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्
8: डाक्टरद्वारा दिइने सेवाहरू
9: लामो समयसम्म टाउको दुख्ने मुटुको ढुकढुकी बढ्ने तर्सने वा डराउने हातखुट्टा झमझम गर्ने वा पोल्ने कामने बेहोस हुने धेरै रक्सी खाने लागू पदार्थ सेवन गर्ने जीव दुख्ने निद्रा र भोक नलाग्ने यौन इच्छामा कमी हुने बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि
8: नोट अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा
9: सम्पर्क मोबाइल नम्बर 98-578-44-722 98-578-35-060 सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विवाद रोड दाङ
10: सुने खबर जीवन साथी आसल पाकी छौरे खुशी छौरे सुखी
11: नमस्ते म गीतकार संगीतकार राजकुमार बाबा तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज

0: नपास गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिगा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्यामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच निमित्त यही श्रावण 9 गते शनिबार।
10: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
11: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसी पुचोक दान। सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98-479-35-700।
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
15: हाड जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
16: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
17: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
18: इन्डोस्कोपी सेवा
17: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
4: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
19: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
20: विशेषज्ञ डाक्टरी सेवाहरू:
19: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
20: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
18: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
20: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
20: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
19: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
6: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
21: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
22: डाक्टर आउने बारे सूचना।
23: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
22: डाक्टरद्वारा दिइने सेवाहरू:
23: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जिक खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
22: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार।
24: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
9: बिरामी जाँच्ने मिति 8/20 गते शनिबार।
20: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
9: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98-479-5193 र 98-1-28-89-028।
25: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
26: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
25: हाम्रा विशेषताहरू:
26: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
25: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
26: शान्त तथा पारिवारिक वातावरण भएको,
25: स्टेडियम, प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
26: तिहार सुशासन र राम्रो व्यवस्था भएको,
25: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
26: घरको जस्तै माया पाउने,
20: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
22: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
20: सम्पर्क फोन नम्बर 082-5-63-387। सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-62-25-183।
27: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
28: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
27: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-5-90-847, 082-5-90-847।
22: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङभन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू: ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3, बर्गदुवा, दाङ। सम्पर्क नम्बर 97-090-65-225, 082-5-91-101, 5-91-102, 5-91-103, 5-91-104 र 5-91-105।
27: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
3: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
8: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
10: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
11: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
10: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
11: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
10: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाटो जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
11: ल ल काका, गइहाले म।
12: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
12: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-4-98-87-741।
13: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
14: हाम्रा सेवाहरू
13: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
14: छाती, दम, निमोनिया, खोकी, छेरो,
13: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
14: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
13: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
14: डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दिइने सेवाहरू,
13: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
14: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
13: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
14: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
13: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
14: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
13: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
14: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
13: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
14: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
7: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-585-196 र मोबाइल नम्बर 98-4-78-26-001।
14: होइन के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
12: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
14: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
12: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
14: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
12: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-5-78-34-910।
14: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ।
15: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
29: मध्य पश्चिम टाइम चेक, यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढा मगर सँगै म सुशीला ओलीको तपाईँलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radiompi.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामी कोराहीमा 488 जनामा पाठे घरको मुखको क्यान्सरको शंकास्पद लक्षण फेला। प्रदेश सरकारले उपलब्ध गराउने 2,00,000 रूपियाँ आर्थिक सहयोगबाट बिरामीहरूलाई राहत।
1: गत पुस 17 देखि हालसम्म देशभर 1042 जनामा डेंगू संक्रमण पुष्टि, 2 जनाको मृत्यु।
0: जून महिनामा 91,363 विदेशी पर्यटक नेपाल भित्रे। मनसुनजन्य सड़क अवरोध हटाउन सड़क विभागका 277 उपकरण तयारी अवस्थामा।
1: र सल्यानमा सिलाई मेसिन पाएपछि महिलामा स्वरोजगारको उत्साह थपियो।
0: अब खबर विस्तारमा।
1: बितेको 4 वर्षको तथ्याङ्क अनुसार घरै उपमहानगरपालिकामा 488 जनामा पाठेघरको मुखको क्यान्सरको शंकास्पद लक्षण फेला परेको छ। घरै उपमहानगरपालिका स्वास्थ्य प्रवर्धन शाखाले 19 वटै ओडामा सञ्चालन गरेको शिविर र संस्थागत परिवार नियोजन क्लिनिकबाट 488 जना महिलाको पाठेघरमा क्यान्सरको लक्षण फेला परेको हो। महिलाको स्वास्थ्य संरक्षणका लागि उपमहानगरपालिकाले 2079-80 पाठेघरको मुखको क्यान्सर परीक्षणका लागि शिविर सञ्चालन गर्दै आएको छ। 4 आर्थिक वर्षमा घराईले 19 वटै ओडाका विभिन्न क्षेत्रमा पुगेर 16,741 जना महिलाको पाठेघर परीक्षण गर्दा 488 जना महिलाको पाठेघरमा क्यान्सरको शंकास्पद लक्षण फेला परेको हो। तथ्याङ्क अनुसार पहिलो वर्ष आर्थिक वर्ष 2079-80 कुल 5,809 जना महिलाको पाठेघर परीक्षण गरिएको थियो। ती मध्ये 116 जना महिलामा क्यान्सर पोजिटिभ देखिएको हो। आर्थिक वर्ष 2080-81 पनि घराईले 3,665 महिलाको पाठेघर जाँच गर्दा 88 जनाको पाठेघरमा पोजिटिभ देखिएको थियो। त्यस्तै आर्थिक वर्ष 2081-82 5,260 जनामा गरिएको परीक्षणबाट 164 जनामा शंकास्पद लक्षण भेटिएको थियो भने चालु आर्थिक वर्ष 2082-83 2,007 जनाको पाठेघर जाँच गर्दा 120 जना पोजिटिभ देखिएको घोराई उपमहानगर स्वास्थ्य शाखा प्रमुख राधा पौडेलले जानकारी दिनुभयो। घोराई उपमहानगरपालिकाले 4 वर्षमा गरेको पाठेघरको जाँचका क्रममा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या पनि धेरै रहेको पाइएको छ। 4 वर्षमा 16,741 जनाको पाठेघर जाँच गर्दा 1,827 जनाको पाठेघर खसेको पाइएको हो, जसमध्ये 538 जनाको पाठेघर सुरक्षाका लागि रिङ त्यसरी राखिएको छ।
0: जटिल प्रकारका दीर्घरोगी क्यान्सर, मृगुला, प्रत्यारोपण, मुटुको भल्वा फेर्ने बिरामीलाई लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराउने 2,00,000 रूपियाँ आर्थिक सहयोगबाट बिरामीहरूले राहत महसुस गरेका छन्। लुम्बिनी प्रदेश सरकारले प्रदान गर्दै आएको जटिल प्रकारका दीर्घरोगीहरूको उपचार सहयोग कार्यक्रमबाट प्युठानका बिरामीहरूको उपचारमा राहत पुगेको हो। ऐरावती गाउँपालिका 3 प्युठानकी रक्त क्यान्सर पीड़ित 13 वर्षीय सुस्मिता थापाको उपचारका लागि प्रदेश सरकारबाट 2,00,000 रूपियाँ उपचार खर्च सहयोग प्राप्त भएको बिरामीका बुबा लोकबहादुर थापाले बताउनुभयो। प्रदेश सरकारको उपचार सहयोगबाट छोरीको उपचारमा थप राहत मिलेको उहाँले बताउनु भएको छ। स्वास्थ्य कार्यालय प्युठानको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2079-80 40 जना, 80-81 74 जना र 81-82 58 जना बिरामीको उपचार खर्चका लागि सिफारिश भएको छ। चालु आर्थिक वर्षको हालसम्म 37 जनाले सिफारिश लिएको स्वास्थ्य कार्यालय प्युठानका वरिष्ठ जनस्वास्थ्य अधिकृत पुष्कल प्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ। लुम्बिनी प्रदेश सरकारले क्यान्सरका बिरामीलाई अस्पतालमा लाग्ने खर्च अस्पताललाई भुक्तानी गर्ने व्यवस्था गरेको छ भने मुटुको भल्वा फेर्ने र मृगुला प्रत्यारोपण गर्ने बिरामीले काम सम्पन्न भएपछि भुक्तानीका लागि दावी पेश गर्न सक्छन्। सबै प्रक्रिया पूरा भएपछि रकम बिरामीको खातामा नै जाने व्यवस्था रहेको छ।
1: पछिल्लो अध्यावधिक रिपोर्ट अनुसार 1042 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको महामारी जन्य रोग नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अनुसार गत पुस 27 हालसम्म 1042 जनामा डेंगू संक्रमण पुष्टि भएको हो। यो 6 महिनाको अवधिमा डेंगू संक्रमणबाट 2 मृत्यु भएको छ। ईडीसीडीका अनुसार हालसम्म 71 जिल्लामा डेंगू संक्रमण देखिएको छ। कुल संक्रमित संख्या मध्ये सबैभन्दा धेरै कोशी प्रदेशमा 292 र बागमती प्रदेशमा 264 जना भेटिएका छन्। यस्तै मधेस प्रदेशमा 52 जना, गण्डकी प्रदेशमा 161 जना, लुम्बिनी प्रदेशमा 168 जना, कर्णाली प्रदेशमा 37 जना र सुदूरपश्चिम प्रदेशमा 69 जनामा डेंगू संक्रमण देखिएको छ। वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 नेपालभर 54,350 जना डेंगूबाट संक्रमित भएका थिए। 2080-81 48,883 जना र त्यस अघिको वर्ष 2079-80 56,338 जना संक्रमित भएको जनाइएको छ।
0: कर्णाली राजमार्गको दैलेख सड़क खण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाड़ी कर्णाली नदीमा डुब्दा उद्धार कार्यमा कठिनाई भएको छ। नदीमा जल सतह बढ़ेको र गाड़ी नदेखिने गरी डुबेकाले उद्धार कार्यमा कठिनाई भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकले जानकारी दिनुभएको छ। उहाँका अनुसार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क प्र 02001 ख 1055 नम्बरको फोर्स गाड़ी आज बिहान 11:30 बजेको समयमा चामुण्ड बिन्दा सैनी नगरपालिका साथ दैलेखमा दुर्घटनाग्रस्त भई कर्णाली नदीमा खसेको थियो। उक्त स्थानबाट नामथर बटन नखुलेका एकजना पुरूष भीरमा अचेत अवस्थामा अड्केको अवस्थामा उद्धार गरेको प्रहरी नायब उपरीक्षक विकले जानकारी दिनुभएको छ। उद्धारका सामग्रीसहित प्रहरी सशस्त्र प्रहरी बल नेपाल गुल्मा दैलेख माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा बेसका जनशक्तिले संयुक्त रूपमा खोज उद्धारको कार्य गरिरहेको उहाँले बताउनु भएको छ। प्रहरी नायब उपरीक्षक विकका अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटा सहित गोताखरको टोली सुर्खेतबाट घटनास्थलमा पुगेको जनाइएको छ। सुर्खेत बस पार्कबाट आज बिहान 8 छुट्दा 5 सवार रहेको भने पनि गाड़ीमा कतिजना थिए भने एकिङ नभएको उहाँले बताउनु भएको छ। उहाँका अनुसार गाड़ी 400 तल खस्दा कर्णाली नदीमा डुबेको अनुमान गरिएको छ। गाड़ी डुबेको स्थान प्रहरी चौकी दैलेख पाल्तडाबाट 3 उत्तरतर्फ र जीपरका दैलेखबाट 50 पश्चिमतर्फ पर्दछ। भौगोलिक अवस्था जटिल भएकाले घटनास्थलका बारेमा थप विवरण आउन समय लाग्ने प्रहरीले बताएको छ।
1: मध्यपश्चिम खबरमा अब कुराकानीको पालो। लमई नगरपालिका वडा नम्बर 6 देवपुरका आशारानी चौधरी विगत लामो समयदेखि अचार व्यवसाय गर्दै आउनुभएको छ, जसबाट आमदानी पनि राम्रो हुँदै गएको उहाँले बताउनुहुन्छ। 15 वर्षदेखि गर्दै आएको अचार व्यवसायले गर्दा 2-4 पैसा आवश्यक परेको बेला अरूको भर पर्नुपर्ने बाध्यता अन्त्य भएको उहाँको अनुभव रहेको छ। यसै विषयमा केन्द्रित रहेर आज हामीले उहाँसँग कुराकानी गरेका छौं।
2: म यो गर्न लागेको त मेरो 15-16 वर्ष भयो, तर अलि धेरै बनाउन लागेको चाहिँ भर्खर भर्खर भयो। सानो पसल छ, मैले त्यहाँ पनि पहिलेदेखि बेच्छु।
3: यो सुरुवातमा अचार व्यवसाय गर्नुपर्छ भनेर कसरी थाल्नुभयो, सुरु गर्नुभयो?
2: मैले सानपलानमा त तालिमहरू पाएको हो। पहिला त म सानपलानमा त तालिम पाएर नास्ता पसल गर्थे। नास्ताबाट सुरुवात गरेर नास्ता अनि किराना सानो सानो, अनि त्यसपछि अचारको तालिम पनि आयो, अचार पनि सिके, अनि त्यहाँदेखि गर्न लागेको हो। म
3: लमैमा पसलबाट बिक्री
2: पसलबाट गर्छु, धेरै बनाउँदैन पसलको लागि, थोरै ताजा ताजा बनाएर बेच्छु।
3: बजारीकरण कस्तो छ, अचारको बिक्री कतिको सहज छ?
2: बजारीकरण यसको लागि धेरै कुरा चाहिने रहेछ कि, त्यही भएर मैले नि बजारीकरण अझै राम्ररी गराउन सके होइन, नत्र बजारीकरण गर्न सकेपछि त एकदम राम्रो छ, व्यापार भयो भने चाहिँ फाइदा चाहिँ छ।
3: के अचारहरू बनाउनुहुन्छ यहाँहरूले?
2: अचार मैले आँपको अचार हुन्छ, डल्ले खुर्सानी, टिमुरको छोप, लसुनको छ, कटहरको हुन्छ, मिक्स अचार, मुलाको अचार, हरियो खुर्सानी, अमलाको अचार बनाउँछु।
3: जुन अब यो फलहरू अचार बनाउने सामग्रीहरू अब बाह्रैमास पाइँदैन, यो अघि पछि कसरी म्यानेज गर्नुहुन्छ?
2: मेन भनेको धेरै नपाइने आँप हो। आँप हामी एक वर्षको लागि स्टोर गरेर राख्छौँ, अरू त आज भोलि बेसिजनमा पनि पाइन्छ, अलिअलि त्यही अनुसारले बनाइराख्छौँ।
3: यो अचारको माग विशेष गरी कुन समयमा बढी हुन्छ?
2: घरमा पनि पसलमा आउनुहुन्छ, आउन त कहिले विदेश लाने घर खाने अब धेरैले थाहा छ मिठो हुन्छ भनेर आउनुहुन्छ घरमा पनि, तर महोत्सवमा लाग्दाखेरि चाहिँ अब अलि धेरै जान्छ।
3: यहाँ एउटा व्यवसायमा लाग्नु भएको छ, उद्यममा धेरै दिदी बहिनीहरू खाली बस्नु भएको हुन्छ, उहाँहरूलाई के भन्नुहुन्छ?
2: त्यहाँहरूलाई केही न केही गर्नुपर्छ भन्छु मैले, किनभने आफ्नो हातमा सिप हुन्छ होइन, जस्तो मेरो अचारको भयो, अरूको हातमा अरू सिप होला, आफ्नो सिपको चाहिँ प्रयोग गर्नुपर्छ भन्छु मैले। घरमा बसेर पनि अब घरमा बसेर मात्रै त हुँदैन होइन, अब बुढाबुढीलाई कमाउन त पुग्दैन घरमा, एक्लै बड्डोले मात्रै कमाएर छन् कहाँ हुन्छ होइन, त्यही भएर बुढीले पनि कमाएपछि केही नभए नि आफ्नो लागि चाहिँ हुन्छ भनौँ, आफ्नो कपडा लत्ता लिनलाई, मेकअपको सामान लिने, आफ्नो इच्छा के, आफ्नो कमाई, आफ्नो आफ्नो पैसा कमाएको र अरूले कमाएको चाहिँ फरक पर्छ के, आफूले कमाएको पैसाले जे पनि किन्न सकिन्छ होइन, मागेर फेरि अलि पुग्दैन के, त्यसले गर्दाखेरि आफूले चाहिँ कमाउनै पर्छ भन्छु मैले, सानो भए पनि थोरै भए पनि चाहिँ कमाउनु पर्छ।
3: यतिका परिकारका अचारहरू बनाउनु भएको छ, सबै बनाउन आउँछ यहाँलाई?
2: आउँछ धेरै जसो भनौँ, अब धेरै भइगयो नि त अचार बनाउन लागेको, त्यसले गर्दाखेरि चाहिँ जस्तो फलहरू के को फल छ होइन त्यो हेरेर पनि आफ्नो उसले आउँछ बनाउन, हेरेर विचार गरेर यो कसरी हुन्छ, कसरी गराएपछि राम्रो अचार बन्छ भनेर आफ्नो आइडियाले पनि हुन्छ।
3: कहिले काहीँ त्यस्तो खेर जाने बिग्रिने त्यस्तो समस्या हुन्छ कि नै व्यवसायमा?
2: अरू त थाहा भएन मलाई, अचारकोमा चाहिँ एकदमै समस्या हुन्छ, धेरै समस्या हुन्छ, खेर पनि जान्छ एकदमै। घरमा जस्तो हामीले खाना बनाउँछौँ नि नुन चर्को नहोस् भनेर त्यस्तै गरी ख्याल राख्नुपर्छ, मरमसलाहरू होइन एकदमै ख्याल राख्नुपर्छ, नत्र अचार एकदमै बिग्रिने हुन्छ क्या, त्यसले गर्दाखेरि अचारलाई चाहिँ आफ्नो घरको खाना जस्तै बनाउनु पर्छ।
3: अब स्थानीय सरकारले यहाँको अचार व्यवसायलाई बजारीकरणको लागि सहज होस् भनेर के गर्दै हुन्थ्यो भन्ने लाग्छ यहाँलाई?
2: लाग्छ नि त, अब घरमा मेरो फेरि आफ्नो स्थिति भनौँ घर कमजोरी धेरै छ होइन, त्यसले गर्दाखेरि मैले सबै काम गर्न सकेका छैन। अब यहाँ मेला राख्न आउँदाखेरि घरेलुले सबै कुरा माग्छ, अनि अनुगमनको टोली आउनुहुन्छ, सबै कुरा माग्नुहुन्छ, नत्र यहाँ बेच्न पाउँदैन भन्नुहुन्छ, तर अब अनुगमनको टोली, घरेलुको टोली

0: आज भोलिको तालिमको खासै महत्व गर्दैनन् जस्तो लाग्छ। नत्र भने गाउँपालिकामा पनि धेरै महिलाहरूले एउटा मात्र होइन पाँच छवटा तालिम एउटैले सिक्नु भएको हुन्छ, मेरो मसारै बिग्दैन अनि त्यही भएर अब कहाँ बेच्न जाने, त्यही भएर हामी त बनाउनै छोडिदिउँ भन्नुहुन्थ्यो। अब जस्तो गाउँपालिकाले तालिम दिएछ भनेपछि गाउँपालिकाले पनि अलिअलि सहयोग गरेपछि होइन के गर्न पर्छ, अब सबैतिर दर्ता गराइदिएपछि, समूहको दर्ता गराइदिएपछि कहाँ कहाँ जान पर्छ तिनी सबै सहयोग गरेपछि अलि महिलाहरू सक्नुहुन्थ्यो होला।
1: अब बाँकी समाचार। सन् 2026 को जून महिनामा 91,363 विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्याङ्क अनुसार जूनमा हवाई मार्गबाट आउने पर्यटक गत वर्षको तुलनामा 19.5% वृद्धि देखिएको हो। गत वर्षको यसै महिनामा 76,425 जनाले नेपाल भ्रमण गरेका थिए। त्यसै गरी कोविड 19 महामारी अघि सर्वाधिक पर्यटन गतिविधि रहेको सन् 2019 को जून महिनामा 74,883 आगमन भएको थियो। त्यसको आधारमा पनि यस वर्षको जून महिनामा 22.01% पर्यटक संख्या वृद्धि भएको हो। जून महिनामा नेपाल आउने पर्यटक मध्ये सबैभन्दा धेरै दक्षिण एसियाली मुलुकबाट 48,254 जना आएका छन्। जुन कुल आगमनको 52.8% हिस्सा हो। मुख्य स्रोत बजार मध्ये भारतबाट मात्र 41,809 जना पर्यटक आएका छन्। अन्य एसियाली मुलुकबाट 16,152 जना पर्यटक नेपाल आएका छन्, जसमा चीनबाट 9,995 आगमन भएको छ भने जापानबाट 925, दक्षिण कोरियाबाट 914 तथा थाइल्याण्डबाट 514 जना पर्यटक नेपाल आएका छन्।
2: सड़क विभागले मनसूनका समयमा हुन सक्ने सम्भावित सड़क अवरोध र प्राकृतिक विपत्तिलाई मध्यनजर गर्दै देशभर उच्च सतर्कताका साथ पूर्व तयारी पूरा भएको जनाएको छ। विभागले यस वर्ष पनि आफ्नो स्थापित कार्यविधि अनुसार राजमार्गहरूमा हुने अवरोध तत्काल हटाउन र यातायात व्यवस्था सुचारू राख्न विशेष योजना अघि सारेको हो। सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसिका अनुसार विभागले हेर्ने कुल 15,000 किलोमिटर सड़क सञ्जाल मध्ये करिब 10,000 किलोमिटर सबै मौसममा चल्ने सड़कमा विशेष प्राथमिकताका साथ जनशक्ति र उपकरण परिचालन गरिएको छ। विभागले तय गरेको नीति अनुसार मुख्य राजमार्गहरूमा पहिरोका कारण सड़क अवरूद्ध भए दिउँसोको समयमा आधा घण्टाभित्र प्राविधिक टोली पुग्ने र सामान्य अवस्थामा 2 घण्टाभित्र बाटो खुलाउने लक्ष्य राखिएको छ।
1: सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा त्रुटिवश बाल बालिकाको विवरण समावेश भएको स्पष्टीकरण दिएको छ। चितवनमा भएको पहिलो महाधिवेशनबाट महामन्त्री निर्वाचित विपिन कुमार आचार्यले विज्ञप्ति निकालेर पार्टीबाट त्रुटि भएको जनाउनु भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनको तथ्याङ्कलाई उद्धृत गर्दै 18 वर्षभन्दा कम उमेरका 35,257 व्यक्ति पार्टीको सदस्य रहेको भनी केही संचार माध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रिय स्वतन्त्र पार्टी संविधान, राजनीतिक दल सम्बन्धी ऐन, प्रचलित कानून तथा नेपाल पक्ष रहेको अन्तर्राष्ट्रिय सन्धि सम्झौताबाट स्थापित बाल अधिकार तथा बाल बालिकालाई राजनीतिक गतिविधिबाट मुक्त पार्ने मान्यताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा भनिएको छ। डिजिटल सदस्यता प्रणालीमा आवेदन दिएका तर अन्तिम स्वीकृति नपाएका प्रारम्भिक विवरणलाई महाधिवेशनमा कच्चा तथ्याङ्कका रूपमा प्रस्तुत गरिएको राष्ट्रपतिले जनाएको छ। सदस्यताका लागि अनलाइनबाट जोसुकैले आवेदन दिन सक्ने खुल्ला व्यवस्था भएकाले आवेदन फारम भर्ने क्रममा टाइपोग्राफिकल त्रुटि, पात्र प्रणालीको गलत छनौट वा अन्य प्रविधिका कारणले उमेर विवरणमा फरक परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको विज्ञप्तिमा उल्लेख छ।
2: सल्यान बनगाडको पिण्ड नगरपालिकाले महिलाको आर्थिक सशक्तिकरण तथा स्वरोजगार प्रवर्धन गर्ने उद्देश्यले सञ्चालन गरेको 3 महिने एडभान्स सिलाई कटाई सिप विकास तालिम सम्पन्न भएको छ। तालिम सफलतापूर्वक पूरा गरेका सहभागी महिलाले नगरपालिकाले सिलाई मेसिन वितरण गरेको छ। नगरपालिकाका अनुसार एडभान्स तालिममा सहभागी महिलाहरू यसअघि आधारभूत सिलाई कटाई तालिम लिएर व्यवसाय सञ्चालन गरिरहेका थिए। थप व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले एडभान्स तालिम सञ्चालन गरिएको बताइएको छ।

0: खबरमा अब देश बाहिरको समाचार। कतारको राजधानी दोहामा अमेरिका र इरान बीच चलिरहेको अप्रत्यक्ष वार्तामा सकारात्मक प्रगति भएको कतारी विदेश मन्त्रालयले जनाएको छ। कतार तथा पाकिस्तानका मध्यस्थकर्तासँग अमेरिका र इरानका प्रतिनिधि मण्डलले छुट्टा छुट्टै रूपमा गरेका छलफलमा उल्लेख्य प्रगति भएको अल जजिराले जनाएको छ। दुवै पक्षले आउँदा चरणमा छलफललाई पनि निरन्तर दिने सहमति गरेका छन्। इरानका पूर्व सर्वोच्च नेताको अन्त्येष्टि सम्पन्न भएपछि अर्को बैठक छिट्टै आयोजना गर्ने भनिएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्तालाई शान्तिपूर्ण समाधानतर्फको महत्वपूर्ण कदम भएको प्रतिक्रिया दिनुभएको छ। इरानले युरेनियम सम्वर्धनको अधिकार, हर्मुज जलमार्गमाथिको आफ्नो नियन्त्रण तथा अन्य सुरक्षा सम्बन्धी विषयलाई आफ्नो मुख्य बटम लाइन बनाएको छ। विश्लेषकहरूका अनुसार वार्तामा केही चुनौती भए पनि कूटनीतिक समाधानको सम्भावना भने खुल्ला रहेको छ।
1: अब खेल समाचार। फिफा विश्वकप फुटबलको नकआउट चरणमा भोलि बिहान पौने 5 बजे पोर्चुगल र क्रोएसिया खेल्दैछन्। यो खेल क्यानाडाको टोरन्टो रंगशालामा हुनेछ। पोर्चुगल समूह के को उपविजेता र क्रोएसिया समूह एल को उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। पोर्चुगल र क्रोएसिया बीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। पोर्चुगल र क्रोएसिया बीचको यो खेल प्री क्वार्टर फाइनलमा पुग्ने मात्र नभई दुई लेजेण्डका लागि विरासत जोगाउने महत्वपूर्ण भेट पनि हुनेछ। लामो अन्तर्राष्ट्रिय करियरमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र क्रोएसियाका मेड्रिडले स्पेनी क्लब रियल म्याड्रिडमा सँगै बिताएका थिए। विश्वकपका दुई दशक लामो इतिहासमा रोनाल्डो र मुरुडिटको यो नै पहिलो र अन्तिम भेट हुनेछ।
0: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 31.5 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24.4 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 14.2 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रहे भने सापेक्षित आर्द्रता 74% रहेको मौसम कार्यालयकी प्रमुख श्रेया रिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: घोराईमा 488 जनामा पाठेघरको मुखको क्यान्सरको शंकास्पद लक्षण फेला। प्रदेश सरकारले उपलब्ध गराउने 2 लाख रूपियाँ आर्थिक सहयोगबाट बिरामीलाई राहत।
1: गत पुष 17 गतेदेखि हालसम्म देशभर 1042 जनामा डेंगू संक्रमण पुष्टि 2 जनाको मृत्यु।
0: जून महिनामा 51,363 विदेशी पर्यटक नेपाल भित्रिए। मनसून जन्य सड़क अवरोध हटाउन सड़क विभागका 277 उपकरण तयारी अवस्थामा।
1: र सल्यानमा सिलाई मेसिन पाएपछि महिलामा स्वरोजगारको उत्साह थपियो।
0: हवस् त, अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र अमृता डाङ्गी र तपाई श्रोताले पनि धन्यवाद दिँदै
0: म शान्त कुमार बुढामगर
1: अनि म सुशीला ओली पनि विदा हुन्छौ। नमस्कार।

0: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: हेलो पिंकी,
2: बोल दिन।
1: एलईडी टीवी किन नजाने?
2: जान्न।
1: फ्रिज डी फ्रिज किन्न जाउन भने होइन?
2: जान्न।
1: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
2: जान्न।
1: किन?
2: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
1: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि छ पर्यो नि?
2: पाइने भएर त जान लाग्यो नि।
1: हो र, कहाँ
2: भन्दिन के?
1: सत्य भन्दिनौ?
2: आई लभ यु पिंकुली भनेको
1: हो। एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
2: बन्जार इलेक्ट्रोनिक घुराई दाङ।
1: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
3: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
2: बन्जार इलेक्ट्रोनिक घुराई दाङ।
1: फोन नम्बर
2: 082562452
1: 082562452 पुनश्च अब बन्जार इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
4: एक जबरदस्त कहानी
5: और टाइटल क्या है तुम्हारा?
4: वेलकम टू द जंगल।
6: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र वेलकम टू द जंगल।
4: हमें जाने दो मालिक, हम तो भांड है, रोजी रोटी के लिए काम करते।
7: तेरी शक्ल कहीं देखी हुई है।
4: आप फ्लॉप फिल्म में भी देखते हो?
8: हमी जन्मदात नहीं, शिकारी हूँ, शिकारी।
9: पूरे डायलेक्ट मलाई चाहिए।
10: बीएफएक्स सिनेमाज कुराही दश नारायण पुरसौडी कुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम

0: Hello, from America, Waka Waka, Washington DC, George W. Bush, hello, hello, hello.
1: त्यसैगरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।

0: 6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले, तपाईको मन जित्छ बारम्बार।
1: मम्मी दाँत दुख्यो
2: मम्मी मेरो दाँत बाङ्गो आयो साथीले सधैँ जिस्के रहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
3: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिँड
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला
5: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
6: सावधान उस्ता उस्तै नामबाट नजुकिनु होला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
8: सम्पर्क फोन नम्बर 0825902222
2: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
9: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ
10: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड
9: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा हुल्लास बासमती राइस जिरा मसिनो राइस
10: हुल्लासको कुरुम कुरुम चिउरा हुल्लासको इडली राइस
9: हुल्लासले बनाउँदैछ परिवार एक साथ
11: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ
12: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आशै मरिसक्यो
11: के कुरा गर्छिन् यिनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
12: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
13: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
14: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
13: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9848723572
15: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराहीदाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराहीदाङमा खुल्यो
16: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथ रोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
15: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
16: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
15: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने
16: छालामा दागहरू आउने कपाल झर्ने
15: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
16: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
15: बारम्बार गर्भपतन भएमा
16: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
15: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
16: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
15: बिना कारण शरीरको तौल घटेमा
16: ढाड दुखेमा कम्मर दुखेमा
15: गाउट तथा युरिक एसिडको समस्या
16: बारम्बार आँखा रातो भएमा
15: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
16: बारम्बार लामो समयसम्म ज्वरो आएमा
15: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
16: लामो समयदेखि छाला कडा भएमा
15: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
16: युवा अवस्थामा पक्षघात भएमा
15: मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ
16: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
15: कम उमेरमा हृदयघात मुटु रोग भएमा
16: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
15: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
16: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: फोन नम्बर 0825916770।
15: मोबाइल नम्बर 98578343173। परीक्षित फार्मेसी दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली।
16: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको भर्ना सम्बन्धी सूचना।
1: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युईद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
16: प्रवेश परीक्षा मिति 2083 यही असार 27 गते।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
16: सम्पर्क फोन नम्बर 0825562601। सम्पर्क मोबाइल नम्बर 98578353990 98578313684 र 98578332770।
1: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
8: आवाज पश्चिम नेपालको आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कोराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कोराही दान फोन नम्बर 082-585-2110 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
2: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छानामुनि
3: वरिष्ठ हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराहीमा
4: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू
3: हात खुट्टा भाँचिएको हात खुट्टा झमझमाउने ढाड कम्मर दुख्ने हाट जोड्ने सम्बन्धी अपरेसन सेवा
5: अन्य विशेषज्ञ सेवाहरू
6: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
7: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेसन सेवा
8: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेसन सेवा
10: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
11: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
12: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
2: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 082-585-2118

0: वायरनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा फ्री इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वायरनेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
3: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा
8: उपचार हुने रोगहरू
7: पायल फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
8: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
7: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
8: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
7: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
8: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
7: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
9: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686 61694

0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 9558744722, 9558735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दान।
2: खुशीको खबर, खुशीको खबर, खुशीको खबर।
3: यसरी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सिची भिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
2: हाम्रा विशेषताहरू:
4: आधुनिक प्रयोगशाला,
2: अत्याधुनिक सर्वेक्षण उपकरण,
4: अनुभवी प्रशिक्षक,
2: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
4: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
2: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सड़क, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
4: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
2: आजै रजना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावी रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
2: सम्पर्क फोन नम्बर 0825602004।
3: सम्पर्क मोबाइल नम्बर 9857306072 र 9699964848।
5: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
6: नेपाली जुत्ता घर,
7: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
6: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
7: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
6: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाङ।
2: सम्पर्क मोबाइल नम्बर 9857071546।
8: सूचना: न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
9: मध्यपश्चिम ट्राङ च्याक, यति बेला बेलुकीको 7 बजेको छ।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम FM 91.4 मेगाहर्ज।

0: आदरणीय श्रोता, सूचना तथा संचार सहकारी संस्था दाङद्वारा संचालित आवाज हिमको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जबाट प्रसारित ज्येष नागरिक सरकार कार्यक्रमबाट बोलिरहेका छौं। प्राविधिक मित्र अमृता डाङ्गीको साथमा प्रस्तुत दुदिराम खनालको तर्फबाट हार्दिक अभिवादन। यो कार्यक्रम रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जबाट प्रत्यक्ष रूपमा लुम्बिनी प्रदेशका पश्चिमी जिल्लाहरू दाङ्रा आसपासको क्षेत्रमा साथसाथै इन्टरनेट अनलाइन www.radioMP.org लगन गरेर अथवा सामाजिक सञ्जाल मार्फत रेडियो एप्लिकेशन डाउनलोड गरेर आफूले चाहेको समयमा संसारभरबाट सुन्न सक्नुहुन्छ। यो कार्यक्रम रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जको आफ्नै उत्पादित र प्रसारित कार्यक्रम हो। यस कार्यक्रम मार्फत यस क्षेत्रमा रहनुहुने ज्येष नागरिकका आवाजलाई उहाँहरूकै मुखारविन्दुबाट हाम्रा श्रोतामाझ पस्किने कार्यक्रमको रूपमा लिएका छौं। आज हामीसँग ज्येष नागरिक सरकार कार्यक्रमका अतिथिको रूपमा हाम्रो दाङ जिल्लाको आम नागरिकका मनमा बस्न सफल व्यक्तित्व सारा रातीवासीले दाङको पुरानो डाक्टर भनेर चिनिने, नर्स डाक्टर भनेर चिनिने व्यक्तित्व हुनुहुन्छ पूर्ण रोका। उहाँ पूर्ण रोका नर्स दिदीसँग कुरा गर्न आइरहेको छु। उहाँलाई रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज प्रसारित ज्येष नागरिक सरकार कार्यक्रममा स्वागत गर्न गइरहेको छु। स्वागत छ पूर्ण दिदी।
1: धन्यवाद दजगाम बाबु भाइ, धन्यवाद।
0: सन्चय राम्रै हुनुहुन्छ?
1: सन्चय छु बाबु, सन्चो त छैन, काठमाडौँ आएको बिरामी छु, एकछिन आराम गरिरहेको छु। त्यही भाइ, तपाईँलाई देखेर मात्रै उठेको म।
0: अब तपाईँको यो पूर्ण दिदी भनेपछि सारा सब दाङवासीले मात्रै नभएर राप्तीवासीको मन जित्न सफल व्यक्तित्व हो तपाईँ। सारा सबले पूर्ण दिदी भनेपछि अहिले पनि हिजोको पूर्ण दिदी जो सम्झिन्छ। आज चाहिँ यो 80 वसन्तको हिँडिरहेको अवस्थामा तपाईँको बाल्यकालको बारेमा मैले सोध्न गइरहेको छु। तपाईँ कस्तो परिवारमा जन्मिनु भएको थियो र कहाँ जन्मिनु भएको थियो छोटोमा भन्नु?
1: म नमस्कार दिदी बाबु, म चाहिने रुकुम जिल्लाको पुट्ठा उत्तर गंगा वडा नम्बर 9 खारावाङमा जन्मेकी हुँ। 2004 साल कार्तिक महिनाको 12 गते जन्मेकी हुँ। म अहिले 80 यो कार्तिकको 12 गते म 80 वर्ष पुग्छु। अनि म
0: तपाईँ जन्मिने बेला तपाईँको बुवा आमाबाट कति दाजुभाइ दिदीबहिनी हुनुहुन्थ्यो?
1: मेरो आमा बुवाबाट चाहिँ नि हामी चाहिँ म त अब बाउले बिहा गरेपछि म बच्चा नभएर मेरो बाबुआमाले बागलुङ जिल्लाको बागलुङ कालिका गएर अनि पूजा पाठ गरेपछि म जन्मेकी हुँ रे, भाकल गरेर जन्मेकी हुँ रे। मेरो आमाबाट चाहिँ हामी चाहिँ मेरो बा हाम्रो दुईटी आमा हुनुहुन्छ, दुईटी आमाबाट हामी 12 भाइ बहिनी हो। त्यही मध्येमा म सबभन्दा जेठो 80 वर्षको भए, त्यही मध्येमा 3 भाइ छन्, 4 बहिनी हो, एउटा दुईटी बहिनी मरिहाले, अब दुईटी बहिनी छन्। अनि अर्की आमाबाट चाहिँ एउटा बहिनी एउटा भाइ मात्रै छन्। अब हामीहरू चाहिँ धेरै विगतमा जन्मे हौँ बाबु, हामी जन्मेका ठाउँमा त बोकेर यताउता गर्ने दुध मही चाहिँ सस्तो भएका, हाम्रो बाबु चाहिँ जिमल मुखिया भएका। मेरो बाबु त धेरै सङ्घर्ष गरेको, ठुलो बुवा मेरो मुखिया हो, मेरो बुवा जिमाल हो, मेरो बाउलाई चाहिँ हङसमान साउ भनेर पनि चिन्छन्, साउको छोरी भनी चिन्छन् हामी। अहिले पनि त्यो ठाउँमा चाहिँ हामीलाई कहलाउँछन्।
0: अनि अब त्यो बेलामा एउटा दुरम ठाउँमा जन्मिनु हो र पढाइ लेखाइ गर्ने अवसर त्यो बेलामा पाउनु हो कि?
1: त्यो बेलामा पढाइ लेखाइ गर्ने अवसरमा के थियो भने हामी पढ्न क्लासको सिस्टम थिएन। हामी चाहिँ 3 भाइ 3 बहिनी भए हुनाले हाम्रो बाबुले छोरा चाहिएको, अनि छोरा जन्मियो, 3 बहिनी मनि छोरा जन्मियो। छोरा जन्मेपछि बाबुले चाहिँ कहाँबाट मास्टर खोजेर ल्याएर त्यो छोरालाई पढाउने भने घरमै मास्टर राख्नुभयो। त्यो भाइले सिक्नुभन्दा पहिले म त छिपिएको थिएँ, म अशक्त पनि थिएँ, त्योभन्दा मैले पहिले सिकेँ
0: घरकै
1: मास्टरबाट सिकेँ। त्यसलाई क्लासको सिस्टम थिएन, मिडिल स्कुल भन्ने थियो। त्यसपछि घरकैमा बाउडी पढाउनु भयो मास्टर राखेर। त्यो मास्टर फेरि एउटा के बाबु पहिला घानरुक भन्ने पोखरा घानरुक भन्नेको रहेछ, कृष्णलाल गुरुङ भन्ने, उसलाई चाहिँ देश के पैसा छपाई भन्ने कि के देश निकाला भए रहेछ, त्यो गाउँमा लुकेर बसा रहेछ। मेरो बुवाले असामी झार्न जाने बेलामा त्यसलाई भेट्नु भएछ, ल्याएर हामीलाई पढाउने राख्नुभयो।
0: विद्वान
1: रहेछन् त्यो बेला नोट छाप्ने बेलामा त्यसले के गर्यो भनेर देश निकाला गरे रहेछन्। त्यसले नगएर उता हाम्रो जिल्लातिर गएर लुक्नु गएर रहेछ। बाउले त्यही फेला पारेर ल्याएर हामीलाई चाहिँ मास्टर भाइलाई पढाउने ल्याएको त म चाहिँ नसक्ने मान्छे बसिराख्ने के र भाइले सिक्ला भन्दा म पहिल्यै सिकेँ। त्यसपछि बाउलाई जाँगर लागेछ र मलाई पढाउने सुरु गर्नुभयो। त्यसपछि रुकुम जिल्लाका माननीय भुवनेश्वर मान्यजी हुनुहुन्थ्यो, उहाँको छोरीहरू गायत्री दिदी सावित्री दिदी भन्ने थिए, तिनले मात्रै पढ्थे दसमा, रुकुममा पढ्थे दसमा होइन पढ्थे। तिनीहरूले पनि बाउले बाउ त जान्ने मान्ने भएका झिमलमुखे भएका, तिनको छोरी पढाउने देखेँ, मैले पनि छोरी पढाउँछु भन्नुभयो। छोरी पढाउँछु भनेपछि माइले छोरीलाई बिहा गरिदिनु भयो, मलाई पढाउने किन लाग्नु भयो, मेरो खुट्टा पनि कमजोर थियो। त्यसपछि बोकेर मलाई रुकुम कुदमा रुक्मिणी माध्यमिक विद्यालय भन्नेमा आकाशको मात्रै थियो, बाबुले त्यहाँ लिएर मलाई राख्दा मास्टरले मलाई विचार जाँच लिएर क्लासमा राख्दा म चाहिने एकैचोटि साथमा राखिदिउँ मास्टर एकैचोटि गाउँमा पढ्यो भने साथमा राखिदिउँ
0: एक नपढिकन
1: एक नपढिकन होल फर्स्ट भन्ने थियो त्यो बेला। त्यसपछि होल फर्स्ट भएर फेरि अर्को जामा आठ नपढिकन नौमा राखिदियो नि। फेरि म गणितमा एकदम तगडा थिएँ, गणितमा उहिले ग्रामर थियो क्या हाई स्कुल ग्रामर र गणितमा म एकदम तगडा थिएँ। त्यसपछि मलाई नौमा पढ्यो, नौमा पढ्दा फेरि अब फिफ्थ नौमा बल्ल पास भयो। पास भएपछि मिडल स्कुल क्या आठ क्लाससम्म थियो, त्यहाँ हाई स्कुल भएको थिएन कि। पछि हाई स्कुल भयो 2000 कति सालमा भनेपछि 22 सालमा हाई स्कुल बन्यो। त्यसपछि दसमा पढियो नि, दसमा पढ्नेमा त्यहाँ त हाम्रो त यसरी दिने त बाहिर जानु पर्थ्यो, बाबु सल्यान जानु पर्थ्यो, टुथान जानु पर्थ्यो, त्यहाँ रुकुमको त थिएन क्या, दाङ आउनु पर्थ्यो क्या। दाङ आउनु पर्ने मलाई बोकेर दाङ ल्याउनु पर्थ्यो, मलाई त बाउले बोकेर ल्याउनु सकेनन् दाङ त। अनि म चाहिने त्यतिकै दसमा त्यतिकै पास भइन,
0: एसएलसी नदिएर बस्थ्यो,
1: एसएलसी नदिएर बस्थ्यो। त्यसपछि नर्सिङ तालिम खुल्यो अनि म नर्सिङमा जाने बेला पनि अनि अब एसएलसी तिन आठ क्लास पासको खोजा थियो। म नेपालगञ्ज नर्सिङ क्याम्पसमा गएपछि यो चाहिँ के भयो भने त्यसमा चाहिँ रुपैदियाबाट चाहिँ जाँच दिने थियो क्या बाबु, इन्डियाबाट के इन्डियाबाट यता मेरो मिससँग लागेर एसएलसी गरेँ मैले त्यहाँबाट, इन्डियाबाट गरेँ आउँ कि एसएलसी। त्यसपछि पास भइयो, नर्सिङमा पनि म एक नम्बरमा आएँ।
0: अनि तपाईँलाई यो नर्सिङ विषय पढ्ने सल्लाह सुझाव कसले दियो र फेरि
1: त्यो बाबु नर्सिङ सुझावकोले दियो भने त्यो बेला नै गोर्खापत्र एक महिनामा पाइन्थ्यो, गोर्खापत्रमा मैले देखेँ नर्सिङ पढ्ने भनेर, त्यहाँ किताब पढ्ने नर्सिङमा पढाउँथ्यौँ कि, स्वास्थ्यमा पढ्ने बेलामा मलाई इन्ट्रेस्ट लाग्यो, म नर्सिङमा पढ्ने हौसला दिने चाहिँ मेरो इन्दिरा सिंह भन्ने एउटा म्याम हुनुहुन्थ्यो, हो त्यहाँले मलाई धेरै हौसला दिनुभयो पढ्नुपर्छ भनेर। त्यहाँदेखि नेपालगञ्ज लगेपछि दुईवटा खुट्टा हुनु पर्यो बाबु राम्रोसँग, जहाँ दिन लाग्यो अनि म त पास पास एकदम फर्स्ट फर्स्ट हुने भएँ। त्यसपछि त्यहाँ के गरायो भने तपाईँ त हिँड्नु सक्नुहुन्न, हिजो जानुपर्छ के गर्ने भन्ने बेलामा त्यहाँको म्यामहरूले मलाई के गरायो भने मलाई हस्पिटलमा भिजिट गर्ने गराइदिए होइन, म त फर्किन जान्छु पढ्दैन भन्ने बेला त्यहाँको म्यामले के भन्नुभयो भने तिमी जस्तोले त पढ्नुपर्छ त यस्तो अरूले सक्दैनन् भन्ने। मैले त छोरी बिग्रियो नर्स, छोरा बिग्रियो ड्राइभर भन्थ्यो त्यस बेला,
0: नर्स पनि
1: मेरो एउटा हमाल दाई हुनुहुन्थ्यो वकिल, त्यहाँले त किन आइस यहाँ नर्स पढ्नु आइस, आएँ त के गरेँ भने गाली गर्नुभयो। म फर्किन जान्छु भने त मेरो म्यामले इन्दिरा सिंह म्यामले तपाईँ तिमी जस्तो मान्छे अशक्तले कि विधवा भएकोले कि अशक्तले यसले त पढ्ने हो नर्स, तिमी पढ्नुपर्छ पनि राख्नुभयो कि बाबु मलाई। उनले भने अनुसार म एकदम राम्रो राम्रो नम्बर ल्याएर म पास गरेँ। हामी तिनटी गएमा दुईटी फेल भइथ्यो, म त फर्स्ट त भइएँ क्या। अनि अधिकारी बच्चा हूँ जी रुकुम रोल्सा जिल्ला दान मतलब रात बाद छानी रखा हूँ नहीं क्या मैंने
0: अरे जागिर नर्सिंग पास करी सब बंद सूर में जागिर खैर कहाँ जाना
1: सूर में सुना ना सूर में पास वैसी मतलब राजविराज सर्रा कराई दियो राजविराज में ये तो मेरे साथ ही थियो आप ही सब राजविराज सर्रा गए मकीने जामला रहते हैं ना बलराम घरती मगर दाई ते बोला मैं उद्योग मंत्री हो ए पूर्ण क्या जान सकती तो राजविराज बना दाई मजान सकते ना वैसे तुरंत ही मैं दांग सर्रा कराई दिया उनके तीन दिन
0: Dang, what is Chalkira?
1: पढाइ म त म तगडा थिएँ कि बाबु म त तगडा
0: अनि अब त्यतिखेरको अब तपाईँ लामो समय हेल्थमा काम गर्नु हो नर्सिङ सेवा गर्नु हो त्यतिखेरको जुन जनस्तर थियो जनतामा चाहिँ स्वास्थ्य सम्बन्धी चाहिँ हजुरको समस्याहरू र जनताका चाहिँ चेतनाको स्तर र स्वास्थ्यको स्तरमा त्यतिखेरको र अहिलेमा अन्तर के पाउनुहुन्छ
1: अहिलेहरू उहिलेमा त धेरै आकाश पताल अन्तर पाउँछु बाबु हामी त त्यो बेलामा त कति मान्छे कति आउँथ्यो कति मर्थ्यो नि म आउँदाको सालमै च्याउ खाएर मेरो अगाडि आठजना मरे च्याउ खाएर मलाई नराम्रो इम्प्रेसन परेर अहिले पनि म च्याउ खान्नै एउटा कालापारबाट आएछन् च्याउ खाएछन् छ महिनाको बच्चा रहेछ त्यो त खाएन त्यो मरेन कोही बेला गाडी थिएन बाबु ढोकोमा बोकिल्याएका महेन्द्र सल अगाडि गेटमा वाल वाल वाक्या छन् लसुन कुहाएछन् लसुन बनाउने अनि म त्यो देखेँ अहिले म च्याउ खान्न के च्याउ खान्न कति मर्थेँ के हुन्थे हामी लालटिन बालिट काम गर्थ्यौँ बाबु बत्ती थिएन 15 बेडको अस्पताल पुरा बुझ्नु हो कि त्यसो गरी गर्थ्यौँ अनि सलाइन चलाउनु पर्यो भने सिरिन्जहरू पानीमा पकाउने
0: सिसाकिनै
1: छ पकाएर गर्नुपर्ने होइन त्यस्तो गर्ने गरेर काम गर्थ्यौँ अँध्यारोमा लालटिन बालिट काम गर्ने एउटै डाक्टर हुनुहुन्थ्यो उहाँ डाक्टर चाहिँ उसको के त्यहाँ डाक्टर यो रूप रूप के निराकार मानिस रहेछ निराकार मानिस रहेछ जे हामीलाई कस्तो माया गर्ने यतापट्टि सिकाउनु हुन्थ्यो कि हात समाएर सिकाउनु हुन्थ्यो निराकार मानिस रहेछको पालाको नर्स हौ म
0: अनि अब त्यतिखेर का बिमारी पनि अलिकन अनुशासित थिए मान्छे डाक्टर पनि चाहिँ अब हेल्थमा काम गर्ने स्वास्थ्य कर्मी पनि अलिकन एउटा मान्छेलाई चाहिँ मायाको हिसाबले र चाहिँ दयाको हिसाबले काम गर्थे अहिले त्यस्तो किसिमको काम गर्छन् गर्दैनन् कर्मचारी
1: अहिले गर्छन् त अहिले चाहिँ मोबाइलमा देश अनि मोबाइलमा के हेर्छन् त्यो गर्छन् तर अहिले चाहिँ खास गरी स्वास्थ्यतिर त्यति ख्याल नगरेर मान्छु चाहिँ
0: व्यवहारिक
1: हिसाब त छैन उनीहरूको चाहिँ पेसेन्टसँग बोल्ने शैली पनि हुन्न उनीहरूसँग कसरी झर्किन्छन् के गर्छन् त्यस्तो तरिकाले बोल्छन् हामीले त उहिले त बिरामीलाई माया गर्ने कसरी गर्ने डाक्टरलाई कसरी पुऱ्याइदिने त्यस हुन्थ्यो सामान नहोला के नहोला माया अर्कै भाव हुन्थ्यो यस्तै नेता दिदी बहिनीसँग धेरै नजिक पुग्थ्यो
0: त्यो त अहिलेसम्म पनि सारा जनजीवहरूमा चाहिँ पूर्ण नर्स पूर्ण दिदी पूर्ण डाक्टर भनेर अहिलेसम्म मान्छेको जनजीवहरूमा छ र माया गर्छन् त्यो त तपाईँको व्यवहारले त्यो बेलाको शिक्षा पद्धतिले गराएको है अहिले तनाम डाक्टरहरू छन् अहिले त चाहिँ ठुला ठुला

0: एकजना डाक्टरसँग काम गरे भन्न हजुरले अनुभव सुनाउनु भयो. यो काम गर्दाखेरि तितो मिठोटा जाइँ पनि काममा हुन्छ, आफ्नो कर्मक्षेत्र गर्दाखेरि अलिकति कुनै दिन त्यस्तो पीडा लागेको, कोही मान्छेलाई बचाउन नसकेर पीडा लागेको, अथवा कोही मान्छेले चाहिँ हजुर कोही डाक्टरहरूले अलिकति चाहिँ हजुरको अभद्र व्यवहार गरेर पीडा
1: लागेको डाक्टर देखे, पोलियोले ल्याएको बिरामीलाई क्लिनिकमा लगेर त्यो बिरामी डाक्टरको फी त्यो बेला मलाई 10 रुपियाँ थियो. 10 रुपियाँ फीको लागि पोलियो ल्याएको बिरामीलाई डाइरेक्ट इमर्जेन्सीमा नलगेर क्लिनिकमा लगेर पठायो. मैले के भने मैले भने यो बिरामी लास्टमा मर्न लागेको थियो कि त्यो पोलियोको के भाउ कल्याणबाट लिएर आएको थिएँ. डाक्टर साहब यो मैले बोलाएँ, कल गरेँ, तिनी आएनन्. बिरामीलाई सलान लाएको एकदम मर्फिन लगाइदिए भन्यो. मर्फिन लगाइदिए त्यो दुखाइ भएन, छतपट्टि भइराख्यो. अनि डक्टरले बोलाए आएन. पछि आएर रिसाउँदै आयो कि डक्टर मसँग. अनि किन रिसाउनुहुन्छ तपाईँ, त इमर्जेन्सी केस हो, इमर्जेन्सीमा त सिधै यहाँ हुने, मा तपाईँ क्लिनिकमा लगेर 10 रुपियाँको लागि तपाईँले बिरामीमाथि खेलवार गर्ने भने त्यो डक्टरले मलाई पिट लागेर. म पनि त्यही बेलामा सुन लाउने पिपिएफ सुई लाउँथ्यौँ नि, यसमा त्यहाँ त्यति डाक्टरै हाने हो मैले चाम्मै हाने, त्यसले पनि मलाई हान्यो, मैले पनि हारे.
0: डाक्टरको नाम भन्न मिल्छ,
1: मिल्छ. सर्वज्ञ रत्न बज्र चारे
0: त्यो 10 रुपियाँको लागि पनि त्यस्तो
1: त्यस्तो गरे मैले. 10 रुपियाँको लागि तिमी यसो नगर, तिमी के सिधै मर होला, तिमी नगर, तिमी त प्रेसरको रोगी छौ. मुखमुख लाग्यो मैले पनि क्या, किन यसो गर्छौ त भने मैले त्यो त्रेही क्या सिलिन्डरसँग हानेपछि 10 ml को सिसी फुट्यो भुइँमा. त्यसपछि त्यसले मलाई आलाले हान्यो, मैले केही सपकारे पितालाई हाने. त्यहाँदेखि त दगोर्दै बिरामी त ग्यास्ट्रिकमा गयो भयो, बिरामी त मरिहाल्यो क्या. त्यति बिरामी मरे अलिक टाइम भयो धेरा थियो. अनि
0: बिमारीको लागि डाक्टरसँग
1: गर्यो त
0: सेवाको भाव तपाईँसँग कति रहेछ भने त
1: हाने मारे मार्छ पनि डक्टरले हाने. मैले पनि कोही आला फुत्री हाने. त्यसपछि चाहिँ त्यसले त
0: बिमारीको परिवारहरूले त पीडा मान्नु नि भयो त्यस्तो.
1: अनि एकदम चेतमान दाई हुनुहुन्थ्यो, यहाँको ठुलो व्यक्तित्व मान्छे चेतमान श्रेष्ठ दाई जीसी हुनुहुन्थ्यो. त्यहाँले चाहिँ ज्ञान नै भर्न हुनुहुन्थ्यो. त्यसपछि ए पूर्ण त्यसपछि त्यो डक्टरले हात हाल्छौ त भन्नु दाईले. होइन दाई, यसले मलाई किन हाल्छ, बिरामी त त्यसको पनि हो, मेरो पनि ड्युटी हो नि. जब कि इमर्जेन्सीको बिरामीलाई लगेर डाइरेक्ट नपठाएर क्वार्टरमा लगेर टाइम लस गरेर 10 रुपियाँको लागि यसो गर्छु, म यसलाई नपिक्नेकोलाई फिट्ने त भने. अनि कोठा मेरो कोठा इन्डोरसँग सचेको थियो कि मेरो कोठा. म पनि क्याप लाउने सेतो लुगा लगाएको थिएँ. अनि त त्यो डक्टर त म त कोठामा आएँ, रुँदै कोठामा आएँ. बिरामी फेरि छोरी आएँ क्या रिसले क्या. कोठामा आएर क्याप निकालेर टेबलमा राखेको थिएँ ढोकामा. त्यो त मलाई छोप्न आयो कि बाबु, ए पुर्ने ए पुर्ने साला भन्दै मामपाका भन्यो. मामपाका भने के मैले बुझिन. मामपाका साले पुर्ण बारिन्छ के भने, खबरदार यो जमानामा स्वास्नी कोठामा आउँदा अनुमति चाहिन्छ. म त स्टाफ हुँ, तर के सम्झाएको छ त्यो सरकारी क्वार्टर हेर्नु, तेरो बाबु क्वार्टर हेर्नु भने नि डाक्टरसँग त ढोकामा. अनि त बाबु ढोकामा क्याप निकालेर टेबलमा राखेको थिएँ. साडीले मलाई छुप्न आयो कि, मेरो साडीले त्यो घाँटीमा बिर्दे. मेरो साडी तान्दै त त्यो दुख बाहिर निस्क्यो त. म त पिटुस्नु मात्रै भयो ढोकामा. चेतमान दाई आएर मेरो तन्न निकाल्यो, मलाई ढाक्नु भयो कि बिरामीले.
0: बिरामीले
1: मलाई बिरामी मान्छु
0: ठुलो अनुभवको खानी सुनाउनु. आदरणीय श्रोता रेडियो मध्यपश्चिम 91.4 MHz प्रसारित देश नागरिक सरकार कार्यक्रमका आजकी अतिथि हुनुहुन्छ पूर्ण रुखा. अनि अहिले जो पेसेन्टको लागि एउटा पेसेन्टको जीवन बचाउनको लागि आफ्नो आफूभन्दा सिनियर डाक्टरसँग लड्न चाहिँ तयार हुनुभएको भनेपछि कति सेवा भाव हुँदो होला जन्मजात है.
1: अनि मेरो पेटको मेरो सारी घाँटमा लतारे सेतो सारी लग्यो बाटोमा. म त पेटको समा ढोकामा उभिएँ. डाक्टर चेतमान दाई आएर चेतमान माननीय आदरणीय चेतमान दाई आएर मलाई मेरै तन्ना निकाल्यो, मलाई भेर्नु भयो कि पेटको भेर्नु भयो. म त त्यस्तो कान्दै गरेँ. अब डाक्टरलाई पिटिया मान्छु बाबु. म त बिरामीलाई लड्थेँ, बिरामीलाई डाक्टरले अव्यवहार गरेको म सहनै सक्दिन्थे. मुखुमु लाग्थे यस्तो कि ए यसो गर्यो अलिकति अभद्र व्यवहार गर्यो भने किन त्यसलाई किन चलाउने त्यो आफै बिरामी छ नि त्यो

0: पनि पिरामिड पिरा थप्ने भन्छु बिरामीको लागि धेरै माया गर्ने मान्छौँ गर्छ।
1: अनि अब मैले अब बिमारीको लागि एउटा चाहिँ नर्सिङ पेसामा लागेर लामो समयसम्म जनताको सेवा गरेर त्यही क्षेत्रबाट निवृत्त हुनु, तर यो काम गर्दै गर्दै जाँदाखेरि त्यहाँ जीवन हो, अब हिजो बाल्यकाल थियो, जवानी हुँदै अब 80 वर्ष त हिँडिरहनु भयो, आफ्नो चाहिँ माइतीमा जन्मिएको र दुःख सुख गरेर त्यो बेलाको पढाइ हासिल गर्दै स्वास्थ्य क्षेत्रमा आएको त हाम्रो श्रोतामा चाहिँ पस्किनु हो भने, अब तपाईँको पारिवारिक जीवन कसरी सुरुवात भयो, कति वर्षको उमेर हुँदा तपाईँ विवाह गर्नुभयो, एउटा व्यक्तिगत जीवनको बारेमा बताइदिनु न हाम्रो श्रोता।
0: मेरो व्यक्तिगत जीवनमा अब केही कुरा गर्ने, मेरो व्यक्तिगत जीवनमा चाहिँ मैले कति 34 सालमा म चाहिँ कोर्ट म्यारेज गरे हुँ। मेरो श्रीमान चाहिँ लोकराज सुवेदी प्युठान जिल्लाको हुनुहुन्थ्यो, उहाँ 52 एकदम कत्तर नम्बर 1 52। मैले हेर तिमी 52 हौ, म मगर्नी हौ,
1: कहाँ छँदाखेरि कहाँको जागिरमा आयो कोर्ट म्यारेज
0: गरे? युरोपमा जागिर हुँदा नर्स हुने बेलामा उहाँ लेखापाल हुनुहुन्थ्यो, म नर्स थिएँ, तर चाहिँ उहाँले चाहिँ ऊ हुनुहुन्थ्यो कि अब म एउटा खुट्टा कमजोर मान्छे अनि तिमी म मगर्नी मान्छे, तिमी उपाध्य बाबुको छोरा, तिमीलाई मलाई बिहा गरेको त आजको भोलि मर्नेमा तिमीसँग आमा बुवा त 2 वर्षभन्दा अगाडि मरि जान्छन्, 52 जात फेरि एकदम चलाक हुन्छ, म त्यस कारण बिहा कोर्ट म्यारेज गरौँ भने काठमाडौँ गएर कोर्ट म्यारेज गरे। त्यो बेला कोर्ट म्यारेज नम्बर 111 भर्खर सुरु भएको थियो,
1: 111 नम्बर
0: कोर्ट म्यारेज काठमाडौँ नगरपालिकामा छ नि। त्यसपछि त्यो गरे सुरुवात गऱ्यौँ, उहाँ पनि धेरै राम्रो फ्यामिलीको मान्छे हुनुहुन्थ्यो, धेरै देखा परिवार, मेरो सन्तान क्या सुविधी बगाल एकदम कि एडभान्सेड परिवार के, मेरो ससुरा धेरै पुरानो प्रधान पनि छ होइन, हामी दुईटी छौँ, अर्की पनि सुब्बा भएर रिटायर भएर अधिकृत भए रिटायर भए, दुईवटा छोरा छन्, एउटा छोरा अमेरिका छ, छोरा बुहारी अमेरिका छन्, घर म दुईचोटि गएँ, ठुलो छोरा इन्जिनियर, बुहारी छोरा बुहारी सबै इन्जिनियर नै छन्, एउटा कान्छा छोरा चाहिँ अहिले कृतिपाल सुवेदी हो डाक्टर, ऊ चाहिँ नि अहिले 11 तह भयो, नेपालगञ्ज सर थियो, अहिले राजबिरा सर भएर गयो। मेरो दुईटा नाति छन् कान्छाबाट, जेठाबाट एउटा नातिनी एउटा नाति छ, एउटा छपना छोरी छ, छोरीबाट दुईटा छोरी एउटा छोरा छ, उनी सिङ्गापुर लाउरे हुन्, काठमाडौँ बस्छन्। म काठमाडौँ बस्ने मेरो छोरा बुहारीले मेरो घरकाले मलाई धेरै माया गर्छन्, धेरै धेरै माया गर्छन्, हामी दुईटी छौँ, दुईटी हिसाब छैन कि आमा छोरी हिसाब छन् कि, धेरै मलाई माया गर्छन्, त्यस्तो मायाको सायद त्यो उदाहरणै होला हाम्रो नि, त्यस्तै हो क्या बाबु।
1: अब तपाईँ त एउटा जन्मिने बेलामा दैव प्रकृति भगवान जसले जे मान्छ त्यसले चाहिँ ठग्यो र तपाईँ अलिकति स्वास्थ्यले कमजोर भएर जन्मिनु हो सर, त्यसको
0: भन्छ कि मलाई मलाई माग्ने बेला मलाई दिने बेला यो तिमीले बागलुङ कालिकामा त्यहाँको बाहुनले देउताले के यो मान्छे जन्मेला सरकारी जागिर खाला 20 वर्षपछि एउटा कुरा के अपाङ्ग होला कि आँखा नहोला के होला यो चाहिँ सिद्ध ब्राहको वर हो भन्थे
1: वरदान दिने यो जसरी हो तपाईँ चाहिँ एउटा त्यो जमानामा चाहिँ उनीहरूको अलिकति स्वास्थ्य कमजोर भएर जन्मेर पनि साथमा चाहिँ दिमाग एकदम तेजिलो दिएर शिक्षा क्षेत्रमा यो हेल्थ क्षेत्रमा आएर आफ्नो व्यक्तिगत जीवन लगायत सामाजिक जीवनसम्म परिवर्तन गर्न सफल हुनुभयो र आजको हाम्रो कार्यक्रम पनि जेठ नागरिकसँग सम्बन्धित कार्यक्रम भएको हुनाले अहिले तपाईँ पनि उमेरले 80 वर्षसम्म हेरिरहेको चाहिँ जेठ नागरिक निवृत्त जेठ नागरिक भएको कारणले गर्दा यो बेलाको जेठ नागरिकको अवस्था तपाईँ बालबच्चा केटाकेटी हुँदाखेरि घरमा भएको हजुरबा हजुरआमालाई देख्दाखेरिको अवस्था र अहिलेको हाम्रो समाजमा भएका जेठ नागरिकको अवस्था
0: धेरै फरक अहिलेका ज्येष्ठ नागरिक त सम्मान पाछन् होइन, कहाँ कहाँ ठाउँमा गएर सम्मान गरी माग्छन्, पैसा पाउँछन्। हाम्रोमा त ज्येष्ठ नागरिकलाई त्यस्तो खास गरी छुन्थेन बाबु, अहिले घरमै यसो यस्तो मित्रले हेरे भने हेरे, गाउँघरमा कोहीले बुढो छ भने आफ्नोले हेरे, त्यस्तो यस्तो हुन्थेन क्या। अहिले त ज्येष्ठ नागरिक त धेरै ज्येष्ठ नागरिक सञ्चालन गर्ने चलाउने मान्छेलाई पनि म महान मान्छु, तिमीलाई चाहिँ उच्च व्यवहार गर्ने, तिमी पर्सि मर्नेमा आज मर्नेमा पर्सि मर्ने गराउँछ नि त, अहिलेकाल त माया गरेर प्रचार प्रसार गरेर तिमीलाई पैसा दिएर हुन्छ कि माया गरेर हुन्छ कि राम्रो खाएर हुन्छ कि मिठाई मिठा चाहिँ कहानी सुनाएर हुन्छ कि माया फ्रेस गरिदिन्छन् क्लासै दिन्छन् जस्तो नागलाई त्यो देउता जस्तो मान्छन्, त्यो त मलाई धेरै धेरै धेरै त्यसलाई चाहिँ म आभारी छु. म पनि ज्येष्ठ नागरिक हुँ, एक दिन बोलाउनु होला.
1: यो प्रस्तुता, यो प्रस्तुता पनि 20 वर्षदेखि ज्येष्ठ नागरिकको विषयमा एउटा चाहिँ हजुरको कर्मशील चाहिँ हजुरको प्रस्तुत भएको कारणले ज्येष्ठ नागरिकको विषयको बारेमा माया गर्नु होला भन्नु. आम चाहिँ ज्येष्ठ नागरिक बुवा आमालाई मेरो तर्फबाट अनन्त अनन्त माया छ. नेपालभरि रहेको विश्वभरिमा रहनुभएका सम्पूर्ण ज्येष्ठ नागरिकलाई माया छ, तपाईँलाई पनि माया छ. तर यति भन्दैमा माया मुखले मात्रै गरेर हुन, व्यवहारले पनि गर्नुपर्छ. यसमा चाहिँ हिजो राज्यले चाहिँ खासै केही हेर्दै नहेर्ने अवस्था थियो र हामीले चाहिँ जुन ज्येष्ठ नागरिकको अवधारणा चाहिँ लिएर आएर समाजमा ज्येष्ठ नागरिकका आवाजहरू उठाउँदै उठाउँदै जाँदा अहिले 18-20 वर्षको समयमा राज्यले ज्येष्ठ नागरिक मन्त्रालयसम्म गठन गर्ने भयो, ज्येष्ठ नागरिक सुरक्षा भत्ता दिएको छ, सारा छ. तर यति दिँदा दिँदै पनि यदा कदा घर परिवारबाट ज्येष्ठ नागरिकहरू सम्मानित हुनुपर्नेमा राज्यले सम्मान गर्दा गर्दै पनि त्यही बाबुआमालाई दिएको राज्यले दिएको ज्येष्ठ नागरिक सुरक्षा भत्ता पनि छोरा बुहारी नाति नातिनाले नदिएर दुःख पाएका बाबामा पनि
0: सुन्छु मैले पनि त्यो
1: हो. त्यस्तोलाई के भन्नुहुन्छ ती त्यस्ता नरक चाहिँ छोराछोरीलाई के
0: आफूलाई पनि त्यस्तो बेहोर्नु पर्छ, त्यस्तो सरसिच गर्नु हुन्न. तिनीले त कति दिखाएछु कति दिखाएछु अब नरक व्यवहार गरेको क्या. तर धेरै जस्तो अशिक्षित गर्छन् कि बाबु, जस्तो शिक्षित त गर्दैनन्, धेरै कता कता गर्छन्, धेरै त गर्दैनन्, यता कता गर्छन्. पहिला जस्तो अहिले त आकाश कता फर्छ बाबु, वृद्ध आमा बाबुलाई त अहिले त ज्येष्ठ नागरिकलाई त राज्यबाट पनि धेरै सहयोग पाएछन्. यस्तै मेरो त्यो सिकेर वरपरका मान्छे पनि धेरै माया गरेका छन्. ज्येष्ठ नागरिक भन्ने बित्तिकै दिमागमा क्या माया प्रेमको भाव आउँछ क्या.
1: अब हाम्रो कुराकानी गर्दा गर्दै अब लामै कुरा गऱ्यौँ, हाम्रो समय सीमा निर्धारित हुनुहुन्छ. त्यसमा पनि अब यो यतिका भाइसँग कुरा गरियो, फेरि अब पूर्ण दिदीलाई नचिने मान्छे छैन. मेरो पेसो सेवाले पनि दिदीसँग चाहिँ यिनीहरूको परिचय गरेर सँगसँगै हेल्थमा काम गरेको पनि 30 वर्ष भयो र पुरानो चाहिँ मित्रता माया ममताले पनि तपाईँसित यो प्रस्तुतताको मात्रै विषय नभएर ममताको भाव जतिखेर पनि झल्किरहन्छ, दिदीले माया गर्नुहुन्छ. र यो गर्दा गर्दै यो कुराहरू केही कुराहरू मैले राख्न पाए हुन्थ्यो, यिनी कुराहरू छुटे र समाजको लागि यिनी यिनी भइदिए राम्रो हुन्थ्यो भने जस्तो केही सुझाव जस्ता केही कुरा छन् भने राखिदिनु.
0: केही सुझाव छैन, मैले तपाईँले जे गर्नु छ दिदी बाबुले राम्रो राम्रो यहाँ सुजनाको सेवा गर्नुभएको छ, सबैलाई माया ममता गरेर गर्नुभएको छ, कसैलाई लाभ लोभ गरेर गराउनु भएको छैन. तपाईँको काम धेरै सुन्छु, कुरा सुन्छु, मध्यपश्चिमलाई धेरै धेरै माया भन्छु अनि धेरै धेरै यस्तो कुराहरू सुनेर भन्ने म आशा गर्छु. म एउटा अपाङ्गो मान्छे, म त ज्येष्ठ नागरिक आशीर्वाद मान्छे, ज्येष्ठ नागरिक भन्ने दिदीबाबुले मलाई पनि माया गर्नुहोला, कहिले कहिले बोलाउनु होला अनि ज्येष्ठ नागरिकलाई सधैँ सधैँ उच्च सम्मान गर्दै म तपाईँलाई नमस्कार गर्छु.
1: धन्यवाद छ. आदरणीय श्रोता, रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जबाट प्रसारित ज्येष्ठ नागरिक सरकार कार्यक्रमका आजका अतिथि पूर्ण रोकाजीसँग कुराकानी गर्दा गर्दै हाम्रो समय सीमा सकिएको जनाउ घन्टी. प्राविधिक मित्र अमृता डाङ्गीले बचाइसक्नु भएको हुँदा रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जका सम्पूर्ण प्राविधिक मित्र लगायत हाम्रो यो कार्यक्रम सुनेर सहयोग गर्नुहुने सम्पूर्ण श्रोता र आजको अतिथि पूर्ण रोकालाई मैले हार्दिक धन्यवाद दिँदै यो प्रस्तुतता पनि आजको कार्यक्रममा बिदा चाहन्छु. हस्त, धन्यवाद.

0: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
1: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
0: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला है बाबु।
1: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
0: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
1: ल ल काका, गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिट तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498877141।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: कर्णालीमा यात्रुवाहक गाड़ी नदीमा खस्ता 10 जना भन्दा बढ़ी बेपत्ता, खोजी कार्य जारी। पहिरो हटेपछि मुगलिन नारायणगढ़ सड़क खण्ड दुईतर्फी संचालनमा। आज राति बागमती र गण्डकीका केही स्थानमा ठूलो पानी पर्ने चेतावनी।
2: पूर्वी लगायत यो मध्य र पश्चिम क्षेत्र, पश्चिमको सुदूरपश्चिम क्षेत्रको तराई भूभागमा बढ़ी वर्षा भएको छ। त्यहाँ चाहिँ भारीदेखि धेरै भारी वर्षासम्म भएको छ। विशेष गरी कञ्चनपुर एरिया, कैलाली क्षेत्र चाहिँ 75-144 mm वर्षा भएको अवस्था छ।
1: अन्तरप्रदेश सार्वजनिक यातायातको भाड़ा आजदेखि 2% घट्यो। राष्ट्रिय सदाचार र विज्ञापन नीति पनि स्वीकृत। गोर्खा पत्र र संरक्षण मुद्रण केन्द्रमा नयाँ नेतृत्व नियुक्त।
3: संरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा श्री देवराज ढुङ्गाना मोरङलाई नियुक्ति गर्ने। अर्को राष्ट्रिय सदाचार नीति 2083 स्वीकृत गर्ने र राष्ट्रिय विज्ञापन नीति 2083 स्वीकृत गर्ने।
1: विपक्षीको संसदमा विरोध कायमै। एकै दिन 3 महत्वपूर्ण विधेयक पारित। बजेट विवादले मध्य प्रदेश सभा फेरि अवरूद्ध। बैठक अनिश्चितकालका लागि स्थगित।
4: यसले भविष्यमा यसले टेक क्यारी ओभर गर्छ कि गर्दैन? यो सरकारले कुल मिलाएर यो अर्थतन्त्रलाई, यो प्रदेशको अर्थतन्त्रलाई समाप्त पार्ने पूरा रणनीतिक योजनामा अगाडि बढेको छ।
1: र रूसको किबमा ड्रोन आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु। विश्वकप फुटबलमा आज राति स्पेन र अस्ट्रेलिया खेल्दै, भोलि पोर्चुगल क्रोएसिया आमने सामने हुने।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM
1: भएको छ, जसको प्रत्यक्ष असर चामलको मूल्यमा देखिन थालेको छ। प्रति बोरा 300-400 रूपियाँसम्म मूल्य बढ़दा यसको सबैभन्दा ठूलो मार आम उपभोक्ताले खेपिरहेका छन्। खाद्य सुरक्षाका लागि सिंचाई विस्तार, कृषि उत्पादन वृद्धि र बजारमा कृत्रिम मूल्य वृद्धि नियन्त्रणमा सरकारले तत्काल प्रभावकारी कदम चाल्न आवश्यक छ। अब खबर सन्तोषी रावलबाट। सुर्खेतबाट कालीकोटका लागि छुटेको यात्रुवाहक गाडी दैलेखको सांकेताडाबाट कडाली नदीमा खस्ता, चालक सहित 10 जना भन्दा बढ़ी बेपत्ता भएका छन्। कडाली प्रदेशको बुलबुली यातायातको गाडी कडाली राजमार्गबाट करिब 400 मिटर तल नदीमा खसेर पूर्ण रूपमा डुबेको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी तथा उद्धार अभियान सञ्चालन गरिरहेको छ, तर नदीको तीव्र बहाव र गाडी पूर्ण रूपमा डुबेका कारण उद्धार कार्य कठिन बनेको छ। प्रहरीले बेपत्ता यात्रुको खोजी जारी राखेको प्रमुख जिल्ला अधिकारी आनन्द सारूले सीआईएनलाई जानकारी दिनुभयो।
6: सशस्त्र नेपाल प्रहरी होइन, स्थानीय समुदाय सबैको उद्धारको टोली चाहिँ त्यहाँ पुगेको छ। अब एकजना चाहिँ मृत अवस्थाको भेटिएर उहाँलाई चाहिँ उसमा सड़कमा ल्याएको छ। अब एकदमै अप्ठ्यारो 400 मिटर जस्तो तल छ, अनि त्यो गाडी चाहिँ नदीभित्र छ क्या हजुर, अनि नदी पनि बढेको अवस्था छ र त्यो गाडी मा अब सवार कतिजना थिए भन्ने पनि अझै यकिन हुन सकेको छैन। उनीहरूले खानाको अर्डर गरेको भन्ने बुझिया छ होटलमा, त्यो अर्डर गरेको हिसाबले 10 जनालाई अर्डर गरेका छ। अब त्यो 10 भन्दा माथि नै हुन सक्छ। अनि यो गाडी चाहिँ अब सुर्खेतदेखि कालीकोट जानलाई हिँडेको रहेछ। गाडीको केही पार्ट पूर्जाहरू चाहिँ त्यो भीरमा अलिअलि भेटिएको छ। त्यो बाहेक अरू सबै गाडी चाहिँ नदीभित्रै छ। अब गोताखोर पनि अब परिचालन भएको अवस्था छ, तर अहिलेसम्म पत्ता लाग्न सकेको छैन। थप जिउँदै उद्धार गर्न सकिएको अवस्था पनि छैन। अब एकदमै अज्ञात अवस्थामै छ हजुर गाडीहरू पनि।
1: अन्तरप्रदेश सार्वजनिक यातायातमा 2% भाडा घटाइएको छ। घटेको भाडा दर आजदेखि 2 वा 2 भन्दा बढ़ी प्रदेश जोड्ने राष्ट्रिय रूटमा सञ्चालन हुने सार्वजनिक यातायातमा लागू भएको यातायात व्यवस्था विभागले जनाएको छ। इन्धनको मूल्य घटेसँगै अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा 2% घटाउने निर्णय गरेको हो। विभागका अनुसार डिजलको मूल्य घटेपछि भाडा दर पुनः समायोजन गरिएको हो। विभागले यसअघि इन्धन महँगीदा यात्रुवाहक र मालवाहक सवारीको भाडा 5%सम्म बढ़ाइएको थियो। अहिले इन्धन सस्तो भएपछि त्यसलाई समेत ध्यानमा राखेर 2% भाडा घटाइएको जनाएको छ। नयाँ व्यवस्था अनुसार यात्रुवाहक सवारी पहाड़ी क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारी तथा तराईका मालवाहक सवारी सबैमा 2% भाडा घट्नेछ। सरकारले विशिष्ट संरचना संचालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गरेको छ। यस्तै गोर्खापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मत बहादुर रावल र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना नियुक्त भएका छन्। आज सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल प्रहरी का 8 जना प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी को सरूआ गर्ने निर्णय गरेको जानकारी दिनुभयो।
3: अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति गर्ने कानून मन्त्रालयबाट छ। अग्रीमेन्ट अण्डर द युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ द सी अन द कन्जर्भेसन एण्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोन्ड नेसनल जुरिस्डिक्सन छोटकरीमा बीबीएनजी भन्छ, त्यसलाई अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति दिने गृह मन्त्रालयको छ। नेपाल प्रहरीमा कार्यरत 8 जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरवा गर्ने अर्को पूर्वाधार विकास मन्त्रालयको छ। विशिष्ट संरचना संचालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा श्री धर्मराज खड्का धनकुटालाई नियुक्ति गर्ने अर्को भूमि मन्त्रालयबाट छ। कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने अर्को शिक्षा मन्त्रालयको छ। शिक्षा 10 औं संशोधन नियमावली 2083 स्वीकृत गर्ने अर्को संचार मन्त्रालयबाट छ। गोर्खापत्र संस्थानको महाप्रबन्धक पदमा श्री हिक्मत बहादुर रावल कैलालीलाई नियुक्ति गर्ने अर्को पनि संचार मन्त्रालयकै छ। सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा श्री देवराज ढुंगाना मोरङलाई नियुक्ति गर्ने अर्को राष्ट्रिय सदाचार नीति 2083 स्वीकृत गर्ने र राष्ट्रिय विज्ञापन नीति 2083 स्वीकृत गर्ने।
1: प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले सरकारले संसदमा पटक पटक उठाएका विषयलाई व्यवस्था गरेको भन्दै विरोध जनाएका छन्। आज बैठक शुरू हुनासाथ विपक्षी सांसदहरूले आफ्नो स्थानबाट उठेर सीमा समस्या लगायत विभिन्न सार्वजनिक सरोकारका विषयमा सरकारले कुनै चासो नदिएको भन्दै विरोध जनाएका हुन्। विरोधपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद खड्ग बहादुर बुढालाई बोल्न समय दिनुभएको थियो। सांसद बुढाले सरकारले कानून शासन र सुशासनको मर्ममाथि प्रहार गरेको आरोप लगाउनुभयो। वहाँले राहदानी छपाई खरिद प्रक्रियामा आर्थिक अनियमितता भएको विषय सार्वजनिक भएकाले त्यसको निष्पक्ष पारदर्शी र कानून अनुसार छानबिन हुनुपर्ने माग गर्नुभयो।
7: पासपोर्ट प्रकरणको जरा समय पुगेर निष्पक्ष अनुसन्धान होस्, हिजोका प्रधानमन्त्री वा परराष्ट्र मन्त्री जोसुकै दोषी थारिए पनि कार्यवाही होस्, हाम्रो साथ रहनेछ। तर बाहिर सुशासनको सल्लाहकारहरूको आधारमा प्रधानमन्त्री कार्यालयबाट विगतका ओम्ली जस्तै अरम्भ काण्ड थप्ने काम किमार्थ स्वीकार्य हुने छैन।
1: यसैबीच प्रतिनिधि सभाले आज 3 महत्वपूर्ण विधेयक बहुमतले पारित गरेको छ। बैठकले सहकारी पहिलो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक 2083 र सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 पारित गरेको हो। विधेयकहरू दफादार छलफलपछि बहुमतले पारित भएको हो। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री डाक्टर सोनी मगरले सम्पत्ति शुद्धिकरण अनुसन्धानलाई थप प्रभावकारी बनाउन कानूनी व्यवस्था सुदृढ गर्न आवश्यक रहेको बताउनुभयो। बजेटलाई लिएर उत्पन्न विवादका कारण मध्य प्रदेश सभाको बैठक फेरि अवरूद्ध भएको छ। प्रमुख प्रतिपक्षी दल जसपा नेपाल र जनमत पार्टीले बजेट संशोधनको माग गर्दै आज पनि बैठक चल्न नदिएपछि सभामुखले बैठक अनिश्चित समयका लागि स्थगित गर्नुभयो। बैठक शुरू हुनासाथ जनमत पार्टीका सांसद संजय कुमार यादवले सरकारले 1 करोड़ रूपैयाँका साना साना योजनामा बजेट बाँडेर संहिताको मर्म कमजोर बनाएको आरोप लगाउनुभयो।
4: यसो हेर्दाखेरि 1 अरब 66 करोड़ अहिले 2-3 वटा मन्त्रालय भन्दा बढ़ीको बजेट छ। अहिले हामीले समानुपातिक हिसाबले सबै जिल्लामा सबै पालिकामा बजेट विनियोजन भएन भनेर जुन भन्दैछौ, यसले त झन डिफरेन्सेस ल्याउँछ। 1 अरब 66 करोड़को तपाईँले रेड बुकमा भउँदै नभएको योजना टेन्डर गरिदिएपछि यसले भविष्यमा यसले टेक क्यारी ओभर गर्छ कि गर्दैन? यो सरकारले कुल मिलाएर यो अर्थतन्त्र नै यो प्रदेशको अर्थतन्त्रलाई समाप्त पार्ने पूरा रणनीतिक योजनामा अगाडि बढेको छ। तपाईँले यो संहितालाई समाप्त पार्ने षड्यन्त्र कहाँबाट तपाईँले शुरू गर्नुभयो?
1: अहिले देशका धेरै स्थानमा पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अधिकांश भूभागमा आज राति पनि मेघगर्जन र
8: सट्याङ सहित पानी पर्ने सम्भावना रहेको छ। विशेष गरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ। महाशाखाका अनुसार विशेष गरी सुदूरपश्चिमका पहाड़ी र तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सीआईएनसँग कुरा गर्दै वरिष्ठ मौसमविद वरूण पौडेल भन्नुहुन्छ।
2: त्यस कारण यो पश्चिमी क्षेत्रमा वर्षा भइरहेको छ। पूर्वी लगायत यो मध्य र पश्चिम क्षेत्रमा, पश्चिमको सुदूरपश्चिम क्षेत्रको तराई भूभागमा बढी वर्षा भएको छ। त्यहाँ चाहिँ भारीदेखि धेरै भारी वर्षासम्म भएको छ। विशेष गरी कञ्चनपुर एरिया, कैलाली क्षेत्र चाहिँ 75-144 मिलिमिटर वर्षा भएको अवस्था छ। अन्यत्र चाहिँ पहाड़ी भूभागमा मध्यमदेखि भारी वर्षा छ। त्यस्तै चाहिँ हाम्रो यो कपिलवस्तुमा 118 मिलिमिटरसम्म वर्षा भएको छ। अन्यत्र चाहिँ हल्कादेखि मध्यम वर्षा छ। त्यो भावनाले अब मनसुन चाहिँ देशभरि फैलिएको अवस्था छ। त्यो भएर विशेष गरेर बेलुकाको समयमा चाहिँ वर्षा आउन सक्ने देखिन्छ। तर त्यस्तो ठुलो चाहिँ पहाड़ी भूभागमा लगातारको झरी अथवा त्यस्तो खालको चाहिँ ठ्याक्क चाहिँ छैन। अब अर्को हप्ताबाट फेरि मनसुन चाहिँ अझ केही सक्रिय हुन सक्छ।
8: यसैबीच आज एक घण्टामा सिन्धुपाल्चोकमा सबैभन्दा बढ़ी 8 मिलिमिटर वर्षा मापन भएको छ। काठमाण्डु सहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लामा हल्का वर्षा भइरहेको विभागले जनाएको छ। आगामी केही घण्टासम्म वर्षा जारी रहने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ। उता वर्षा अघि तराईमा गर्मी भने कायम रहेको छ। आज दिउँसो पर्साको वीरगंजमा सबैभन्दा बढ़ी 37.1 डिग्री सेल्सियस तापक्रम मापन गरिएको महाशाखाले जनाएको छ। यसैबीच सुक्खा पहिरोका कारण अवरूद्ध भएको मुगलिङ नारायणगढ़ सड़क खण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ। चितवनको जलबिरी क्षेत्रमा खसेको पहिरो डोजरको सहायताले हटाएपछि सड़क दुवैतर्फबाट सञ्चालनमा आएको सड़क डिभिजन कार्यालय भरतपुरले जनाएको छ। साझा खबरमा अब विदेशका खबर। रूसले युक्रेनको राजधानी किवमा रातभर व्यापक ड्रोन र मिसाइल आक्रमण गर्दा कम्तीमा 18 जनाको मृत्यु भएको छ। 90 जना घाइते भएका छन्। आक्रमणपछि भोलि किवमा शोक दिवस घोषणा गरिएको छ। आक्रमणमा एम्बुलेन्स सेवा केन्द्र, आवासीय भवन र अन्य नागरिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ। उद्धार टोलीले भग्नावशेषमा फँसेकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ। अब खेल खबर। विश्वकप फुटबलको नकआउट चरणको खेलमा आज राति स्पेन र अस्ट्रिया खेल्दैछन्। यो खेल राति 1:15 बजे अमेरिकामा हुनेछ। स्पेन समूह एचको विजेता र अस्ट्रिया समूह जेको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। यसैबीच फिफा विश्वकप फुटबलको नकआउट चरणमा भोलि बिहान 4:45 बजे पोर्चुगल र क्रोएसिया खेल्दैछन्। यो खेल क्यानाडाको टोरन्टो रंगशालामा हुनेछ। पोर्चुगल समूह केको उपविजेता र क्रोएसिया समूह एलको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 8:45 बजे स्विजरल्याण्ड र अल्जेरिया खेल्दैछन्। अहिलेसम्म 10 वटा टोली प्री क्वार्टर फाइनलमा पुगेका छन्।
9: राप्ती पुलको लम्बाई घटाइएको भन्दै स्थानीयवासी आक्रोशित।
10: पहिलेदेखि नदीको विभाग छुट्याएको छ, अब अर्को ड्याम यहाँ लगाइदियो भने त्यो नदीको बहाव कम भइहाल्छ। उता हाम्रो राप्ती सोनारीमा पनि डुबाउँछ, यता ढुडोतिर पनि डुबाउनुहुन्छ। त्यो कारणले चाहिँ यदि पुल बनाउनुहुन्छ भने ठिक छ, पुल बनाउँदैन भने हामी ड्याम लगाउन दिन्न।
9: पुल पूरा लम्बाईमै बनाउन स्थानीयको माग रिपोर्टसँगै लागू औषध ऐन समय सापेक्ष बनाउनु पर्ने माग बढ़दो संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
12: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
11: डाक्टरद्वारा दिइने सेवाहरू:
13: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
11: अनुहार हड्डी भाँचिएको जोड्ने,
13: दाँतको एक्सरे सेवा,
11: सामान्य तथा जटिल दाँत निकाल्ने,
13: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
11: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
13: मेसिनबाट जरेदेखि दाँत फरिने,
11: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
13: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
11: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
13: साथै
12: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
13: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि सकिन्छ।
14: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: बेस्ट प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: बाँकेको डुडुवा गाउँपालिका अन्तर्गत राप्ती नदीको सिद्धनिया घाटमा निर्माणाधीन पुल पूरा लम्बाईमा निर्माण गर्न स्थानीयवासीले माग गरेका छन्। पुल अधूरो छाडेर बाँध मात्रै निर्माण गरिए आफ्ना नम्बरी जंगामा बाँध बनाउन नदिने उनीहरूले चेतावनी दिएका छन्।
3: बाँकेको डुडुवा गाउँपालिका स्थित राप्ती नदीको सिद्धनिया घाटमा निर्माणाधीन राप्ती पुलको लम्बाई घटाइएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्। शुरूमा 1140 मिटर लामो पुल बनाउने योजना भए पनि अहिले 700 मिटर मात्रै निर्माण भइरहेकाले बाँकी भागमा पुलको सट्टा बाँध बनाउन खोजिएको उनीहरूको आरोप छ। निर्माण स्थलमै पत्रकार सम्मेलन गर्दै स्थानीय जनप्रतिनिधि र सरकारवालाले मूल डिजाइन अनुसार नै पूरा लम्बाईमै पुल निर्माण गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले पुल अधूरो छोडेर बाँध मात्रै निर्माण गरिए आफ्ना नम्बरी जग्गामा बाँध बनाउन नदिने चेतावनी समेत दिएका छन्।
4: पहिलेदेखि नदीको विभाग छुटाएछ, अब अर्को ड्याम यहाँ लगाइदियो भने त्यो नदीको बहाव कम भइहाल्छ, उता हाम्रो राप्ती सोनारीमा पनि डुबाउँछ, यता डुडुवातिर पनि डुबाउनु हुन्छ। त्यो कारणले चाहिँ यदि पुल बनाउनुहुन्छ भने ठिक छ, पुल बनाउँदैन भने हामी ड्याम लगाउन दिन्नौं।
3: नेपालगंजलाई राप्ती सोनारी हुँदै पूर्व पश्चिम राजमार्गसँग जोड्ने वैकल्पिक सड़कका रूपमा यो पुलको महत्व बढ़दै गएको अवस्थामा पुलको लम्बाई घटाउनु उचित निर्णय नभएको उहाँको भनाइ छ।
5: यति बेलाको चाहिँ हुलाकी सड़कको कार्यालयले चाहिँ टिप्पणी गरेको चाहिँ 1140 मिटरको यो पुलको चाहिँ टिप्पणी उठाएको हो। यहाँ मतलब यो रोडलाई चाहिँ अहिले हुलाकी राजमार्गको रूपमा जोडिसकेपछि र यो सानो पुलले अहिले पनि 700 मिटरको पुलले चाहिँ यसलाई फ्याँक्न सक्दैन, किन हामीले यहाँ बाढी पटक पटकका बाढी आउँदा हामीले प्रत्यक्ष रूपमा चाहिँ यसको अनुभूति गरेका छौं।
3: स्थानीय वासीका अनुसार पुलको सट्टा बाँध निर्माण गरिए वर्षायाममा पानीको प्राकृतिक बहाव अवरूद्ध हुने, खेतयोग्य जमिन डुबानमा पर्ने र डुडुवा तथा राप्ती सुनारी क्षेत्रमा बाढ़ीको जोखिम अझ बढ़ने स्थानीयहरू बताउँछन्।
6: एक त राप्तीले पूरा नम्बरी जग्गा काटेर भस्तु त्यस्तै बनाइसक्यो, अब जस्तै ड्याम बाँधिन्छ भने त्यो गाउँ पनि भस्तु हुन्छ, पुरै गाउँ खतम हुन्छ।
3: राप्ती सुनारी गाउँपालिका छका वडाध्यक्ष लवराज खरेलले 2071 र 74 सालको विनाशकारी बाढ़ी स्मरण गर्दै दीर्घकालीन समाधानका लागि पूरा लम्बाईको पुल नै आवश्यक रहेको बताउनु भएको छ।
7: 71 र 74 बाढ़ी हेरेका छौं हामीले, ड्यामले गर्दाखेरि पानी थुनिएर खल्ला टपुरी बस्तीमा ढलैया गुल्मीका बस्तीहरूमा काखमा बच्चा बोकेर निरही भएर बाबामाहरूले सम्पत्ति बगेको निरही भएर हेरिरहेको अवस्था छ। त्यो कहारी लाग्दो दृश्य आज पनि कुरा गर्दै गर्दा आँखामा झल्किन्छ। सम्बन्धित निकायले यहाँको जनताको आवाजलाई एकदमै आत्मसात गर्दै यो पुललाई 420 मिटर थप दिएदेखि हामी यो क्षेत्रकै यो भूगोलकै सबै वासीहरू आभारी हुन्थ्यौं।
3: करिब 3 वर्ष अघि शुरू भएको यो पुल निर्माण आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य छ। हाल करिब 1,19 करोड़ रूपियाँ लागतमा 700 मिटर पुल निर्माण भइरहेको छ, तर स्थानीय भने पुलको लम्बाई नबढ़ाइए समस्या समाधान नहुने र भविष्यमा बाढ़ी र डुबानको जोखिम झन बढ़ने अडानमा छन्। निशु जोशी, सीआईएन रेडियो कृष्णसार, नेपालगंज, बाँकी।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। 50 वर्ष पुरानो लागू औषध ऐन संशोधनको माग बढ्दै,
8: कानूनमा बोल्ने कुरा कानूनको ठाउँमा हामी छौं, तपाईँहरूले हामीलाई जुन प्रोत्साहन गर्नुभयो यी विज्ञहरूसित गएर तपाईँहरूले हामीलाई केही कुरा दिनुभयो, हामी पनि अध्ययन गरेर विधेयकमा चाहिँ ल्याएर फेरि तपाईँहरूले 8 वर्षदेखि छलफल गरेको ड्राफ्ट गरेको विधेयक अझै पारिमार्जित गरेर तत्काल अवस्थामा नै यसलाई कार्यान्वयन गरेर सफल गराउने पोजिशनमा हामी जान्छौं।
2: विज्ञको सुझाव समेट्दै संशोधन गरिने सांसदको प्रतिबद्धता। संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
10: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
9: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
11: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि,
12: फोन नम्बर 082-5634-479,
11: मोबाइल नम्बर 98-494-67-487।
12: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
13: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ
14: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार
15: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
14: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ सम्पर्क शंकर मेडिकल हल निमहल रोड गोराही दाल फोन नम्बर 082562023 98478617 98478635
16: भर्ना सम्बन्धी सूचना
13: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्
16: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ
14: सम्पर्क फोन नम्बर 082563133 मोबाइल नम्बर 98478092383 र 97625226286
17: बनाउने विषयमा यहाँहरूको प्रतिबद्धता सहित के छ त्यो म्यानेजरहरूबाट अब हामी सुन्न सुरु गर्छौ
18: म सुशीला ढकाल आचार्य झापा जिल्लाबाट 3 नम्बर क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय सांसद
8: कानूनमा बोल्ने कुरा कानूनको ठाउँमा हामी छौ तपाईँहरूले हामीलाई जुन प्रोत्साहन गर्नुभयो यी विज्ञहरूसित गएर तपाईँहरूले हामीलाई केही कुरा दिनुभयो हामी पनि अध्ययन गरेर विधेयकमा चाहिँ ल्याएर फेरि तपाईँहरूले 8 वर्षदेखि छलफल गरेको ड्राफ्ट गरेको विधेयक अझै पारिमार्जित गरेर तत्काल अवस्थामा नै यसलाई कार्यान्वयन गरेर सफल गराउने पोजिसनमा हामी जान्छौ
17: यो कार्यक्रममा आएर यहाँ कुनै समयमा त्यो दलदलमा फसेर फेरि राम्रो अरूको लागि पनि अभियान चलाइराख्नु भएको छ त्यो सबै कुरा सुन्दाखेरि हजुरको प्रतिबद्धता के हो अब हजुरले
8: तपाईँहरूले जुन चलाउनु भएको छ मैले अघि नै भने त्यसमा चाहिँ म धेरै प्रभावित छु त्यसमा तपाईँहरूका लागि सहयोग गर तपाईँहरूले कुनै ड्राफ्ट गरिरहेको छलफल फेरि पनि सानो छलफल अथवा सुझाव दिनुभयो भने कानून बनाउने ठाउँमा हात उठाएर मेरा सुन्ने समयमा पनि राख्नेछु यति कुरा भन्दै म धेरै कुरा भन्दिनँ यो महत्वपूर्ण छ यो आवश्यकता छ पानीलाई फिल्टर गरे जस्तै यो मानिस जीवनका लागि दुर्गति हो निर्मूल गर्नका लागि हामी संसदमा केही साथीहरू सहित यसलाई मुद्दा उठाउन हामी तयार छौँ भन्दै दुईटा कुरा यही टुङ्गाउँछु धन्यवाद
17: धन्यवाद नजिकै मानिसजी हुनुहुन्छ उहाँको पनि
19: मेरो नाम मनमाया विश्वकर्मा म झापा क्षेत्र नम्बर 2 प्रतिनिधित्व गर्छु मेरो पार्टी चाहिँ नेपाली कंग्रेस हो धेरै महत्वपूर्ण विषय छ थुप्रै कानूनहरू यस्ता छन् जुन महत्वपूर्ण छ हाम्रो समाजको लागि र कानूनी शिक्षाको अभाव पनि छ नेपालमा चाहिँ रहेछ र त्यसमा सरकारको दूरदर्शिता पनि रहेन रहेछ त्यो पनि मैले थाहा पाएँ अहिले अब यिनै विषयहरूमा मेरो भूमिकालाई म सशक्त बनाउनेछु र मेरो चाहिँ कानूनले कस्तो किसिमले कानून निर्माण भयो भने हामीलाई सहजता हुन्छ समातिएका छन्
17: संसदमा हजुरले यो कुरा चाहिँ
19: यो कुरा म सशक्त रूपमा उठाउनेछु र यो मलाई एकदमै गढेको विषय पनि हो तपाईँहरूले दिनुभएको सल्लाह सुझावलाई जुन जुन समय मैले पाउँछु त्यो समयमा एकदम व्यापक उठाउँछु र म यसलाई मेन मुद्दा बनाउँछु मेरो प्रतिबद्धता हो
17: माननीय बलावती शर्माज्यू
20: सर्वप्रथम त कडा कानून भनेर भन्नुभएको छ कानून त चाहियो नै कानून बनाउनुपर्छ र त्यो कानून बनाउनको लागि त्यो कानून समितिमा नै भएको हुनाले र यो सबै भोगेको हुनाले मैले कहाँ कहाँ के गर्नुपर्छ तर कडा कानूनले मात्रै म अर्को के सहमति छु भने हुँदो रहेनछ त्यसमा स्कूल लेभलदेखि करिकुलम जो अहिले बनाइराख्ने भन्नुभएको छ यो पञ्चवर्षीय गुरुयोजना त्यसमा के छ हामीले पनि हेरौँ त्यसलाई कार्यान्वयन गर्नु पर्यो र 50 वर्षको पुरानो कानूनलाई तुरन्तै संशोधन गरेर नयाँ कानून ल्याउनु पर्यो पुनस्थापना गर्ने कुरा पनि एकदमै जरुरी रहेछ र करिकुलमदेखि नै कोर्समा राखेर त्यसलाई चाहिँ यसो यो गर्नु हुँदैन हामीले भन्न त पर्यो यो लागु औषध खाँदा यस्तो कानून छ यस्तो हुन्छ भन्ने कुरा चाहिँ अवेरनेस प्रोग्राम चाहिँ सँगसँगै स्कूल लेभलदेखि नै लग्नुपर्छ कडा कानूनले मात्र यो नियन्त्रण हुन्छ जस्तो मलाई लाग्दैन हामी संसदमा भएको हुनाले यसलाई उठाउने कुरा बोल्ने कुरा त्यहाँ कानून बनाउने कुरा र सहयोग गर्ने कुरा अब बिल त्यहाँ संसदमा आउँदाखेरि त्यसमा लागेर चाहिँ यसलाई अगाडि बढाउने कुरामा चाहिँ प्रतिबद्धता रहनेछ हस् धन्यवाद
21: कार्यक्रम आयोजक सम्पूर्णमा फेरि धन्यवाद दिन चाहन्छु म हरिना देवी कामी डडेलधुरा प्रतिनिधि
2: सभा सदस्य धेरै कुराहरूलाई आत्मसात गर्दै आगामी मैले गर्नुपर्ने संसदमा बोल्नुपर्ने कुराहरूमा अब यो नियन्त्रणका लागि हामीले कानून बन्यो तर कार्यान्वयन हुन सकेको छैन भन्ने विषयमा हामी पुगेका छौं। त्यसकारण यसका लागि हामीले बोल्ने कुराहरूमा यो सबै कुराहरूलाई मैले आत्मसात गर्दै मैले बोल्नुपर्ने शून्य समय हुन्छ कि कसरी हुन्छ मैले आफ्नो कुरा राख्नेछु र यो कार्यक्रम राख्नु भएकोमा धेरै धेरै धन्यवाद दिन छु।
0: मेरो नाउँ डाक्टर चन्द्रमोहन यादव। जो यहाँ जो ल छ त्यसको बारेमा आई डिन्ट नो द्याट यस्तो पुरानो अब सो 50 इयर्स हेभ पास्ड एन्ड नथिङ हेज ह्यापन न्यू आई मीन सो द्याट्स अ भेरी सकिङ थिङ फर मी।
17: यसलाई सच्याउनको लागि तपाईँले आवाज उठाउनुहुन्छ।
0: यो दुई महिनामा दुईचोटि अब बलावतीजीले धेरै त्यहाँ हाम्रो मान्यजी धेरै बोलिराख्नुहुन्छ उहाँहरूले कति विचार गर्नुभएको छ। म दुईचोटि यो ड्रग अब्युजको बारेमा आई हेभ रेज्ड अलरेडी क्वेसन्स ट्वाइस।
17: दुईपटक कुरा उठाइसक्नु भयो
0: दुईचोटि या यसको बारेमा फिल कस कसले गर्छ होला एउटा डाक्टरले एउटा परिवारले र जो रिहेबिलिटेसनसँग जोडिएको छ भनौँ नत्र अरू त अब यहाँहरू कुरा गर्नुहुन्छ होला होइन बुझेर पढेर होइन कति कुरा यु क्यान फिल।
21: नमस्कार म सरस्वती लामा धादिङबाट म चाहिँ राप्रपाबाट चाहिँ प्रतिनिधित्व गर्छु। गाजर खेती अहिले गाजर खेती गर्नुपर्छ भनेर व्यापक भइरहेछ कि है। गाजर खेती चाहिँ उद्योगसँग जोडिएको त छ देशको अर्थतन्त्रसँग जोडिएको पनि छ तर त्यसो भन्दैमा हामीले गाजर खेतीलाई चाहिँ प्रोत्साहन दिने होइन कि त्यसलाई चाहिँ कन्ट्रोल गर्नलाई निकाय पहिला चाहिँ तयार हुनु पर्यो के अरे आमदानी पनि हुन्छ देशको लागि एकदमै राम्रो हो होइन उद्योग धन्दा पनि चल्छ त्यसको हरेक चिज हरेक जरादेखि लिएर बीजदेखि लिएर सबै चिजको अब धागो सागो सबै हुने सबै हुन्छ होइन हामीले बिर्सिनु हुँदैन कि त्यो लागू पदार्थ हो त्यसलाई चाहिँ सरकारी निकायबाट कसरी कन्ट्रोल गर्छ सरकारी निकायबाट कन्ट्रोल गरेर त्यसलाई प्रोत्साहन दिन चाहिँ ठिकै छ होइन त्यतातिर चाहिँ सोचौं। तपाईँहरूले चाहिँ कानूनको तर्फबाट मात्रै हेर्नुहुन्छ उहाँले अनुसन्धानको तर्फबाट मात्रै हेर्नुहोला होइन कसैले के को तर्फबाट मात्रै हेर्नुहोला तर हामीले पनि त्यसमा फेरि कस्तो खालको विचार गर्छौं भने हामीले गाउँघरमा आफ्नो समाजमा के चलिरहेछ होइन त्यसलाई त्यो कानून ठ्याक्कै प्रयोग गर्दाखेरि त्यो बनाउँदाखेरि समाजलाई कस्तो असर पर्छ त्यसलाई पनि हामीले ध्यान दिएर हामी त्यहाँ सदनमा उठाउँछौ पूर्ण रूपले हामी चाहिँ यो लागू पदार्थ निर्मूल होस् भन्ने हामी चाहन्छौ कि लागू पदार्थको त्यो सेवन गर्नु चाहिँ निर्मूलै होस् त्यही प्रतिबद्धता जाहेर गर्छ हामी तपाईँहरूले बनाएर दिनुभएको चिज चाहिँ हामीले संसदमा हामी आवाज उठाउँछौ। धन्यवाद।
22: सम्वाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला। कर्णालीमा यात्रुवाहक गाड़ी नदीमा खस्ता 10 जना भन्दा बढ़ी बेपत्ता खोजी कार्य अझै जारी रहेको प्रहरीको भनाइ छ। पहिरो हटेपछि मुगलिन नारायणगढ़ सड़क खण्ड दुईतर्फी सञ्चालनमा आएको छ। आज राति बागमती र गण्डकीका केही स्थानमा ठूलो पानी पर्ने मौसमविदको चेतावनी छ। अन्तरप्रदेश सार्वजनिक यातायातको भाड़ा आजदेखि 2% घटेको छ। राष्ट्रिय सदाचार र विज्ञापन नीति पनि स्वीकृत भएको छ भने गोर्खापत्र र सुरक्षण मुद्रण केन्द्रमा नेतृत्व नियुक्त गरेको छ। विपक्षीको संसदमा विरोध कायमै छ। एकै दिन 3 महत्वपूर्ण विधेयक पारित भएको छ। बजेट विवादले मध्य प्रदेश सभा फेरि अवरूद्ध भएको छ। बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। र रूसको किबमा ड्रोन आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु भएको छ। विश्वकप फुटबलमा आज राति स्पेन र अस्ट्रिया खेल्दैछन्। भोलि पोर्चुगल र क्रोएसिया आमने सामने हुँदैछन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 19 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजेको छ।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: पछिल्लो 11 महिनामा वैदेशिक रोजगारीमा गएका 1121 श्रमिकको मृत्यु, यात्रुवाहक फोर्स गाड़ी कर्णाली नदीमा खस्दा उद्धार कार्यमा कठिनाई,
0: ठेकेदारद्वारा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट, गण्डकी बाहेक 6 प्रदेशमा बजेट पारित गर्न विपक्षीको अवरोध,
1: देशभर मनसुनी वायुको प्रभाव, आगामी हप्तादेखि मनसुन अझ बढ़ी सक्रिय हुने, आज राति 4 प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना,
0: होर्मोसमा अमेरिकी भूमिका प्रति इरानको आपत्ति, खामेनीको हत्याको बदला लिने चेतावनी,
1: र विश्वकप फुटबलमा आज स्पेन र अस्ट्रिया आमने सामने हुने, महिला टी20 विश्वकपमा फाइनल प्रवेशका लागि आज इंग्ल्याण्ड र दक्षिण अफ्रिका भेट्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। विदेशमा मृत्यु हुने नेपाली श्रमिकको संख्या बढ़दो क्रममा देखिएको छ। चालू आर्थिक वर्ष 2082-83 एघार महिनामा मात्रै 1121 जना श्रमिकको मृत्यु भएको छ। गत आर्थिक वर्ष 2081-82 वैदेशिक रोजगारीमा गएर ज्यान गुमाउनेको संख्या 1544 थियो। त्यसअघि आर्थिक वर्ष 2080-81 पनि 1492 जनाले र 79-80 1205 जनाले ज्यान गुमाएका थिए। पछिल्लो 3 वर्षको तथ्याङ्क हेर्दा संख्या बढ़दो क्रममा रहेको पाइएको छ। वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार गत साउन 1 गतेदेखि जेठ 31 गतेसम्म वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएर विभिन्न कारणले नेपाल फर्केका बेला 279 जनाले ज्यान गुमाएका छन्। सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्समा 224 जना नेपाली कामदारको मृत्यु भएको छ। दोस्रोमा मलेसिया रहेको छ, त्यहाँ 178 जनाको मृत्यु भएको हो। तेस्रोमा साउदी अरबमा 155 जना, कतारमा 79 जना, कुवेतमा 61 जनाको मृत्यु भएको छ। त्यसै गरी रोमानियामा 21 जना, दक्षिण कोरियामा 15 जना, जापानमा 11 जना, क्रोएसियामा 10 जनाले ज्यान गुमाएका छन्। ओमान र बहराइनमा 18 जना, मौरिसस, मालदिव्स र साइप्रसमा 5-5 जना, माल्टामा 4 जना, मेसिडोनियामा र बुल्गेरियामा 2-2 जना नेपाली श्रमिकको मृत्यु भएको छ। कोलम्बिया, इटली, स्लोभेनिया, जोर्डन, क्यानाडा, ग्रीस र ब्रुनेईमा 1-1 जना श्रमिकको मृत्यु भएको तथ्याङ्क छ।
1: कर्णाली राजमार्गको दैलेख सड़क खण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाड़ी कर्णाली नदीमा खस्दा उद्धार कार्यमा कठिनाई भएको छ। नदीमा जलसतह बढ़ेको र गाड़ी नदेखिने गरी डुबेकाले उद्धार कार्यमा कठिनाई भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकले जानकारी दिनुभयो। उहाँले उद्धारका सामग्री सहित जिल्ला स्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा बेसका जनशक्तिले संयुक्त रूपमा खोज उद्धारको कार्य गरिरहेको थाहा संचार नेटवर्कलाई बताउनुभयो।
3: घटना 11:30 घटना हो र त्यहाँ लगतै 15-20 मिनट पनि हाम्रो टोली पुगेर खोजी कार्य भइरहेछ। सशस्त्र प्रहरीको गोताहरूको टोली पनि आइपुगेको छ। अब अहिलेसम्म त 1 जनाको भेटिएको गाडी पनि भेटिएको छैन। अब अरू
4: जुन मान्छे ठेला पर्नु भएको छ उहाँको बारेमा थप खुलासा भयो,
3: भेरिफाई गर्दैछौँ सर।
4: त्यसपछि अनुमानित कतिजना सवार यात्रु थिए भन्ने त्यस्तो केही जानकारी आयो कि बाँकी नै छ?
3: अब यकिन भइसकेको छैन, त्यही 5-6 जना हो कि भन्ने पनि बुझिएको छ। यकिन गर्न त अहिले पानी त परेको छैन, तर अब त्यो नदीको बाढ चाहिँ ठुलो छ, त्यो अलिक छ कि भिड छ।
1: सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको गाड़ी आज बिहान दैलेखको चामुण्डा बिन्द्र सैन्य नगरपालिका साथ साङ गेट डाँडा स्थित कर्णाली नदीमा खसेको थियो। भौगोलिक अवस्था जटिल भएकाले घटनास्थलका बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
0: हाल देशभर मनसुनी वायुको प्रभाव परेको छ, जसका कारण सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई तथा पहाड़ी भूभागका केही स्थानमा वर्षा भइरहेको छ। लगातार एक नासले परिरहने झरी नभए पनि वर्षा हुने रोकिने क्रम चलिरहेको छ। आज दिउँसो काठमाडौँ उपत्यकामा भएको वर्षाले सड़कहरूमा पानी भरिएको थियो। आगामी हप्तादेखि मनसून अझ बढ़ी सक्रिय हुने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो छ घण्टामा देशका केही स्थानमा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन गरिएको महाशाखाले जनाएको छ। आज राति देशका सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद वरूण पौडेलले जानकारी दिनुभयो।
5: भारी वर्षा विशेष गरेर सुदूरपश्चिम क्षेत्रमा चाहिँ भारी वर्षा जस्तै भयो होइन, आज कपमा चाहिँ अब राति त्यस्तो भारी ठुलो भारी वर्षा छैन, यो अलिकति यो गण्डकी प्रदेश होइन, अनि त्यस्तै यो पश्चिममा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, त्यस्तै कर्णाली प्रदेशका एक दुई स्थानमा चाहिँ भारी वर्षा हुन सक्छ। साथसाथै त्यसको चाहिँ सुदूरपश्चिम कुरामा चाहिँ भारी वर्षाको सम्भावना छ, बाँकी भागमा चाहिँ मध्यम वर्षाको देखिन्छ।
1: चितवनको इच्छा कामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतलाई निर्माण व्यवसायीले कुटपिट गरेका छन्। अधिकृत बस्नेतलाई गाउँपालिकाको कार्यकक्षभित्र प्रवेश गरी निर्माण व्यवसायी लालबहादुर तामाङ सहितका छ जनाको समूहले आज हातपात गरेका हुन्। घटनापछि सामान्य घाइते भएका प्रमुख प्रशासकीय अधिकृत बस्नेत इच्छा कामना आधारभूत अस्पतालमा भर्ना भई उपचार गराइएको प्रहरीले जानकारी दिएको छ। घटनामा संलग्न दुईजनालाई पक्राउ गरिनुका साथै अनुसन्धान प्रक्रियामा रहेको प्रहरीले जनाएको छ।
6: उहाँमाथि आज कार्यकक्षमै चार पाँचजना मान्छे गएर दुर्व्यवहार गरेको जानकारी छ हामीलाई होइन, अनि त्यो गाडी नम्बर पनि एउटा खुलिएको छ, त्यो गाडी सहित दुईजना मान्छे चाहिँ समातिएको छ। त्यो विषयमा थप कुराहरू अब अनुसन्धान भइरहेछ, बीचमा के थियो कि पुरानो के थियो के थियो त्यो बुझ्ने काम भइरहेछ।
1: गाउँपालिकाका कर्मचारीका अनुसार आक्रमणकारीहरूले खोलाबाट ढुङ्गा गिटी उत्खनन सम्बन्धी मुद्दामा गाउँपालिकाले अदालतबाट जितेको विषयलाई लिएर आक्रमण गरेका हुन्। हिजो जिल्ला अदालत चितवनमा मुद्दाको सुनवाई थियो। अदालतको फैसला गाउँपालिकाको पक्षमा आएपछि त्यसको रिसमा कुटपिट भएको गाउँपालिका स्रोतले दावी गरेको छ। प्रहरीले भने अनुसन्धान प्रक्रियामा रहेको जनाएको छ।
0: पेट्रोलियम पदार्थको मूल्य घटेको दुई दिनपछि यातायात व्यवस्था विभागले बल्ल अन्तर प्रदेश चल्ने सार्वजनिक तथा मालवाहक सवारी साधनको भाड़ा दर घटाएको छ। विभागले आज सूचना निकालेर आजदेखि नै लागू हुने गरी 2% सार्वजनिक यातायात तथा मालवाहक सवारी साधनको भाड़ा घटाएको हो। विभागले पछिल्लो पटक भाड़ा दर समायोजन गर्दा भएको डिजेलको औसत मूल्य प्रति लिटर 235.83 रूपियाँ रहेको थियो। हाल 193.83 रूपियाँ कायम भएकाले स्वचालित प्रणाली अनुसार नयाँ भाड़ा समायोजन गरिएको हो। गत वैशाख 12 गतेको मन्त्री स्तरको निर्णय अनुसार सवारी साधनको भाड़ा 5% वृद्धि भएको थियो।
1: नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट खारेज भएको छ। सर्वोच्च अदालतले पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरिदिएको हो। सर्वोच्चका न्यायाधीश द्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासले पौडेलको हकमा उनकी श्रीमती दोमायाको रिट खारेज हुने फैसला सुनाएको सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिनुभयो। प्रवक्ता कोइरालाले आदेशको लिखित प्रति आउन केही दिन लाग्ने बताउनु भएको छ। पौडेललाई राजनीतिक प्रतिशोधका आधारमा गैर कानूनी थुनामा राखिएको दावीसहित बन्दी प्रत्यक्षीकरण रिट दायर गरिएको हो। सर्वोच्चले रिट खारेज गरेपछि विभागलाई सम्पत्ति शुद्धिकरणमा छानबिन गर्न सहज भएको छ। पौडेल विरूद्ध विशेष अदालतबाट आज तेस्रो पटक 6 दिन म्याद थप भएको छ। हिजो सर्वोच्चले पौडेलसँग विवादमा जोड़िएको भनिएका व्यापारी दीपक भट्ट लगायतमाथि दायर सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा कागजात झिकाउन आदेश दिएको थियो।
0: कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले आज बिहान 7 बजे भीमदत्त नगरपालिका 18 भण्डारीलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा समातिएको हो। पक्राउ परेका भण्डारीलाई अदालतमा पेश गरिएको छ। फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा पेश गरेर कारागार चलान गरिएको छ। जिल्ला अदालत कञ्चनपुरले 2082 साल चैतमा गाली गलौज सम्बन्धी मुद्दामा भण्डारीलाई 1 महिना 7 दिन कैद र 12,100 रूपियाँ जरिवानाको फैसला सुनाएको थियो। निर्मला पन्त प्रकरणमा तथ्यहीन रूपमा आफूलाई जोड्दै समाचार लेखेको भन्दै कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्ली राज विष्टका छोरा किरण विष्टले भण्डारी विरूद्ध मुद्दा दायर गरेका थिए। 2075 साल साउन 10 गते साथीको घरमा पढ्न जान्छु भन्दै निस्केकी पन्त भोलिपल्ट भीमदत्त नगरपालिकाकै निम्बुखेडा खोला किनारको उखु बारीमा मृत भेटिएकी थिइन्। यो प्रकरणका आरोपी अहिलेसम्म पनि पहिचान हुन सकेको छैन। नेपाल परिवेशमा संघ सरकारदेखि स्थानीय तहसम्म बजेट पारित गर्न ध्याउनमा लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: कर्जा सूचना सम्बन्धी व्यवस्थाबारे थाहा पाउनु भएको छ। ब्याङ्क तथा वित्तीय संस्थाले कर्जा सम्बन्धी निर्णय लिनु अघि ग्राहकले अन्य ब्याङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिए नलिएको र लिएको भए सोको अवस्था के रहेछ भनेर कर्जा सूचना केन्द्रबाट लिने विवरणलाई कर्जा सूचना भनिन्छ। कर्जा सूचनामा ऋणीले लिएको कर्जा सीमा, बक्यौता, भाका नागेको भए सोको अवधि, सुरक्षामा राखेको धितोको विवरण, जवानीकर्ताको विवरण, कालो सूचीमा रहे नरहेको विवरण लगायतका विस्तृत जानकारी हुन्छन्। यस्तो सूचना कर्जाको संरचना वा पुनर्तालिकीकरण गर्दा वा नियमित समीक्षा गर्दा समेत आवश्यक पर्दछ। सही सूचना, सुरक्षित कर्जा, वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र ब्याङ्कद्वारा जारी सन्देश। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
8: गुणस्तरीय प्लम्बिङको पर्पज म्याम
9: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
10: सुरक्षा घरको साथ जीवन
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भएको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीलाई डिजिटल बनाउँदै लैजाने प्रक्रिया अन्तर्गत निर्माण भएको सिस्टम बारे सांसदहरूलाई जानकारी र साइबर सुरक्षा सम्बन्धी सचेतना दिने भएको छ। राजसपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार पीयूएलएसई आरएसपी नामक सिस्टम बारे प्रतिनिधि सभा सदस्यहरूलाई जानकारी दिने र साइबर सुरक्षा सम्बन्धी सचेतना समेत दिने गरी सभापति रवि लामिछानेको उपस्थितिमा संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक राखिएको हो। भोलि बिहान 10:30 बजे राजसपा संसदीय दलको कार्यालयमा बैठक बस्ने सचेतक बुर्लाकोटीले जानकारी दिनुभयो।
0: संघ सरकारदेखि स्थानीय सरकारसम्म अहिले बजेट पारित गर्ने ध्याउनमा छन्। प्रतिनिधि सभाले पारित गरेर पठाएको बजेट शीर्षकमाथि राष्ट्रिय सभामा मन्त्रालयगत छलफल चलिरहेको छ। राष्ट्रिय सभाले पनि बजेट पारित गरेर फेरि प्रतिनिधि सभामा पठाउनेछ। आज बसेको प्रतिनिधि सभाको बैठकले भने 4 प्रतिस्थापन विधेयक पारित गरेको छ। सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 आज दफावार छलफल सकेर निर्णयार्थ प्रस्तुत गरिएको हो।
1: विपक्षी दलको अवरोधका कारण गण्डकी प्रदेश बाहेकका 6 प्रदेशमा आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथिको छलफल प्रभावित बनिरहेको छ। गण्डकी प्रदेशमा भने बजेट असार 14 गते बहुमतले पारित भइसकेको छ। प्रदेशसभाका सूचना अधिकारी प्रभाकर घिमिरेका अनुसार बजेट

0: देशमा भने नियमित कार्यसूची अनुसार मन्त्रालय गत छलफल जारी रहेको छ। प्रदेशसभा सचिव पूर्ण बहादुर दर्जीका अनुसार भोलिको बैठकबाट बजेट पारित हुने सम्भावना छ। लुम्बिनी प्रदेशमा बजेट प्रस्तुत भए पनि दलहरूबीच सहमति जुट्न नसक्दा छलफल अघि बढ़न नसकेको सूचना अधिकारी कमला पोखरेल पौडेलले बताउनुभयो। उहाँका अनुसार छलफलका लागि असार 21 गते पुनः बैठक बोलाइएको छ। कर्णाली प्रदेशमा पनि विपक्षी दलको अवरोधका कारण आर्थिक विधेयकमाथिको छलफल रोकिएको छ। सुदूरपश्चिम प्रदेशमा भने बजेट प्रदेशसभामा टेबल समेत हुन नसकेको प्रदेशसभा सूचना अधिकारी युवराज जैसीले बताउनुभयो। जैसीका अनुसार 23 गते बजेट टेबल गर्ने कार्यसूची तय गरिएको छ। त्यसपछि सरकारको निर्णय अनुसार बजेटमाथिको प्रक्रिया अघि बढ़ाइनेछ। असार मसान्तभित्र बजेट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
1: प्रदेश सरकारहरूलाई बजेट पारित गर्न हम्मे हम्मे परेका बेला समयमै बजेट ल्याउन नसकेका स्थानीय तह कार्यवाहीको दायरामा परेका छन्। संघीय मन्त्रालयले 23 पालिकासँग 3 दिने स्पष्टीकरण नै सोधेपछि उनीहरू नैतिक संकटमा परेका छन्। हामीले यसअघि जनकपुर धाम र धनान उपमहानगर र रौतहट जिल्लाको गरूडा नगरपालिकाका जनप्रतिनिधिसँग बजेट ल्याउन नसकेको कारण सोधिसकेका छौं। आज हामीले सर्लाहीको हरिवन नगरपालिकाको तयारी बुझ्दा यही असार 28 गते बजेट पास ल्याउने र पास गर्ने तयारी छ। असार 10 मई नीति तथा कार्यक्रम पेश गरिसकेको यो पालिकाले यसपटकको बजेटमा सामुदायिक विद्यालयहरूका लागि विद्युतीय सवारी साधन किन्नेदेखि सब वाहनको व्यवस्थापनसम्मका कार्यक्रम समावेश गरेको छ। रेबिज नियन्त्रणका लागि भुसेहा कुकुरहरूको बन्ध्याकरण गर्ने अभियान गत वर्षदेखि नै शुरू गरेको यस पालिकाले उक्त कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिने भएको छ। एन्टी रेबिज सुई लगाउने र बन्ध्याकरण गरेपछि रेबिज रोग र कुकुरको संख्या नियन्त्रणमा आउने नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीले बताउनुभयो।
2: केही निरन्तरता छ, केही नयाँ छ। हामीले अर्को कुरा चाहिँ यो भुसिया कुकुरहरूको बन्ध्याकरण गर्ने थालेको छ, हामीले त्यसलाई पनि कन्ट्रिब्युट गर्छौँ। हामी यस्तो साउथबाट शुरू गरेको त्यसलाई कन्ट्रिब्युट गर्छ। रेबिज नियन्त्रण गर्ने ठुलो अचूक चिज रहेछ। हामी त्यो रेबिजको एन्टी रेबिजको इन्जेक्सन लाउने, त्यसको थाई बन्ध्याकरण गरेपछि अरू थप बच्चा उत्पादन हुँदैन। अहिले रेबिजको मान्छेको रेबिजको इन्जेक्सन लाउने मान्छेकै संख्या घटेको छ। अब रेबिज लागेर मर्नेको संख्या घटेको
1: नीतिगत कुरा नमिल्दा बजेट ल्याउनमा ढिलाइ गरेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले पनि यसअघिका अधुरा योजनालाई आगामी वर्षको बजेट मार्फत पूरा गर्ने जनाएको छ। यस वर्ष नगरपालिकामा हेल्दी सिटी नगरपालिका हेल्दी सिटीमा समेत परेकाले बजेटमा पनि यो विषयका कार्यक्रम समेटिने, बाल मैत्री र पोषण मैत्री नगर बनाउनका लागि विशेष पहल गर्ने र गर्ने गरी बजेटको व्यवस्था गरिएको नगर उप प्रमुख उमा प्रधानले जानकारी दिनुभयो।
3: र कृषिलाई र विशेष गरी शिक्षा रसलाई अगाडि बढाउने र यो वर्ष हाम्रो मेलम्ची नगरपालिकामा चाहिँ हेल्दी सिटी पनि परेको कार्यक्रम पनि भएको हुनाले विशेष गरेर हेल्दी सिटीका विविध कार्यक्रम र बाल मैत्री पोषण मैत्री बनाउनको लागि विशेष पहलहरू भइरहेको छ बजेटमा।
1: स्वास्थ्य समस्याका कारण बजेट ल्याउन ढिलाइ भएको जनाएको महोत्तरीको जलेश्वर नगरपालिकाले असार 21 गते बजेट सार्वजनिक गर्ने जनाएको छ। स्वास्थ्य, कृषि र दलित समुदायको उत्थानका क्षेत्रमा यसपटक बढ़ी केन्द्रित गरेर नयाँ बजेट थप गरिने योजना रहेको नगरपालिकाका प्रमुख सुरेश शाह सोनारले बताउनुभयो।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सहायक प्रबन्धक मनोज कुमार झा विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर सेवा प्रवेश तथा बढ़ुवा लिएको आरोपमा आयोगले आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार झाले सेवा प्रवेश गर्दा सन् 1998 मगध विश्वविद्यालय बोधगया भारतबाट प्राप्त बीएससी तहको नक्कली शैक्षिक योग्यताको मार्कशीट, इमिग्रेशन सर्टिफिकेट, ट्रान्सफर सर्टिफिकेट र प्रोभिजनल सर्टिफिकेट पेश गरेका थिए। उनले 2064 सालमा ती नक्कली प्रमाणपत्रका आधारमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको प्रमुख सहायक केमिस्ट पदमा शुरू नियुक्ति लिएका थिए। पछि सोही झुट्टा कागजात पेश गरी सहायक प्रबन्धक सातौं तहमा बढ़ुवा भई ओहदा लाभ र सुविधा लिएको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ।
1: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका

0: समाचार बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
2: सम्पर्क नम्बर 98478623।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
9: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 98453065।
10: समाधान गर्दै उनीहरूलाई कानूनी रूपमा जग्गा धनी बनाउने सरकारको लक्ष्य अनुसार लाल पूर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढ़ाइने भूमि व्यवस्था मन्त्रालयले जनाएको छ।
0: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिबन्धित क्षेत्रमा प्रवेशका लागि जारी गरिएका 4,000 भन्दा बढ़ी प्रवेश पास, कर्मचारी सरूवा अवकाश, राजीनामा वा सेवा छाड़िसकेपछि पनि प्रणालीमा सक्रिय रहेको पाइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले ती पासहरूलाई अहिले निष्क्रिय बनाउने प्रक्रिया शुरू गरेको छ।
10: सरकारले शुक्लाफाटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन टोली गठन गरेको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले हालसम्म विभिन्न आयोगका सिफारिशहरूको अध्ययन गर्न 4-सदस्यीय समिति गठन गर्दै विस्थापित परिवारको समस्या सम्बोधन गर्न लाग्नु भएको हो। समितिलाई एक महिनाभित्र विस्थापित परिवारहरूको उचित व्यवस्थापनका लागि समाधानको मार्गचित्र तयार गरी समस्या समाधानका उपाय सिफारिश गर्न भनिएको छ।
0: हिजो 44 अंकले बढ़ेको शेयर बजार परिसूचक निफ्टी आज थप 8 अंकले बढ़ेको छ। ब्याङ्किङ समूहको उच्च वृद्धिले समग्र शेयर बजारलाई बढ़ाएको छ। त्यससँगै निफ्टी परिसूचक 2661 बिन्दुमा कायम भएको छ। 7 कारोबार दिनसम्म लगातार घटेको बजारले हिजोदेखि वृद्धिको लय समातेको छ। आज कारोबार रकम पनि बढ़ेको छ। हिजो 3,86 करोड़को कारोबार भएकोमा आज 4,11 करोड़ रूपियाँको शेयर किनबेच भयो। यद्यपि आज धेरैजसो कम्पनीको मूल्य घटेको छ।
10: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानले पर्सियन खाड़ी र हर्मुज जलमार्गको सुरक्षा व्यवस्थापनमा अमेरिकी नेतृत्व स्वीकार्य नभएको स्पष्ट पारेको छ। क्षेत्रीय सुरक्षा बाह्य सैन्य गठबन्धनबाट नभई सम्बन्धित देशहरूले नै सुनिश्चित गर्नुपर्ने इरानले अडान दोहोर्याएको हो। इरानका कानूनी तथा अन्तर्राष्ट्रिय मामिला सम्बन्धी उपविदेश मन्त्री काजिम गरिबावादीले बहराइनमा सम्पन्न अमेरिकी नेतृत्वको क्षेत्रीय सुरक्षा सम्मेलनको आलोचना गर्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो। गरिबावादीले सामाजिक सञ्जाल एक्स मार्फत हर्मुज जलमार्ग इरानको सुरक्षा अवधारणा अन्तर्गत पर्ने उल्लेख गर्दै त्यसको व्यवस्थापन अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले निर्धारण गर्न नसक्ने बताउनुभयो। यसैबीच ईरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदले एक विज्ञप्तिमा अयातोल्लाह अली खामेनीको रगतको बदला लिने घोषणा गरेको छ। अयातोल्लाह अली खामेनीको रगतको बदला उनका हतियारहरूबाट लिने विज्ञप्तिमा भनिएको छ। इरानका सर्वोच्च नेता खामेनीको फेब्रुअरी 28, 2026 हत्या गरिएको थियो। यसै दिन अमेरिका र इजरायलले इरानमाथि पहिलो आक्रमण गरेका थिए। बीबीसी फारसीका अनुसार अली खामेनीको अन्त्येष्टि समारोह जुलाई 4-8 तेहरान कुम र मसहदमा आयोजना गरिनेछ।
0: नेपाल परिवेशमा अब खेल समाचार।
6: विश्वकप फुटबल विशेष।
0: फिफा विश्वकप फुटबल अन्तर्गत नकआउट चरणमा आज स्पेन र अस्ट्रिया आमने सामने हुँदैछ। लस एन्जलस स्टेडियममा हुने दुई टोली बीचको खेल नेपाली समय अनुसार राति 12:45 बजे शुरू हुनेछ। विश्वकपमा अहिलेसम्म स्पेनले एक गोल पनि बिहोरेको छैन। समूह चरणका सबै खेलमा क्लीन सीट राख्ने टोलीमध्ये स्पेन र मेक्सिको मात्र रहेका छन्। उरुग्वे विरूद्धको पहिलो चरणको अन्तिम खेलमा दुई महत्वपूर्ण खेलाड़ी घाइते भएपछि स्पेनलाई टोली छनौटमा चुनौती थपिएको छ। अस्ट्रिया भने पूर्ण फिट टोलीसहित नकआउट चरणमा प्रवेश गरेको छ। समूह चरणमा स्पेनले पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरी खेलेको थियो। त्यसपछि साउदी अरेबियामाथि 4-0 सहज जित निकाल्दै अन्तिम खेलमा उरुग्वेलाई 1-0 हराएर समूह एसको विजेता बनेको थियो। अस्ट्रियाले भने पहिलो खेलमा जोर्डनलाई 3-1 हराए पनि दोस्रो खेलमा अर्जेन्टिनासँग 2-0 हार बेहोरेको थियो। अन्तिम खेलमा अल्जेरियासँग 3-3 बराबरी निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको थियो। विश्वकपका रोचक प्रतिस्पर्धासहित सहकर्मी दिनेश जोशी।
11: फिफा विश्वकप 2026 समूह चरण र नकआउट चरणको राउण्ड अफ 32 सनसनीपूर्ण प्रदर्शन गर्दै केप भर्डे, पाराग्वे, मोरक्को र क्यानाडा जस्ता टोलीले सबैभन्दा ठूलो सरप्राइज दिएका छन्। साना र कमजोर मानिएका राष्ट्रले बलियो मानिएका पूर्व विश्व विजेताहरूलाई स्तब्ध पार्दै यसपटकको विश्वकपमा नतिजा आफ्नो पोल्टामा पार्न सफल भएका छन्। विश्व चर्चित खेलाड़ीहरूले भरिएका र फिफा वरियताको निकै अगाडि रहेका टोलीलाई कड़ा टक्कर दिए पनि केही टोलीले भने हार बेहोर्न बाध्य बने। त्यसमध्येकै एक हो सेनेगल। सेनेगलले शुरूआती अग्रता जोगाउन नसक्दा बेल्जियमसँग नमिठो हार बेहोर्नु परेको थियो। अर्को निकै प्रतिस्पर्धात्मक खेलमा कंगोले इंग्ल्याण्डलाई कड़ा टक्कर दिँदा 5 विश्व विजेता ब्राजिललाई एसियाली पावर हाउस जापानसँग जित निकाल्न हम्मे हम्मे परेको थियो। पेनाल्टीमा चुक्दा 4 विश्व विजेता जर्मनी विश्वकपबाटै बाहिरिएको छ। नकआउट चरणमा पाराग्वेसँग पेनाल्टीमा पराजित हुँदा जर्मनी बाहिरिन पुगेको हो। फिफा वरियतामा 10 स्थानमा रहेको जर्मनी र 41 स्थानमा रहेको पाराग्वे बीचको यो नतिजालाई विश्वकप नकआउट चरणकै सबैभन्दा ठूलो हार मानिएको छ। हारसँगै जर्मनी जारी विश्वकपबाट बाहिरिने दोस्रो पूर्व विजेता बनेको हो। यसअघि नै उरुग्वे समूह चरणबाटै बाहिरिसकेको थियो। पाराग्वेले भने दोस्रो पटक विश्वकपमा नकआउट चरण को खेल जितेको हो। अण्डर डगको टोलीको रूपमा उदाएको केप भर्डे फिफा विश्वकपमा नकआउट चरणमा पुगेको छ। समूह चरणका तीनै खेलमा शानदार प्रदर्शन गरेको केप भर्डेले पहिलो सहभागितामै नकआउट चरणमा पुगेर चर्चा कमाएको हो। समूह चरणको पहिलो खेलमा विश्व विजेता स्पेनलाई गोलरहित बराबरीमा रोक्दै शानदार शुरूआत गरेको ब्लू सार्क टोलीले दोस्रो खेलमा दुई पटकको च्याम्पियन उरुग्वेलाई 2-2 बराबरीमा रोक्दै सनसनी मचाएको थियो। समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग पनि गोलरहित बराबरी खेल्दै अंक बाँडेको केप भर्डे अपराजित रहँदै नकआउट चरणमा पुगेको हो। केप भर्डेसँगै जारी विश्वकपमा डेब्यू गरेका कुराकाओ, जोर्डन र उज्बेकिस्तान भने समूह चरणबाट नै बाहिरिएका छन्। 3 आयोजक राष्ट्र अन्तिम 16 प्रवेश गरिसकेका छन्। अमेरिकाले 24 विश्वकपको नकआउट चरणमा जित निकालेको छ। यसअघि 2002 विश्वकपमा अमेरिका क्वार्टर फाइनलमा पुगेको थियो। त्यसयता दोस्रो चरणबाटै बाहिरिँदै आएको थियो। इक्वेडरमाथि जित निकाल्दै मेक्सिको 40 प्री क्वार्टर फाइनलमा पुगेको छ। दक्षिण अफ्रिकालाई 1-0 गोल अन्तरले हराउँदै सह आयोजक क्यानाडा पहिलो पटक फिफा विश्वकप फुटबलको अन्तिम 16 प्रवेश गरेको छ। विश्वकपको नाटकीय खेलमा मोरक्कोले नेदरल्याण्डसलाई पेनाल्टी सुटआउटमा 3-0 गोल अन्तरले पराजित गर्दै अन्तिम 16 आफ्नो स्थान सुरक्षित गरेको छ। निर्धारित 90 र अतिरिक्त समयमा खेल 1-1 बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो।
10: र महिला टी20 विश्वकप क्रिकेटको दोस्रो सेमी फाइनलमा आज इंग्ल्याण्ड र दक्षिण अफ्रिका बीच प्रतिस्पर्धा हुनेछ। दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति सभा एघार बजे लण्डनको ओभलमा शुरू हुनेछ। यी दुई टोली तेस्रो पटक सेमी फाइनलमा आमने सामने हुन लागेका हुन्। यस खेलको विजेताले फाइनलमा छ पटकको च्याम्पियन अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ। दक्षिण अफ्रिका अघिल्ला दुवै टी20 विश्वकपको फाइनलमा पनि पुगेको थियो। अर्कोतर्फ इंग्ल्याण्डले यस पटक समूह चरणका सबै खेल जितेर सेमी फाइनलमा पुगेको हो। दुवै टोलीले अहिलेसम्म 28 खेल खेलेका छन्। इंग्ल्याण्डले यीमध्ये 23 जितेको छ भने दक्षिण अफ्रिकाले केवल 4 खेल जितेको छ। एउटा खेल बराबरीमा सकिएको छ।
0: भर्खरै प्राप्त समाचार अनुसार नेकपा एमालेका पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई प्रहरीले पक्रेको छ। उच्च अदालत जनकपुरले हिजो हत्यामा 5 वर्ष कैद सजाय सुनाइएका उनलाई फैसला कार्यान्वयनका लागि पक्राउ गरेको उनीमाथि थमनविक हत्या प्रकरणमा दोषी अदालतले ठहर गरेको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
10: पछिल्लो 11 महिनामा वैदेशिक रोजगारीमा गएका 1121 श्रमिकको मृत्यु। यात्रुवाहक फोर्स गाड़ी कर्णाली नदीमा खस्ता, उद्धार कार्यमा कठिनाई।
0: ठेकेदारद्वारा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट। गण्डकी बाहेक 6 प्रदेशमा बजेट पारित गर्न विपक्षीको अवरोध।
10: देशभर मनसुनी वायुको प्रभाव। आगामी हप्तादेखि मनसुन अझ बढ़ी सक्रिय हुने। आज राति 4 प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना।
0: होर्मुजमा अमेरिकी भूमिका प्रति इरानको आपत्ति। खामेनीको हत्याको बदला लिने चेतावनी।
10: र विश्वकप फुटबलमा आज स्पेन र अस्ट्रिया आम्ने सामने हुने। महिला टी20 विश्वकपमा फाइनल प्रवेशका लागि आज इंग्ल्याण्ड र दक्षिण अफ्रिका भिड्दै।
0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ।

0: नमस्कार। तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा

0: गोर्खा पब्लिक हस्पिटल प्रालीको राइदान बिरामी भए गोर्खा हस्पिटल जाम। फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल झरीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कोराही दान। फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई, गुम्सेर बसी छौ के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
5: के कुरा गर्छ निनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
4: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
6: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू:
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
12: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
13: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
14: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार।
15: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू:
16: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
15: मुटु रोग विशेषज्ञ डाक्टर
16: कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
17: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसी पुचोक दाङ। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
18: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
19: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
20: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
21: हाड जोड्ने नशारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
22: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
23: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
24: इन्डोस्कोपी सेवा
23: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
20: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
19: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 082-560-734 र 082-560-138।
25: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना:
26: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन डीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगी घोराई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
25: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
27: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
25: श्वेत पर्दा र पिसाब पोल्ने समस्या,
0: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
25: पाठेघरमा मासु पलाउने,
0: निसन्तान महिलाको चेक जाँच,
25: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
14: बिरामी जाँच निमित्त यही असार 26 गते शुक्रबार
25: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-28913 र 98-095-12-871।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
14: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
25: डाक्टरद्वारा दिइने सेवाहरू:
2: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
25: बाङ्गा टिङ्गा दाँत मिलाउने,
2: शल्यक्रिया गरेर दाँत निकाल्ने,
25: खाली ठाउँमा दाँत भर्ने,
2: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
25: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
3: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
4: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: अन्य सेवाहरू:
14: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिलसिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
14: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
24: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
25: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-581-6094। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
27: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
28: खुसीको खबर।
29: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
28: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-847, 082-595-847।
30: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
3: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
30: नोट: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
7: होइन भाइला, लखर लखर कहाँ हिनिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-4-98-87-741।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: बीबीसी नेपाली सेवाको साँझपखबाट पवनराज पौडेलको नमस्कार। आज कार्यक्रममा सरकारद्वारा भूमिहीन सुकुम्बासीलाई लाल पूर्जा बाँड्न शुरू, अबका योजनाबारे भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता भन्छन्।
2: निरन्तरता दिने हो 77 जिल्लामा प्राप्त आवेदनहरूको प्रमाणीकरण गरी जुन क्याटेगोरीमा पर्नुहुन्छ सोही बमोजिम व्यवस्थापन गर्दै जाने गरी काम अगाडि बढ्छ।
1: सरकारी कागजातको मोबाइल स्क्यानमा किन गरिँदैछ कडाई?
3: बाहिर ननिस्केका कतिपय सरकारी डकुमेन्टहरू पनि सामूहिक सञ्जालमा देखिने भएको कारणले गर्दाखेरि त्यसलाई निरुत्साहित गर्नलाई रोकेको।
1: र कियेभमाथिको पछिल्लो रूसी हमलामा कम्तीमा 20 जनाको ज्यान गएको युक्रेनी अधिकारीहरूको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: विनिता दाहालबाट समाचार सुन्नुहोस्। भेनेजुएलामा लगातार गएका दुईवटा शक्तिशाली भूकम्पपछि भग्नावशेषमा एक सातासम्म पुरिएका एक पुरूषको जीवितै उद्धार गरिएको छ। हर्नान गिल तटीय शहर काटिया लामार स्थित आफूले सुरक्षा गार्डका रूपमा काम गर्ने सपिङ सेन्टरको भग्नावशेष मुनि पुरिएका थिए। सोमबार उनी कहाँ छन् भन्ने पत्ता लागेपछि सात देशका उद्धार टोलीहरूले 24 घण्टा निरन्तर उद्धार अभियान चलाएका थिए। उद्धारका क्रममा उनलाई पानी उपलब्ध गराइएको थियो भने उद्धारकर्मीहरूले अस्थिर संरचनाबाट अत्यन्त सावधानीपूर्वक भग्नावशेष हटाउँदै धेरै घण्टाको प्रयासपछि सुरक्षित रूपमा उनलाई बाहिर निकालेका हुन्। भूकम्पमा हालसम्म करिब 2300 मानिसको मृत्यु भएको पुष्टि भएको छ। रूसले रातभरि गरेका ठूला आक्रमणहरूमा युक्रेनको राजधानी कियेभमा मृत्यु हुनेहरूको संख्या बढ़ेर कम्तीमा 20 पुगेको छ। युक्रेनको हवाई फौजका अनुसार रूसले गएराती युक्रेनमाथि करिब 500 ड्रोन र 74 क्षेप्यास्त्र प्रहार गरेको थियो। बीबीसीकी सारा रेन्सफोर्ड भन्छिन्, त्यहाँ हामीले निरन्तरको आक्रमणका कारण भत्किएका आवासीय भवनहरूको भग्नावशेषमा मानिसहरू पुरिएको आशंकामा उद्धार कर्मीहरूले अझै खोजी कार्य जारी राखेको पायौं। त्यसमा एक किशोरी पनि छन्। बीबीसीकी सारा रेन्सफोर्डको भनाई। यसैबीच युरोपेली आयोगले आज रूसमाथि नयाँ प्रतिबन्धहरूको घोषणा गर्दैछ। ब्रिटेनका प्रधानमन्त्री सर कियर स्टार्मरले दोस्रो विश्वयुद्ध पछिका दशकहरूमा जबरजस्ती गरिएका धर्मसन्तानका रूपमा दिइने फोर्स्ड एडप्सन घटनामा राज्यको भूमिकाका लागि औपचारिक रूपमा माफी मागेका छन्। अनुमानित 1,85,000 शिशुहरूलाई उनीहरूका आमाबाट अलग गरिएको थियो। विवाह नगरेका कारण हजारौं महिलालाई आफ्ना सन्तान त्याग्न दबाव दिइएको थियो। प्रधानमन्त्री स्टार्मरले संसदमा यो अभ्यासलाई उनकै शब्दमा इतिहासको एउटा कलंक भनेका छन्। भारत सरकारले व्हाट्सएपलाई प्रयोगकर्ताले फोन नम्बरको सट्टा छुट्टै युजरनेम प्रयोग गरेर च्याट गर्न सक्ने नयाँ सुविधा तत्काल लागू नगर्न आग्रह गरेको छ। सरकारले यस्तो सुविधाले अनलाइन ठगी र साइबर अपराध बढ़न सक्ने बताएको हो। भारतमा व्हाट्सएपका 85 करोड़ भन्दा बढ़ी प्रयोगकर्ता रहेका छन्। र थाइल्याण्डको उत्तर पूर्वी क्षेत्रमा प्रहरीले 11 वर्षीय एक बालकले कसरी एउटा पिकअप ट्रक चलाएर सड़कमा हिँडिरहेका बौद्ध भिक्षुहरूको समूहलाई ठक्कर दियो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ। उक्त दुर्घटनामा 8 जना भिक्षुको मृत्यु भएको छ भने 20 जना भन्दा बढ़ी घाइते भएका छन्। बालकको उमेर आपराधिक जिम्मेवारी वहन गर्न पुगिसकेको छैन, तर उनका अभिभावकमाथि पर्याप्त निगरानी नगरेको आरोपमा मुद्दा चल्न सक्ने बताइएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। सरकारले भूमिहीन दलित र सुकुम्बासी परिवारलाई लाल पूर्जा वितरण गर्न शुरू गरेको अधिकारीहरूले जनाएका छन्। त्यसक्रममा आज बर्दियाका 29 सुकुम्बासी परिवारलाई पूर्जा दिइएको भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र वास्तोलाले बीबीसीलाई जानकारी दिए। उनका अनुसार साविकको भूमि आयोगमा दर्ता भएका निवेदनलाई हालको भूमि समस्या समाधान समितिले आवश्यक प्रक्रिया अघि बढ़ाएर लाल पूर्जा वितरण गर्न शुरू गरिएको हो। समितिमा भूमिहीन र दलितका करिब 3 लाख र अव्यवस्थित बसोबासीका 9.5 लाख जति गरी 12.5 लाखको हाराहारीमा लाल पूर्जाको माग गर्दै निवेदनहरू परेका बताइएको छ। साथै छुटेकाहरूलाई समेट्ने गरी निवेदन दिन आह्वान गर्ने तयारी भइरहेको अधिकारीहरूले जनाएका छन्। हालै प्रतिनिधि सभामा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले असारको तेस्रो साताबाट लाल पूर्जा बाँड्न थालिने बताएकी थिइन्। यसै सन्दर्भमा हामीले उक्त मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टलाई टेलिफोन सम्पर्क गरी शुरूमा अब यो प्रक्रिया कसरी अघि बढ्छ भनेर सोधेका छौं।
2: नेपाल सरकारले गठन गरेको विगतका आयोगहरू र अहिलेको चाहिँ भूमि समस्या समाधान समिति मार्फत चाहिँ हामीले चाहिँ जे जति निवेदनहरू हाम्रो कलेक्सन भएको छ, झन्डै भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी पर्नुहुन्छ र अहिले वर्तमान सरकारले भूमिहीन परिवारलाई जग्गा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखी काम अगाडि बढ़ने गरी लक्ष्य राखेको छ। अब यसलाई निरन्तरता दिने हो 77 जिल्लामा 753 पालिकामा प्राप्त आवेदनहरूको प्रमाणीकरण गरी अब जुन क्याटेगोरीमा पर्नुहुन्छ सोही बमोजिम चाहिँ व्यवस्थापन गर्दै जाने गरी काम अगाडि बढ्छ।
1: तपाईँको आशय चाहिँ जुन 12.5 लाख जति अथवा त्योभन्दा बढी निवेदन परेका छन् जसमा चाहिँ अव्यवस्थित बसोबासीहरू पनि छन् उहाँहरूले क्रमशः दिन उचित लागेमा सरकारले ठानेमा अथवा त्यो मापदण्ड पूरा भएमा उहाँहरूले क्रमशः जग्गा धनी पूर्जा प्राप्त गर्दै जानुहुन्छ भन्ने हो?
2: हजुर हो। पहिलो चरणमा हामीले प्रत्येक निवेदनहरूलाई चाहिँ हामीले प्रमाणीकरण गर्छौं र भूमिहीनको क्याटेगोरीमा प्रमाणीकरण भएका परिवारलाई चाहिँ सम्भव भएसम्म उहाँहरू बसोबास गरेकै स्थानमा नभए उपयुक्त स्थानमा खोज गरी उहाँहरूलाई जग्गा उपलब्ध गराइन्छ भने अब यसो बसोबासीहरूको केसमा चाहिँ कानूनले वर्जित गरेका ठाउँ बाहेक दिन मिल्ने भनिएका जग्गाहरूमा चाहिँ अब राजस्वली उहाँहरूको व्यवस्थापन गर्न सक्ने गरी कानूनी व्यवस्था छ, त्यो कामलाई अगाडि बढाइन्छ।
1: भट्टजी, तपाईँको हिसाबले चाहिँ जुन 12.5 लाख निवेदनहरू छन् ती सबै निवेदनहरूको छिनोफानो हुनको लागि कति समय लाग्ने देखिन्छ अहिले तपाईँहरूले गरिराख्नु भएको पहल अनुसार?
2: अहिलेको हाम्रो लक्ष्य 500 दिनको लागि हो अहिलेको लक्ष्य, तर अब कहिलेकाहीँ कतिपय जग्गाहरू चाहिँ कानूनी जटिलताको कारणले गर्दा लक्ष्य प्राप्ति गर्न सकिँदैन। तथापि अहिलेको हाम्रो अभियान चाहिँ वर्तमान सरकार गठन भएको 500 दिन भित्रै चाहिँ यी सबै आवेदनहरूको सम्बोधन गर्ने हाम्रो प्रयास हुन्छ।
1: अहिलेसम्म जति पनि पहलहरू भए ती चाहिँ अब असफल जस्ता अथवा अपूर्ण जस्ता देखिएका थिए, यो तपाईँले भने चाहिँ 500 दिनभित्र चाहिँ त्यो समाधान हुन्छ भन्ने आधार चाहिँ के त?
2: विगतमा हामीले चाहिँ जे जति कानूनी अडचनहरू अनुभव गरेका थियौँ ती अडचनहरू समाधान गर्ने प्रयास भइराखेको छ। त्यसै गरी अब यो प्रमाणीकरण लगायतको विषयमा अब अहिले हामीसँग यो हाम्रो जुन भू सूचना प्रणाली छ त्यो प्रणाली पनि पूर्ण रूपमा देशभर चाहिँ लागू भइसकेको अवस्था भएको हुनाले हामीलाई प्रमाणीकरण गर्न पनि सहज हुने अपेक्षा राखेका छौँ र यसबाट चाहिँ हामीले सोचेकै समयमा लक्ष्य प्राप्ति गर्छौँ भन्ने अहिलेको चाहिँ हाम्रो आशा छ।
1: अब अर्को चाहिँ एकातिर तपाईँहरूले समस्या समाधान गर्न खोजे जस्तो पनि देखिन्छ अथवा अहिलेको सरकारले त्यो पहल लिइराख्या जस्तो पनि देखिन्छ, तर अर्कातिर चाहिँ काठमाडौँका होल्डिङ सेन्टरहरूमा बसेका सुकुम्बासी परिवारहरूलाई त्यहाँबाट पनि बाहिर पठाउन खोज्या जस्तो देखिन्छ, उहाँहरूको गुनासो पनि बाहिर आइराखेका देखिन्छ। यो सरकारको दुई थरीको व्यवहार चाहिँ किन अहिले कि यी दुईटा अलग अलग कुरा हुन्?
2: अब यस्तो छ, उहाँहरूको व्यवस्थापनको लागि अब यहाँले पक्कै पनि सञ्चार माध्यमबाट जानकारी पाइसक्नु भएको होला, उहाँहरूको व्यवस्थापनका लागि पनि निश्चित उहाँहरूलाई सहयोग रकम उपलब्ध गराउने गरी काम भइराखेको छ र उहाँलाई तुरन्तै प्राथमिकता साथ सम्बन्धित ठाउँमा चाहिँ जग्गा उपलब्ध गराउने गरी पनि काम भइराखेको छ। काठमाडौँ उपत्यकाहरूमा यो हाम्रो साबिकको शहरी विकास मन्त्रालय मार्फत चाहिँ व्यवस्थापनको काम अगाडि बढ़िराखेको छ र पछि जग्गा उपलब्ध गराउने कुरालाई चाहिँ नि क्रमशः चाहिँ प्राथमिकता साथ अगाडि बढ़ाइन्छ।
1: तपाईँले केही कानूनी चुनौतीहरू छन् तिनीहरूलाई पनि चिर्न खोजिएको छ भनेर भन्नुभयो, अनि कतिपय चाहिँ अब यो प्रमाणीकरण लगायतका मापदण्डमा पर्ने हो कि होइन भनेर छुट्याउने विधिमा पनि अलिकति लामो प्रक्रिया लागेको जस्तो देखिन्छ। यी बाहेक चाहिँ के चुनौतीहरू तपाईँहरूले सामना गरिराख्नु भएको छ यो समाधानको तर्फ?
2: विगतको भन्दा हामीले अलिकति यो समयावधिलाई घटाएका छौँ। अब हाम्रो चुनौती भनेको चाहिँ कतिपय यो अव्यवस्थित बसोबासीहरू चाहिँ कानूनले वर्जित गरेका जग्गाहरूमा पनि उहाँहरूको अव्यवस्थित बसोबास छ, त्यस्ता ठाउँमा अब जग्गा दिन नसकिने अवस्था हुन सक्छ। त्यसैले तिनै चुनौतीहरू हुन्। अब यो काम गर्दै जाँदाखेरि उहाँहरूको बसाइको प्रकृति, अब हामीले चाहिँ पहिला उहाँहरू अव्यवस्थित बसोबासी अथवा कुन क्याटेगोरीमा निवेदन दिनुभएको छ त्यो अनुसार प्रमाणीकरण गरेर अनि बल्ल उहाँहरू प्रमाणीकरण भइसके पश्चात उहाँहरू अहिले चाहिँ कहाँ बसिराख्नु भएको छ त्यो ठाउँमा हामी नाप जाँच गर्छौँ। त्यसपछि चाहिँ अब यो हाम्रो भूमि सम्बन्धी ऐनले चाहिँ यो ठाउँमा जग्गा दिन मिल्ने यस्तोमा नमिल्ने भनेर चाहिँ उल्लेख गरेको छ, त्यो अनुसारको चाहिँ जग्गा दिन नमिल्ने भन्ने लेखिएको उल्लेख भएको ठाउँमा छ भने त्यस्तो ठाउँमा केही चुनौतीहरू देखा पर्न सक्छन् भन्ने अहिलेको आकलन हो।
1: भनेको विगतको पहलको तुलनामा अहिलेको पहलले दीर्घकालीन समाधान दिन्छ भन्ने तपाईँको तर्क?
2: हाम्रो प्रयास चाहिँ दीर्घकालीन समाधान नै गर्ने गरी अगाडि बढ्ने नै छ अहिले।
1: उनी थिए भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्ट। अब अर्को प्रसंग, कतिपय सरकारी कागजात सार्वजनिक रूपमा बाहिरिएको पाइएपछि तीनै तहका सरकारलाई मोबाइल एप प्रयोग गरेर सरकारी कामकाजका आधिकारिक कागजात स्क्यान नगर्न निर्देशन दिइएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। यसबारे कार्यालयको सूचना प्रविधि शाखाले हिजो एक परिपत्र जारी गरेको थियो। डिजिटल सुरक्षा र तथ्याङ्कको गोपनीयता सुनिश्चित गर्ने उद्देश्यले कड़ाई गर्न खोजिएको अधिकारीहरूले बताएका छन्। एक रिपोर्ट। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता हेमराज अरियालका अनुसार आधिकारिक रूपमा सार्वजनिक नगरिएका केही सरकारी कागजात सामाजिक सञ्जालमा अपलोड भएको पाइएपछि यस्तो निर्देशन जारी गर्नु परेको हो। सरकारी कार्यालयहरूमा दैनिक सयौंको संख्यामा कागजातहरू स्क्यान हुने गरेका छन्। राज्यका नीतिगत निर्णय, गोप्य टिप्पणी तथा अन्य संवेदनशील दस्तावेज डिजिटल माध्यमबाट बाहिरिनु राष्ट्रिय सुरक्षाका दृष्टिले गम्भीर चुनौती भएको उक्त कार्यालयको ठम्याई छ। खास गरी कतिपय निशुल्क एपहरूले चुनौती बढ़ाएका प्रवक्ता अरियालले बताए।
3: सबै एप्सहरूमा होइन, पेड भर्जनमा होइन, अरू एप्सहरूमा हेर्दै जाँदाखेरि कतिपय अब बाहिर ननिस्केका कतिपय सरकारी डकुमेन्टहरू पनि चिठी पत्रहरू पनि सामूहिक सञ्जालमा देखिने भएको कारणले गर्दाखेरि कहीँ कतै कुनै त्यस्ता पी एप्सहरूको प्रयोगले गर्दाखेरि त्यसको कारणले आयो कि भन्ने छ। त्यो भएको कारणले हामीले त्यसलाई चाहिँ अब निरुत्साहित गर्नलाई रोकेको हो।
1: मोबाइलमा सहजै डाउनलोड गर्न सकिने कतिपय निशुल्क स्क्यानिङ एप प्रयोग गर्दा स्क्यान गरिएका कागजात अनधिकृत व्यक्ति वा समूहको पहुँचमा पुग्ने जोखिम रहने साइबर सुरक्षा मामिलाका जानकारहरू बताउँछन्। साइबर सुरक्षा विज्ञ सन्तोष शर्मा यस्ता एपको प्रयोग निरुत्साहित गर्नु सकारात्मक कदम भए पनि त्यसको सुरक्षित विकल्प समेत उपलब्ध गराउनु अझ प्रभावकारी हुने बताउँछन्।
5: सकेसम्म थर्ड पार्टी युज नगरेकै राम्रो, आजकल त्यति गाह्रो पनि छैन। एआईले गर्दाखेरि चाहिँ एउटा कुनै बनाइदिएर गभर्मेन्ट एप्रुभ टुलहरू बनाइदियो भने बेस्ट हुन सक्छ। आफ्नै लोकल मोडल अथवा पेड सर्भिसहरू युज गर्यो भने त्यो त्यही नै बस्छ नि त, डाटा बाहिर नजाने प्रोभिजन पनि गर्न सकिन्छ। तर त्यो मोस्टली पेडमा मात्र पोसिबल छ, सेयरमा चाहिँ त्यति धेरै सेक्युरिटी प्रोभिजन हुँदैन। जसले पनि लिङ्क पायो भने हेर्न मिल्ने चाहिँ हुन सक्छ।
1: यद्यपि सरकारले निशुल्क स्क्यानिङ एपलाई प्रतिस्थापन गर्नु छुट्टै आधिकारिक एप भने विकास गरेको छैन। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता अरियाल भन्छन्,
3: विकल्प भनेको हामीले जस्तै अरू मल्टिफङ्सन प्रिन्टरहरूमा त्यो अभाइलेबल छँदैछ होइन, अथवा मोबाइलमै पनि त्यसलाई कुनै एप्सबाट स्क्यानिङ गर्नुको सट्टा मोबाइलमा फोटो खिचेर त्यसलाई चाहिँ पीडीएफमा रूपान्तरण गरेर गर्न सकिन्छ।
1: प्रधानमन्त्रीको कार्यालयले उक्त निर्देशनलाई प्राविधिक सजगता मात्र नभई राष्ट्रिय सुरक्षाको अनिवार्य कदमका रूपमा बुझ्न पनि भनेको छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, रूसी सेनाले गैराती युक्रेनको राजधानी किएवमा गरेको ठूलो स्तरको ड्रोन तथा क्षेप्यास्त्र हमलाका कारण कम्तीमा 20 जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। यो हमलालाई किएवका मेयरले युक्रेनी राजधानीमा भएको सबैभन्दा ठूलो भनी व्याख्या, मस्कोले रूसी पूर्वाधारमा भएको आक्रमणको बदला स्वरूप आफ्नो सेनाले सैन्य केन्द्रहरूमा प्रहार गरेको बताएको छ। बीबीसी विवरणमा आधारित एक रिपोर्ट, विनिता दहालबाट।
4: किएव शहरका मेयर भिटाली क्लिचकोले हमलामा लगभग 90 जना घाइते भएका बताएका छन्। उनले हमलाबाट प्रभावित भएका ठाउँहरू मध्ये एउटा एम्बुलेन्स केन्द्र पनि रहेको बताए। उनले शुक्रबार शोक मनाउने घोषणा गरेका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले आक्रमणको तयारी गरिरहेको चेतावनी दिएको केही घण्टापछि नै शहरभरि भएका हमलाहरूले भवनहरू हल्लाएपछि वरपरका धेरै बस्तीहरू खाली गराइएको थियो। हताहत हुनेहरूमा ठूलो संख्यामा बालबालिकाहरू पनि रहेको किएवको सैन्य प्रशासनका प्रमुखले बताएका छन्। उनकै शब्दमा शत्रुले फेरि पनि जानाजान आवासीय क्षेत्रहरूलाई निशाना बनाएको र गैर सैनिकहरूको ज्यान लिइरहेको बताएका छन्। रूसको रक्षा मन्त्रालयले आफूहरूले हालैको युक्रेनी हमलाको जवाफमा ऊर्जा उत्पादन केन्द्रहरूलाई निशाना बनाएको दावी गरेको छ। अमेरिकाबाट प्रत्यक्ष सैन्य सहायता लगभग बन्द भइसकेपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनलाई प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्र स्वदेशमै उत्पादन गर्न अनुमति दिन वाशिङटनसँग आग्रह गरेका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
6: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
7: मध्यपश्चिम जाङ च्याट यति बेला रात्रिको 9 बजेको छ।

0: राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। बितेको 4 वर्षको तथ्याङ्क अनुसार खुराही उपमहानगरपालिकामा 488 जनामा पाठेघरको मुखको क्यान्सरको शंकास्पद लक्षण फेला परेको छ। खुराही उपमहानगरपालिका स्वास्थ्य प्रबन्धन शाखाले 19 वटै वडामा सञ्चालन गरेको शिविर र संस्थागत परिवार नियोजन क्लिनिकबाट 488 जना महिलाको पाठेघरमा क्यान्सरको लक्षण फेला परेको हो। महिलाहरूको स्वास्थ्य परीक्षणका लागि उपमहानगरले 2079-80 पाठेघरको मुखको क्यान्सर परीक्षणका लागि शिविर सञ्चालन गर्दै आएको छ। 4 आर्थिक वर्षमा खुराहीले 19 वटै वडाका विभिन्न क्षेत्रमा पुगेर 16,741 जना महिलाहरूको पाठेघर परीक्षण गर्दा 488 जना महिलाको पाठेघरमा क्यान्सरको शंकास्पद लक्षण फेला परेको हो। तथ्याङ्क अनुसार पहिलो वर्ष आर्थिक वर्ष 2079-80 कुल 5,809 जना महिलाहरूको पाठेघर परीक्षण गरिएको थियो। ती मध्ये 116 जना महिलामा क्यान्सर पोजिटिभ देखिएको हो। आर्थिक वर्ष 2080-81 पनि खुराहीले 3,665 महिलाको पाठेघर जाँच गर्दा 88 जनाको पाठेघरमा पोजिटिभ देखियो। यस्तै आर्थिक वर्ष 2081-82 5,260 जनामा गरिएको परीक्षणबाट 164 जनामा शंकास्पद लक्षण भेटिएको थियो भने चालू आर्थिक वर्ष 2082-83 2,007 जनाको पाठेघर जाँच गर्दा 120 जनामा पोजिटिभ देखिएको खुराही उपमहानगर स्वास्थ्य शाखा प्रमुख राधा पौडेलले जानकारी दिनुभयो। खुराही उपमहानगरपालिकाले 4 वर्षमा गरेको पाठेघरको जाँचका क्रममा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या पनि धेरै रहेको पाइएको छ। 4 वर्षमा 16,741 जनाको पाठेघर जाँच गर्दा 1,827 जनाको पाठेघर खसेको पाइएको हो। जसमध्ये 538 जनाको पाठेघर सुरक्षाका लागि रिङ पेसरी राखिएको छ। जटिल प्रकारका दीर्घ रोगी क्यान्सर मृगौला प्रत्यारोपण मुटुको फल फेर्ने बिरामीलाई लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराउने 2,00,000 रूपियाँ आर्थिक सहयोगबाट बिरामीहरूले राहत महसुस गरेका छन्। लुम्बिनी प्रदेश सरकारले प्रदान गर्दै आएको जटिल प्रकारका दीर्घ रोगीहरूको उपचार सहयोग कार्यक्रमबाट प्युठानका बिरामीहरूको उपचारमा राहत पुगेको हो। ऐरावती गाउँपालिका 3 थारदमार प्युठानकी रक्त क्यान्सर पीड़ित 13 वर्षीय सुस्मिता थापाको उपचारका लागि प्रदेश सरकारबाट 2,00,000 रूपियाँ उपचार खर्च सहयोग प्राप्त भएको बिरामीका बुवा लोकबहादुर थापाले बताउनुभयो। प्रदेश सरकारको उपचार सहयोगबाट छोरीको उपचारमा थप राहत मिलेको उहाँले बताउनुभयो। स्वास्थ्य कार्यालय प्युठानको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2079-80 40 जना 80-81 74 जना र 81-82 58 जना बिरामीको उपचार खर्चका लागि सिफारिस भएको छ। चालू आर्थिक वर्षमा हालसम्म 37 जनाले सिफारिस लिएका स्वास्थ्य कार्यालय प्युठानका वरिष्ठ जनस्वास्थ्य अधिकृत पुष्कल प्रसाद श्रेष्ठले जानकारी दिनुभयो। लुम्बिनी प्रदेश सरकारले क्यान्सरका बिरामीलाई अस्पतालमै लाग्ने खर्च अस्पताललाई भुक्तानी गर्ने व्यवस्था गरिएको छ भने मुटुको फल फेर्ने र मृगौला प्रत्यारोपण गर्ने बिरामीले काम सम्पन्न भएपछि भुक्तानीका लागि दावी पेश गर्न सक्नेछन्। सबै प्रक्रिया पूरा भएपछि रकम बिरामीको खातामा नै जाने व्यवस्था रहेको छ। र पछिल्लो अद्यावधिक रिपोर्ट अनुसार 1,042 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको महामारी जन्य रोग नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत पुष 27 देखि हालसम्म 1,042 जनामा डेंगू संक्रमण पुष्टि भएको हो। यो 6 महिनाको अवधिमा डेंगू संक्रमणबाट 2 जनाको मृत्यु भएको छ। ईडीसीडीका अनुसार हालसम्म 71 जनामा डेंगू संक्रमण देखिएको छ। कुल संक्रमित संख्या मध्ये सबैभन्दा धेरै कोशी प्रदेशमा 292 जना र बागमती प्रदेशमा 264 जना भेटिएका छन्। यस्तै मधेस प्रदेशमा 52 जना, गण्डकी प्रदेशमा 161 जना, लुम्बिनी प्रदेशमा 167 जना, कर्णाली प्रदेशमा 37 जना र सुदूरपश्चिम प्रदेशमा 69 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 नेपालभर 54,350 जना डेंगूबाट संक्रमित भएका थिए। 2080-81 48,883 जना र त्यसअघिको वर्ष 2079-80 56,338 जना संक्रमित भएको सुनाइएको छ। हौस्त होलीलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते।
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: साइकल चढेर
1: के गर्ने बाबु?
5: छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने।
1: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
8: सम्पर्क मोबाइल 98478727977
9: र 98578330689।

0: वायरनेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायरनेट अब सबै कनेक्टेड
1: एमबीबीएस एमडी न्यूरोसाइकाटिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
1: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
2: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
1: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
2: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
3: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार
4: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 98478829913 र 98095128071
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 0825635509 र मोबाइल 9843503523।

0: हाल्नु लेट्स गो 6.9 इन्चको शानदार डिस्प्ले एआई पावर्ड क्यामेरा दुई वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 प्रो मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार
1: हीरा काट्ने हीरे मारा के
2: नमस्ते म रामकृष्ण काल तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो मध्य पश्चिम 91.4 MHz।

नमस्कार, अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम जीवन कथाको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण रेडियो प्रेमी जीवनी प्रेमी श्रोता साथीहरूमा। प्राविधिक साथी अमृता डाङ्गी सँगै म रात्रिकालीन सहयात्री वन्दना नेउपानेको तर्फबाट कार्यक्रम जीवन कथा हरेक बिहिबार राति 9:15 करिब करिब 10 बजेसम्म निरन्तर रूपमा प्रसारण हुने गर्छ। मध्यपश्चिमका आपसका जिल्लाहरूमा र इन्टरनेटमा www.org लगइन गरिए पनि संसारभरि एकैसाथमा सुन्न सक्नुहुन्छ भने मध्यपश्चिमको प्रत्यक्ष फेसबुक लाइभमा पनि हामी जोडिएका छौँ। त्यहाँबाट पनि हामीलाई सुनेर कमेन्ट गर्न सक्नुहुन्छ। कार्यक्रम जीवन कथामा हामी के गर्छौ त पक्कै पनि कार्यक्रम नियमित सुन्ने श्रोताहरूलाई जानकारी हुनैपर्छ। तपाईँहरूकै दुःख पीडा भोगाई वेदना त्यसै गरी लेखकहरूले लेख्नुभएका कथा व्यथा उपन्यासहरू वाचन गर्छौ। यदि हजुरहरूसँग पनि यस्तै कथा व्यथा वेदनाहरू छ भने हामीलाई पठाउन सक्नुहुन्छ। त्यसको लागि हामी ठेगाना कार्यक्रमको अन्त्यमा दिनेछौ। आशा छ हामीलाई त्यतिन्जेलसम्म सुनेर साथ दिनुहुनेछ। हामी कार्यक्रमको शुभारम्भमा छोटो मिठो सुगम संगम प्रस्तुत गरेर कार्यक्रमको दैलो उघार्न चाहन्छौ। स्वीकार्नुहोस् यो मिठो सुगम संगम।

हाम्रो गाउँ नजिकै ठुलो दोकान छ, त्यो हाम्रो किनमेल गर्ने दोकान हो। सानो तिनो बजार नै हो त्यो गाउँ नजिकैको। त्यहाँ हामी पुग्यौ राम बजार। ती पसलेसँग बाको राम्रो चिन्जान र सम्बन्ध छ। बाले मलाई त्यो दोकानमा लिएर जानुभयो। ती पसले मलाई देखेर एकैछिन बोल्न सकेनन्। तिनी भक्कानिएको कुरा, तिनका रसिला आँखा र लामो लामो सास फेराइले भनिरहेको छ। बाले मलाई दुई जोर जति कपडा किन्दिन खोज्नु भएको रहेछ। पसले चुपचाप थानबाट झिकेर काटे, पट्याए र प्याक गरिदिए। बाले ती सेता धोती चोलो र पछौराको पैसा दिँदा ती पसले लिन मानेनन्। कुनै किन हो लिन मान्दै मानेनन्। भने, पर्दैन दाई, म यसको पैसा लिँदै लिन्न। त्यसै त के कुरा नि लिन्नौ साउजी, जति भए नि लग्नै पर्छ अब तपाईँले। बाले पनि जिद्दी गर्नुभयो, तिनले पनि जिद्दी गरे। केही सिक नलागेपछि तिनले भने, त्यसो भए पाँच रुपियाँ पैसा दिनुहोस्। बाले तिनलाई पाँच रुपियाँ पैसा दिनुभयो। मलाई मनमनमा लाग्यो, अबदेखि मेरा लागि कपडा किन्दा पसलेहरूले पैसा लिँदैन नि क्यारे। पसलबाट निस्केपछि यही कुरा सोद्धा बा केही बोल्नु भएन। उहाँलाई झिझो लाग्ला भनेर पटक पटक सोधिन। यस्ता सेता रङ्गहीन लुगा भगवानले मलाई सित्तैमा दिएका रहेछन् क्या हो। कतिपय पशु पन्छीलाई सेतो रङ सित्तैमा दिए जस्तै, यस्तो लुगा सित्तैमा लिनु भन्दा रङ्गीन लुगा, आफैलाई मन परेका लुगा जति परे पनि पैसा तिरेरै किन्न जाती। तर बा भन्नुहुन्छ, जति पैसा तिरे पनि आफ्ना लागि राता लुगा किन्न पाउदिन। अरे कहिल्यै पनि, मेरो मन त खरङ्गै भयो। घर नजिकै देखिँदा पनि ममा कुनै परिवर्तन आएन। घर पुग्नै लाग्दा पनि परिवर्तन आएन। म पहिलेकी जस्ती हुँदै गएकी छैन। मेरो रूप रङमा कुनै परिवर्तन भएन। मेरो जीवनमा कुनै रङ थपिएन। बदलामा मेरा लागि दुई जोर कोराका कपडा उपहार चाहिँ सित्तैमा आएका छन्। बासँग घरसम्म पुग्दा म फेरि रङ्गिन हुन्छु होला भनेको त छन्। एकदमै रङ्गहीन पो है, एकदमै श्याम श्वेत। मैले के मैले जहाँ गए पनि यही जिन्दगी बोकेर हिँडिरहनु पर्छ अब? यो प्रश्न मैले बालाई सोध्न सकिन लाग्छ। यसको उत्तर बासँग पनि छैन, भगवानसँग छ कि। दैला मुनि पुगेपछि यसो पश्चिमतिर फर्किए। काम रोक्ने तयारी गर्दैछन्। दादाको टुप्पोबाट यसो तल हेर्दैछन्। मेरो जीवनका अनुत्तरित

Rosna oru, zosku uttarı ba, ama hajru bua, hajru ama, sasu, sosura, afonta, bidwan, kuhi songa pani chaina, inko uttarai, nadi, dham pani dubdai chan, sochi, bholi phiri gham udau chan, sadai udau chan, ek na ek din ta, satai rang, bokeka ghamle, ujaloli, mera prashna ko uttar kaso nadilan ra, ghar pugda ta agan ra piti bhari, malai, herna. भीवल भएर कुरिरहेका रहेछन् आफन्त साथी सङ्गी छिमेकी म पुग्नुभन्दा पहिलै मलाई छोएर जाने बतासले सबैलाई खबर गरिदिएछ क्यारे नत्र यतिका धेरै मान्छे मेरो सौभाग्यलाई अन्तिम विदाई गर्दा भए जति नै मान्छे कसरी एकैछिनमा म नआउँदै जम्मा हुन सकेका यतिका धेरै आँखाहरूले हेर्न मात्र कुरिरहेका छन् मलाई तर यतिका धेरै ओठहरूले हाँस्नका लागि कुरेका रहेनछन् कोही हाँसेनन् यतिका धेरै मुखहरूले बोल्नका लागि कुरेका रहेनछन् कोही बोलेनन् बा पनि चुपचाप पिँढीको खाटमा बस्नुभयो म पनि बसेँ सायद यी सबै मान्छेले यसरी नै चुपचाप मेरो सौभाग्यलाई बिदाई गरेका थिए जति धेरै मानिससम्म भएका छन् त्यति नै धेरै मौनता पनि जम्मा भएको छ यति धेरै मानिसको यति लामो मौनताले मलाई आफैसँग पनि कुरा गर्न दिएन म पालेको खाबो जस्तै भए आमा त बाहिर निस्कनै सक्नु भएन म भने भित्र पस्न हतारिएकी छु तर पसेकी छैन भिडलाई हेरे त्यहाँ पवित्र कली राधा कोही छैनन् तिनको बिहे भयो भन्ने सुनेकी छु पवित्रको त बुढासँग बिहे भयो अरे कलिका दुला भने तन्नेरी छन् अरे एक्कासी गोविन्दलाई सम्झिए त्यतिका मान्छेको पिठमा गोविन्द छैनन् अहिले गोविन्द के गर्दै होलान् मलाई अचम्म लाग्यो म विधवा हुँदा म भन्दा धेरै दुखी देखिन्छन् मेरा आफन्त र छिमेकी ती भन्दा पनि बढी मेरा हजुरबा हजुरआमा सबैभन्दा बढी मेरा बा आमा दुखी देखिनुहुन्छ मलाई थाहा छैन म कति दुखी छु सायद आफू विधवा भएकोमा म हाम्रो घर अगाडिको सयपत्री फुल जत्तिकै निशब्द छु साँच्चै भन्ने हो भने घर आउन पाएकीमा खुसी छु म तर अरू सबैलाई दुखी देख्छु उदास देख्छु लाग्छ ती मलाई देखेर नै उदास भएका हुन् म भित्र पसे थाहा छैन मन भेट कतिखेर सकिन्छ आमाले भन्नुभयो आइस नानी मलाई छोरी भएर होइन छोरो भएर बस्न लेख्या रहेछ म ढुक्कसँग अब चलित भई आमाको अगाडि बसे आमाले आत्तिएर भन्नुभयो होइन नानी नआत्ते त अब सधैँ छोरी भएर हामीसँग बस हामीलाई पालेर बस आमाका कुराले मेरो मन झन बलियो भएर आयो हो म छोरै त भए अब जसको कपाल छोराको जस्तै छ छोरीले जस्तो चुरा पोते सिन्दुर लगाएकी पनि छैन बाले आँखा भरि आँसु पारेर भन्नुभयो नरो नानी हामीले बुढालाई दिएका होइनौँ बुढालाई दिएका होइनौँ त्यस्ता राम्रा सुनका ठुम्का जस्ता थिए पढाइ थियो धन सम्पत्ति थियो अब क्यारम उनको भाग हो गई त्यति रहेछ हिजोसम्म छोरी थिइस् अब छोरो भइस् म उहाँहरूको शोकाकुल पटक्कै भएकी छैन घर आउन पाएर खुसी भएकी छु बरु मन चङ्गा भएको छ सेतो चङ्गा उडिरहेको छ निलो र सफा आकाशमा भाका कुराले मलाई अझ बलियो बनायो अझ छोरो बनायो श्रोता यति बेला हामी कार्यक्रम जीवन कथाको बसैमा अमर न्यूपानेको सेतो धरती उपन्यास वाचन गरिरहेका छौँ अब भने एउटा छोटो मिठो सुगम संगम प्रस्तुत गर्न चाहन्छु

म आफूलाई हेर्न आँखा चिम्लिन्छु। एकैछिनमा आँखा खुल्छ र मेरो अगाडि बसिरहेकी पवित्रालाई हेर्छु। उनको र मेरो स्वभाव अनुहार जत्तिकै फरक छ। पवित्र चरा हुन खोज्छिन् तर म चरा हुन खोजे पनि पुतली मात्र हुन्छु, सेतो पुतली। 11 वर्षका हामी 11 जस्तै हाम्रा खुट्टाहरू अगाडि बढाउँदैछौ, बेसीतिर जाँदैछौ, बेसीमा हाम्रो गोठ छ। पवित्रको पनि हाम्रो पनि एकै ठाउँमा, जसरी गाउँमा हाम्रो घर एकै ठाउँमा छ। स्वभावमा मात्र होइन स्वरूपमा पनि हामी कति फरक भएका छौ। उनी सधवा र म विधुवा। मेरो ठुटे कपालले तिनको झम्के डोरी बाटेको 5-8 कपाललाई उदास भएर हेर्छ। उनले हात चलाउँदा चुरा बज्छ, मैले हात चलाउँदा सन्नाटा बज्छ। तर यी सबै शोक र सन्तापलाई बिर्सिएर हामी कुद्दैछौ, पसिना आएको पनि बिर्सिएर कुद्दैछौ। बेसी आइपुग्नै लाग्यो। बेसीको मुखैमा एउटा ठुलो आँपको बगैँचा छ, कसको हो मलाई थाहा छैन। मेरा आँखाले भन्दा पनि पहिला पवित्राको आँखाले पाकेका आँप देखे। आँप पाक्ने बेला हो यो, पवित्रा टक्क रोकिन् र एकाएक तिनी चराबाट मानौ बाँदर भइन्। बाँदरले चाहिँ फटाफट त्यति ठुलो आँपको रुखमा सजिलै चढिन्। मैले ट्वा परेर हेरिरहे। उनी त रुखको हाँगा हाँगै हिँड्न थालिन्। मैले त यति पनि भन्न भ्याइन। आमाले भन्नुभएको केटी मान्छेले रुख चढ्नुहुन्न। बाँदरले चाहिँ फटाफट टिप्दै आप तल भुइँमा फ्याँक थालिन् र भन् चाँडै चाँडै टिपेर म जेत्रोमा पोको पार है, फेरि देख्छन् अरूले। उनले माथिबाट टिपेर फ्याँकेका आप भुइँमा खस्न नपाउँदै समाउन खोज्छु, सक्दिन। चाँडो चाँडो भुइँबाट भए पनि टिप्छु, तर उनले रुखबाट भन्दा मैले भुइँबाट टिपेको ढिलो हुन्छ। मलाई भने असाध्यै डर लाग्यो, अरूले देखे जस्तो लाग्यो। बगैँचाको मालिकले देखेर खेद्दै आए भने त भुइँमा भए कि म भन्दा चाँडै रुखबाट फदालेर पवित्रा नै अघि अघि भाग्छिन् जस्तो लाग्छ। मैले आत्तिँदै भने चाँडै ओर्ल अब भयो क्या। उनी भने झन् मेरा कुरा सुन्दै नसुने माथि टुप्पामा पुगिन्। मानौ मैले बाँदरलाई नै भने कि हुँ, कस्तो कस्तो उटुङ्गिया बानी छ इन तिनको। रुखका टुप्पामा पुगेर तेर्सो आँगामा टुपुक्क बसिन्। पर पाखामा मैले भन्दा पहिले उनले नै एकजना मान्छेलाई देखिन्। म आत्तिए तर तिनी आत्तिनन्। चरा चाहिँ रुखमै छेलिन्। परबाट पनि हृदयमा कसरी चिन्न सके कि भनिन्, त्यो मुन्छे यो बगैँचाको मान्छे होइन क्या। ओर्लिँदै गर्दा रुखको सबैभन्दा तल्लो आँगामा समाएर टुप्लुक्क झुन्डिएर एकछिनसम्म र हल्लिन हावामा पङ्ख चाहिँ। म त एकदम डराए। अब यिनको हात खुट्टा भाँचिने भए डरले आँखा चिम्लिए। तर उनी हाँस्दै भुइँमा फदालिन् र हाँस्दै पोल्टाभरि आँप हालेर मेरो अघि अघि कुद्न थालिन्। अचम्म लाग्छ पवित्रालाई देखेर। पोल्टाभरि आँप बोकेर उनी त मैले फेटाउनै नसक्ने गरी मेरो अघि अघि कुद्न थालिन्। अग्ला अग्ला कान्लाबाट बाख्राका पाठाले चाहिँ आँप फाल्दै कुदिन्। बेला बेलामा टक्क रोकिएर भनिन्, चाँडै आऊ न। म भने उनको बुढी हजुरआमा झैँ। पछि पछि ढिलो ढिलो गरेर उनलाई भेटाउँछु। पाकेका आँप खाँदैछौ। मैले सोधेँ, किन यसरी कुदे कि। मादीतिर जान गोठाबाले कुरिरहनु भएको होला, एकैछिनमा फर्कम लाग्यो। म तिनको पछि पछि लागे। असारका रुखका दिनहरू, माथिका पानी सङ्लो छ, पवित्राको मन जस्तै उसको बढेको पनि छैन। किनभने झरी परेको पनि छैन। झरी परेपछि माधी पनि ठुलो हुन्छ, धमिलो हुन्छ। त्यसपछि माधी पवित्राको मन जस्तै हुँदैन। उनले प्राय कोही पनि मान्छे नआउने ठाउँमा लिएर गइन्। खोला र चराको आवाज बाहेक हामी दुवैको आवाज मात्र सुनिरहेका छौँ। उत्साहित हुँदै भनिन्, पौडी खेलौँ न। मैले डराउँदै भने, मलाई आउँदैन क्या, पहिले खेलेर त हेर, आइहाल्छ नि। मलाई डर लाग्छ क्या, डर हटाइदेऊ, पौडी खेल्न जाऊँ। मैले आँटै गर्न सकिनँ। उनले त फटाफट आफ्ना लुगा फुकालिन्। वरिपरि कोही मान्छे नभएर होला सबै लुगा फुकालिन्। अलिअलि लाज मान्ने उमेर त भएको छ, तर तिनले कसरी
सबै लुगा फुकाल्न सके कि होलिन्। फुकाल न तिमी नाइके, उनी त पानीमा पसिहालिन्, पौडी खेल्न थालिन्। मलाई खोला तर्न त डर लाग्छ, कसरी पौडी खेलौँ? उनले साह्रै कर गरिन्, तर मैले पौडी खेल्न सकिनँ। किनारमा बसेर पानीले जिउ मात्र पिसाए, उनी भने माछा भइन्। श्रोता, अहिले भने हामी कार्यक्रम जीवन कथाको बसैमा अमर न्यूपानीको सेतु धरती उपन्यास वाचन गरिरहेका छौँ। अब भने एउटा छोटो मिठो सुगम सङ्गम प्रस्तुत गर्छ।

मनमनै सोचे यो केटी पनि के हुन जाने कि छ। कहिले चरा जस्तै हुन्छ, कहिले बाँदर जस्तै, कहिले बाख्राको पाठी जस्तै हुन्छ, त कहिले माछी जस्तै। म भने उस्तै सेतो पुतली, त्यो पनि उड्न नसक्ने, हिँड्न मात्र सक्ने पुतली। यस्तै पुतलीको हकिकत कस्तो होला? खोला किनारको एक ठाउँमा दबदबी हिलो छ, उनले त्यो हिलोमा हात घुसार्दै भनिन्, यस्तोमा माछा हुन्छ क्या? भोटी माछा नभन्दै एकैछिनमा उनले मुठीभरिको माछु समाइन्। मैले त देखेकै पनि थिएन। उनले भनिन्, ए हो भोटी माछु। उनको हातमा त्यो माछु खुब छटपटाउँदैछ। म भने नछटपटाइकन खुब डराए। तिनले बल गरेर मुठी कसिन् र मलाई भनिन्, समाउ त, अब डर लाग्छ क्या? कस्तो मजा आउँछ, के गर्दैन यसले? उनले कर गरिन्। मैले आँट गर्नै सकिन। त्यसपछि पाखामा आएर पनि कर गरिन्। यसो के छोएकी थिए, चिच्याएछु अबुई, मलाई सर्प छोए जस्तै लाग्यो। उनले त्यसलाई पाखामा छोडिदिन्। कालो भोटी माछु खुब छटपटाउन थाल्यो। त्यो छटपटीमा पवित्र भने मनोरञ्जित भएकी थिइन्। म भने त्यो छटपटीमा भित्र भित्रै त्यही माछा चाहिँ छटपटाइरहेकी छु, खप्नै नसकिने, र डराई डराई खुट्टाले नै त्यसलाई खोलातिर फ्याँकिदिए। त्यो पानीमा पौडिन थाल्यो। पवित्राले भनिन्, किन पानीमा फ्याँके कि? पोलेर खाना कस्तो मिठो हुन्थ्यो नि। मैले भने, यो काम त माझी र भोटीहरूको मात्र होइन र। उनले भनिन्, उनीहरू पनि हामी जस्तै त हुन्छन्। त्यसपछि हामी हाम्रो खेत र गोठतिर गयौँ। घर पुग्दा साँझ पर्ने गरी हामी घरतिर जाँदैछौँ। हामी दुवैजना थाकेका हुनाले पहिले जसरी कुद्न सकेनौँ, चौतारोमा पुगेर हाम्रो बाटो छुटियो। उनी आफ्नो घरतिर लागिन्, म आफ्नो घरतिर। श्रोता, यतिन्जेलसम्म हामी कार्यक्रम जीवन कथामा अमर निभानीको सेतो धरती उपन्यास वाचन गरिरहेका थियौ। जीवन कथाको लागि छुट्याएको समयले पनि नेटो काट्न लागिसक्यो। यतिन्जेलसम्म कार्यक्रम सुनेर जतिले पनि साथ दिनुभयो उहाँहरू सबैलाई मनैदेखि नै धन्यवाद दिन चाहन्छु। र कार्यक्रम जीवन कथा सुरुदेखि अन्त्यसम्म सुन्दै गर्दा तपाईँहरूलाई कार्यक्रम जीवन कथा कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। यदि हजुरहरूसँग पनि यस्तै कथा, व्यथा र वेदनाहरू छ भने हामीलाई पठाउन सक्नुहुन्छ। त्यसको लागि हाम्रो रेडियो मध्यपश्चिमको फेसबुक पेजमा अथवा हाम्रो सम्पर्क नम्बर 082568854 पनि पठाउन सक्नुहुन्छ भन्दै यतिन्जेलसम्म आफ्ना सृजनशील औँला चलाएर मेरो आवाजलाई हजुरहरूको सामु पुर्याउन सहयोग गर्ने प्राविधिक प्रयोजनको आदरणीय साथी अमृता डाङ्गीलाई विशेष आभार व्यक्त गर्दै म रात्रिकालीन सहयात्री वन्दना नेउपाने पनि आगामी एक साताका लागि बिदा हुन्छु। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार, शुभरात्री।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: यो दाँत दुखेर मर्नु भयो।
2: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
1: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
2: घराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
5: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
7: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
4: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
7: 98-41-68-46-46।
4: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
8: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट COEM नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
9: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा GPA प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
8: हाम्रा विशेषताहरू:
9: उत्कृष्ट शैक्षिक वातावरण,
8: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
9: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
8: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
3: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगंज 10 चितल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड।
4: सम्पर्क फोन 081-536-086
9: र मोबाइल नम्बर 98-480-96-600, 98-580-36-086 र 98-481-72-273।
10: मध्यपश्चिम टाइम चेक, यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। सन् 2026 जून महिनामा 91,363 विदेशी पर्यटक भित्र आएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्याङ्क अनुसार जूनमा हवाई मार्गबाट आउने पर्यटक गत वर्षको तुलनामा 19.5% वृद्धि देखिएको हो। गत वर्षको यसै महिनामा 76,425 जनाले नेपाल भ्रमण गरेका थिए। त्यसै गरी कोविड 19 महामारी अघि सर्वाधिक पर्यटन गतिविधि रहेको वर्ष सन् 2019 जून महिनामा 74,883 आगमन भएको थियो। त्यसको आधारमा पनि यो वर्षको जून महिनामा 22.01% पर्यटक संख्या वृद्धि भएको हो। जून महिनामा नेपाल आउने पर्यटक मध्ये सबैभन्दा धेरै दक्षिण एसियाली मुलुकबाट 48,254 जना आएका छन्। जुन कुल आगमनको 52.8% हिस्सा हो। मुख्य स्रोत बजार मध्ये भारतबाट मात्रै 41,809 जना पर्यटक आएका छन्। अन्य एसियाली मुलुकबाट 16,152 पर्यटक नेपाल आएका छन्, जसमा चीनबाट 9,995 पर्यटक आगमन भएको छ भने जापानबाट 925, दक्षिण कोरियाबाट 914 तथा थाइल्याण्डबाट 514 पर्यटक नेपाल आएका छन्। सड़क विभागले मनसूनका समयमा हुन सक्ने सम्भावित सड़क अवरोध र प्राकृतिक विपदलाई मध्यनजर गर्दै देशभर उच्च सतर्कताका साथ पूर्व तयारी पूरा भएको सुनाएको छ। विभागले यस वर्ष पनि आफ्नो स्थापित कार्यविधि अनुसार राजमार्गहरूमा हुने अवरोध तत्काल हटाउन र यातायात व्यवस्था सुचारू राख्न विशेष योजना अघि सारेको हो। सड़क विभागका महानिर्देशक डाक्टर विजय जैसीका अनुसार विभागले हेर्ने कुल 15,000 किलोमिटर सड़क सञ्जाल मध्ये करिब 10,000 किलोमिटर सबै मौसममा चल्ने सड़कमा विशेष प्राथमिकताका साथ जनशक्ति र उपकरण परिचालन गरिएको छ। विभागले तय गरिएको नीति अनुसार मुख्य राजमार्गहरूमा पहिरोका कारण सड़क अवरोध भए दिउँसोको समयमा आधा घण्टाभित्र प्राविधिक टोली पुग्ने र सामान्य अवस्थामा 2 घण्टाभित्र बाटो खुलाउने लक्ष्य राखिएको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा त्रुटिवश बालबालिकाको विवरण समावेश भएको स्पष्टीकरण दिएको छ। चितवनमा भएको पहिलो महाधिवेशनबाट महामन्त्री निर्वाचित विपिन कुमार आचार्यले विकृति निकालेर पार्टीबाट त्रुटि भएको जनाउनु भएको हो। रासपाको प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनको तथ्याङ्कलाई उद्धृत गर्दै 18 वर्षभन्दा कम उमेरका 35,257 व्यक्ति पार्टीको सदस्य रहेको भनी केही समाचार माध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यान आकर्षण भएको विकृतिमा उल्लेख छ। रासपा संविधान, राजनीतिक दल सम्बन्धीहीन, प्रचलित कानून तथा नेपाल पक्ष रहेको अन्तर्राष्ट्रिय सन्धि सम्झौताबाट स्थापित बाल अधिकार तथा बाल बालिकालाई राजनीतिक गतिविधिबाट मुक्त राख्न मान्यता प्राप्त पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि विकृतिमा भनिएको छ। डिजिटल सदस्यता प्रणालीमा आवेदन दिएका तर अन्तिम स्वीकृत नभएका प्रारम्भिक विवरणलाई महाधिवेशनमा खोज्दा तथ्याङ्कका रूपमा प्रस्तुत गरिएको रासपाले सुनाएको छ। सदस्यताका लागि अनलाइनबाट जोसुकैले आवेदन दिन सक्ने खुल्ला व्यवस्था भएकाले आवेदन फारम भर्ने क्रममा टाइमोग्राफिकल त्रुटि, पात्रो प्रणालीको गलत छनौट वा अन्य प्राविधिक कारणले उमेर विवरणमा फरक परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको विकृतिमा उल्लेख छ। र सल्यान वनघाट कोपिण्डे नगरपालिकाले महिलाको आर्थिक सशक्तिकरण तथा स्वरोजगार प्रवर्धन गर्ने उद्देश्यले सञ्चालन गरेको 3 महिने एडभान्स सिलाई कटाई शिव विकास तालिम सम्पन्न भएको छ।
तालिम सफलतापूर्वक पूरा गरेका सहभागी महिलालाई नगरपालिकाले सिलाई मेसिन वितरण गरेको छ। नगरपालिका अनुसार एडभान्स तालिममा सहभागी महिलाहरू यसअघि आधारभूत सिलाई कटाई तालिम लिएर व्यवसाय सञ्चालन गरिरहेका थिए। थप व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले एडभान्स तालिम सञ्चालन गरिएको हो। बनघाटको पिण्डी नगरपालिका एकी हिरा रावतले तालिमबाट नयाँ डिजाइन तथा आधुनिक सिलाई प्रविधि सिक्न पाएकाले आफ्नो व्यवसायलाई थप प्रभावकारी बनाउन सहज भएको बताउनुभयो। प्रशिक्षक सुजता एरीले 3 महिनासम्म आधारभूतदेखि एडभान्स स्तरसम्मको व्यावसायिक सिलाई कटाइसी प्रदान गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार तालिममा आधारभूत डिजाइन, कटिङ, फिनिसिङ तथा व्यावसायिक व्यवस्थापन सम्बन्धी विषय समेत समावेश गरिएको थियो। हौस्त अहिलेलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यहाँहरूसँगै आजका लागि हाम्रा दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने नै छौं। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम पर्याय लाग्या दिनुहोस्। नमस्कार, शुभरात्री।

अनुभव प्रभाग दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

0: आकाश गंगाको अवतरण, हिमाली जलधाराको आकर्षण, जनदैलामा ज्ञान धाराको प्रसारण, कार्यक्रम त्रिवेणी, अन्वेषणका शिखरहरू, खोजका गल्छीहरू र यात्राका पाइलाहरू, कार्यक्रम त्रिवेणी।
1: अमृतस्य पुत्र माता च पार्वती देवी पिता देवो महेश्वर बान्धवा मानवा सर्वे स्वदेशो भुवनत्रय। हामी सबै अमृत परम पिता परमात्माका पुत्र हौ, माता पार्वती देवी हुन्, पिता महादेव शिव हुन्, भाइ बहिनी बन्धु बान्धव विश्वका समस्त मानव हुन्, तिनै भुवन स्वर्ग मर्त्य पाताल स्वदेश हो, विदेश छैन। नमस्कार। कहिले यताका कुरा, कहिले उताका कुरा, कहिले यता पनि नदेखिने उता पनि नदेखिने शून्य धुरीका कुरा, पूर्णका कुरा गरिने प्रस्तुति त्रिवेणीमा हामी श्रोता स्वागतमा उपस्थित भएका छौं। आजको प्रस्तुतिमा हामी ज्येष्ठ नागरिकका बारेमा बोल्नेछौ, तर आरम्भमा यो गीतिका

0: ज्येष्ठ नागरिक संस्कृतको ज्येष्ठबाट नेपालीमा जेठो भयो। आफू भन्दा बढी उमेरको मान्छेलाई ज्येष्ठ, जेठो, जेठा, जेठान, जेठाजु, जेठु, जेठी भन्ने चलन नेपाली समाजमा प्रचलित छ। तर राज्यले भने 60-70 वर्ष भन्दा बढी उमेर भएका व्यक्तिलाई ज्येष्ठ नागरिक भनी परिचय दिएर विशेष सहुलियत र भत्ताको पनि प्रबन्ध गरेको छ। शरीर जरा जीर्ण भई ज्यान कमजोर भएर आफै काम गरी कमाउन खान नसक्ने भएका जनतालाई यो भत्ता दिनु कल्याणकारी काम हो, राज्यले गर्नै पर्ने कार्य हो। नेपालमा यस्तो अवधारणालाई सार्थकता दिने श्रेय प्रधानमन्त्री मनमोहन अधिकारीलाई जान्छ। कम्युनिष्ट पद्धतिको शासनले जरा जीर्ण बुढा बुढीलाई मार्छ भन्ने भ्रमलाई जितेर यथार्थ स्थापित गर्न यो निर्णय सार्थक बनेको बताइन्छ। जसले जे का लागि गरेको भए पनि यो काम कसैले काट्न नसक्ने, रोक्न नसक्ने थालनी भएको छ। यो राज्यको उद्देश्य अनुसारको कर्तव्य बन्न पुगेको छ। यहाँ घर घरमा ज्येष्ठ जनको सम्मान छ, प्रत्येक परिवारमा अग्रजको आदर छ, समाजमा वृद्ध जनको सेवा छ, त्यसैबाट बनेको राष्ट्रमा पनि ज्येष्ठ नागरिकको जय गर्ने व्यवहार छ। यो व्यवस्था हिमाली देश नेपालको हैम सभ्यता र परम्पराबाट आएको उब्जेको उपज हो, हाम्रो मौलिकता हो, यो देशको विशिष्ट विशेषता हो, संस्कृत सभ्यताको मान्यता। समाजमा आफूभन्दा अघि जन्मेको व्यक्तिलाई बाबा वा पिता तथा आमा वा माता समान सम्मान गर्ने चलन छ। त्यस्ता व्यक्ति आएमा आफू उठेर उहाँहरूलाई आसन दिने, बस्न दिने गरिन्छ। भोज भतेरमा जेठाहरूलाई खुवाएर खाइन्छ। टीकापाती गर्दा जेठोबाट थालिन्छ, पहिलो पालीमा पारिन्छ। यसैले ज्येष्ठ नागरिक सम्मानको संस्कृति बोध गराउँछ। यो यहीबाट जन्मेको ज्ञान हुन्छ। घर परिवारका ज्येष्ठ नागरिक बा आमा, बाजे, जीजू बाजे, जी आमा देवता सरह सम्मानित रहन्छन्, कुलगुरू बनेका हुन्छन्, पुराना प्रचलन सुन्ने, सुनाउने, जान्ने माध्यम बनेका हुन्छन्। अघि के थियो, अहिले के भयो, त्यसको प्रत्यक्ष प्रमाण उनीहरू नै हुन्छन्। उनीहरूले नै इतिहास र संस्कृतिको आधार सुनाउँछन्, सिकाउँछन्, शिक्षाका गुरू हुन्छन्। हजुर बा हजुर आमाले सुनाउनु भएका कथा, गीत, लोरी सुनेर कतिले आज सिप सिकेका छन्, कविता गरेका छन्, साहित्य रचेका छन्, भाका जानेका छन्, शब्द थपेका छन्, संकटका बेला के गर्दा सही ठाउँमा पुगिन्छ भोगेका परेका पुर्खाले भनेको नीति रणनीति जानिएको छ। अग्रजबाटै आधा जति ज्ञान सन्ततिले सिकेको हुन्छ। त्यसैले ज्येष्ठ नागरिक परिवारका कुल गुरू हुन्। खेतीपाती गर्ने, काठ काट्ने, गाह्रो लगाउने, छाला काट्ने, कम्बल माड्ने, दामला बाट्ने जस्ता हजारौं कामको सिप पनि पुर्खाबाट सन्तानले सिकेका हुन्छन्। पुर्ख्यौली सिप भनेर त्यसको शिक्षालाई सम्मान गर्न बाँकी नै छ। पुर्खाकै कारण नेपाली समाजले सन्तानलाई सयौं विषयमा विद्यावारिधि गराएको छ। ज्येष्ठ नागरिक शिक्षाका मुहान हुन्, यसको संगत गर्नु छ। बुढा मरे भाषा सरे भन्ने उखानै छ। बुढाले सिकाएका सिप शिक्षाका शब्द बुढा पाकापछि सन्तानमा सरेर बसेको हुन्छ। कुल परम्परा अनुसार बोल्ने, लाउने, खाने, बस्ने चाल चलन हुन्छ, कुलीन चाल भनेर भन्ने गरिन्छ। गोत्र परम्पराले दिएका देन प्रत्येक परिवारमा पृथक पाइन्छ। यसको सूक्ष्म अध्ययन बिना नेपाली समाजको खास अन्वेषण पूरा हुँदैन। ज्येष्ठ नागरिकमा नै यो समाजको जरा भेटिन्छ। आज ज्येष्ठ नागरिकलाई बसमा सिट छाडिदिने परिपाटी पनि यही समाजको उपज हो। समाजमा ज्येष्ठ नागरिक भनेपछि भयो त्यो ज्येष्ठको जातपात, समाज, कुल, घरान केही खोजिन्न। बुढापाका भनेपछि सबै श्रद्धाले झुक्छन्, सेवा गर्छन्। विश्वमा बुढापाका र बालबालिकामा विवाद छैन। ज्येष्ठ नागरिक र शिशु भनेपछि संसारमा सबैले माया गर्छन्, सम्मान गर्छन्, श्रद्धा गर्छन्, विद्वेष गर्दैनन्, सहयोग गर्छन्। यो कुन जातिको बुढा, कुन जातिको बुढीआमा, कुन जातिको बालबालिका भनेर भनिँदैन। देख्ने बित्तिकै उनीहरूप्रति आदर सत्कार र माया ममता जन्मन्छ। यो मानवताको विशिष्टता।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहारका हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जडेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5625-707।
6: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: हिराले खाएको दाँत निकाल्ने,
8: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
7: खाली ठाउँमा दाँत राख्ने,
8: दाँतको जरैदेखि उपचार गर्ने,
7: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
8: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
9: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
6: सम्पर्क फोन नम्बर 082-5904-66 98-29-81-50-53।
10: खुशीको खबर।
11: यसरी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रचना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सिचिभिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
10: हाम्रा विशेषताहरू:
12: आधुनिक प्रयोगशाला,
10: अत्याधुनिक सर्वेक्षण उपकरण,
12: अनुभवी प्रशिक्षक,
10: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
12: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
10: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
12: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
10: आजै रजेना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
11: साथै कक्षा 11 मा विज्ञान

0: Adguri.
1: यी सबै व्यवस्था घर परिवारमै सम्भव छ। जसरी बालबालिकाले घर परिवारमा रमाइलो उज्यालो दिन्छन्, त्यसरी नै वृद्ध वृद्धाले पनि परिवारलाई उचाइ दिन्छन्। फलानाका घरमा जीवा हजुरबा हुनुहुन्छ भनेर भेट्न आउनेको भीड लाग्छ, घर मन्दिर बन्छ, बाजे बराजु बसेको घरमा सबैका लागि मञ्च बन्छ, दर्शन टीका टालोको प्राङ्गण बन्छ। त्यसैले बालबालिका प्रत्येक परिवारका हर्ष, वृद्ध वृद्धा हरेक घरका आदर्श भनिएको हो। वृद्ध वृद्धालाई परिवार भन्दा पर राख्ने परिकल्पना पूर्वमा छैन, हैमा सभ्यताले यो सोचेको पनि हुँदैन। माता पिताको प्रत्यक्ष आशीर्वाद बिना घर गृहस्थीको उन्नति छैन, सन्तानको समृद्धि हुँदैन, सुख शान्तिको बाटो खुल्दैन। जसका घरमा आमा बा हजुरबा हजुर आमा छन्, प्रसन्न देखिन्छन्, आफ्ना सन्तानप्रति सन्तुष्ट छन्, गौरव गर्छन्, त्यही घर परिवारमा शान्ति सुख र सौभाग्य हुन्छ। त्यो घर समाजका लागि शोभा बन्छ, सबैको आउने जाने मूल घर बन्छ। यहाँ त संयुक्त परिवारको सभ्यता छ। जिजु बा आमादेखि नाति पनातीसम्मको एउटै वास, एउटै छानो, सँगैको मानो, छोरा छोरी बाहिर जाँदा नाति नातिना र हजुरबा हजुर आमा बीचको कस्तो मायालु सम्बन्ध, कति कोमल व्यवहार, घरै उज्यालो, हजुरबाले पानी माग्दा नातिले दिएको छ, यसरी गर्नुपर्छ यो काम भनेर बाजेले बताएका छन्, नातिले त्यसको प्रयोग गर्छ, बाजे ल है ल ल ल भइगो त भनेर प्रोत्साहन गर्छन्। उता हजुर आमा नातिनीलाई नीति कथा नाच गान सिकाउँछिन्, पाकशालामा सँगै काम लगाउँछिन्। कत्रो प्रेम, कत्रो हर्ष, कत्रो सामिप्यता, कत्रो आत्मीयता! उदाउँदै गरेको जीवन र अस्ताउँदै गरेको दिनमा कस्तो संयोग! स्नेहको धाराले घरै पवित्र पारेको छ, जीवनको अविच्छिन्नताले छानो गजुर बन्दैछ। यो पो परिवार, यो पो जीवनालय, यो पो बाँच्नुको अर्थ आदर्श। पूर्व यो समृद्धि सौन्दर्य सुख र शान्तिलाई ठूलो आर्जन मान्छ, धनार्जनलाई भन्दा भौतिक सुखलाई भन्दा एकहोरो भौतिक आर्जनलाई भन्दा यो आत्मीय आनन्दलाई पूर्वले पुग्नै पर्ने पूर मानेको छ। यो पूर्वको परिवारबाट बनेको सामाजिक संस्कृति सभ्यता बडो कोमल, मुलायम, दीर्घजीवी छ। कतै कोट्याउने, बिझाउने, चिथोर्ने, घाउ लाग्ने खालको छैन। सुख शान्ति र आनन्दमा पुग्ने बाटोमा आइरहेको छ, अघि बढ़िरहेको छ। विवाद, विखण्डन, विध्वंस, विनिर्माण, विसंगति, शोक, संताप, विचलन, व्यवधान, वियोग, विरोध, विडम्बना भएन भनेर आत्तिएको, चिच्याएको, च्याचिएको चर्को चलन यहाँ छैन। यसमा अतिको आगो छैन, शान्त मति, सम्यक गति, निरन्तर उन्नतिको यात्रा छ। यो नै जीवन सम्मत हुन्छ, प्रकृतिवत हुन्छ, स्वभाववत हुन्छ, सुख हुन्छ। पूर्वको यस्तो लयबद्ध समाजमा आज केही फेसनीहरूले फसाद निम्त्याएका छन्, भित्र्याएका छन्, परिवारको प्राकृत चाल बिथोल्न खोजेका छन्। बालबालिका होस्टलमा राखेर पढाउने, वृद्ध वृद्धालाई त्यस्तै होस्टल वा वृद्धाश्रममा लगेर राख्ने, आफू होटलमा खाएर आउने, श्रीमान श्रीमती मात्र घरमा रमाउने, बोतलको खुराक समाउने, भोकको भकारी फराक बनाउने, उन्मत्त भई उम्लिने, कसैको डर छैन, कर छैन, गर्दा गर्दै आपसमा आदर छैन, मान मर्यादा छैन, अनि त कसैको घर पनि छैन, अन्तत घर पनि छैन, मान्छे त बाहिर पो निस्कियो, घरको सदस्य डहरको बन्न थाल्यो। यो उतारू बन्नु कुनै सुख होइन, यसमा सभ्यताको कुनै सूत्र छैन, तर कुनै समाजले आज यस्तैलाई अवलम्बन गरेका छन्, यसैलाई आधुनिकता भनेका छन्। केही सदस्य यसको पछि पनि हिँडेका छन्। शहरी रहन सहनमा यस्तो व्यवहार पसेको देखिन्छ, यो पो तरिका हो भनेर बसेको पाइन्छ। यही आयातित अल्पसंख्यकको रमिता हेरेर राज्यले पनि वृद्धाश्रम बनाउने, एल्डरिङ होस्टल बनाउने, एज सेल्टर बनाउने भनेर बजेट भाषण गरेको छ। प्रत्येक विकास क्षेत्रमा वृद्धाश्रम बनाउने भनेर पैसा पठाएको छ। यो कस्तो प्रगति! पिता पुर्खालाई परिवारबाट पर पार्ने कस्तो परियोजना! यसले बनाउँछ कि भत्काउँछ बुझ्ने को? फेसनी शब्द सुनायो फरमायो, खै यसको जग जरा कसले बुझेको छ? कस्ता सतही समाजसेवी, राज्यको आदर्श के, जनताको प्रतिनिधि चलन के, त्यो छाडेर देश चलाउन पाइन्छ? बालक परिवारको सदस्य बन्छ, तर वृद्धलाई किन पर पार्ने? उसले कमाएको थमाएको अंश सम्पत्तिमा सन्तानको हक लाग्ने, अनि वृद्धको केही बाँकी नरहने।

भने कस्तो कानून? अरू घरमै बस्दा बुढा बुढीलाई वृद्धाश्रममा किन पठाउने? संतान कोही छैन भने उसको अंशपात जे छ त्यो पाउने गरी पालन पोषण गर्ने पर संतान त हुन्छ नि, त्यसलाई जिम्मेवार बनाउने पो कानून हुनु थियो। त्यस्तो सामाजिक व्यवस्था र मान्यता पनि छ। दाजुभाइका छोराले हेर्ने पाल्ने स्याहार गर्ने त्यस्ता मान्यतालाई छाडेर छुटाएर सिधै वृद्धाश्रममा किन लाने? रक्त सम्बन्धका सन्तानमा पुर्खाप्रति दायित्व हुने संस्कृति छ, त्यता नगई पराईको परिपञ्चमा रमाउने कस्तो राज्य व्यवस्था? बुढाबुढीलाई बढ्ता देखेको जस्तो हुने गरी राज्य व्यवस्था बनाउन मिल्दैन। जसले जीवनभर केही गर्यो, केही कमायो, केही जमायो, घर बनायो, परिवार बसायो, जग्गा जोड्यो, उसैलाई नै पर पारेर बस्न दिने कस्तो न्याय होला? जीवनभरको सहारा, म बुढो हुँदा बस्ने घर, मृत्यु वरण गर्ने बास भनेर बनाएको आश्रय जिउँदै छुटाउँदा उनको मन कति रोला? त्यो घर छाडेर जाँदा त्यो मन कति फाट्ला? घर छाडेर पर अर्काको व्यवस्थामा शून्य साथी भएर बस्दा त्यो मन कति विदीर्ण होला?

0: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एण्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र 20 लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: 20 लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल डाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
3: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
4: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: युनिच्छामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
6: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार
7: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
8: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98479-25-76
1: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
9: विशेषज्ञ डाक्टरी सेवाहरू
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
10: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
9: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
9: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
1: सम्पर्क फोन 082-5090-079 मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555
11: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरु थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-8804 98-43-00-8804 www.pashupatiicare.com
12: भर्ना खुल्यो
13: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
12: हाम्रा विशेषताहरू
13: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
12: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
13: शान्त तथा पारिवारिक वातावरण भएको
12: सेर्याम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
13: तिहार सुशासन राम्रो व्यवस्था भएको
12: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने
13: घरको जस्तै माया पाउने
14: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
1: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
14: सम्पर्क फोन नम्बर 082-5630-387 सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-25-183
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको भर्ना सम्बन्धी सूचना
15: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
16: प्रवेश परीक्षा मिति 2083 यही असार 27 गते।
15: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
16: सम्पर्क फोन नम्बर 0825562601, सम्पर्क मोबाइल नम्बर 9858335990, 9858331684 र 9858332770।
15: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला। डाक्टर आउने बारे सूचना।
17: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स खोराहीमा।
15: डाक्टरद्वारा दिइने सेवाहरू
17: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातीमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
15: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
18: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
6: बिरामी जाँच्ने मिति 8/7/2017 शनिबार।
19: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
16: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847571193 र 9182899028।
6: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
20: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
6: ए त्यसो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
20: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
6: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
20: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858734910।
6: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
21: कति त राज्यले रकम दियो भनेर रमाउने होलान्, दाम समाउने होलान्, तर कति भने देशमाथि माया गरेर माटोलाई माता मानेर त्यसैको नाममा दाम समाउने दुःख मान्ने उदार मनका महान मानिस पनि यही देशमा छन्। राजस्व लिनुलाई राम्रो नमान्ने आदर्श पनि यहाँ छ। म राज्यको रकम खाएर बाँच्ने, म त आफै केही गर्छु खान्छु भन्ने स्वाभिमानी स्वभाव पनि छ। तिनको शिर ठाडो रहने गरी राज्यले मान गर्न जान्नुपर्छ। सक्दै नसक्ने कुनै बाटो उपाय नभएकालाई भने भत्ताको भरण गर्नु राम्रै हो, तर देश दुहुन दुई तीन तिरबाट रकम सोहोर्ने धनीमानीलाई पनि चिनेर एकतर्फबाट मात्र सेवा दिने व्यवस्था मिलाउनु अरूको कल्याण गर्नु हो र राजस्वको सदुपयोग गर्नु हो। त्यो रकम अर्को नपाउनेले पाउँछ र राज्यमा कल्याण हुन्छ। राजस्वको सदुपयोग कल्याणकारी दृष्टिले बाँडिनुपर्छ। वर्षामा मेघ बादलले वृष्टि गरेछ, समुद्रको पानी लगेर पर्वतमा वर्षाउनु पर्छ, समुद्रको पानी समुद्रमै झारेर। वार्धक्य जीवन बोझ होइन, बुद्धत्वको बाटो हो। यसको सदुपयोगमा आफै पनि क्रियाशील रहनुपर्छ। जीवनमा अनेक काम गरियो, अनेक विद्या आर्जन गरियो, विविध विषयको अनुभव गरियो, पढेर पनि जीवन जानियो। यो सब देखेर भोगेर सहेर आएको जीवनले केही दृष्टि दिनु छ, केही सार ज्ञान दिनु छ, लेखेर हुन्छ कि भनेर हुन्छ कि केही गरेर हुन्छ कि, केही बनाएर हुन्छ कि वृद्ध वृद्धाले विश्वलाई केही सद्बुद्धि दिएर जानु छ, आफूसँग आएको संकलन भएको सार शिक्षा र शब्द त्यसै सेलाउनु भन्दा त्यसको हस्तान्तरणमा सार्थकता देख्नु राम्रो हुन्छ। मेरो काम अरूले गरिदिउन् मैले त गरिसके भन्ने आग्रह पनि उपयुक्त हुँदैन। साथ खोज्न हुन्छ तर अराएर मात्र बस्ने गराउने बानीले ऊ स्वयं गरौं साबित हुन जान्छ। सो कर्मी हुनु, केही गरिरहनु, सृजना गर्नु, फलफूल रोप्नु, बिरुवा लगाउनु, बालबालिकासँग खेल्नु, उनीहरूको काममा सघाउनु वार्धक्य बोझ कम गर्ने उपाय हो। जीवलाई जति सक्रिय राखिन्छ त्यति नै जीवन रस आइरहन्छ। जीवन रस रसाइरहेमा मृत्यु रसले बगाउन सक्दैन। क्रियाशीलता जीवनको दीर्घता हो। कर्म धर्म धानी रहनु गीताको गाथा हो। जो कर्मशील हुन्छ ऊ सदा सम्मानित रहन्छ, ऊर्जाशील रहन्छ, स्वाभिमानी रहन्छ र स्वस्थ बन्छ। स्वस्थ रहन सक्ने अवस्था वा स्वास्थ्य भन्दा ठूलो सुख केही छैन। वृद्धताले रोग ल्याउँछ, रोग आउँछ, रुवाउँछ भनेर निराश हुनु, डराउनु, निराशाले भरिनु, हाय अब मेरो के छ र को छ र सँगैका सबै गइसके, म मात्र किन बाँचेको होला जस्ता हार खाने वाक्य र व्यवहार गर्नु वृद्धताको शोभा होइन। फेरि फलानाले त्यसो गरिदिएको भए म त्यस्तो हुन्थे, यस्तो हुन्थिन, सुख पाउँथे, कमाउँथे, के गर्थे भनेर अरूमाथि गुनासो गर्नु पनि ज्येष्ठ नागरिकको जुमसोपना हुन्छ। आफै सक्षम हुँदा, आफ्नै जीवन सक्ने हुँदा गर्न नसकेको कुरा अब दोस्राले कसरी पूरा गरिदेला र? अरूबाट आशा गर्ने होइन, आफैले कोसिस गरेर केही गर्नु छ। आफ्नो शैलीले अरूलाई सताउने पनि होइन, बडो बुद्धिमानी पूर्वक स्थित भाग्य भई जीवन जिउन जानेमा वार्धक्य जीवन परिवारको पीर हुँदैन, प्रतिष्ठा नै रहन्छ, कसैले बोझ मान्दैन, मान गरिरहन्छ र घरमा रमाइलो आइरहन्छ। पठन पाठन यज्ञ ज्ञान भ्रमण आदि वार्धक्य जीवनका शोभा हुन्, सुखकारक स्वभाव हुन्। पढिरहँदा जीवनमा आशा जाग्छ, अझ परमार्थी परमात्मा सम्बन्धी ज्ञानमा आबद्ध भइरहँदा मृत्युको भय हुँदैन र सत्य ज्ञानले सधैँ ताजा राखिरहन्छ। जुन समयमा पनि जीवनको महत्व उस्तै हुन्छ भन्ने लाग्दछ। अझ जानेको ज्ञानलाई चाल चलन व्यवहारमा उतार्दा, अभ्यास गर्दा आनन्दको आविर्भाव हुन्छ। यज्ञ त झन जगतका सारा स्थूल वस्तुहरूलाई सूक्ष्ममा पठाउने आहुति हो, अग्निमा पसेर शक्ति सर्वमा जाने लैजाने आयोजन हो। जीवन पनि आज वार्धक्यको अग्निमा पसेर सूक्ष्म भई विशालतामा जाँदैछ, आकाशमा हुँदैछ। अवतरित अवयवको उडान हुँदैछ, विशाल आकाश खण्डमा विलीन हुँदैछ। यज्ञमा होम गरिएका संसारी वस्तु स्वाहा भएर जस्तो पहिले थिए त्यस्तै हुँदैछन्, स्वमा प्रवेश गर्दैछन्। यहाँ आउनु अघि वस्तु केबाट बनेको थियो त्यही पूर्ण रूपमा गएर त्यो दुई दिनको दृश्य रूप फेरि दिगो सम्पदामा मिल्दैछ, मिसिँदैछ। त्यही होस, सोही होस भनेर होताले स्वाहा गर्दैछ। यज्ञ समान उत्तम अर्थ र कर्म यस जगतमा कहाँ? जीवन पनि यज्ञ हो, कर्म यज्ञ, धर्म यज्ञ, ज्ञान यज्ञ गरेर यो शरीर शिथिल तर आत्मा अझ प्रकट र प्रष्ट हुने अवस्था आएको छ। यस घडीमा सत्य र शाश्वत मात्र ध्यान दिए, जन्म दुःख, जरा दुःख, जीर्ण दुःख, शरीर रोगको घर भनेर जीवनलाई निराशा र शून्यतामा लैजानु भन्दा यो एक भ्रमण हो। पूर्णबाट अंशको भ्रमण, आकाशबाट ग्रहको भ्रमण, ग्रहबाट पृथ्वीको भ्रमण, पृथ्वीबाट पुर्खामा भ्रमण, पुर्खाबाट सन्ततिको भ्रमण, सन्ततिमा शिशुको भ्रमण, बालाको भ्रमण, युवाको भ्रमण, प्रौढको भ्रमण, कहिले भाइको भ्रमण, कहिले दाईको भ्रमण, यही जीवन कहिले भान्जा भयो, कहिले ज्वाई भयो, कहिले पति भयो, कहिले पिता भयो, कहिले सम्धी भयो, कहिले ससुरा भयो, कहिले बा भयो, कहिले बाजे भयो, आज भाग्यवश हजुरबा भएको छ। क्या रमणीय भ्रमण छ! एउटै जुनी अनेक अनुभव, एउटै जीवन अनेक यात्रा, एउटै अस्तित्व कैयौं अनुभव, कति भ्रमणशील यो जीवन यात्रा! आज यो जन्म, फेरि अर्को जन्म, विश्व विहारी भ्रमणचारी अवतारी उसकै सवारी आज यहाँ रमिरहेछ। हिजो बिर्सेर आजमै आराम छ, भोलिको भ्रमण भविष्यले गराउला, त्यही स्वाहा यात्राको आमन्त्रण लिएर आउला ज्येष्ठताको चुलीमा बसेको जीवन क्षितिज वारी र पारी सबैतिर बराबर हेरिरहेछ, न यताको माया छ न उताको प्रतीक्षा छ, मात्र सबैभन्दा माथिल्लो धुरीमा तटस्थ भई उभिरहेको छ। श्रद्धेय श्रोतावृन्द, ज्येष्ठता वार्धक्यता बुढ्याईका वाक्य आजलाई यति नै। 100 वर्षसम्मको सिँढीमा वृद्धि हुन धेरै उकाली चढ्नुपर्छ, यो चढाईका पढाई पनि अनौठा नै हुन्छन्, आआफ्नै हुन्छन्, ती सबैले ज्येष्ठताको धुरीमा लगेर नै छाल्छन्। आजको प्रस्तुति पनि वार्धक्यको दिलमा आइपुगेको छ, धुरी छोइसकेको छ। सुन्ने सबैमा धन्यवाद, समावेश गीत संगीतका स्रष्टामा आभार व्यक्त गर्दछु। अवस्था प्राविधिक मित्रका साथै प्रस्तुता म नारायण भण्डारी लगायत हामी सबै विदा माग्छौ, नमस्कार। सबै जीवन ज्येष्ठतामा पुग्छ।

0: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: मम्मी
2: मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्किरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू।